ले छिमेकी भारतलाई संशय पैदा गरिदियो। भारत लामिछाने भन्दा पहिले नै प्रधानमन्त्री बालेनलाई नयाँ दिल्लीमा स्वागत गर्न चाहन्थ्यो। त्यसका लागि कूटनीतिक संवाद समेत अघि बढ़ाएको थियो। भारतीय विदेश सचिव विक्रम मिश्री प्रधानमन्त्री बालेनलाई औपचारिक रूपमा निमन्त्रणा गर्न नेपाल आउने तय समेत भइसकेको थियो, तर प्रधानमन्त्री कार्यालयले प्रोटोकललाई देखाएर बालेनसँग भेटाउन नसक्ने सन्देश पठायो। त्यसपछि न मिश्री नेपाल आए न प्रधानमन्त्री बालेन भारत जाने कुरा अघि बढ़्यो। पृष्ठभूमिमा सत्तारूढ़ दलका सभापतिको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ।

0: नेपाली रेडियो नेटवर्कको तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालिन शाहको विवादास्पद अभिव्यक्तिमा संसदमा ताली बजाउने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूलाई प्रश्न गर्न मतदाताहरूलाई आह्वान गर्नुभएको छ। नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रस्थानद्वारा रूपन्देहीको मणिग्राममा आयोजित लुम्बिनी प्रदेश स्तरीय प्रदेश तथा स्थानीय तहका पार्टी पदाधिकारी तथा जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित विपरीत अपरिपक्व र अराजनीतिक भएको टिप्पणी गर्नुभएको छ।
2: प्रतिनिधि सभाको आइतबारको बैठकमा अमर्यादित व्यवहार गर्ने सांसदहरूमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरिएको छ। सभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदमा अमर्यादित व्यवहार देखाउने र संसद बैठक कक्षमा भौतिक क्षति गर्ने सांसदहरूमाथि छानबिन गर्न प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए।
1: बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल सोमबारदेखि बागमती प्रदेश सभामा शुरू भएको छ। बैठकमा सहभागी प्रदेश सभा सदस्यले सरकारका प्राथमिकता, विकास आयोजना, सामाजिक समावेशिता तथा पूर्वाधार विकासका विषयमा विभिन्न संशोधन र सुझाव प्रस्तुत गर्नुभएको छ।
2: सुदूरपश्चिम प्रदेश प्रमुख नजीर मियाले प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम सोमबार प्रदेश सभा बैठकमा प्रस्तुत गर्नुभएको छ। विगतका वर्षमा जस्तै नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण लगायतका क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।
1: कालीकोटको महावै गाउँपालिकाले 55 दिनपछि हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालालाई घडी र भित्ते पात्र उपहार दिएको छ। गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले समय मापनका लागि घडी र भित्ते पात्र उपहार दिएका हुन्। सरुवा भएको 55 दिनपछि गाउँपालिकाको कार्यालयमा हाजिर हुन पुगेका प्रमुख प्रशासकीय अधिकृत शिवराज कोइरालालाई घडी र भित्ते पात्र उपहार दिएका छौ। अध्यक्ष सिंहले भने महावै गाउँपालिकाले पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत पाएकोमा प्रमुख प्रशासकीय अधिकृत हाजिर हुँदै 55 दिन लगाएपछि समय र मितिको ख्याल राखेर जनताप्रति उत्तरदायी ढंगले काम गर्न घडी र भित्ते पात्र उपहार दिएका हौ उनले भनेका छन्।
2: अघिल्ला वर्षहरूमा जसरी महानगरपालिकाहरूको बेरुजु गत वर्ष पनि घट्न सकेन, 6 महानगरपालिका मध्ये केहीले मात्र बेरुजु घटाएका छन्। केही महानगरपालिकाको बेरुजुमा अझै सुधार हुन सकेको छैन। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार गत आर्थिक वर्ष 2081-82 छ मध्ये 4 महानगरपालिकाको मात्र लेखा परीक्षण गरिएको छ।
1: आगामी आर्थिक वर्षको बजेट पर्खेर बसेका लगानीकर्ता बजेटबाट उत्साहित नहुँदा सोमबार बजार घटेको छ। यो दिन अघिल्लो कारोबारको दिनभन्दा नेप्से परिसूचक 26.72 अंकले घटेर 2755.37 बिन्दुमा बन्द भएको हो। प्रतिशतका हिसाबले नेप्से 0.96% तल छरेको हो। 2782.40 बिन्दुदेखि खुलेको यस दिनको बजार 2789.56 बिन्दुसम्म पुगेको थियो भने 2745.20 बिन्दुमा छरेको थियो।
3: नेपाल अब पालो हाम्रा चेलीहरूको साफ महिला च्याम्पियनसिपको हरेक गोल, हरेक रोमाञ्चक पल अब सिधै तपाईँहरूको मोबाइलमा मात्र डिगो एपमा। आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस्। समय छ, जोश छ, अब समर्थन गर्ने पालो तपाईँको। डिगो, राष्ट्रको खेल तपाईँको हातमा। आज नै डाउनलोड गर्नुहोस्।
4: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। पश्चिम एसियामा जारी युद्ध अन्त्यका लागि अनौपचारिक वार्ता चलिरहेकै बेला इरान अमेरिका आक्रमण प्रत्याक्रमणमा उत्रिएका छन्। अमेरिकी सेनाले इरानी सैन्य ठेगानाहरूमा आक्रमण गरिएको सोमबार जनाएको छ। त्यस्तै इरानको इस्लामिक रेभोल्युसन रिगार्ड कप्सले यसको जवाफमा अमेरिकी बेसलाई निशाना बनाएको बताएको छ। अमेरिकाले गोरुख शहर र हर्मुज जलमार्ग स्थित क्वेसम टापुमा निशाना बनाएको बताएको हो। इरानले आक्रमण गरिएको स्थानको नाम पनि खुलाएको छैन। कुवेतले आफ्नो देशमा मिसाइल र ड्रोन आक्रमण भएको पुष्टि गरेको छ।
2: अब खेल र खेलाड़ीका खबर। साफ महिला च्याम्पियनशीपमा नेपाल समूह विजेता बन्दै सेमी फाइनलमा प्रवेश गरेको छ। नेपालले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई 2-0 पराजित गरेको छ। यो जितसँगै नेपाल समूह ए को विजेता बन्दै सेमी फाइनल प्रवेश गरेको हो।
1: अब विचार तथा विश्लेषण। नेपाल मैत्री संरक्षण बादका आयामहरू शीर्षकमा आर्थिक अभियानमा कृष्णराज बजगाईको विचार छापिएको छ। संरक्षणवादी नीतिलाई समग्र पहुँच एकीकृत रणनीति र दीर्घकालीन सोचका आधारमा अघि बढ़ाउनु आवश्यक छ। यसका लागि परिमाण गुण मूल्य आपूर्ति वातावरण यी पाँचवटा आयामलाई सम्बोधन हुने गरी संरक्षणवादी अभियानलाई अघि बढ़ाउनु आवश्यक देखिन्छ। यो संरक्षणवाद अनि उपभोक्ता राष्ट्रवादभित्र लुकेको खतरनाक प्रवृत्तिलाई नचिनी नजाँची र नजानी लिने संरक्षणवादी नीतिले उपभोक्ताको क्रय शक्ति र आत्मविश्वासलाई मात्र ध्वस्त गर्छ।
2: प्रतिवेदन कार्यान्वयनका लागि अतिरिक्त साहसको खाँचो शीर्षकमा श्रीमन नारायणको विचार हिमालय टाइम्समा छापिएको छ। जेनजी आन्दोलनका बेला भएको धनजनको क्षतिबारे राष्ट्रिय मानवाधिकार आयोगले अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गरेपछि अब कार्यान्वयनको दबाव शुरू भएको छ। आन्दोलनका बेला भएको मानवीय र भौतिक क्षतिको गम्भीरतालाई आत्मसात गर्दै जारी भएको प्रतिवेदनको आधिकारिकता र विश्वसनीयतामाथि प्रश्न चिन्ह उठाउने ठाउँ छैन, किनभने यो एउटा उच्चस्तरीय संवैधानिक आयोग हो। वर्तमान प्रहरी महानिरीक्षक अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, अन्तरिम मन्त्रीमण्डलका गृहमन्त्री ओम प्रकाश अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र गृहमन्त्री सुधन गुरूङ माथि पनि छानबिन र कार्यवाहीका लागि आयोगको प्रतिवेदनले सिफारिश गरेको छ। जनपद प्रहरी सशस्त्र प्रहरीको भूमिका प्रभावहीन देखिएको र सेनाको भूमिका पनि प्रभावकारी नदेखिएको प्रतिवेदनमा उल्लेख छ। कारागार ऐन 2079 बर्खिलाफको कार्य गरी कानून उल्लंघन गरेको हो होइन भन्नेतर्फ सरकारले नै सूक्ष्म अनुसन्धान गरी दोषी यकिन गरी कार्यवाही गर्नुपर्ने अवस्था रहे। सोही कारणबाट 10 दिन कैदीबन्दीको मृत्यु भएको, 30,641 जना कैदीबन्दीहरूको 13,586 कैदीबन्दीहरू र बाल सुधार गृहबाट 974 जना कैदी भागेका थिए।
1: 3% कर र निजी शिक्षाको वास्तविकता शीर्षकमा दीपक जोशीको विचार छ। सरकारले निजी विद्यालय तथा क्याम्पसबाट लिने शुल्कमा 3% कर लगाउने निर्णय गरेको छ। व्यवहारमा यो कर विद्यालयले तिर्ने होइन, अभिभावकै काँधमा थपिने आर्थिक भार हो। आजको आर्थिक अवस्थामा धेरै परिवारहरू बढ्दो महँगी, घट्दो आमदानी र सीमित आर्थिक स्रोतका बीच आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढ़ाइरहेका छन्। कतिपय अभिभावकले आफ्नो व्यक्तिगत आवश्यकता कटौती गरेर शिक्षा खर्च व्यवस्थापन गरिरहेका छन्। त्यसैले शिक्षा शुल्कमा थप 3% कर लगाइनु प्रत्यक्ष रूपमा अभिभावकमाथिको अतिरिक्त आर्थिक बोझ हो। शिक्षा कुनै विलासिताको वस्तु होइन, यो प्रत्येक नागरिकको मौलिक अधिकार हो। राज्यले शिक्षा क्षेत्रमा राजस्व उठाउने भन्दा पनि शिक्षा सहज पहुँचयोग्य र गुणस्तरीय बनाउनेतर्फ ध्यान दिनुपर्छ। त्यसैले शिक्षा शुल्कमा लगाइएको 3% कर पुनर्विचार गरी हटाउनु उपयुक्त हुनेछ।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: इस समय सूचक का साथमा
3: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि। सम्पर्क 0656 63 53 98 55 77 0 61 र 98 55 77 0 53।
4: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 93 440 93 580 र 98 55 26 440।
5: It's 6 o'clock, अहिले 6 बजेको छ।
6: सीधा कुरा, प्रष्ट विचार,
7: न पक्ष न विपक्ष, सधैं निष्पक्ष।
8: स्वदेश FM 93.2 MHz।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल जेठ 19 गते मंगलबार, सन् 2026 जुन 2 तारिक अधिक जेठ कृष्ण पक्षको द्वितीय तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन सुरु गरौ मुख्य खबरका शीर्षकहरुबाट।
1: संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकका मुद्दा ओझेलमा, विपक्षीको अडानले संसद अवरुद्ध, काङ्ग्रेसमा आङदेम्बे नेतृत्वमा छाया सरकार।
0: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, कर्मचारीको तलब बढ्दा ढुकुटीमा वार्षिक 60 अर्ब रुपियाँ व्यवहार थपिने।
1: बजेट श्रम र रोजगार क्षेत्र मैत्री भए पनि कार्यान्वयनमा चुनौती, सरकारले सरकारवालासँग पर्याप्त सल्लाह र छलफल गरेर मात्र अगाडि बढ्नुपर्ने विज्ञको सुझाव।
4: नातिकन अहिले पनि बिग्रिया केही पनि छैन, यो एक वर्षमा फाउन्डेसन बन्यो भने अर्को वर्ष पक्कै पनि हामीले सबैले फिल गर्ने गरी चेन्ज आउँछ।
0: हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय, अमेरिकासँगको सन्देश आदान प्रदानमा समेत रोक, गाजा र लेबनानमा इजरायली अभियान बन्द नगरेसम्म वार्ता नहुने अडान।
1: र लङ्का प्रिमियर लिगमा नेपाली क्रिकेट टोलीका 3 खेलाडी अनुबन्धित, शुक्रबारदेखि हुने भनिएको नेपाल कबड्डी लिग स्थगित।
3: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड
5: हेलो आयन, के छ
6: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
5: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
6: भिडियो अन गर न यार।
5: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
6: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
7: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
8: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई। टेकमाइन्डलाई
9: चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
7: वन्यजन्तुको शिकार गर्ने, पक्रने, ओसार पोसार तथा वन्यजन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
9: मानव बस्तीमा वन्यजन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्क्याउने, लखेट्ने वा ढुङ्गा तथा अन्य चिज वस्तुले हिर्काउने कार्य गर्दा वन्यजन्तुले आत्तिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय, वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं।
7: वन क्षेत्रमा आगो बाल्ने, चुरु वा सल्किरहेको वस्तु फाल्ने कार्य गर्नु हुँदैन। घर खेतबारी नजिक नयाँ घाँस पलाउने आशामा आगो लगाउने कार्य गर्दा अनियन्त्रित रूपमा वन डडेलो सल्किन सक्छ। घाँस पात वा फोहोर जलाउँदा अत्यन्त सावधानी अप्नाउनु पर्दछ।
9: सानो लापरवाहीले वन डडेलोको कारण वन वन्यजन्तु तथा समग्र प्राकृतिक वातावरणमा अपूरणीय क्षति हुन गई मानवीय स्वास्थ्यमा समेत असर पर्दछ। वन डडेलो लागिहालेमा नियन्त्रण गर्नका लागि स्थानीय समुदाय, सुरक्षा निकाय र सरकारवाला सबै मिलेर सहकार्य गरौँ।
7: जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसारा चितवन, फोन 98-550-92-60 र वेबसाइट chitawannationalpark.gov.np।
9: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
7: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायोसाइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
10: अनुभवी शिक्षकद्वारा अध्यापन
0: गर्दै आम सरोकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा जुट्नु पर्ने संसद, प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति उहाँको पहिरन र क्रियाकलापमा केन्द्रित भइरहेको छ। यसले नागरिकलाई बोझ पार्ने कर नीति, पश्चिम एसियाको द्वन्द अर्थात् मध्य पूर्वको द्वन्दका कारण बढेको मूल्य र सरकारले नै तयारी गरेका झण्डै 4 दर्जन कानून बनाउने छलफल ओझेलमा परेको छ। नेपाल भारत सीमाबारे प्रधानमन्त्री शाहले जेठ 17 अस्ति दिएको विवादास्पद अभिव्यक्तिको चित्तबुद्ध जवाफ संसदलाई दिनुपर्ने विज्ञहरू बताउँछन्। तर शाहको पहिरन र अन्य क्रियाकलापमा बढी केन्द्रित भएर आम सरोकारका मुद्दामा बहस र आवश्यक कानून निर्माणमा असर पार्न नहुने उनीहरूको भनाइ छ। वैशाख 28 प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आउँदो आर्थिक वर्ष 83-84 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। त्यस क्रममा सुरुवातमै प्रधानमन्त्री शाह संसद बैठकबाट बाहिरिएपछि संसदले बहसको लिक छोडेको हो। यही कारण नीति तथा कार्यक्रममाथि छलफल हुनुपर्ने संसद प्रधानमन्त्रीले बैठक छोडेको विषयमा त्यस बेला केन्द्रित भयो। संसदका पूर्व महासचिव सूर्य किरण गुरुङ विगतमा सभामुखले सहजीकरणमा संसदको जस्तो सुकै गतिरोध अन्त्य भएको भन्दै अहिले पनि सभामुख अग्रसर हुनुपर्ने बताउनुहुन्छ। विपक्षीहरूले पनि संसदीय गतिविधिमा प्रस्तुत हुँदा आफ्नो मर्यादा भुल्न नहुने उहाँको भनाइ छ। यो खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा विवाद सम्बन्धी दिएको अभिव्यक्ति सच्याउनु पर्ने माग राखेर प्रतिपक्षी दलहरूले हिजो संसदका दुवै सदनको बैठक सञ्चालनमा अवरोध पुर्याएका छन्। अवरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भए। प्रधानमन्त्री शाहले अस्ति आइतबार प्रतिनिधि सभा बैठकमा भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको अभिव्यक्ति दिनुभएको थियो। प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको यो अभिव्यक्ति कूटनैतिक रूपमा अपरिपक्व भएकोले नसच्याएसम्म सदन चल्न नदिने बताएका छन्। प्रधानमन्त्री शाहले प्रतिनिधि सभा बैठकमा नेपाल भारत सीमा सम्बन्धी दिएको अभिव्यक्ति विरुद्ध सदनदेखि सडकसम्म विरोध भइरहेको छ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारको काम कारवाहीमाथि निगरानी राख्न छाया सरकार गठन गरेको छ। काङ्ग्रेसले प्रतिनिधि सभा संसदीय दलका नेता भीष्मराज आङदेम्बेको नेतृत्वमा 18 सदस्यीय छाया सरकार गठन गरेको हो। विपक्षमा पुगेपछि काङ्ग्रेसले विगतमा पनि छाया सरकार बनाउने गरेको थियो तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। प्रतिनिधि सभामा काङ्ग्रेसका 38 सांसद छन्। 4 वर्ष अघि गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टीले 182 सिटसहित सरकारको नेतृत्व गरेको छ। रासपा नेतृत्वको वर्तमान सरकार पुराना राजनैतिक दलहरूलाई पेलेर जान रणनीतिमा रहेको काङ्ग्रेसको बुझाइ छ। संसद र सरकारलाई खबरदारी गर्न काङ्ग्रेसले छाया सरकार बनाएर कार्य विभाजन गरेको हो। यसैबीच सभामुख डोल प्रसाद अर्यालले अस्ति आइतबारको प्रतिनिधि सभा बैठकमा भएको अमर्यादित गतिविधिको छानबिन गर्न समिति गठन गर्नुभएको छ। प्रतिनिधि सभा सचिवको संयोजकत्वमा 3 सदस्यीय अध्ययन समिति गठन भएको हो।
1: आगामी आर्थिक वर्षदेखि बिजुलीमा लागू हुने मूल्य अभिवृद्धि कर भ्याटको मारमा 26 लाख घरायसी ग्राहक पर्ने भएका छन्। ती ग्राहकले मासिक 50 युनिट भन्दा बढी बिजुली खपत गर्ने नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क छ। आर्थिक वर्ष 2083-84 बजेटमा 50 युनिट भन्दा बढी बिजुली खपत गर्ने ग्राहकलाई 5% भ्याट लागू गर्ने उल्लेख छ। 50 युनिट भन्दा बढी बिजुली खपत गर्ने घरायसी ग्राहक 26 लाख भन्दा बढी रहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले पुष्टि गर्नुभयो। उल्लेखित तथ्याङ्क घरायसी ग्राहकको मात्रै रहेको र यसमा सामुदायिक औद्योगिक लगायतका ग्राहकको संख्या नसमेटिएको ढकालले बताउनुभयो। यता अर्थमन्त्री स्वर्णिम वागले भने बिजुलीमा लागेको करको भार आम नागरिकलाई अत्यन्तै कम पर्ने तर यसले देशको ऊर्जा पूर्वाधार निर्माणका लागि आवश्यक स्रोत जुटाउन सघाउने दावी गर्नुहुन्छ। 14 लाख ग्राहकलाई मात्र नयाँ व्यवस्था अनुसार भ्याट लाग्ने उहाँको टिप्पणी छ। सरकारले 85 अर्ब रुपियाँ भन्दा बढीको ऊर्जा पूर्वाधार निर्माण गर्नुपर्ने र त्यसका लागि 3-4 वर्ष लाग्ने वाग्लेले बताउनुभयो। भ्याट लगाएकै कारण बिजुलीको महसुल तिर्न नसक्ने अवस्था आए त्यसमा पुनरावलोकन गर्न सकिने अर्थमन्त्री वाग्लेको भनाइ रहेको छ। 50 युनिट भन्दा बढी बिजुली खपतमा भ्याट लगाउँदा ग्राहकलाई आर्थिक भार पर्ने मात्र नभई खपत समेत घट्ने पूर्व ऊर्जा मन्त्रीहरूको टिप्पणी रहेको छ। 26 लाख घरायसी विद्युत उपभोक्ताले तिर्नुपर्नेछ भ्याट शीर्षकको खबर कान्तिपुरमा छ। यसै गरी सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी बजेट मार्फत घोषणा गरेको तलब वृद्धि मोदीले राज्य कोषमा थप 60 अर्ब रुपियाँ व्ययभार हुने भएको छ। आर्थिक वर्ष 2083-84 बजेटको राष्ट्र सेवक कर्मचारीका लागि हाल खाइपाई आएको तलबमा 10% वृद्धि गरेपुगेकोमा अरू 10% प्रोत्साहन सहित कुल 21% तलब वृद्धि गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिले राज्य कोषबाट तलब पारिश्रमिक बुझ्नेहरूको संख्या झन्डै 6 लाख छ। अर्थ मन्त्रालयले तलब बढ्दा कति व्ययभार थपिन्छ भनेर अध्ययन गरेको छ। बजेट लेखन टोलीमा समेत रहेका मन्त्रालयका सहसचिव डाक्टर धनीराम शर्माका अनुसार 6 लाख कर्मचारीको तलब बढ्दा वार्षिक 60 अर्ब रुपियाँ व्ययभार थपिने अनुमान छ। नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा बजेटमा श्रम र रोजगारको क्षेत्रबारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया
12: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
13: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
14: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
15: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855-63172 र 9852-12200 छ।
14: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
16: सिप हुन्छ साथमा, रोजगारी हातमा।
17: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
14: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय मारिच चितवनमा एसईई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
18: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
19: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
20: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
17: थप जानकारीको लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 9855-39122 र 9855-39123।
21: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरौँ।
22: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
23: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556-595-174, मोबाइल 9855-50-50934।
24: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
17: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन, शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौँ।
0: मन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकका मुद्दा ओझेलमा विपक्षीको अडानले संसद अवरुद्ध। काङ्ग्रेसमा आङदेव्य नेतृत्वमा छाया सरकार, 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने, कर्मचारीको तलब बढ्दा ढुकुटीमा वार्षिक 60 अर्ब रुपियाँ व्ययभार थपिने लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी प्रसंग। आर्थिक वर्ष 2083-84 बजेटले श्रम, रोजगार, सिप विकास, उद्यमशीलता र वैदेशिक रोजगारीका क्षेत्रमा नयाँ कार्यक्रम तथा नीतिगत व्यवस्था अघि सारेको छ। रोजगारमुखी उत्पादन, पारिश्रमिक सहितको इन्टर्नसिप, सामाजिक सुरक्षा विस्तार, सुरक्षित वैदेशिक रोजगारी, विप्रेषणको उत्पादनशील लगानी तथा स्टार्टअप प्रवर्धनलाई प्राथमिकता दिइएको छ। तर यी कार्यक्रमले कति रोजगारी सृजना गर्छन्, युवालाई स्वदेशमै अवसर दिन्छन् कि दिँदैनन् र कार्यान्वयन कतिको प्रभावकारी हुन्छ भन्ने विषयमा बहस सुरु भएको छ। साथी महेश केवालीले श्रम रोजगार तथा आप्रवासन विज्ञ निलाम्बर बर्डालसँग बजेटमा श्रम तथा रोजगार कार्यान्वयन बारे सोध्नु भएको छ।
2: विदेशमा अलपत्र परेको मृत्यु भएकाको उद्धारको लागि चाहिँ एउटा विनियोजनै गरेर जानुभएको छ, रकम विनियोजन गर्नुभएको छ, त्यो चाहिँ स्वागतयोग्य कुरा छ। वैदेशिक रोजगारीमा रहेकाहरूलाई शिक्षासँग जोड्ने कुराहरू छ, होइन, खुला विश्वविद्यालय मार्फतबाट यो वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यताकै कारणले गर्दाखेरि आफ्नो अध्ययनबाट छुट्नुभएकाहरूलाई यसले जोड्ने काम गर्छ। यो राम्रो कुरा हो, यो स्वागत गर्नुपर्छ यसलाई, होइन। अब त्यो बाहेक भनेको सिप विकासका कुराहरू छन्, महिला उद्यमीहरूलाई सपोर्ट गर्ने कुराहरू छन्, जुन चाहिँ डाइरेक्टली वैदेशिक श्रम रोजगार भनेर चाहिँ सेक्सनमा नभए पनि अरू सेक्सनमा यो रिफ्लेक्ट हुन्छ। लगानी आकर्षण गर्नका लागि केही कुराहरू पनि गरेका छन्, होइन, नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउनेलाई चाहिँ सहजीकरण गर्ने भनेको छ, गैर आवासीय नेपालीहरूलाई यहाँ चाहिँ सेकेन्डरी मार्केटमा चाहिँ ट्रान्ज्याक्सन गर्न दिने, त्यो कारोबार गर्न दिने भनेको छ, त्यो चिज पनि राम्रो। अर्को चाहिँ यो कृषि र पशुजन्य उद्यम गर्न चाहनेहरूलाई चाहिँ 1,000 युवाहरूलाई स्टार्टअप सुविधा दिने भनेको छ, यसले लगानीलाई चाहिँ हेल्प गर्छ, होइन, यस्ता खालका राम्रा कुराहरू पनि आएका छन्।
3: त्यो चित्त नबुझेका कुराहरू यसपालिको बजेटमा चाहिँ के छन्,
2: उत्कृष्ट खालका कुराहरू र नतिजा देला जस्तो खालको कुरा के छ त भनेर हेर्दाखेरि खासै केही पनि देखिएन। जस्तो यसमा एउटा कुरा के भनिएको छ भने श्रम तथा रोजगार क्षेत्रमा 3,63 करोड विनियोजन गरेको भन्ने कुराहरू हाइलाइट गरिएको छ, तर त्यसको चाहिँ डिटेल प्लानहरू हेर्दाखेरि चाहिँ फेरि पहिला त्यही वैदेशिक रोजगार बोर्डले चाहिँ 25,000 कतिलाई चाहिँ तालिम दिने, 25,000 तालिम दिने, के दिने भने जस्तै खालको पपुलर डिसिजन्स मात्रै पो हो कि शङ्का गर्ने ठाउँ त्यहाँ पनि छ। प्याकेजिङ राम्रो आयो, कलेबर चाहिँ युनिफर्म जस्तो देखियो, त्यति मात्रै हो। तर गुदी कुरोमा जाँदाखेरि त खासै नयाँ कुरोहरू के आएर श्रम सम्झौताको पुनरावलोकन तथा नयाँ गन्तव्यसँग थप सम्झौता भनेर लेख्नु भएको छ। अब त्यो त पहिला पनि कुरा चलिराखै त हो नि, अब यसले नयाँ एनाउन्समेन्ट के दियो त?
3: ठ्याक्कै भन्नु पर्दाखेरि जुन अहिलेको बजेट छ यो चाहिँ हाम्रो विशेष गरी श्रम र रोजगार मैत्री बजेट भन्न मिल्छ कि मिल्दैन?
2: यसलाई श्रम रोजगार मैत्री बजेट भन्न मिल्छ, तर यो भन्न मात्रै मिल्छ, तर अपर्याप्त हो। यति कुराले त्यो बजेट विनियोजनबाट यी सबै भनेका कुराहरू सम्भव छन् त भन्ने क्वेसन चाहिँ छ। मैले 100% कार्यान्वयनमा जटिलता देख्छु, तर अलि जटिल किन छ भन्दाखेरि त्यो क्ल्यारिटी देखिएन क्या। 2200 लागेका अहिले 3200 पुगेको थियो कुनै टाइममा, सो त्यो 3200 घटाएर हामी 1800 ल्याउने प्लान के त भन्ने चाहिँ प्लान छैन, त्यसले खासै होप दिँदैन, त्यो कारणले गर्दा जटिल हुन्छ।
3: अब जुन अहिलेको बजेट छ, अब यो बजेटले चाहिँ विशेष गरी रोजगारीको क्षेत्रमा चाहिँ कस्तो प्रभाव पार्ने देखिन्छ?
2: यही सरकारले अर्को वर्ष चाहिँ यसको एक्सपिरियन्सबाट नयाँ कुरा अलिकति डिटेल्ड प्लान यसरी ल्यायो भने चाहिँ केही होला, बिग्रिँदैन केही पनि, राम्रो पनि केही पनि हुँदैन, किनभने यसले क्लियर दिएन।
3: विशेष गरी सरकारलाई चाहिँ के सुझाव दिनुहुन्छ?
2: अब यो योजनाका हिसाबले राम्रो कुराहरू ल्याउनु भएको छ, हामीले मागेकै कुराहरू ल्याउनु भएको छ, होइन, विज्ञहरूसँग सल्लाह गरेर, सबै स्टेक होल्डरसँग सल्लाह गरेर मात्र अगाडि बढ्दाखेरि राम्रो हुन्छ। नत्र यो नारामा मात्रै सीमित हुन्छ, यो अगाडि बढ्दैन। यो वर्ष हामीले खालि यसको सल्लाहमा बितायौँ भने अर्को वर्ष राम्रो हुन्छ। एकदमै हतार गरेर होइन, भोलि नै मलाई रिजल्ट चाहिएको छ, देखाउनु परेको छ भनेर गर्दा झन् बिग्रिने चान्सेसहरू हुन्छ। त्यो कारणले गर्दाखेरि नआत्तिकन, अहिले पनि बिग्रिया केही पनि छैन, यो एक वर्षमा फाउन्डेसन बन्यो भने अर्को वर्ष पक्कै पनि हामीले सबैले फिल गर्ने गरी चेन्ज आउँछ।
0: श्रम रोजगार तथा आप्रवासन विज्ञ निलाम्बर बडालसँग बजेट श्रम तथा रोजगार मैत्री छ कि छैन भन्ने विषयमा गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश परदेशमा सुन्न सक्नुहुन्छ।
4: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सडक काठमाडौँ।
1: भू उपग्रह स्याटेलाइटमा आधारित इन्टरनेट सेवा प्रदायक स्टारलिङ्कले नेपालमा सेवा विस्तारका लागि पुनः चासो देखाएको छ। हिजो कम्पनीकी निर्देशक रेविका हन्टरले सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल सिन्हासँगको भेटमा नेपालमा इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको बताउनु भएको छ। यसअघि कम्पनीका संस्थापक एवं विश्वकै धनाढ्य अर्बपति इलन मस्क स्वयंले भिडियो कन्फरेन्स मार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्वकै सर्वोच्च शिखर सगरमाथामा स्टारलिङ्कको हाई स्पिड इन्टरनेट चलेको हेर्ने ठूलो इच्छा भएको बताउनु भएको थियो। स्टारलिङ्कका लागि नेपालमा रहेका नीतिगत र व्यावहारिक अवरोध फुकाउन मस्कले विशेष अनुरोध गर्नुभएको थियो। त्यही विषयलाई हन्टरले फेरि संचार मन्त्री तिमिल सिन्हासँग दोहोर्याउनु भएको छ। स्टारलिङ्कले दूरसञ्चार लाइसेन्समा 100% स्वामित्व हुनुपर्ने अडान राख्दै आएको छ। हन्टरले नेपालमा विद्यमान केही नीतिगत र कानुनी जटिलताका कारण अनुमति पाउन नसकेको गुनासो समेत गर्नुभएको छ। नेपालमा इन्टरनेट सेवा विस्तारका लागि स्टारलिङ्कले फेरि देखायो चासो विषयमा कान्तिपुरमा खबर छ।
0: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
24: आँखा नयाँ देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
17: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौँ।
24: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495,
5: मोबाइल 98554640 र 98550625260।
6: ओआरजी फोन नम्बर 01524352523।
7: सबैका लागि

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अंग्रेजी तथा नेपालीमा

0: 453 नेपालीको उद्धार भएपछि वैदेशिक रोजगारीका नाममा फैलिएको अन्तर्देशीय ठगी सञ्जाल फेरि उजागर भएको छ। उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाएका ती 453 जना नेपालीलाई उद्धार गरेर यही शनिबार नेपाल फर्काइएको हो। उनीहरूलाई आर्थिक प्रलोभन देखाएर भारत पुर्याइएको र पछि शारीरिक तथा मानसिक यातना दिँदै जबरजस्ती नेटवर्किङ व्यवसायमा लगाएको थियो। किन इन्डियाका निर्देशक नवीन जोशीका अनुसार रोजगारीको प्रलोभनमा पारेर भारत पुर्याइ बन्धक बनाउने घटना यो पहिलो पटक भने होइन। उहाँका अनुसार रोजगारीको खोजीमा रहेका युवाहरू सामाजिक सञ्जालमा आउने विज्ञापनकै भरमा भारत पुग्ने गरेका छन्। वैदेशिक रोजगारीको लोभमा नेपाली बेचिँदै शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
1: अब विदेशको खबर। इरान र उसका सहयोगीहरूले स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा रोक्ने जनाएका छन्। इरानले स्ट्रेट अफ हर्मुजलाई पूर्ण रूपमा रोकेर यसको सट्टामा बाब अल मन्डिब सहित अन्य विकल्पलाई सक्रिय पार्ने जनाएको त्यहाँको अर्ध सरकारी समाचार संस्था तस्निमले जनाएको छ। इरानले लेबनानमा इजरायलको कदमको विरोधमा अमेरिकासँग मध्यस्थकर्ता मार्फत भइरहेको वार्ता र मस्यौदा प्रस्तावकहरूको आदान प्रदान रोकेको पनि खबरमा उल्लेख छ। इरानका विदेश मन्त्री सैयद अब्बास राघची ले सामाजिक सञ्जाल पोस्टमा इरान र अमेरिका बीच कुनै पनि मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु सबै मोर्चामा युद्धविराम उल्लङ्घन गर्नु बराबर रहेको टिप्पणी गर्नुभएको छ। गाजा र लेबनानमा इजरायली अभियान तत्काल बन्द गर्ने माग पूरा नगरेसम्म वार्ता नहुने इरानले निकालेको विज्ञप्तिमा उल्लेख छ। अमेरिकासँग अप्रेलमा भएको युद्धविरामलाई जारी राख्नका लागि लेबनानमा युद्धविराम इरानको पूर्व शर्तमध्ये एक भए पनि अहिले त्यहाँ सबै मोर्चामा युद्धविराम उल्लङ्घन गरिएको छ। इरानी संसदका सभामुख मोहम्मद बागर गालिबाफले अमेरिकाले इरान विरोधी नौसैनिक नाकाबन्दी र इजरायलले लेबनानमा बढाएको युद्ध अपराध अमेरिकाले युद्ध विरामको पालना नगरेको पुष्टि गर्ने प्रमाण भएको बताउनु भएको छ।
0: अब खेल खबर। श्रीलङ्कामा हुने लङ्का प्रिमियर लिग एलपिएल 2026 नेपाली क्रिकेट टोलीका 3 खेलाडी अनुबन्धित भएका छन्। ड्राफ्ट मार्फत लेग स्पिनर सन्दीप लामिछाने, कप्तान दिपेन्द्र सिंह ऐरी र ओपनर कुशर भुर्तेल विभिन्न टोलीमा आबद्ध भएका हुन्। चार पटकको विजेता जाफना किङ्सले सन्दीप लामिछानेलाई $20,000 अनुबन्ध गरेको छ। यो टोलीमा नेपाली कप्तान दिपेन्द्र सिंह ऐरी पनि आबद्ध भएका छन्। दिपेन्द्रलाई एसोसिएट स्टार श्रेणी अन्तर्गत $15,000 अनुबन्ध गरिएको हो। यसै गरी कोलम्बो क्यापिटल्सले ओपनर कुशल भुर्तेललाई $15,000 आफ्नो टोलीमा भित्राएको छ। भुर्तेलका लागि यो पहिलो विदेशी फ्रेन्चाइज लिग अनुभव हुनेछ।
1: खेलकै अर्को खबरमा, दोस्रो सिजनको यही जेठ 22 गते शुक्रबारदेखि सुरु हुने भनिएको नेपाल कबड्डी लिग एनकेएल स्थगित भएको छ। काठमाडौँ त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिसर कबड हलमा हुने प्रतियोगिता अहिलेलाई स्थगित गर्नु परेको आयोजक एस्ट्रोनोनिक्स म्यानेजमेन्टले विज्ञप्ति मार्फत जनाएको छ। ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाडीको छनौट भने यथावत रहने उल्लेख छ। अब केही खबर संक्षेपमा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने 5 दिने औपचारिक भ्रमणको क्रममा हिजो अपरान्ह नयाँ दिल्ली पुग्नु भएको छ। भारतको सत्तारूढ भारतीय जनता पार्टीका अध्यक्ष नीतिश नवीनको निमन्त्रणामा भएको उहाँको दिल्ली भ्रमणलाई राजनीतिक र कूटनैतिक वृत्तमा निकै चासोपूर्वक हेरिएको छ। भेटमा सभापति लामिछानेले भारतसँग नेपालका प्राथमिकताहरूबारे छलफल गर्नुहुनेछ।
0: नेपाल दूध उत्पादनमा आत्मनिर्भर भई ग्रामीण अर्थतन्त्रको बलियो खम्बाका रूपमा स्थापित भएको छ। 26 विश्व दुग्ध दिवसको अवसरमा कृषि मन्त्रालयले सार्वजनिक तथ्याङ्क अनुसार दुग्ध ग्रामीण र सहर बीच पुलको रूपमा रहेर सहरबाट वार्षिक करिब 28 अर्ब रुपियाँ कारोबार भएको छ।
1: पानी पर्ने क्रम घट्न थालेसँगै बिस्तारै तातो बढ्ने क्रम सुरु भएको छ। वर्षा कम भएकोले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेस र कोशी प्रदेश लगायत तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा पानी पनि तातो दिन हुने सम्भावना छ। विभागको 3 दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीसम्म पुगे छ। मौसम विभागका सूचना अधिकारी दिनकर कास्तका अनुसार अबका केही दिन तराईमा तातो दिन हुने सम्भावना रहेको छ।
0: नवलपरासीको सुस्तामा भारतीय पक्षले अवरोध सृजना गर्दै हस्तक्षेप गरेको छ। नारायणी नदीको कटान र डुबान नियन्त्रणका लागि सुस्ता क्षेत्रमा भइरहेको तटबन्धनकारी

0: आइतबारदेखि भारतीय सीमा सुरक्षा बल एसएसबीले हस्तक्षेप गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा भारतले नेपालको मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको भन्ने अभिव्यक्ति दिएपछि केही समयमा यो अवरोध भएको स्थानीयको भनाइ छ। पूर्वतिरको होड पश्चिमतिरको दौड
1: उखान सँगै हामी काया कहिरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: संसद प्रधानमन्त्रीमा केन्द्रित हुँदा कानून निर्माण र नागरिकका मुद्दा ओझेलमा विपक्षीको अडानले संसद अवरुद्ध काङ्ग्रेसमा आङदेम्बे नेतृत्वमा छाया सरकार।
1: 26 लाख घरायसी विद्युत उपभोक्ताले भ्याट तिर्नुपर्ने कर्मचारीको तलब बढ्दा ढुकुटीमा वार्षिक 60 अर्ब रुपियाँ व्यवहार थपिने।
0: बजेट श्रम र रोजगार क्षेत्र मैत्री भए पनि कार्यान्वयनमा चुनौती सरकारले सरोकारवालासँग पर्याप्त सल्लाह र छलफल गरेर मात्र अघि बढ्नुपर्ने विज्ञको सुझाव।
1: हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गर्ने इरानको निर्णय अमेरिकासँगको सन्देश आदान प्रदानमा समेत रोक गाजा र लेबनानमा इजरायली अभियान बन्द नगरेसम्म वार्ता नहुने अडान।
0: र लङ्का प्रिमियर लिगमा नेपाली क्रिकेट टोलीका 3 खेलाडी अनुबन्धित शुक्रबारदेखि हुने भनिएको नेपाल कबड्डी लिग स्थगित।
1: र अन्तिममा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन बजेटसँग सम्बन्धित छ। यहाँ अर्थमन्त्री जस्ता देखिने व्यक्तिका 2 हात छन्। एक हातले दिएको सिक्का थोपा थोपाका रूपमा खस्दैछ। त्यो खस्दै गरेको सिक्का अर्को एकजना सर्वसाधारण नागरिकले खुसी हुँदै दुवै हातले थाप्दैछन् अनि अर्थमन्त्रीले अर्को एक हातले ती नागरिकको कोटको खल्तीबाट मोटो रकम झिक्दैछन्। लेखिएको छ बजेट 83-84। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।
2: नमस्कार। आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। आजको नेपाली बहस पनि देशभरका 350 बढी रेडियो र एफएम स्टेसनहरूबाट तपाईँहरू एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बहसमा हामी विभिन्न विषयमा छलफल र बहस गर्ने गर्दछौँ। राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कुटनीतिक क्षेत्रका विषयमा छलफल बहस गर्ने गर्दछौँ। डिजिटल प्लेटफर्ममा पनि हामी आउँछौँ र हाम्रो patreon.com र नेपाली network.com पनि विश्वभर छरिएर रहेका नेपालीहरूले नेपाली बहसलाई यतिखेर सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 MHz पनि नेपाली बहस सुनिराख्नु भएको छ। नेपाली बहस धेरै नेपालीहरूले मन पराउने कार्यक्रम पनि हो। हामी हरेक क्षेत्रका विषयमा सिधा प्रश्नको सिधा जवाफ पनि लिने गर्दछौँ। आजको श्रृङ्खलामा हामी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणको विषयलाई पनि यतिखेर उठान गर्न चाहन्छौँ। किनभने रवि लामिछाने भारत भ्रमण जाँदै गर्दाखेरि उहाँलाई भारतमा उच्च सम्मान गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदबाट सीमा विवाद बल्झाएको भोलिपल्टै सोमबार सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा निस्कनु भएको छ र भारतमा उहाँलाई राम्रोसँग स्वागत गरिएको छ। विशेष गरी भारतमा उहाँलाई रवि लामिछानेका पोस्टरहरू बनाएर विमानस्थल परिसरभित्र चाहिँ उनका पोस्टरहरू पनि टाँगिएको दृश्यहरू हामीले देख्न पाएका छौँ र उनको सम्मान चाहिँ भएको छ। किनभने अब सत्तारूढ दलको ठुलो दलको एउटा सभापतिलाई भारतमा जुन किसिमको स्वागत गरेको छ यसले नेपाल भारतको सम्बन्धका विषयमा पनि निकै ठुलो चर्चा र परिचर्चा यतिखेर भइरहेको छ। अब दुई देश बिचको सम्बन्ध सुमधुर हुनुपर्छ। दुई देश बिचको सम्बन्ध सुमधुर हुन सकेन भने दुई देश बिच छिमेकीहरूलाई हामी परिवर्तन गर्न सक्दैनौँ, छिमेकीहरूलाई हामी बदल्न सक्दैनौँ, छिमेकीलाई मिलाएर र रिझाएर अगाडि बढ्नुपर्छ भन्ने खालको मान्यता यो भ्रमणले अझ बलियो बनाउँदै लै जानेछ भन्ने खालका पनि विश्लेषणहरू आज यतिखेर भइरहेका छन्। आज यहाँलाई थाहा छ जेठ 19 गते नेपालमा राजदरबार राजाको हत्या भएको दिन, राजदरबार हत्याकाण्ड भएको दिन जेठ 19 हामीले नजिकबाट निहाल्ने हो भने अहिलेसम्म पनि पूर्व राजा स्वर्गीय राजा वीरेन्द्र वीरविक्रम शाहदेवको परिवारको हत्या अहिलेसम्म पत्ता लाग्न सकेको छैन। यसका विषयमा धेरै बहसहरू र छलफलहरू पनि आएका छन्। राजाको वंश नाश गर्ने गरी जुन आज एउटा घटना यतिखेर घटेको छ यो घटनाको पनि हामी आज स्मरण गर्न चाहन्छौँ। किनभने एउटा राजसंस्थालाई अन्त्य गर्ने, राजसंस्थालाई समाप्त गर्ने हुन त नेपालमा धेरै खालका घटनाहरू भएका छन्। धेरै खालका घटनाहरू विभिन्न बेलाका हत्याकाण्डहरू सस्पेन्समा नै रहेका छन्। एउटा देशको एउटा अभिभावक को हत्या हुँदा समेत पनि अहिलेसम्म यसको सत्य तथ्य बाहिर आउन सकिरहेको छैन। जनताले यसलाई अझै पनि पत्याएका छैनन्। कतिपय रिपोर्टहरू सार्वजनिक भए तर

0: रिपोर्टहरू पनि एउटा रद्दीको टोकरीमा गएका छन्। राजदरबार हत्याकाण्डका विषयमा कुनै पनि खालका अनुसन्धानले यथार्थपरक र जनविश्वास लिने गरी चाहिँ यसका तथ्य प्रमाण सहित त्यसको रिपोर्ट सार्वजनिक गर्न नसकेको विषयहरू पनि आजको हामी नेपाली बहसमा उठाउन चाहन्छौँ। किनभने यो देश सार्वभौम सत्ता सम्पन्न मुलुक हो। यो मुलुकमा हामी नेपालीहरू भूगोलले क्षेत्र कम हुनसक्छ, जनसङ्ख्याले कम हुनसक्छ, तर स्वाधीनता, स्वाभिमान, सार्वभौमिकता नेपालको बडो छ, ठुलो छ। त्यसैले गर्दाखेरि अहिले हामी राजदरबार हत्याकाण्डको आजको दिनलाई पनि हामी स्मरण गर्न चाहन्छौँ। संसदमा यहाँहरूले देख्नु भएको छ, मान्यहरूको अशोभनीय हरकत छ, त्यहाँ रमिता चलिरहेको छ। संसदमा कसैले फ्लाइङ किक हानिरहेका छन्, कसैले कुर्सीमाथि दौडिरहेका छन्, कसैले होइन त्यहाँ चाहिँ निकै धरकपकट पनि भएको छ। कतिपय मान्यहरू घाइते भएका दृश्यहरू पनि हामीले देख्न पाएका छौँ। कतिपयलाई एकदमै प्रेसर चढिहाल्छ कि एउटा कुरा आउन साथ भन्दाखेरि हामीले कस्तो खालको संस्कार र संस्कृतिमा हुर्किएका मान्यहरूलाई चाहिँ आज संसदमा पठाइरहेका छौँ त हामीले नेपालको संसदबाट के सन्देश प्रवाह गर्न खोजिरहेका छौँ त आज चुपचाप घन्टी छाप भन्दै गर्दाखेरि कस्ता खाले सांसदहरू बनेर कस्ता खाले व्यक्तिहरू सांसद बनेर आइरहेका छन् त कसैले श्रीमतीलाई लाइभ गरेर संसद भवनबाटै त्यहाँको दृश्य देखाउँछन्, कसैले फ्लाइङ किक खान्छन्, कसै टेबलमाथि चढ्छन्, होइन यी यावत दृश्यहरूले गर्दाखेरि नेपालको संसद यतिखेर बदनामित चरणमा पनि
1: गुरुराज घिमिरे हुनुहुन्छ। गुरुराज घिमिरेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
0: अब अहिले नेपाल र भारतको सीमाको विषय निकै चर्चामा आइरहेको छ। संसदको रोस्टमबाटै प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालले समेत भारतको सीमा अतिक्रमण गरेको भनेर अभिव्यक्ति दिनुभयो। नेपालले कुन कुन ठाउँमा भारतको सीमा अतिक्रमण गरेको छ?
2: हेर्नुहोस्, नेपाल र भारतको सम्बन्ध, द्विपक्षीय सम्बन्ध चाहिँ बहुआयामिक छ। यस्तो धेरै आयामहरू छन्। यो ऐतिहासिक, धार्मिक, सांस्कृतिक, सामाजिक, भौगोलिक सबै दृष्टिबाट चाहिँ यो विशिष्ट प्रकृतिको छ। अरू मुलुकसँग तुलना हुन सक्दैन। र सीमा विवादको कुरा तपाईँले गर्नुभयो, सीमानाको कुरा तपाईँले उठाउनुभयो। यो पछिल्लो समय हाम्रो देशका प्रधानमन्त्रीले संसदको रोस्टरमा उभिएर यो विषयलाई चाहिँ विवादग्रस्त रूपबाट उठाउनु भयो। उहाँले वास्तवमा यो भारतीय पक्षले पनि अपेक्षा गरेको थिएन होला। हाम्रा विवादका सन्दर्भहरू धेरै चाहिँ छन्, त्यसका धेरै लामो, यसको लामो श्रृङ्खला त होइन, वाद विवाद चलिरहन्छ र नेपालले यो विषयलाई बारम्बार उठाउँदै पनि भएको छ। तर यसको समाधान चाहिँ कुटनीतिक ढङ्गले गर्नुपर्छ, कुराकानीको माध्यमबाट गर्नुपर्छ भनेर चाहिँ हामीले भन्दै आएका छौँ र हरेक सरकारहरूले चाहिँ यो विषयलाई उठाउँदै आएको सन्दर्भ छ, विगत छ। र अब अहिले प्रधानमन्त्री तहको व्यक्तिले यो कुरा किन उठाउनु हो नेपाली जनताले बुझ्न सकेका छैनन्। यो दूरगामी प्रकृतिको छ र दूरगामी नेपालको स्वाधीनता, नेपालको स्वतन्त्रता, नेपालको चाहिँ राष्ट्रिय अस्मितालाई दूरगामी प्रभाव पार्ने खालको चाहिँ अभिव्यक्ति उहाँले दिनुभएको छ।
0: अब अहिलेको हिसाबले अब यो फितलो अभिव्यक्तिका कारणले गर्दाखेरि संसदको रमिता दृश्य यहाँले देख्नु भएको छ, विपक्षीले प्रधानमन्त्रीले माफी माग्नुपर्छ यो विषयमा भनिएको भन्नुभएको छ, विपक्षीका दलका नेताहरू सांसदहरूले कतिपयले चाहिँ होइन राजीनामा दिनुपर्छ भनेर आन्दोलन थालेको एउटा प्रसङ्ग छ। यसलाई प्रधानमन्त्रीको अपरिपक्वता भन्ने वा चाहिँ उहाँले कुनै कूटनीतिक हिसाबले चाहिँ यसको जवाफ दिएको मान्ने?
2: होइन, प्रधानमन्त्रीजीले नेपालको राजनीतिलाई र दुई देशको सम्बन्धलाई गहिराईका साथ बुझ्नु भएन जस्तो लाग्यो उहाँले। यसलाई म अपरिपक्वता नै भन्छु, किनभने जुन विषय चाहिँ वास्तवमा वर्षौँदेखि चलेर आएको छ, सुगोली सन्धि हाम्रो जुन विवाद कायम भयो र कायम भएको विवादका विषयमा चाहिँ हामी सचेत पनि छौँ, हामी जानकार पनि छौँ, ऐतिहासिक सचेत पनि त्यो बताउँछ पनि। र हामीले कसैको एक इन्च जमिन मिच्नु पनि छैन। भारतले पनि हामी चाहन्छौँ कि यी सीमा विवादहरू कूटनीतिक रूपबाट समाधान गरोस् भन्ने हामी चाहन्छौँ जुन विषय उठेका छन्। त्यसैले मलाई लाग्छ भारत पनि यो विषय धेरै बल्झिएर जाओस् भन्ने चाहँदैन भन्ने लाग्छ मलाई। त्यसो भएको हुनाले हाम्रो सीमाका विषयमा चाहिँ नि प्रधानमन्त्री स्तरको व्यक्तिले, राजनीतिज्ञले चाहिँ यस्ता कुराहरू बोल्नु शोभा दिँदैन। उहाँले जुन कुरा ख्याल छत्तामा अथवा मजाकमा उहाँले चाहिँ अलग्गा रूपबाट उहाँले प्रस्तुत गर्नुभयो, त्यसले उहाँको अपरिपक्वता पनि देखाउँछ, उहाँमा सुझबुझ छैन भन्ने कुरा पनि देखाउँछ, र नेपालको एउटा विशेष जुन अहिले चाहिँ विवादको विषयको रूपबाट वर्षौँदेखि चल्दै आएको थियो यसलाई चाहिँ उहाँले अझ जटिल बनाइदिनु भएको छ।
0: भारतीय विज्ञएसडी मुनिले पनि त बालेन्द्र शाहलाई बधाई दिनुभयो नि त यो विषयलाई लिएर।
2: होइन, अब हेर्नुहोस्, भोगाधिकारको विषय सिमानामा बस्ने नेपालीहरू, सिमानामा बस्ने भारतीयहरू अपवादका प्रसङ्गहरू बाहेक चाहिँ अत्यन्त राम्रो सम्बन्ध, सुमधुर सम्बन्ध राखेर बसेका छन्। कतिपय विषयमा झगडा हुने गर्छ, त्यहाँ सिमानामा बाँध बनाउँदाखेरिको विषय होस् अथवा दस जग्गा वारी पारी चाहिँ घर टहरा बनाएको अथवा चाहिँ नि चाहिँ भारतीय सुरक्षा कर्मीले यता नेपालतिर आएर चाहिँ नि होइन चाहिँ त्यहाँ वाद विवाद गरेको यी विषयहरू चाहिँ बारम्बार चाहिँ नि र विभिन्न ठाउँमा हेर्नुहोस् अब कालापानी क्षेत्र, लिपुलेट क्षेत्र अथवा सुस्ता यी विषयहरू चाहिँ नि बारम्बार चाहिँ अहिले विवादको केन्द्रमा रहेका छन् र नेपालका सीमा वीरहरूले नाति चाहिँ विज्ञहरूले पनि यिनै दुईटा विषयलाई अहिले उठाउँदै आएका छन् र विभिन्न समयमा बनेका आयोगहरूले पनि सीमा सम्बन्धी अध्ययन कार्यदलहरूले पनि चाहिँ यी दुईटा ठाउँमा चाहिँ तलमाथि भएको सीमा मिचिएको विषय उठाएका छन्। त्योभन्दा बाहेक आजसम्म इतिहासमा कसैले पनि नभनेको विषय चाहिँ उठाएर उहाँले चाहिँ प्रधानमन्त्रीजीले नेपाल र भारतको कूटनीतिक ढङ्गबाट समाधान हुने विषय, निकट भविष्यमा चाहिँ कुराकानीका माध्यमबाट समाधान गर्न सकिने विषयलाई उहाँले अझ जटिल बनाइदिनु भएको छ र यसको चाहिँ नेपालको राजनीतिक इतिहासमा दूरगामी प्रभाव पर्नेवाला छ।
0: अब अहिले सरकारले जुन किसिमले चाहिँ दुई देश बीचको सुमधुर सम्बन्धका विषयहरू छन्, नेपाल भारतको सम्बन्धको विषयलाई पनि त्यो ढङ्गले हेरिएको छ। अहिले राष्ट्रसभाका सभापति भारतको भ्रमणमा हुनुहुन्छ, पाँच दिने भ्रमणमा, यसले सुमधुरता ल्याउला, केही चिसिएको सम्बन्ध यहाँले हेर्दाखेरि?
2: होइन, अब यो विषयलाई स्पष्ट पार्ने काम राष्ट्रिय स्वतन्त्र पार्टीकै हो र राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बन्नुभएका राजेन्द्र शाहजीकै हो। यो विषयलाई यसरी किन उठाउनु पर्यो, किन उठाइयो, अहिले यसका पछाडिको कारण के हो, यसले दिन खोजेको सन्देश के हो भन्ने कुरा अहिले हाम्रो बहसको विषय भएको छ। नेपाली समाजमा यो विषयले मुख्य स्थान अहिले पाएको छ, यो केन्द्रीय बहसको रूपमा चलिरहेको छ। यसै बेला चाहिँ राष्ट्र पार्टीका सभापतिजी इन्डिया भ्रमणमा जानुभएको छ भारत भ्रमण। मेरो कुरा के हो भने चाहिने नेपाल र भारतको सम्बन्धलाई हामीले अझ सुमधुर बनाउन, सुमधुर छँदैछ, केही विषयहरूमा चाहिँ नि तिक्ततापूर्ण चाहिने बहसहरू भइरहेका छन्, ती विषयहरू टुङ्गिराखेका छैनन्, जसमध्ये एउटा सीमा विवाद पनि हो। अरू विषयहरूमा हाम्रो सुमधुर सम्बन्ध छ, जनस्तरमै सम्बन्ध छ। यो कुरालाई दृष्टिगत गरेर फेरि नेपालको चाहिँ नि विकास र उन्नतिको, प्रगतिको, समृद्धिको सन्दर्भलाई पनि हामीले विचार गरेर भारत एउटा ठुलो शक्ति, महाशक्तिको रूपबाट चाहिँ विश्व प्रतिस्पर्धामा उत्रिएको चाहिँ छिमेकी देश, अत्यन्त निकट छिमेकी देश भएको हुनाले चाहिँ नि भारतसँगको सम्बन्धलाई चाहिँ नयाँ उचाइमा पुर्याउनका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टी, जो अहिले नेपालको सत्तारूढ पार्टी हो, जसले एकलौटी सरकार बनाएको छ, त्यसको सभापतिको हैसियतले उहाँले चाहिँ भारतमा कुराकानी गर्नुहुनेछ। प्रधानमन्त्रीजीको एक प्रकारको चाहिँ जो बचकना छ, प्रधानमन्त्रीजीको अपरिपक्वता छ, प्रधानमन्त्रीको सुझबुझविहीनता छ, यसलाई चाहिँ नि उहाँले त्यहाँ अन्त गरेर आउनुहुनेछ भन्ने चाहिँ नि मेरो एउटा सुझाव पनि छ र हाम्रो अपेक्षा पनि छ।
0: कङ्ग्रेसको विवाद फेरि किन बल्झियो? यो अब सदस्यता नवीकरणको विषयलाई लिएर तपाईँहरूले चाहिँ जुन किसिमले संस्थापन पक्ष अगाडि बढेको छ, तर पूर्णबहादुर खड्गाजीले त काउन्टर गरिदिनु भयो नि त फेरि।
2: होइन, अब यो काउन्टर गर्ने कुरा होइन, यो सदस्यता सबैका लागि,
0: सदस्यता नवीकरण नगर्ने भन्नु भएको छ क्या उहाँले चाहिँ?
2: होइन, सदस्यता सबैका लागि खुला छ, अब वैयक्तिक कुरा हो, व्यक्तिको नैसर्गिक चाहिँ एउटा स्वतन्त्रता हो, आफ्नो चाहिँ विचार हो, त्यो गर्ने नगर्ने। उहाँ जस्तो सिनियर नेता होइन, 50 वर्ष चाहिँ नेपाली राजनीति गरेको र नेपालका प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनमा, गणतान्त्रिक आन्दोलनमा योगदान पुर्याएको चाहिँ राष्ट्रिय जीवनमा महत्त्वपूर्ण स्थान बनाएको नेताले किन गर्दै हुनुहुन्छ हामी थाहा छैन। हामी पुरानो अध्यावधिकमा पनि खुला छौँ, हामी चाहिँ नि नयाँ वितरणमा पनि हामी खुला छौँ, र हामीले पक्षपात गर्दैनौँ, कति गर्दैनौँ, पार्टीलाई पार्टी जस्तो बोलाउँछौँ, पार्टीलाई सरकारी पार्टी बोलाउँछौँ, पार्टीमा सबैको चाहिँ नि स्वामित्व र अपनत्व चाहिँ काम गर्छौँ, साझा घरको रूपबाट यो पार्टीलाई अगाडि बढाउँछौँ। बिपीले जसरी यो पार्टीको स्थापना गर्नुभयो, बिपीले जुन बाटो हामीलाई देखाउनु भयो, जुन विरासत छोडेर जानुभयो, त त्यसलाई आत्मसात गरेर हामी अगाडि बढ्छौँ भनिराखेका छौँ।
0: नवीकरणको विषयमा चाहिँ किन विवाद भइरहेको छ? यसमा तपाईँले नयाँलाई भटाभट दिन खोज्नु भएको, संस्थापनको चाहिँ बाहुल्यता क्रिएट गर्नका निम्ति हो?
2: होइन, बिल्कुल होइन, त्यही लिन चाहनुहुन्छ उहाँहरूको लागि ढोका कुरा छ, केही आधारभूत शर्तहरू होइन, नेपाली नागरिक त्यसो भएको हुनाले हामीले नेपाली कङ्ग्रेसको सिद्धान्त, यसको आदर्श नीति कार्यक्रमलाई स्वीकार गर्ने उमेर पुगेको नेपाली नागरिकलाई हामी नेपाली कङ्ग्रेसको क्रियाशील सदस्य, त्यसमा हामी विवेक गर्दैनौँ र पुराना क्रियाशील सदस्यहरू जो हुनुहुन्छ उहाँहरूको पनि अध्यावधि गर्छौँ, अपडेट गर्छौँ, त्यसको चाहिँ डिजिटल अभिलेखीकरण हामी गर्छौँ होइन, पार्टीलाई चाहिँ डिजिटलाइज बनाउने कुरामा चाहिँ सबैले सहयोग गर्नुपर्छ, यसमा पक्षपात गर्दैनौँ, यसमा काखा पाखा गर्दैनौँ, यसमा गुटबन्दी गर्दैनौँ, पार्टीलाई सबैको साझा घरको रूपबाट हामी रूपान्तरित भनेर हामीले भनिसकेपछि यसमा चाहिँ अन्यथा सोच्नु चाहिँ मलाई लाग्छ उपयुक्त हुँदैन, कसैलाई कमजोर पार्न कुनै खास गुट विशेषलाई बल पुर्याउन हामीले यो काम गरिरहेका छैनौँ।
0: होइन, जस्तो अब अहिले अध्यापक हुने कार्य अनि त्यसपछि नयाँ नवीकरण गर्ने कार्य कसरी अगाडि बढिरहेछ, त्यो निरन्तर पाइरहेछ, निरन्तर भइरहेछ,
2: हाम्रो युनिटले काम गरिरहेका छन्। प्राविधिक कुरा हो, कहिले काहीँ चाहिँ सर्भर डाउन हुने, कहिले काहीँ चाहिँ त्यो काम नगर्ने, त्यसले तीव्र गतिमा भएर चाहिँ केही ढिलाइ भएको हो, तर अहिले आएर पछिल्लो समय आएर यसले तीव्र गति पक्रेको छ, यो चाहिँ अगाडि बढिरहेको छ र यसलाई हामीले चाहिँ उपयुक्त समयमा सम्पन्न गर्छौँ।
0: तर नेपाली कङ्ग्रेसको एउटा पक्षले त सम्पर्क कार्यालय खोलेर आफ्ना समानान्तर गतिविधिहरू पनि त चलाइरहेको छ नि त, अब यो विभाजनकै सङ्घारमा हो कि मिल्ने बाटा पाटा
2: होइन? अब यो सम्पर्क कार्यालय खोल्ने परम्परा सनातन जस्तो भइसकेको छ, यो पहिलेदेखि नै पार्टीका नेताहरूले आफ्नो सजिलो सम्पर्क कार्यालय खोल्ने, त्यहाँ साथीहरूसँग भेटघाट गर्ने, पार्टीका समस्याहरूको बारेमा छलफल गर्ने र अगाडि बढ्ने यो परम्परा जस्तो भइसकेको छ, यो चाहिँ स्वस्थ रूपमा नै चलेको। अब यसलाई चाहिँ अहिले साथीहरूले खोल्नुभएको सम्पर्क कार्यालय चाहिँ अनुचित हो, यो चाहिँ होइन भन्ने पक्षमा हामी छैनौँ, तर यसलाई चाहिँ छलफललाई कुन केन्द्रित गर्नुहुन्छ, पार्टीमा विवाद छ, पार्टी विभाजन हुन्छ भन्ने कुरालाई नि बल पुर्याउनका लागि चाहिँ नि उहाँहरूले गति गर्नुहुन्छ भने त्यो चाहिँ वाञ्छनीय हुँदैन, त्यो सही हुँदैन। तर पार्टीलाई कसरी चाहिने एकताबद्ध रूपबाट अगाडि बढाउने, पन्ध्रौँ महाधिवेशनलाई कसरी चाहिने व्यवस्थित गर्ने, कसरी सबै साथीहरू सहभागी हुने वातावरण निर्माण गर्ने भन्ने छलफल गरेर अगाडि बढ्नुहुन्छ भने यो उपयुक्त छ। त्यसैले कार्यालय खोल्ने कुराले पार्टी विभाजनलाई बल पुर्याउँछ भन्ने मलाई लाग्दैन।
0: तर अब पार्टीलाई एकदिक्का बनाएर लैजान सक्ने तपाईँका केही त्यस्ता शर्तहरू, केही सुझावहरू केही छन्?
2: होइन, अब यस्तो हो, यो चाहिँ डेमोक्रेटिक पार्टी हो, प्रजातान्त्रिक पार्टी हो, प्रजातान्त्रिक पार्टीमा चाहिँ हाम्रा काम कारवाही गतिविधि विधान सम्मत प्रक्रिया सम्मत हुनुपर्छ, पार्टीका निर्णय प्रक्रियाहरू पारदर्शी हो, खास केही नेताहरूको निजी या घरेलु मामला त होइन नि, त्यो त आफ्नो लाख सदस्यहरूको साझा चाहिँ सरकार साझा मामला हो, त्यसो भएको हुनाले हामीले काम गर्दा पनि हामीलाई कामहरू चाहिँ नि निर्णय प्रक्रियाहरू, मूल्याङ्कन प्रणाली, न्याय पद्धति, हाम्रो चाहिँ हरेक कामहरू चाहिँ हाम्रो विधानसम्मत र विधिसम्मत प्रक्रियासम्म गर्छ, यसैका लागि हामीले हिजो प्रश्न आएका हौँ। मामलामा हामी चाहिँ नि स्पष्ट छौँ, हामी प्रतिबद्ध छौँ, हामीले गरेका सङ्कल्पहरूलाई हामीले चाहिँ नि बिर्सेका छैनौँ र उहाँहरूले चाहिँ खुला दिलले चाहिँ यो पार्टीमा यो चाहिँ संस्थामा उहाँहरूले चाहिँ आफ्नो कुराहरू राख्न सक्नुहुन्छ, आफ्नो भनाइहरू राख्न सक्नुहुन्छ होइन, निर्वाचन समिति बनेको छ त्यसलाई विस्तार गर्ने सन्दर्भमा होस्, अनुशासन समितिका सन्दर्भमा होस् होइन, क्रियाशील व्यवस्थापन समितिका सन्दर्भमा होस् अथवा क्रियाशील छानबिन नै गर्नु पर्यो, उहाँहरूलाई चित्तै बुझेन होइन, यहाँ त हामी कसरी छानबिन गर्छौँ, हामी आफै हेर्छौँ, अथवा हामी अध्यावधि चाहिँ आफै हेर्छौँ कसरी भइरहेको छ भन्ने कुरा। र केन्द्रीय समितिमै ठुलो सङ्ख्यामा उहाँहरू आइसक्नु भएको छ, अझै पनि कतिपय ठाउँहरूमा उहाँहरूलाई समेट्ने कुरामा चाहिँ नि पार्टीको खुला छ, नेतृत्व चाहिँ यस विषयमा उदार छ। त्यसैले हामी सबै चाहिँ नि एक भएर चाहिँ यसमा लागौँ भन्ने आग्रह हो यो 15 महाधिवेशनलाई सबैको चाहिँ नि एउटा साझा चाहिँ नि महाधिवेशनको रूपबाट एउटा उत्सव अथवा ऐतिहासिक महोत्सवको रूपमा चाहिँ सम्पन्न गराउँ। यसमा लागेका विषयहरू मन लागेका चाहिँ अनेक चाहिँ नि प्रसङ्गहरूलाई उठाएर प्रश्नहरूलाई उठाएर विषयहरूलाई उठाएर त्यसमा समाधान दिन हामी तयार
0: छौँ। हस् महामन्त्रीज्यू, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार। देशका महामन्त्री गुरुराज घिमिरे आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
3: सुरक्षित भविष्यको
4: हेलो आयन, के छ
5: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ के सारी, माडीतिर हाम्रो नेपालमा?
4: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
5: भिडियो अन गर न यार।
4: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
5: कुन जमानामा छौ यार, टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
6: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852028840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं, टेकमाइन्डलाई टेकमाइन्डलाई।
8: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
9: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
8: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
9: 24 घण्टा इमर्जेन्सी सेवा,
8: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा,
9: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
8: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
9: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
8: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
9: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा,
8: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
9: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
8: भेन्टिलेटर सेवा,
9: होल बडी चेकअप जाँचको सुविधा
8: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
9: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन। फोन 0656-5183-5183।
0: यतिकै हाम्रो बेसमा संविधान वेद कृष्णमान प्रधान हुनुहुन्छ। प्रधानजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार।
10: धन्यवाद।
0: के छ अहिलेको अवस्था? न्यायालय सुदृढ हुँदै गइरहेको छ, न्यायालयमा चाहिँ राम्रै तरिकाले चाहिँ काम कारवाहीहरू अगाडि बढिरहेका छन् कि स्याडो वार कायमै छ?
10: अहिले जुन अब यो नयाँ अवस्था सृजना भएको जुन यहाँहरूले थाहा पाइरहनु भएको छ न्यायपालिकाको बारेमा, अहिले संवैधानिक परिषदबाट जुन नयाँ प्रधान न्यायाधीशको सिफारिस भएर जुन परिगत रूपमा उहाँले काम सुरु गर्नु भएको छ, र अहिले जति पनि हामीले अहिले जानकारीमा आएको अनुसार चाहिँ हिजो मात्रै प्रधान न्यायाधीशबाट सम्पूर्ण उच्च अदालत जिल्ला अदालतलाई अहिले करिब करिब 15-20 विषयहरूमा निर्देशन जारी गरेको देखिन्छ। यसबाट के देखिन्छ भन्दा, जसरी अहिले सरकारले नागरिकहरूलाई केही नयाँ पन दिएको जुन आवास दिइरहेको छ, त्यसै गरी गरी न्यायपालिकाले पनि अहिले नयाँ प्रधान न्यायाधीशले नयाँ कामको आवास दिने प्रयासमा उहाँले अहिले विशेष गरिकन मुद्दाको व्यवस्थापन गर्ने, मुद्दाको हियरिङ गर्ने, मुद्दाको छिनोफान गरेर त्यसलाई कार्यान्वयन गर्ने विषयमा अलिक तत्कालको देखाएको हामीले पाइरहेका छौँ।
0: होइन, यहाँ त कानुनको जानकार हुनुहुन्छ लामो समयदेखि, होइन, नेपालको कानुनका विषयमा यहाँले जानकारी राखिराख्नु भएको छ, तर न्यायालयमा लामो समयदेखि मुद्दाहरू थन्किने, होइन, मुद्दाहरू चाहिँ समयमा फर्सद नहुने, ढिलो न्याय दिनु पनि न्याय नदिनु सरह भनिन्छ, दूरदराजबाट आएका नागरिकहरूले न्याय नपाउने एउटा जुन परिस्थिति बनिया छ अहिलेसम्म, यो परिस्थितिको अब अन्त्य हुँदै जान्छ त्यो किसिमको छनक देखिया छ?
10: सबभन्दा पहिलो कुरो त हिजोसम्म के थियो भन्दा प्रधान न्यायाधीशहरूको नेतृत्वमा केही प्रश्न उठिरहेको थियो, जुन गोला प्रथाले गर्दाखेरि प्रधान न्यायाधीश र मुख्य न्यायाधीश र जिल्लाका प्रमुख न्यायाधीशहरूको नेतृत्वमा अलिकति जिम्मेवार भएन कि भन्ने विषयमा केही छलफल हुँदै आएको थियो। तर आज चाहिँ जुन नयाँ प्रधान न्यायाधीश आउनु भएको छ, उहाँले सबै

0: सर्वतलका न्यायाधीशको समन्वय गरेर केही काम गर्ने अगाडि बढिरहेको हामीले पाइरहेका छौँ, जसले गर्दा चाहिँ हिजोको जुन गुनासोहरू थियो मुद्दाको पाला आउन ढिला हुने, फैसला गर्नलाई पनि ढिला गर्ने र फैसला कारण गर्न पनि धेरै प्रश्नहरू सृजना गरेको अवस्थालाई केही न्यूनीकरण गर्छ भन्ने विषयमा हामी विश्वस्त छौँ। त्यसै गरिकन अहिले यो गोलापत्र हटाउन चाहिँ नेपाल बारले पनि केही आवाज उठाएको छ, तर गोलापत्र राखेर झिक्ने भन्दा पनि नागरिकहरूको मुद्दालाई कसरी समयमा निरूपण गर्ने र सही निरूपण गर्ने भन्ने विषयमा यदि अदालतको प्रमुख या चाहे प्रधान न्यायाधीश होस्, चाहे मुख्य न्यायाधीश होस्, चाहे जिल्लाको एक नम्बरको न्यायाधीश होस्, उहाँहरूलाई जिम्मेवारी दिने र विश्वास गर्ने परम्परा बढाउने हो भने तपाईँहरूले भनेको जस्तै अहिले धेरै मुद्दाहरू अहिले जुन न्याय नपाएर अब अल्झिरहेको अवस्था छ त्यसलाई जवाफदेही बढाउने र जिम्मेवारी बनाउन सक्यो भने चाहिँ भोलिका दिनहरूमा अहिले जुन सरकारी निकायमा देखिएको जुन छनक छ अहिले सबैको न्यायमा पहुँच हुन्छ र समयमा न्याय प्राप्त हुन्छ भन्ने विश्वास दिलाउन चाहिँ अवस्था आउने जस्तो मलाई लाग्छ।
1: होइन, बार र न्यायालय बिचको सम्बन्ध अहिले कस्तो छ? बार त रिसाएको छ नि त, होइन, आन्दोलित छ नि त बार, होइन?
0: अहिले जुन हिजोको अवस्थामा जुन प्रधान न्यायाधीशको सिफारिसको विषय लिएर बारले केही प्रश्न उठाएको थियो, त्यो आफ्नो ठाउँमा उहाँहरूको परम्परा तोड्यो भन्ने विषयमा त्यो जाँच पनि होला, तर प्रधान न्यायाधीश त आइदिइ सक्नुभयो, चाहे त्यो सिनेटिभ आधार आओस् चाहे क्षमताको आधारमा आओस्, संवैधानिक परिषदले सिफारिस गरिसक्यो र नयाँ प्रधान कायम गरिसकेपछि यसमा विवाद गर्नुभन्दा पनि अब आगामी दिनमा प्रधान न्यायाधीश न्यायाधीश र बारको बिचमा कसरी समन्वय गर्ने भन्ने विषयमा छलफल गरेर अगाडि बढ्नु नै बुद्धिमत्ता होला। किनकि हामीले द्वन्द्व मात्र सिर्जना गरेर समाधान हुँदैन, द्वन्द्व भन्दा पनि निकासको बाटो खोज्नुपर्छ, त्यसको लागि बारको नेतृत्व र प्रधान न्यायाधीश स्वयंले पनि बारका नेतृत्वलाई समय समयमा आफ्नो चेम्बरमा बोलाएर छलफल गर्यो भनेदेखि चाहिँ ती विवादका विषयहरूलाई कसरी निरूपण गर्ने भन्ने विषयमा सहजीकरण हुन्छ र भोलिका दिनमा र बार बिच द्वन्द कम हुन्छ। हिजोका दिनहरूमा त्यो हुन्थ्यो, प्रधान न्यायाधीशले बारको नेतृत्वहरूलाई समय समयमा आफ्नो चेम्बरमा बोलाउने छलफल गर्ने, जसले गर्दा मुद्दाको विषयमा न्यायाधीशको विषयमा र काङ्ग्रेसको विषयमा उठेका विषयहरूमा चाहिँ छलफल हुने चलन थियो, जसले गर्दा सहजीकरण भएको थियो, तर केही विचार वर्ष यता चाहिँ त्यो न्यूनीकरण भएको हुनाले समस्या आएको भन्ने मलाई लाग्छ।
1: अब अहिले यो संविधान संशोधनका कतिपय बहसहरू चलेका छन्, प्रावधानहरू चलेका छन्, होइन, सरकार दुईटै नजिकको छ, अब कुन ढङ्गले अगाडि बढ्ने, देशमा कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको अवधारणालाई अगाडि सार्ने कि नसार्ने भन्नेमा चाहिँ बालेन शाह नै आफै कन्भिन्स भएर अब कार्यकारीमा नजाने, होइन, त्यसले चाहिँ भोलि देशलाई नै अप्ठ्यारो पार्छ भन्ने खालका पनि बहसमा आउनुभयो भन्ने खालको विषय सँगसँगै जोडिएर आएको छ। संविधान संशोधन अहिलेको अवस्थामा कतिको सहज असहज जटिल के छ?
0: अहिले नेपाल कानुन समाजले पनि र यो कन्स्टिट्युसन वाच ग्रुपले पनि अहिले संविधानका विषयमा छलफलहरू अगाडि बढाइरहेका छौँ। यो क्रममा हामीले तीन चारवटा प्रोग्राम गरेछौँ, अरू प्रोग्राम निरन्तर अगाडि बढाएको छ। जस अन्तर्गत यहाँले भन्नुभयो जस्तै गरिकन अहिले संविधान संशोधन गर्ने यो उचित समय हो, किनकि 10 वर्ष यसले व्यतीत गरिसकेको छ र नेपाल सरकारले पनि संविधानका विषय कस्तो छलफल, संविधानका संशोधन विषयहरू कस्तो हुनुपर्छ भन्ने विषयमा समिति गठन गरेर काम अगाडि बढिरहेको छ। यही क्रममा यहाँले पनि जुन उठाउनु भएको छ, हिजो जेएनसी ग्रुपले प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्रीको विषयमा धेरै प्रश्न उठाउनु भएको थियो र धेरै अपेक्षा राख्नु भएको थियो, तर हामी कहाँ दुई चार घटनाहरूले गर्दाखेरि अहिलेका आवाजहरू चाहिँ अलिकति फरक भएको हामीले पाएका छौँ। हिजो केपी ओलीज्यू प्रधानमन्त्री हुँदाखेरि द्वितीयको सरकार प्रमुख हुँदाखेरि पनि लोकतान्त्रिक भन्दा पनि अलि फरक धारले देखिएको र अहिलेको अब द्वितीयको प्रधानमन्त्री पनि अलिकति डेमोक्रेटिक भन्दा पनि अटोक्रेटिक गएको हो कि भन्ने आवाजले गर्दाखेरि चाहिँ यदि हामीले प्रदेश राष्ट्रपति प्रधानमन्त्री गर्यो भने त्यो व्यक्तिलाई हामीले डेमोक्रेटिकमा काम गराउन सकिन्छ कि सकिँदैन भन्ने प्रश्न उठेको छ र यो विषयमा दलले पनि र नागरिकहरूले पनि कुरा उठाइरहेको छ। त्यसै गरी संसदको पनि अहिले प्रश्न उठिरहेको छ। हिजो पनि माननीय सांसदजीहरूले खालि दलीय आधारमा दलीय पोजिसनको आधारमा कानुन निर्माण गर्न धेरै ढिलाइ गरेको थियो भने आज पनि फेरि यो द्वितीयको एकातर्फ र अर्को समय एकातिर जुन हिसाबमा हामी हेरिरहेछौँ, अहिले फेरि 1.5 महिना हामी हेरिरहेछौँ, यो चाहिँ अब चाहे त्यो कानुन विधेयक पास गर्नेमा होस् चाहे नियमावली पास गर्ने प्रक्रियामा होस् यसमा सर्वसम्मति भन्दा पनि

0: अलिकति दुई तिहाई र बाँकी समूहको बिचको चाहिँ अलि द्वन्द्वको रूपमा जुन ऐन अथवा विधेयकहरू पास गर्ने प्रमुख अगाडि बढेको छ, यसले गर्दा चाहिँ कार्यान्वयन गर्न पनि फेरि समस्या आउँछ भन्ने विषयमा प्रशंसिएको छ।
1: होइन, अब तपाईँ एउटा सचेत नागरिक हो, होइन, कानुनको जानकार पनि हो, देशको सबै विषयमा यहाँले चासो पनि राख्नुहुन्छ। अब अहिले बालवाला प्रधानमन्त्री बालिन शाहको एउटा विषय निकै चर्चामा आइरहेको छ, तपाईँले पनि सुन्नु भएको छ। अब नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको छ, मलाई लाग्छ अहिलेसम्म कुनै पनि शासकले चाहिँ यो हिम्मत गरेका थिएनन्, यो आँट गरेका थिएनन्। यो कसरी आयो, यदि चाहिँ देशको कार्यकारीले चाहिँ यस्ता अभिव्यक्तिहरू दिँदै गर्दाखेरि चाहिँ हामी कुन अवस्थामा पुग्न सक्छौँ?
0: सायद मलाई लाग्छ प्रधानमन्त्रीज्यूले अध्ययन नगरिकन त्यसै बोल्नु भएको मलाई लाग्दैन, किनकि नेपालको अहिले जुन हिसाबमा दुई तिहाईको सरकारको प्रमुखले बोल्दाखेरि विचार गरेर बोल्नु भएको जस्तो मलाई लाग्छ। तर जुन विषयमा अहिले विवाद आइरहेको छ त्यसरी विवाद गर्नुपर्ने जस्तो पनि मलाई लाग्दैन, किनकि मैले उहाँको जुन लाइभ सुन्दाखेरि चाहिँ हामी कहाँ जुन विवादको समय यो सीमाको विषयमा विवादहरू छ, कतिपय ठाउँमा इन्डियाले त्यसलाई अलिकति अगाडि आएको होला, कतिपय ठाउँमा नेपालले पनि अगाडि गएको होला, यो विषयलाई हामी टेबल टक गरेर छलफल गरौँ भन्नेसँग बोल्नुभयो जस्तो मलाई लाग्छ। तर उहाँले कुन नियतले बोल्नुभयो भन्ने कुरा त उहाँले नै थाहा होला, तर यो कुरालाई प्रष्ट पार्ने काम चाहिँ प्रधानमन्त्रीले गर्नु पर्यो अथवा प्रधानमन्त्री कार्यालयले गर्नु पर्यो या परराष्ट्र मन्त्रालयले गर्नु पर्यो या सरकारको प्रतिनिधिले गर्नुपर्छ कि प्रधानमन्त्रीज्यूको मनसा यो हो, यो हिसाबले हामी अगाडि बढ्दैछौँ र हामीले जुन प्रधानमन्त्रीले बोल्नुभएको विषयलाई चाहिँ तथ्यगत रूपमा जुन अहिले सांसदज्यूहरूले उठाउनु भएको छ, दलका नेताहरूले उठाउनु भएको छ, उहाँले बोलेका कुराहरू चाहिँ आधिकारिक रूपमा अगाडि आउनुपर्छ भन्ने भावनाले
1: अतिक्रमणकारीका रूपमा इङ्गित गर्न खोजेको
0: होइन। प्रधानमन्त्री स्वामी के भन्नुभएको भन्दा म प्रधानमन्त्री भइसकेपछि मलाई जानकारी भएको अनुसार हामीले पनि केही जमिनहरू चाहिँ अगाडि मिचेका छौँ, उहाँले पनि मिच्नु भएको छ, यसलाई द्वितीय पछि बसेर टेबल गर्नुपर्छ भन्ने विषय हो भने चाहिँ यसलाई सकारात्मक लिनुपर्छ। तर अध्ययन नगरेको बोले जस्तो मलाई लाग्दैन, उहाँले अध्ययन गरेर नियतवश जानी बोलेको भन्ने मैले बुझेको छु। त्यसैले यो विषयमा चाहिँ सम्पूर्ण नागरिकलाई प्रष्ट पार्नु चाहिँ अहिलेको सरकार र प्रधानमन्त्रीको दायित्व हो भन्ने मलाई लाग्छ।
1: होइन, आफ्नै देश चाहिँ अतिक्रमणकारी हो भन्ने ढङ्गले चाहिँ संसदमा प्रस्तुत हुने कुरा त भोलि दसी तथ्य प्रमाण बन्छ अन्तर्राष्ट्रिय जगतमा त।
0: होइन, हजुरको भने जस्तो चाहिँ नेपालले अतिक्रमण गर्यो भन्ने भाषा त अब त्यस्तो मलाई लाग्दैन, त्यस कारणले सीमामा विवाद हुन्छ, सीमा किनकि हाम्रो नदीको हिसाबले बाटोको हिसाबले केही चलफल भइरहेको हुन्छ, तपाईँले जुन सीमाको पोलहरू विषय पनि तलमाथि भइरहेको छ, हामीले हिजो पनि सुनेका थियौँ कतिपय पोलहरू उता सारियो कतिपय पोलहरू यता सारियो जुन हिसाबमा आवाज उठेको छ, सही रूपमा कुन चाहिँ पोइन्ट तथ्य हो भन्ने कुरा चाहिँ अहिले आधारित रूपमा चाहिँ छलफल गर्नुपर्छ भन्ने विषयमा बोल्नु भएको होला। त्यो विषयमा चाहिँ यो एउटा टास्क फोर्स गठन गरेर सीमा चाहिँ जति पनि सीमाहरू छ त्यो सीमामा सुरुको नेपाल बन्दाखेरिको सीमाको सीमाङ्कन र आजको सीमाको सीमाङ्कनको फरक के छ भन्ने विषयमा चाहिँ अध्ययन गरेर रिपोर्ट अगाडि सार्वजनिक गर्नु भने यो विषयमा बढी प्रष्ट हुन्छ। जुन प्रधानमन्त्रीले यो विषय उठाउनु भएको छ यो विषय उठेको कारणले समाधान गर्न पनि सजिलो हुन्छ भन्ने मलाई लाग्छ।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि यहाँलाई धेरै धेरै धन्यवाद। नमस्कार, केशवमान प्रधानजी।
0: हस्, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो कानुनका जानकार संविधान वैद्य केशवमान प्रधान। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेमबम बिदा चाहन्छु, नमस्कार।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53 98 5570 77 061 र 98 5570 77 053।
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 493 440, 493 580 र 98 5570 26 440।
4: It's 7 o'clock, अहिले 7 बजेको छ।
5: स्वदेश FM 93.2 MHz।
6: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
7: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता। तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार swadeshpost.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका तीन बोटे सिमरा क्षेत्रमा गैंडाको आक्रमणबाट एक युवक गम्भीर घाइते भएका छन्। सोमबार दिउँसो करिब 12:30 बजी चितौन राष्ट्रिय निकुञ्ज नजिक बाख्रा चराउन गएका माडी तीन सिमरा निवासी 19 वर्षीय सरोज महतोमाथि गैंडाले आक्रमण गरेको हो। आक्रमणबाट महतोको घाँटी, छाती र खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ। घाइते महतोलाई तत्काल बगोडा अस्पताल माडीमा ल्याई प्राथमिक उपचार गरिएको थियो। अवस्था गम्भीर रहेकाले थप उपचारका लागि भरतपुरको स्वास्थ्य संस्थामा रिफर गरिएको छ। चितौन राष्ट्रिय निकुञ्ज आसपास बस्तीमा जंगली जनावरको आवजावत बढ्दै जाँदा स्थानीय बासी जोखिममा पर्ने गरेका छन्। निकुञ्ज क्षेत्र नजिक पशु चौपिया चराउन तथा वन क्षेत्रमा जाँदा जंगली जनावरबाट आक्रमण हुने र हाताहाती वा घाइते हुने क्रम बढेको छ। क्षेत्रबाट सञ्चालित स्वदेश एफएमका स्टेशन म्यानेजर दीप्ति विश्वकर्मा विक्रम परियारी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ। राष्ट्रिय दलित पत्रकार संघले स्थापना गरेको सो पुरस्कारबाट दुर्गम वा ग्रामीण क्षेत्रमा रही निरन्तर पत्रकारिता गर्दै आउनुभएका माडीका विश्वकर्मा सम्मानित हुनुभएको हो। काठमाडौँको चन्द्रगिरीमा आयोजित संघको महाधिवेशन समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहँदै पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सो पुरस्कार विश्वकर्मालाई प्रदान गर्नुभयो। पत्रकारिता मार्फत समाजका आवाजलाई प्राथमिकता दिँदै ग्रामीण तथा दुर्गम क्षेत्रका मुद्दाहरू स्वदेश एफएम मार्फत उजागर गरेको योगदानको कदर स्वरूप सम्मान प्रदान गरिएको महासंघले जनाएको छ। राष्ट्रिय दलित पत्रकार महासंघका रुकुम पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका दिवंगत पत्रकार विक्रम परियारको स्मृतिमा स्थापना गरिएको पुरस्कारको पहिलो प्राप्तकर्ता विश्वकर्मा बन्नु भएको हो। नेपाली कांग्रेस निकट नेपाल थारू संघको नवनिर्वाचित केन्द्रीय कार्य समितिको अध्यक्षमा चितवन माडीका शिवनारायण महतो गुरौ निर्वाचित हुनुभएको छ। कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा गुरौ पुनर्चयन हुनुभएको हो। अधिवेशनबाट चयन भएको 74 सदस्यीय राष्ट्रिय कार्य समितिमा चितवनबाट बुद्धिसेन चौधरी, रामचन्द्र चौधरी र चन्द्रकुमारी चौधरी सदस्य चयन हुनुभएको छ। थारू संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारू समुदायको एकतालाई मूल आधार बनाएर पहिलो महाधिवेशन सम्पन्न गरेको सुनाएको छ। कांग्रेसका सभापति गगन कुमार थापाले सो महाधिवेशन उद्घाटन गर्नुभएको थियो। संघले 2079 साउनमा मातृ पार्टीको केन्द्रीय कार्य समितिबाट मातृ यसलाई पुनः सुन्नुहोस् संघले 2079 साउनमा भातृ पार्टीको केन्द्रीय कार्य समितिबाट भातृ संगठनको मान्यता पाएको हो। माडी क्षेत्रमा इन्टरनेट सेवाको फाइबर तार काटिने तथा चोरी हुने घटना रोकिएको छैन। पछिल्लो पटक माडी नगरपालिका सदस्य स्याउलीबास क्षेत्रमा इन्टरनेट सेवा प्रदायक कम्पनी चितवन नेटको करिब 20 मिटर फाइबर तार काटिएर गायब भएको छ। कम्पनीका प्राविधिक टोलीका अनुसार बिजुली अवरुद्ध रहेको समयमा फाइबर तार काटिएर सो क्षेत्रका ग्राहकहरू केही समय इन्टरनेट सेवाबाट प्रभावित भएका थिए। घटनापछि प्राविधिक टोलीले मरम्मत तथा पुनर्जडानको काम गरी सेवा सञ्चालनमा ल्याएको सुनाएको छ। यसै गरी सोही क्षेत्रमा सुबिसु नेटको फाइबर तार समेत काटिएको पाइएको छ। तार काट्ने र हराउने घटनाले इन्टरनेट तथा सेवा प्रदायक कम्पनीहरूलाई आर्थिक क्षति पुग्नुका साथै सेवाग्राहीहरू समेत प्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन्। स्थानीयवासी तथा सेवा प्रदायक कम्पनीले यस्ता गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यान आकर्षण गराएका छन्। सार्वजनिक सञ्चार तथा इन्टरनेट सेवामा असर पर्ने गरी भइरहेका यस्ता घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कारवाही गर्न माग गरिएको छ। प्रहरीले क्रिप्टो करेन्सी संकलन तथा कारोबार गरेको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार भरतपुर महानगरपालिका 10 चित्रसेन टोलमा डेरा गरी बस्ने 21 वर्षीय पप्पु कुमार यादवलाई पक्राउ गरिएको हो। उनी साबिक धनुषा संग्रामपुर सात घर भई हाल हंसपुर नगरपालिका 4 स्थायी ठेगाना भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ। गत शनिबारदेखि सुरु बागमती साहित्य महोत्सवको दोस्रो संस्करण 13 बुधे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र भरतपुर महानगरपालिका परिका प्रतिष्ठानको संयोजनमा आयोजित महोत्सवमा

प्रदेशका 13 जिल्लाका साहित्यकारको सहभागिता रहेको थियो। देशखबरमा अबकै राष्ट्रिय खबरहरू। विशेष अदालतले पूर्व सभामुख कृष्ण बहादुर महरालाई भ्रष्टाचार मुद्दामा 1,00,000 धरोटी माग्ने आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासले थुनसेक बहसपछि महरासँग 1,00,000 धरोटी माग्ने आदेश दिएको हो। प्रतिपक्षको विरोधका बीच सभामुख डोलप्रसाद अर्यालले जबरजस्ती संसदको नियमावली पारित गरेपछि उनीहरू अदालत जाने बारे आन्तरिक छलफलमा जुटेका छन्। सोमबार बिहान बसेको विपक्षी दलको बैठकमा यसबारे कुराकानी भएको नेताहरूले बताएका छन्। काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकले पारित नियमावलीप्रति असहमति जनाउँदै सर्वोच्च अदालत जाने बारे छलफल गरेको एमाले प्रमुख सचेतक एन महरले जानकारी दिनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि छिमेकी मुलुक भारतको सीमा मिसेको भन्दै संसदमा दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी विरोध भएको छ। आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक रूपमा प्रश्नोत्तरका लागि रोस्टममा पुगेका प्रधानमन्त्री बालेनले संसदहरूले उठाएको प्रश्नको जवाब दिने क्रममा भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिसेको रहेछ भन्नुभएको थियो। बालेनको यही अभिव्यक्ति अहिले सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी रासपालाई भारी भएको छ। प्रधानमन्त्रीको यो विवादास्पद अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले कडा विरोध जनाएका छन्। विपक्षी दलहरूको विरोधका बीच आइतबार प्रतिनिधि सभा बैठकबाट पारित भएको प्रतिनिधि सभा नियमावली 2083 विरुद्ध निर्णय गर्न नेपाली कम्युनिष्ट पार्टी नेकपाले अनौपचारिक बैठक बोलाएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार बस्ने अनौपचारिक बैठकले नियमावली विरुद्ध कानूनी उपचार खोज्ने वा कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय लिने नेकपाका सांसद गोपाल शर्माले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नै दिल्ली पुग्नु भएको छ। सोमबार उहाँ राष्ट्रपा प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँ दिल्ली पुग्नु भएको हो। लामिछाने दिल्ली पुग्दा दिल्ली विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाईले स्वागत गर्नुभएको थियो। उहाँ 5 दिनपछि नेपाल फर्किनुहुनेछ। दिल्लीमा रहँदा लामिछानेले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने बताइएको छ। सभामुख डोलप्रसाद अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा अमर्यादित क्रियाकलाप देखाउने सांसदहरूमाथि छानबिन गर्न समिति बनाउनु भएको छ। प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा 3 सदस्यीय समिति बनाइएको सभामुख अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा जानकारी दिनुभएको। बालेन्द्र शाहले नेपाल भारत सीमा समस्या सम्बन्धमा दिनुभएको अभिव्यक्तिलाई लिएर नेपाली काँग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले जवाफ माग्नु भएको छ। सोमबार लुम्बिनी प्रदेशको कार्यक्रममा सभापति थापा र उपसभापति शर्माले संसदमा उभिएर प्रधानमन्त्रीले जवाब दिनुपर्ने बताउनु भएको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणाले पार्टी परित्याग गरेर नयाँ यात्रामा लागेको घोषणा गरेपछि सो पार्टी तरङ्गित बनेको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै राणाले समयको पश्चात प्रजनभावना अनुरूप अघि बढ्न आफूले राप्रपा परित्याग गरेको बताउनु भएको। प्रतिनिधि सभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ। विपक्षी दलले अवरोध कायमै राखेपछि सभामुख डिपी आर्यले मंगलबार दिउँसो 1 बजे पुनः बस्ने गरी बैठक स्थगित गर्नुभएको हो। दोस्रो बैठक सुरु हुने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति विरुद्ध नेपाली कम्युनिष्ट पार्टी नेकपाका जनवर्गीय संगठन समन्वय मोर्चाले देशैभर आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। सोमबार बसेको मोर्चाको बैठकले संघर्षका कार्यक्रम घोषणा गरेको मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले जानकारी दिनुभयो। प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिनुभएको थियो। मोर्चाले उक्त अभिव्यक्तिको घोर निन्दा र भर्सना गर्दै जनतासँग माफी माग्नुपर्ने बताएको छ। पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डाक्टर मिलन कुमार थापासहित 14 जना विरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनवाई स्थगित भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट र सदस्य विदुर कोइरालाको इजलासमा सुनवाईका लागि पेशी तोकिएको भए पनि प्रतिवादी पक्षका कानून अभिव्यवसायीले निवेदन दिएपछि सुनवाई स्थगित गरिएको हो। जाजरकोटमा एक महिलामाथि हातपात र कुटपिट गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता पक्राउ परेका छन्। पक्राउ पर्नेमा रासपाका कुसे गाउँपालिका सभापति मोहन विक्रम साई रहेका छन्। गत जेठ 16 गते बिहान 8 बजेतिर कुसे गाउँपालिका 6 घरङ्गा स्थित स्वास्थ्य चौकीको भवनभित्र साईले एक महिलामाथि अपशब्द प्रयोग गर्दै हातपात र कुटपिट गरेको आरोप रहेको छ। सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट ठूलो मात्रामा नगद र सुनसहित 1 जनालाई नियन्त्रणमा लिएको छ। वीरेन्द्र चोकबाट करिब 10 मिटर माथि रहेको वाणिज्य बैङ्कको तल्लो घरमा नेपाल प्रहरीले छापा मारेको थियो। घरबाट ठूलो परिमाणमा सुन तथा नगद र फेला परेको जनाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना

अधिकारी दिपेन्द्र मरा मगराठीले जानकारी दिनुभयो। कालीकोटतर्फ जाँदै गरेको बलेरो जीप सोमबार दैलेखको भैरवी गाउँपालिकामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दिउँसो करिब एक बजेतिर भैरवी गाउँपालिका साथ कालीगौडा स्थित भित्री सडक खण्डमा SU-01001 49/64 नम्बरको डबल क्याब बलेरो दुर्घटनामा परेको हो। गुडिरहेको गाडी 81 ब्रेक फेल भई सडकबाट करिब 400 मिटर तल खसेको प्रहरीले जनाएको छ। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: 93.2 स्वदेश एफएम
1: यतिखेर हाम्रो 22वां राष्ट्रिय जनमोर्चाका अध्यक्ष पूर्व प्रधानमन्त्री चित्रबहादुर केसी हुनुहुन्छ। केसीजी, नेपालीले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार।
2: म यहाँ हेर्नुहोस् न, अन्तर्वार्ता हिजो टिभी समय लिएको अन्तर्वार्ता जोडिएछ।
1: नमस्कार चित्रबहादुर केसीजी, तपाईँको त्यहाँ हस्पिटलमा हुनुहुन्छ, के कस्तो छ अहिले म्याडमको अवस्था? स्वास्थ्य सुधार भइरहेको हो?
2: खै खासै त्यति ठुलो सुधार त छैन। अहिले भर्खरै उहाँ नर्स आउनु भएको छ, बिरामीलाई मदत गर्नुपर्ने मैले यही बेला दिइयो। त्यही भएर
1: फेरि अब तपाईँसँग के छ, 10 मिनट हामी कुरा गर्न सक्छौँ वा चाहिँ के गरौँ? 10 मिनट कुरा गरौँ। 10-15 मिनट तपाईँले अलिकति टाइम मिलाउनु पर्यो त्यहाँ, अब हाम्रो सिस्टरलाई एकपटक भनेर भए पनि हामी बस गरौँ। अब लाइभमा हामी जोडिसकेका छौँ, त्यसभरि जनताहरूले सुनिराख्नु भएको छ, होइन? उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरौँ। शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ हामी केसीजी। होइन, नेपाल पनि अतिक्रमणकारी भएछ नि त, भारतको कुन कहाँ कहाँ कुन कुन ठाउँमा सीमा मिच्यो भारतले? भारतको सीमा पनि त मिचिएछ नि त, होइन? नेपालले चाहिँ ठाउँ ठाउँमा सीमा मिचिएछ, तपाईँको अन्दाजमा, तपाईँको जानकारीमा, अहिले लामो समय नेपालको राजनीतिमा हुनुहुन्छ, कुन कुन ठाउँमा मिचियो?
2: अहिलेसम्मका शासक जे जस्ता कमी कमजोरी भए पनि त्यस्तो शब्द चाहिँ निकालेका थिएनन्। अहिले चाहिँ अहिलेको प्रधानमन्त्री जुन शब्द निकाले, यो चाहिँ नेपाली जनतालाई स्तब्ध बनाएछ। यो अत्यन्त गलत कुरा हो। तपाईँ चाहिँ अब भारतले यति ठुलो भूभाग चाहिँ नेपालको चाहिँ फेरि चाहिँ अब कब्जा गरिराखेको बेलामा नेपालको प्रधानमन्त्री जस्तो मान्छेले नेपालले पनि भारतको भूभाग जितिया छ भन्ने कुरा त, यो त अत्यन्त लज्जाजनक कुरा। दुनियाँको अगाडि कस्तो मान्छेलाई चुनेको नेपाली जनताले भन्ने कुरा पनि स्पष्ट भयो।
1: भनेपछि नेपालले कहीँ कतै पनि भारतको भूमि मिच्या छैन, मिच्न सक्दैन, त्यो सम्भव छैन।
2: त्यो कहाँ नेपालले चाहिँ आफ्नो कति भूभाग चाहिँ गरेको छ, अरू कुराको मलाई ज्ञान नभए पनि भारतले नेपालको कति भूभाग चाहिँ मिचिया छ जबरजस्ती। म त राजनीतिमा लागेदेखि यो सबै कुरा कमसेकम यति त थाहा छ नि मलाई पनि, यस्तो कुरा पनि गर्ने देशको प्रधानमन्त्रीले, योभन्दा लज्जाजनक कुरा के हो दुनियाँका अगाडि?
1: भारतीय विज्ञ एसडी मुनिले पनि बालेन्द्र शाहलाई बधाई दिनुभएछ, होइन? बालेन्द्र शाहले
2: सञ्चालित मान्छेहरूले पनि अहिलेसम्म यस खालको चाहिँ वाक्य बजाउँथे थाहा भएर पनि अहिलेसम्म भन्न सकेका थिएनन्। भारतद्वारा सञ्चालित गरिरहेका मान्छेहरू छन् नेपालमा, राजनीति पनि गर्छन्, सङ्गठन बनाएछन्, चुनावमा पैसा पनि उत्याएर ल्याउँछन्। तिनलेसम्म चाहिँ नेपालले भारतको भूमि मिचिया छ भनेर अहिलेसम्म भनेको कुरा म कमसेकम 50-60 वर्ष भयो राजनीतिमा लागेको, मेरो कानले सुनिएको छैन। आज बरु हामीसँग मिसिएर उनीहरूले चाहिँ भारतले चाहिँ मिचिका नेपालको चाहिँ भूमिका बारेमा लाजकाज यसो मिसिने कुरा गर्ने गर्छन्, बरु यस्तो त अहिलेसम्म भनेकै थिएन।
1: तर नेपाल सुस्तामा भारतको क्षेत्रमा बसोबास गरेको छ, जुन नदीको बाह परिवर्तनको परिणाम हो भनेर एसडी मुनिले लेखेछन् पनि,
2: नेपाललाई सिक्किम बनाउने, भुटान बनाउने, यहीँकै अहिलेको अर्थमन्त्रीले भनेको कुरा त हामीले सुनिरहेका छौँ, कुरा गरेको छौँ। उनीहरूले एसटी मुनि त्यहाँका भारतीय शासकहरूले आज आएर हो त नेपाललाई सिक्किम बनाउन खोजेको, यहाँ त विभिन्न कारणले नै उनीहरू अड्केका हुन्।
1: प्रधानमन्त्रीको अभिव्यक्ति पछि सुस्तामा तटबन्ध निर्माणमा भारतीय एसबीबीको पनि एसएसबीको पनि अवरोध भएछ रे नि त, होइन? हिजो चाहिँ त्यहाँ लखेटिएछ
2: हुने नै भयो। अब तपाईँ चाहिँ देशको प्रधानमन्त्रीले यस्तो कुरा गरेपछि बाह्र लाखदेखि त भइहाल्छ।

0: उनीहरूले नेपालको जल स्रोत पहिलेदेखि कब्जा गरेका छन्, कैयौँ भूभाग जखाउँ चाहिँ नेपालको कब्जा गरिरहेका छन्। अब यस्तो बेला चाहिँ प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि, योभन्दा लज्जाजनक कुरा के हो, योभन्दा राष्ट्रघाती काम कुरा के हो?
1: तर कतिपय राष्ट्रसभाका सांसदहरू लगायतका कि आफूलाई विज्ञ भन्नेहरूले पनि ठाउँ ठाउँमा मिचिएका कि तस्विरहरू पनि हाल्दैछन्, जङ्गे फिलाका तस्विरहरू हाल्दैछन्, होइन, दस गजा क्षेत्रका तस्विरहरू देखाउँदैछन्। नेपालले पनि कता कता मिचेको छ भन्ने खालको एउटा भाष्य निर्माण गर्न खोजिँदैछ क्या अहिले चित्रबहादुर केसी?
0: त्यो तपाईँ चाहिँ नि अब सिक्किम खायो भुटानलाई तपाईँ चाहिँ आफ्नो चाहिँ अब परराष्ट्र र रक्षा चाहिँ आफ्नै कब्जा गरेका छ। अब हिमालका काखा भएका तिनवटा राजतन्त्र राज्य मुलुकको नेपाल मात्रै हो जनतन चाहिँ धुकधुकी गरेको, अहिले नेपाललाई पनि कब्जा गर्ने हिसाबले यस खालका चाहिँ शासकहरूलाई अब यो त तपाईँ चाहिँ नेपाली जनताले पनि त सुने, अहिलेसम्म कुनै शासकले सत्तामा बसेका कुनै शासकले चाहिँ नेपालले चाहिँ भारतको भूमि मिचिया छ भनेर कसैका मुखबाट अहिलेसम्म नसुनेको एउटा अवतारी आयो अहिले। सिंहदरबार डढालेर, सर्वोच्च डढालेर, संसद डढालेर एउटा अवतारी आयो, जुन अवतारीले नेपालले चाहिँ भारतको भूमि मिचिया छ भनेर भनियो नेपाली संसारलाई। त्यसो भए त चाहिँ भारतीय शासकहरूलाई कति सजिलो बनायो उसले,
1: होइन? नेपालको भूमिका बारेमा त हामीले बेलायतसँग पनि कन्सल्ट गरिरहेको छौँ भन्ने सम्मको बोल्नु
0: होइन, उसले त नाटक जमाउनु चाहिँ ग्रेट नेपालको चाहिँ फोटो नै राखेर त्यहाँ चाहिँ
1: अर्कै खालको खेल हुँदैछ कि कतै केसीजी, जस्तो ग्रेटर नेपालको एउटा कुरालाई अगाडि ल्याएर जनतालाई चाहिँ अलिकति भनौँ न त्यो गुम्राहमा पारेर भोलि ग्रेटर नेपालकै कुरा गर्ने हो भने अहिले ग्रेटर नेपाल हिजोको हाम्रो भूमिमा करिब करिब 10-20 करोड चाहिँ भारतीय नागरिकहरू बसोबास गरेका छन्, कतै देशलाई कोलाप्स पार्न त खोजिया छैन?
0: होइन, नेपालको अस्तित्व अहिले जति सङ्कटमा म पनि 50-60 गर्नुभयो होला राजनीति गर्न आएको, यति सङ्कट मैले पनि महसुस भएको थिएन। यसरी उतातिर चाहिँ अमेरिकनहरूले यस खालको खेल गरिरहेका छन्, अर्कोतिर यहाँ त्यसो चाहिँ अब बार बार एडमबाट चाहिँ चुनाव भएर आएका शासकहरूको यो आउनुमा यो चाहिँ नेपालको अस्तित्वमाथि नै ठुलो प्रश्न चिन्ह हो भन्ने मलाई लाग्यो।
1: ग्रेटर नेपाल त सम्भवै छैन नि त, ग्रेटर नेपालको यदि चाहिँ भोलि त्यो भूमि नेपालले मानव फिर्ता पायो भने त्यहाँ बसेका नागरिकहरू कहाँ जाने? त्यसो भए 20 करोड भारतीयहरू आएर चाहिँ देशै होइन कोल्याप्स पार्ने त, त्यो त गलत गलत काम भइरहेको छ नि त। ग्रेटर नेपालको नाममा त हावापिटिरहेछन् नि त, होइन?
0: नेपाललाई भारतमा मिसाउने योजना हो त्यो ग्रेटर नेपालको हल्ला गरेर हिँड्ने पनि। अब किनभने अहिले भयो
1: नेपालको जनसङ्ख्या 3 करोड छ, होइन, ग्रेटर नेपालको भएको भूमिमा चाहिँ 20 करोड मान्छेहरू बसिरहेका छन्, ती मान्छेहरूलाई कहाँ व्यवस्थापन गर्ने? यदि मानव भइहाल्यो भने पनि त्यो त सम्भवै छैन, होइन? 20 करोड मान्छेहरूले चाहिँ के गर्छ भने देशलाई कोलाप्स पार्दैन पार्दैन देशलाई?
0: अर्को नयाँ तरिकाले चाहिँ नेपाल कब्जा गर्ने योजना हो
1: भनेपछि अब
0: 20 करोड चाहिँ भारतीय नेपालमा मिसाएको छ, नेपाल 3 करोड नेपाली हुन्छ कि 20 करोडको?
1: जनताले चाहिँ ग्रेटर नेपाल भन्दै चाहिँ ताली पिटिरहेका छन्, पड्काइरहेका छन्।
0: नेपाली जनताको स्तर, नेपाली चाहिँ मिडियाकै स्तर, नेपाली राजनीतिकहरूकै स्तर, सत्तामा बस्दाखेरिको चरित्र सबै थाहा भयो भने अहिले धेरै उदाङ्ग भइरहेको छ नि। अब तर के,
1: तर यो जुन एक किसिमको प्लानिङका हिसाबले अगाडि बढ्न खोजिएको जस्तो देखिएको छ, यो चाहिँ एकदमै गलत भइरहेको छ, होइन? राष्ट्रघात भइरहेको छ, भारतमा अब राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको पनि राम्रै सम्मान भएछ, त्यहाँ पोस्टरहरू
0: टाँगिएछ,
1: भव्य स्वागत भएछ नि त उहाँको। पहिलाका आरोप भयो भने खासै मतलबै हुन्थेन नि त त्यस्तो,
0: उनीहरूले त लेङ्गो जोडिएको कति स्वागत गरे त्यो सुरुमा, पछिको मर्ने बेला चाहिँ लुटी कुकुर मरे चाहिँ मरे, त्यो सुरुमा त उनीहरूले धुमधाम काउ कहाँ चढाउँछन् नि,
1: भव्य स्वागत
0: जोडिएको कति लो थियो स्वागत सुरु सुरुमा,
1: होइन? उहाँ त भारतसँग सम्बन्ध सुधारका निम्ति जानुभयो नि त, होइन?
0: होइन, थाहा छ तपाईँ चाहिँ नि अमेरिका गएर के के गरे, नेपालमा आएर चाहिँ सहकारीमा के के गरे, जिमी राईलाई कसरी लुकाए, अहिले चाहिँ सर्वोच्च समेत कब्जा गरेर, संसद कब्जा गरेर अहिले के गर्दैछन्, त्यो त जम्मै देखिरहेका छन् नि संसारले।
1: नेपाल र भारतको सम्बन्ध पछिल्लो समय अलिकति चिडिएको चिसिएको हो केसीजी?
0: होइन, उनीहरूले नै छिचोमिचो गरिरहेका छन्, उनीहरूले नै दबाइरहेका छन्। अब यहाँका शासकहरू सत्ता र शक्तिको लागि मुख खोल्न सक्दैनन्, उनीहरूले जे जे भन्छन् त्यो। भारतले त लगातार मैले अहिले भने नि हिमालका काखमा रहेका तिनवटा राजतन्त्र राज्य स्वतन्त्र सार्वभौम रत्न मुलुकहरूलाई सिक्किम खायो भुटान तपाईँ आफ्नै अन्डरमा छ।

0: आयोगले साँच्चै कारवाही गर्ने भने तिनी लायक रहेछन् त संसदमा जानको लागि, तिनले के गरेर संसदमा गरेछन् त्यो त कुरा थाहा भयो। अब सभापति भएकै मान्छे चाहिँ पाँच पाँचवटा अदालतमा मुद्दा छन्, अब त्यो मान्छेको चाहिँ मुद्दा चाहिँ अब त्यो सहकारीको अब चाहिँ संगठित अपराध र त्यो ठगीको मुद्दा समेत सर्वोच्च कब्जा गरेपछि अनि चाहिँ पोखराको अदालतले फिर्ता लिने भनेपछि दिए त कहाँ पुग्यो, कहाँ पुऱ्याए विदेशीहरूले?
1: होइन, अब मुलुक बन्दैन, दुईटै नजिकको सरकारले चाहिँ देशलाई चाहिँ रोजगारीदेखि लिएर समृद्धिका लागि काम गर्न सक्छ।
0: सरकारले तपाईँ सबभन्दा पहिले विदेशबाट चाहिँ ऋण काटेर अनि तपाईँ चाहिँ यी नेपालमा बसेर चाहिँ नेपाली जनताको सहकारीमा अरबौँ रुपियाँ ठगेका ठगहरूबाट पैसा उठाउनुभन्दा नेपाली जनताका टाउका तपाईँ चाहिँ ऋण थुपारेर अनि त्यो चाहिँ सहकारी पीडितलाई पैसा दिने भनेपछि त खुलेआम आयो नि चाहिँ लुप चाहिँ सङ्गठित रूपमा सत्तामा बसेका सत्ता बाहिर बसेका ठगहरूको बिचमा सङ्गठित रूपले चाहिँ खानी भयो। त्यसो भएको हुनाले अब ठगहरूले पैसा खाने जनताको अनि चाहिँ नेपाल सरकारले चाहिँ ऋण काटेर तिमीलाई चाहिँ क्षतिपूर्ति दिने, अब यस्तो पनि दुनियाँमा कहीँ हुन्छ?
1: बजेट आयो नि त, कति राम्रो बजेट आयो अहिले होइन, 21 खर्ब 21 खर्ब बजेटको आकार पनि बढ्यो। डाक्टर सोनिम वाग्लेले सोनिम बजेट ल्याए भन्नुभएको छ।
0: हो हो, यसभन्दा पहिलेका पनि जहाँ तालिम लिएर आएर तपाईँ नेपालको कर कारखाना उद्योग धन्दा बेचेका थिए, उदारीकरण कडाइका साथ साम्राज्यवादीहरूको त्यहाँ आर्थिक योजना लागू भएको थियो, त्यसैको सिलसिला हो अहिलेको अर्थमन्त्रीको पनि। उही गएर तालिम प्राप्त गरेर अनुभव प्राप्त गरेर उताबाट के निर्देशन दिन्छन् अब चाहिँ अब विदेशी शक्तिहरूले केही योजना लागू गर्नको लागि नै घन्टी खोले हो 79 हामीले त राष्ट्रिय जनमोर्चाले सुरुमै भनेको छ नि, यहाँका पुराना शासकहरूले जे जति गरे जाने अन्धान अन्धानमा स्वार्थवश गरे, त्यसपछि यिनीबाट सबै काम नभएपछि 79 तपाईँ चाहिँ घन्टी खोले हो। अब घन्टीको चाहिँ नामबाट आएकाहरूले के गरे अब देखिसक्नु भयो, छोटै समयमा पर्दाफास भएको छ।
1: होइन, बजेट त राम्रो आयो नि त, नवप्रवर्तन र डिजिटलाइजेसनको लागि त बजेटले राम्रो कायापलट गर्दैछ नि त, होइन, महत्त्वकांक्षा बोकेको छ नि त,
0: सबै थाहा भयो, सबै थाहा भयो,
1: बजेटले महत्त्वकांक्षा लिएछ नि त धेरै, होइन, देश विकासको लागि
0: ऋण गरेर घिउ पिउ नि,
1: होइन, अब ऋण त निकाल्नै पर्यो नि त, ऋण नकाटेर त नेपालीहरूसँग त पैसा छैन नि त, अहिले आर्थिक तरलता छ, होइन,
0: अब यिनलाई त के भयो चाहिँ अकुट सम्पत्ति कमाएछन्, यहाँ बस्न धौ हो भने त चाहिँ मार्च अमेरिकातिर लागे भयो, युरोपतिर लागे
1: भयो,
0: तपाईँ हामी हो
1: चेपोमा
0: पर्ने भिखारी हुने प्यालेस्टाइनको हालतमा पुग्ने अनि तपाईँ चाहिँ इरानका चाहिँ जनताको हालतमा पुग्ने, तपाईँ हामी सर्वसाधारण नेपाली हो,
1: त्यो अवस्थामा पुगिसकेको छ राष्ट्रमा देश, त्यो अवस्थामा पुगिसकेको छ देश, छैन नि अहिले त,
0: ढिलो ढिलो त्यतै गएको छ, हेर्नु न
1: आज त जेठ 19 गते पूर्व राजा वीरेन्द्र शाहको हत्या भएको दिन, होइन, कसरी सम्झिनुहुन्छ यो दिनलाई?
0: अब यो पनि तपाईँ चाहिँ नि यो चाहिँ अब 104 वर्षको शासन हस्तान्तरण हुने बेला चाहिँ जसरी कोत पर्व भयो त्यही सिलसिला हो, कोत पर्व भँडारखाल पर्व, अब चाहिँ जेठ 19 गतिको काण्ड जे जति हल्ला गरे पनि अब यहाँ खेल चाहिँ अरूले बाहे सक्ने गर्छ अनि यहाँका शासकहरूले नाटक गर्छन्, समिति बनाउँछन्, अब एउटालाई लाउँछन्, अब पोत पर्व त्यस्तै गरेर अब विभिन्न पर्व अब यहाँ घटनाहरू घटाउँछन् बाहे शक्तिहरूले र यसलाई तपाईँ चाहिँ नि अब विभिन्न किसिमका यहाँका शासकहरूले तपाईँ चाहिँ नि एउटा चाहिँ तिर्तिरिङ तपाईँ चाहिँ नि नाटक गरेर त्यसलाई एउटा टुङ्गो लगाएर बस्छन् शासन गर्छन्।
1: यो पनि रहस्यमय भयो नि त यो घटना त, होइन, यसको कुनै पनि छानबिनै हुन सकेन, त सत्य तथ्य बाहिर आउन सकेन, धेरै रहस्यमय घटना घट्यो क्या नेपालमा,
0: भन्नुहोस् न, अब त्यही सिलसिला हो, भोज पर्व यो चाहिँ विभिन्न घटनाहरू त्यसपछि गएर अहिलेको यो चाहिँ भाद्र चाहिँ 24 को घटना, यो चाहिँ बाह्य शक्तिहरूले यसकी चाहिँ गरेर यहाँ चाहिँ खेलिरहेछन् रमिरहेछन्, त्यस कारणले अब नेपाली जनताले चाहिँ बुझ्ने होइन इतिहास घटनासित अहिले भटिया घटना चाहिँ बुझ्ने होइन भने मैले त पहिले भनिराखेँ तपाईँ चाहिँ नेपालको अस्तित्वमाथि गम्भीर प्रश्न छ,
1: अब देश बन्छ कि बन्दैन, यो मुलुक चाहिँ जनताले जसरी विश्वास गरेर संसद

0: मा पठाए नयाँ शक्तिलाई उनीहरू सुध्रिने बाटो छ कि छैन, उहाँहरूलाई सुझाव चाहिँ के छ?
1: होइन, उनीहरूको न इतिहास छ न तपाईँको चाहिँ देशभक्तिको भावना छ। उनीहरू त जुन सुकै मूल्य चुकाएर भए पनि तपाईँ चाहिँ लुट्ने खाने अन्तमा चाहिँ धार धकु लाउने त्यो न हो त्यस कारणले कता कता चाहिँ त अब राष्ट्रको लागि जनताको लागि लोकतन्त्र गणतन्त्रको लागि त्याग तपाईँले गरेका जेल निल खाएकाहरूको त यो अभिगत भयो। अझ अझ यिनले चाहिँ बाह्य शक्तिले नै तपाईँ चाहिँ तयार गरेको त्यस किसिमको तालिम प्राप्त भएका यिनीहरूको के हो इतिहास, यिनीहरूको योगदान के हो नेपालको प्रजातन्त्रको लागि लोकतन्त्रको लागि नेपालको राष्ट्रियताको लागि, अहिले आएका यिनी नयाँको चाहिँ अब इतिहास के हो के गरेका छन्, यिनको अहिलेको पराष्ट्र नीति के हो, यिनीहरूको दार्शनिक पक्ष तपाईँको चाहिँ उदारीकरण हो, साम्राज्यवादीहरूको एजेन्डा नेपालमा कडाइका साथ लागू गर्ने हो, जसरी पुराना पार्टीले लागू गरे उदारीकरण लागू गरेर देशका कल कारखाना उद्योग धन्दा खानी फ्याक्ट्री सबै खतम पारे। त्यस भएर अब तिनले मात्रै गरेका कामले चित्त बुझेन शक्ति राष्ट्रहरूलाई, त्यस कारणले यिनी नयाँ जन्म आएको हो र यिनले अब देश चाहिँ ध्वस्त पार्ने बाटोतिर गइरहेका छन्।
0: सुकुम्बासी बस्ती व्यवस्थापनदेखि लिएर अन्य केही भ्रष्टाचारका फाइलहरूदेखि लिएर सम्पत्ति शुद्धिकरणका मुद्दाहरूलाई चलाउने र ग्रे लिस्टबाट नेपाललाई बाहिर ल्याउने गरी काम भइरहेको छ नि त, होइन? धेरै नेताहरू, धेरै चाहिँ हिजोका भ्रष्टाचारीहरू, अकुत सम्पत्ति कमाएकाहरू त जेल जाँदैछ नि त।
1: कुनै पनि शक्तिले सुरुमा सत्तामा जान बित्तिकै उसको फासी चरित्र के हो भन्ने कुरा हजारौँ हजार सुकुम्बासीहरूलाई त्यो सुकुम्बासीहरूलाई डोजर लाएर विकल्प चाहिँ तयार नगरिकन विकल्प लाएर विकल्प नदिकन जुन खालको डोजर लाए त्यस त्यो त्यो गतिविधिबाट के बुझिन्छ भने उनीहरूको चाहिँ उद्देश्य के हो, उनीहरूको नीति के हो, उनीहरूको चरित्र के हो, यो फासी चरित्र हो कि होइन? उनीहरूकै घरमा यसरी डोजर अर्ज लगाइदियो वा के भन्थे? त्यो त्यो डोजर लाउनेमा चाहिँ नेपालका चाहिँ अब कसरी आदेश माने, सेना प्रहरीहरू कसरी गए सुकुम्बासीहरू तपाईँको चाहिँ नि अब चाहिँ त्यो त्यो चिनचिनुरको चाहिँ घरमा डोजर लाउन सबै गर्न तिमीलाई उठीवास पार्न तिमीलाई रुवाबाजी गराउन कसरी कसरी चाहिँ सूर्यसेन निकाय पनि तयार भए त्यस्तै तयार चाहिँ तपाईँको चाहिँ भदौ 23-24 चाहिँ सूर्यसेन निकाय भइदिएको भए यिनको तागत थियो तपाईँ सिंहदरबार डढाल्न सर्वोच्च डढाल्न तपाईँ संसद भवन डढाल्न तागत थियो, जेलखान फोरेर हजारौँ हजार तपाईँ चाहिँ कैदी हो धुनुहरू निकाल्ने चाहिँ नेतृत्व गर्नेहरू अहिले नेपाली जनताको अगाडि हाई हाई ल भन्नुहोस् जसले जसका चाहिँ पाँच पाँचवटा अदालतको मुद्दा छन्, अदालतले समेत विदेशीहरूले अदालत समेत कब्जा गरे, संसद त यसै कब्जा गरेको थिए, अदालत समेत कब्जा गरेर अनि यिनी विभिन्न चाहिँ ठगी गरेका नेपाली जनताको चाहिँ धनधन नोक्सान गरेका सर्वस्व गरेकाहरूलाई उनीहरूलाई पनि महान्यायाधिवक्ताले तपाईँ चाहिँ मुद्दा फिर्ता लिने त्यसको लागि पहिलो बारबार एडमको चाहिँ सरकारबाट बनेको सुशीलाको सरकारले नै फिर्ता लिनलाई प्रयत्न गरिरहेको थियो। त्यस भएर के बुझिन्छ भने शक्ति राष्ट्रले संसद कब्जा गरे, अदालत कब्जा गरे, कतिपय तपाईँ चाहिँ मिडियाहरू पनि कब्जा गरिरहेको छन् पैसा खुवाएर, नेपालका कैयौँ बुद्धिजीवी भन्नेहरू पनि चाहिँ कब्जा भएर उनीहरूकै पक्षमा चाहिँ वकालत गरिरहन्छन्। त्यस हुनाले राष्ट्रको चाहिँ जुन खालको स्थिति छ यो भयावह छ, यसमा चाहिँ नेपाली जनता सतर्क भएनन् सजग भएनन् भने हेर्दा हेर्दै तपाईँ चाहिँ नि मुलुकको स्थिति तपाईँ चाहिँ अब अहिले जसो बङ्गलादेशको अभिगत भयो अब त्यस्तै प्यालेस्टाइनको भइरहेको छ, इरानको भइरहेको छ, त्यस हुनाले नेपाललाई पनि तपाईँ चाहिँ यहाँको प्राकृतिक साधन स्रोत एक त छिमेकीले लगातार यहाँ बर्म लुट मचिरहेछ, यहाँ चाहिँ अब हस्तक्षेप गरिरहेछ कब्जा गरिरहेछ, अब भएन भने तपाईँ चाहिँ सात समुद्र पारीबाट अमेरिकनहरू समेत यहाँ चाहिँ नेपालमा चाहिँ आएर चाहिँ यस खालको उत्पाद मचाएका छन्, कालो पानी लिगुलेख लिम्पिया झुरा तपाईँ चाहिँ नेपालको हो नि, त्यो सत्तामा बस्नेहरूले तपाईँ चाहिँ त्यति ठुलो भोट चाहिँ झापाका जनताले दिएर आएको मान्छेले अहिले तपाईँ चाहिँ नेपालले भारतको भूमि मिचिएछ भनेपछि त यो कुरा त तपाईँ राजनीतिको नाम र नबुझ्ने साधारण गोठालो खेता र किसान पनि बुझ्ने कुरा हो नि, अब कसरी देश कता चाहिँ लैराखेका रहेछन् भन्ने कुरा
0: हस् यहाँको महत्वपूर्ण सबैका लागि यहाँलाई धेरै धेरै धन्यवाद. नमस्कार. उहाँ हुनुहुन्थ्यो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी. आदरणीय श्रोता, नेपाली बहसमा छोटो विश्राम लिन्छौँ. विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
2: स्वदेश एफएम 93.2 मेगाहर्ज.
3: हामीसँग स्टुडियोमा हुनुहुन्छ नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे. सुरेन्द्र पाण्डेजी, जनता जान चाहन्छन्, स्वागत छ यहाँलाई.
4: हस्, धन्यवाद.
3: प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्टममा उभिएर भन्नुभयो, नेपालले पनि भारतको सीमा मिचेको छ. वर्षौंदेखि तपाईँहरूले लुकाएर राखेको रहस्य प्रधानमन्त्रीले संसदको रोस्टमबाट पर्दाफाश गरिदिनु भयो नि त.
4: खै मैले त यो बुझिन. भारत जस्तो यत्रो शक्तिले नेपाल जस्तो देशले चाहिँ लुकाएर राख्न सक्ने विषय हो र सीमा जस्तो विषय आजसम्म तपाईँले कहीँ सुन्नु भएको छ? नेपालले त लुकायो होला रे, भारतले किन चाहिँ गोप्य राख्यो?
3: प्रधानमन्त्रीले तथ्य र प्रमाण बिना बोल्नु भएको होला.
4: आजसम्मका दुई देशका वार्तामा, मिटिङमा भारत पक्षले नेपालले मेरो सिमाना मिच्यो भनेर दाबी गरेको मैले सुनेको छैन, सुनेको छैन अनेस्टली भनेको. अनि यो कहिलेदेखि हो त्यसो भए? उहाँ प्रधानमन्त्री भएपछि हो कि अगाडिदेखि नै हो कि? यो कुरा त उहाँले नेपाली जनता सामु प्रष्ट रूपले भन्नुपर्छ.
3: उहाँले स्पष्ट रूपमा भन्नुभएको छ, प्रधानमन्त्री हुनुभन्दा अगाडि मलाई पनि थाहा थिएन. सुन्दाखेरि तपाईँहरूलाई अचम्म लाग्न सक्छ.
4: त्यो यो होइन, उहाँको
3: नेपालले पनि भारतको सीमा मिचेको रहेछ.
4: उहाँको भाषामा तपाईँ नजानु.
3: भारतसँग अब टेबल टक गर्ने, कूटनीतिक वार्ता मार्फत समस्या समाधान गर्ने भन्नुभएको छ.
4: कूटनीति त गर्नै पर्यो. हाम्रा जो सिमाना विवाद छन् त्यो समाधान गर्नुपर्छ. कूटनीतिक विवाद तरिकाबाट नै हल गर्ने भनेर त भन्दै आयौँ हामी सबै. हामीले सबै गर्दै आएका छौँ. त्यसमा कसैले पनि युद्ध गर्ने भनेको छ र लड्ने भनेको छ र? कूटनीतिक वार्ता र समाधानै गर्ने भनेको छ नि सबैले. अहिले गर्ने पनि भोलि गर्ने पनि त्यही हो. तर मैले नथा पाएको र मैले जन नजानेको कुरा के हो भने, आज पर्यन्त मैले कुनै पनि, म पनि मन्त्री भएँ, विभिन्न किसिमको डेलिगेसनमा जाँदाखेरिमा यद्यपि मेरो विषय एजेन्डा त्यो मिल्दैन थियो होला अर्थमन्त्रीको हिसाबले, तर म छेउछाउमा बसेर त कुरो त थाहा पाउँथेँ होला नि त. कुनै पनि परराष्ट्र मन्त्रीहरूले या प्रधानमन्त्रीले चाहिँ नेपालले पनि मिचेको छ भनेर भारत पक्षले कहिले भनेको मलाई थाहा छैन. त्यस कारणले त यो यस्तो विषय चाहिँ एउटा त संसद जस्तो ठाउँमा उभिएर बोल्ने कुरामा धेरै विचार गरेर गर्नुपर्छ, नम्बर वान. नम्बर टू,
3: देशको कार्यकारी प्रमुखले हचुवाको घरमा त बोल्नु भएको छैन होला.
4: बिल्कुल. तपाईँले यो मुद्दा आज पर्यन्त भारतै उठाएको छ ल, मलाई भनिदिनुहोस् त. तपाईँहरू तथ्य चाहिँ सत्य चाहिँ जनताको बिचमा लाने चाहिँ निकाय होइन, यो कुरा गलत हो भनेर मैले भनिरहेको छु. तर तपाईँलाई थाहा थियो आजसम्म कुनै भारतका भारतीय
3: प्रधानमन्त्री स्वयंले भन्नुभएको छ त. कसैलाई पनि थाहा नभएको हुनसक्छ, अचम्म लाग्न सक्छ. मैले पनि प्रधानमन्त्री भएपछि थाहा पाएँ.
4: कसरी थाहा पाएँ?
3: अनि विगतमा कार्यकारी प्रमुख प्रधानमन्त्री भएकाहरूले चाहिँ थाहा पाएर पनि नथाहा पाए जस्तो गरेर रहेछन् होइन, बुझेर पनि बुझपछा.
4: त्यो त गम्भीर कुरा भयो नि. यसको त तपाईँ छानबिन गर्नुहोस् न. तपाईँहरूले नै बनायो हुन्छ ल, प्राइम टिभीले जनता जान्न चाहन्छन् भन्नुहुन्छ तपाईँहरू, जनता के भन्छन्, विज्ञ के भन्छन्, छानबिन समिति बनाउनुहोस् न. गएर चाहिँ के भनेदेखि चाहिँ सरकारी तपाईँहरूको हुन सक्दैन. तपाईँ यसै पनि हिसाब गर्नुहोस्, त्यत्रो ठुलो शक्तिले, भारत जस्तो चाहिँ छिमेकीले हामीलाई हाम्रो पनि भूमि मिचिएको छ भनेर कहिले दाबी प्रस्तुत गरेका छ र?
3: त्यो त सहमति त थियो
4: होइन. सिमानामा सामान्य जस्तो भनौँ न, सिमानाको चाहिँ जग्गाहरू कहीँ नेपालीले खेती गरे होला, कहीँ भारतीय नागरिकहरूले गरे होलान्, र खोलाले कहिले खोलो यता घुम्यो होला, कहिले खोलो उता घुम्यो होला, हाम्रो लालबुर्जाको जमिन कहिले उता पऱ्यो होला, कहिले यता पऱ्यो होला. यो कुरा के सीमा मिच्ने प्रसङ्गसँग जोडिने कुरा हो र? यो सीमा मिच्ने भने त अर्कै चिज हुन्छ होला नि त. त्यस कारणले यस्तो दाबी गरेको मलाई थाहा छ.
3: यसमा प्रधानमन्त्री बालेन्द्र शाहको ब्रह्मास्त्र चाहिँ केही न केही होला नि होइन?
4: मलाई थाहा छैन. आसन कुनै भारतीय पक्षले उठाएको पनि थाहा छैन. त्यसो भन्ने बित्तिकै त यो चाहिँ के भने, त्यसै गोप्य रहेर बसेको विषय हो र? यत्रा विज्ञ, यत्रा सारा संसारले चाहिँ जान्ने कुरा, आफ्ना सिमानाको बारेमा बोलेका हुँदैनन्? कुनै भारतीय नागरिकले बोलेका छ आजसम्म? मेरो देशको सिमाना भारतले नेपालले मिच्याएको छ भनेर भनेको छ?
3: त्यो बहादुरी चाहिँ बालेन्द्र शाहले देखाउनु भयो नि त
4: होइन? त्यस कारणले पहिलो त तपाईँ एउटा कुरा के भन्नुहोस् भने, त्यो बहादुरी होइन. कुनै एउटा मान्छे देशको प्रधानमन्त्रीले मेरो सिमाना अर्काले मिच्याएको छ भने त्यो मान्छे नैतिक रूपले त्यहाँ जिम्मेवारी लिन मिल्छ? मिल्दै मिल्दैन नि.
3: विगतमा उहाँले ग्रेटर नेपालको परिकल्पना पनि गर्नु भएको थियो क्या?
4: के गर्नु भएको थियो म जान्दिनँ त्यो। देशको प्रधानमन्त्रीको हिसाबले त्यहाँ जे बोल्नुभयो त्यो बोलेको कुरामा आजसम्म कुनै भारतीय पक्षले मेरो नेपालको कुनै सिमाना नेपाल पक्षले मिचेको छ भन्ने दावी गरेको मलाई जानकारी छैन।
3: अनि उहाँले अर्को प्रस्ताव पनि अघि सार्नुभयो, नेपाल भारतको सीमा विवादमा इङ्ल्यान्डसँग समेत बसेर टेबल टक गर्ने।
4: इङ्ल्यान्ड भन्ने देशै छैन,
3: युकेसँग गाभियो
4: होइन, इङ्ल्यान्डको त एउटा युकेको प्रान्त होला नि, इङ्ल्यान्ड कुनै
3: एउटा प्रान्त मात्रै
4: एउटा प्रान्त होला, अनि एउटा प्रान्तसँग वार्ता हुन्छ कि युकेसँग भन्नु पर्यो होइन कि ब्रिटिसहरूसँग गर्ने गरेको भन्नु पर्यो, त्यो विषयतिर नजाऊ।
3: प्रधानमन्त्रीको भनाइमै गलत छ होइन, त्यसमा प्रस्तावमै गलत छ।
4: अब त्यो त प्रधानमन्त्रीले आज अब चाहिँ युके आएर चाहिँ प्रेजेन्स भएर चाहिँ 1947 सीमा विवाद हल गर्नेतिर उसको रोल हुनसक्छ होइन, त्यस कारणले यस्ता खालका कुराहरू गर्ने भनेको यो असान्दर्भिक कुराहरू होइन, अप्रासङ्गिक कुराहरू र अहिलेको तथ्यसँग नमिल्ने कुराहरू,
3: यो कूटनैतिक अपरिपक्वता हो।
4: त्यो पनि मैले भन्दिनँ, परिपक्व अपरिपक्व भन्ने कुरा त जनताले मूल्याङ्कन गर्नु पर्यो नि, द्याट विल बी द टेस्ट इन द पिपल।
3: प्रधानमन्त्रीले संसदमा उभिएर बोल्दै गर्दाखेरि प्रतिपक्षी दलका सांसदहरू अनि सत्ता पक्षकै सांसदहरू चाहिँ कहाँ थिए त्यति बेला? नियमापति पनि जनाएनन्। तपाईँले इङ्ल्यान्ड भन्ने देशै छैन भन्नुभयो, हाम्रो देशका सांसदहरू के गरेर बस्छन् त्यसमा? नेपालले पनि भारतको सीमा मिचेको छ भन्दाखेरि
4: विरोध गरेको मैले सुनेको छु।
3: तत्काल अन द स्पट हुनु पर्यो नि,
4: गरेका थिए विरोध, त्यत्रो विरोध भएको देख्नु भयो नि त्यहाँ संसदमा, झन् कुरा कुटै मारा मारै हुन खोजिया रहेछ, त्यस कारणले त्यो त विरोध त विपक्षीले गरेकै छन्। तर यो प्रश्न चाहिँ स्वयं सत्ता पक्षले पनि उठाउनु पर्ने प्रश्न हो, के सत्य हो के होइन भन्ने कुरा ती हरेक सांसदहरूको सरकारको विषय हो।
3: अब सीमा विवाद चाहिँ मत्थर हुने भयो कि थप बल्झिएर जाने भयो प्रधानमन्त्रीको अभिव्यक्ति पछि?
4: यो प्रश्न त भोलि छलफलले टुङ्गो लगाउला, अहिले मैले उत्तर दिएर होइन, आजसम्म कहिलेदेखि हामी सिमानाको छलफल गर्दैछौँ अनि यत्रो वर्ष समाधान नभएको कुरा आज ओभरनाइट हुन्छ भनेर त मैले त भन्दिनँ, यो विगतदेखि रहँदै आएको विषय होला नि, भोलि पनि यसको छलफल होला, त्यस कारणले आजको आजै यो कुरा यो चर्केर जान्छ त्यो पनि नहुन सक्छ। नेपालको एउटा प्रधानमन्त्रीले केही भनिदियो भनेर भारत जस्तो चाहिँ जिम्मेवार शक्तिले त्योभन्दा चर्को गरेर त बोलेर हिँड्दैन होला, हामी जस्तै त सबै हुँदैनन् नि संसारका, त्यस कारणले यो धेरै चर्किन्छ भन्ने जस्तो नि मलाई लाग्दैन, मत्तर हुन्छ जस्तो पनि लाग्दैन, यो हाम्रो एउटा नियमित एउटा चाहिँ प्रक्रियाबाट बहस छलफल र हाम्रो चाहिँ डिप्लोमेटिक प्रक्रियाबाट नै हाम्रा चाहिँ बाँकी बसेका थाँती बसेका समस्याहरू समाधान गर्नुपर्छ। एउटा असल छिमेकीको हिसाबले भारतसँग पनि हाम्रो त्यत्तिकै ऊ छ होइन, र नेपालले पनि नेपाल र भारत दुई मुलुक बसेर यसको समाधान गर्नुपर्छ।
3: अब प्रधानमन्त्रीको विकल्प चाहिँ के हुनसक्छ? तपाईँहरूले प्रधानमन्त्रीलाई कसरी बाध्य बनाउनुहुन्छ?
4: यो प्रश्न अहिले मलाई नखोज्नुहोस् न, मलाई के
3: प्रतिपक्षी दल
4: होइन यसैमा सोध्नु खोज्नु बोलाउनु भयो आज? प्रतिपक्षी दल त नेकपा एमाले आफ्नो धारणा त राखिहाल्छ नि, राखिरहेछ, संसदमा के गर्ने यी आजै विरोध प्रदर्शन थियो, आफ्नो ढङ्गले कुरा कोर्स गरिरहेकै छ नि, यसको उत्तर मैले यहाँ दिने हो
3: भने प्रधानमन्त्रीको राजीनामा समेत मागिरहेका छन् प्रतिपक्षी दलहरूले, जरुरी छ
4: यो? जरुरी गैर जरुरी भन्ने कुरा कन्टेक्स्टले बताउने कुरा हो कि, यस्तो शब्द प्रधानमन्त्रीले बोल्नु हुँदैन भन्ने प्रश्न हो, बोलेको प्रश्नमा आपत्ति गरे होला नि कि अर्कै कुरालाई गरेर लिएर विरोध प्रदर्शन?
3: प्रधानमन्त्रीलाई चाहिँ उत्तरदायी बनाएरै छोड्नुहुन्छ है त?
4: होइन, बन्नै पर्छ नि, प्रधानमन्त्री उत्तरदायी नभइकन हुन्छ र? प्रधानमन्त्री जस्तो जनताले मत हालेर यत्रो जिम्मेवार यत्रो मत चाहिँ दिएर दुई तिहाईको मत दिएको प्रधानमन्त्रीले गैर जिम्मेवार बन्नु पनि हुँदैन, बन्नुहुन्छ भन्ने पनि मलाई लाग्दैन। आज मैले कता चाहिँ उहाँको स्ट्याटस देखाएको थिएँ, मबाट कुनै गल्ती त्रुटिमा चाहिँ कुनै अभिव्यक्ति भएको छ भने क्षमा चाहन्छु भनेर, उहाँकै हो कि अर्का हो म जान्दिनँ, त्यो त बिस्तारै यो कुरा खुल्ला तयार प्रष्ट होला, पार्लियामेन्टले जवाफ माग्ला, जनताले जवाफ माग्लान्, दलहरूले जवाफ माग्लान्, त्यहाँ एउटा टुङ्गो होला।
3: सीमा विवाद हल चाहिँ कसरी हुनुपर्छ त? किन भन्दा विगतमा प्रधानमन्त्रीहरूले पनि बोलेकै हुन्
4: होइन, एक हिसाब यसको आफ्नै प्रक्रिया छ नि, तपाईँ हामीले
3: रोस्टमबाट
4: होइन
3: सत्यमेव जयते कि सिंहमेव जयते देखि अहिले प्रधानमन्त्री बालनको अभिव्यक्तिसम्म आइपुग्दाखेरि तपाईँ कसरी समीक्षा गर्नुहुन्छ?
4: जहिले पनि सीमा विवाद कसरी हल हुन्छ? दुई पक्ष छलफल कुराकानी संवाद कूटनीतिक माध्यमद्वारा नै समाधान हुन्छ। यही डकुमेन्टमा चाहिँ बजेटमा अर्थमन्त्रीले टाइमै दिएन, पटक पटक के भन्नु भएको छ, सफ्ट पावरको प्रयोग गर्छौँ हामी भनेको वार्ताद्वारा समाधान गर्छौँ। सफ्ट पावर भने के, लड्न सक्दैनौँ सफ्ट पावरबाट प्रयोग गर्छौँ भने होइन, यो त हामीले सधैँ भनिरहेको कुरा हो नि। त्यसमाथि नै नेपाल त असंलग्न परराष्ट्र नीतिमा, पञ्चशीलको सिद्धान्तमा, छिमेकीसँगको एउटा राम्रो सम्बन्ध गर्ने भन्ने चाहिँ धारणा बोक्ने चाहिँ देश होइन, हाम्रो सरकारको आधिकारिक नीति नै त्यही होइन, हाम्रो संसदले हाम्रो संविधानले बनाएको नीति नै यही हो। त्यसमा त्योभन्दा बाहिर गसेर समस्याको समाधान हुनै सक्दैन नि। हाम्रो भनेको बातचितबाट, छलफलबाट, कूटनैतिक प्रयासद्वारा नै समस्याको समाधान गर्नुपर्छ।
3: काला पानी, लिम्पिया धुरा र लिपुलेखको विषय अलि बढी जोडतोडका साथ उठ्थ्यो, अब चाहिँ जरैदेखि उठ्यो क्या विषय।
4: होइन, ज्वरो र टुप्पोको केही प्रसङ्ग छैन, प्रश्न त सिमानाकै कुरा त हो नि। कुन चाहिँ ज्वरो, कुन चाहिँ टुप्पो भने तपाईँले, काला पानी छ टुप्पो, अनि त्यो तलको बोर्डर चाहिँ फेद भन्ने हुन्छ र ज्वरो भन्ने हुन्छ र
3: प्रधानमन्त्रीको अभिव्यक्ति पछि त नयाँ हिसाबले बहस त छेडियो।
4: होइन, नेपालको भूभाग नेपालको हुनुपर्छ, अरू देशको भूभाग अरूको हुनुपर्छ, हामी अर्का भूभाग पनि लिँदैनौँ, अर्काले पनि हाम्रो भूभाग लिनु हुँदैन, यो त हाम्रो मान्य सिद्धान्तै यही हो नि त।
3: यसमा प्रधानमन्त्रीले स्पष्ट जवाफ चाहिँ दिनुपर्छ,
4: पक्का हो,
3: माफी माग्नुपर्छ कि राजीनामा दिनुपर्छ,
4: जवाफ दिनुपर्छ। भन्नुहोस् न, अहिले माफी तपाईँ तपाईँले गराएर चाहिँ तपाईँ गर्न सक्नुहुन्छ र, यो पनि त शक्तिको कुरा होला, परिस्थितिको कुरा होला, कुनै पनि कुराको निर्धारण चाहिँ के भने लाउनु त लाफाखेल्न भनेर हो र।
3: प्रतिपक्षी दलका नेताहरूले त संसदको रेकर्डबाट हटाइनुपर्छ भनिरहेछन् नि।
4: होइन, रेकर्डबाट
3: पनि प्रधानमन्त्रीको अभिव्यक्ति संसदबाट हटेकै हो।
4: होइन, रेकर्डबाट
3: पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदाखेरि
4: रेकर्डबाट
3: भनेर प्रतिपक्षीलाई भन्दाखेरि त्यो संसदको रेकर्डबाट हट्यो,
4: त्यो संसदको प्रक्रियामा जानुहोस् न। संसदमा उठेका विषय त अदालतमा मुद्दा पनि लाग्दैन, संसदले टुङ्गो लगाउनु पर्यो नि, त्यहाँको ती लगाउनुहुन्छ, त्यहाँ हामीले लगाउने पनि होइन, त्यसको आफ्नै प्रोसेस र त्यो जजमेन्ट गर्ने अधिकार पनि त्यहाँ नियमावलीले सर्टेन दिया हुन्छ, त्यो त तीबाट टुङ्गो लाग्छ,
3: मन्थन त गर्नु पर्यो नि,
4: भइरहेछ, त्यो त मन्थन भइरहेछ।
3: प्रतिपक्षी दलका सांसदहरूको हरकत चाहिँ हेर्नुभयो तपाईँले?
4: होइन, हरकत सबैका छन्, सत्ता पक्षको देख्नुभयो, सत्तापक्ष त संयम हुन्छ नि जहिले पनि, होइन, प्रतिपक्ष त अलिकति आक्रामक देखिन्छन्, संसारभरिकै कुरा हो यो, नेपालमा मात्रै विदेशमा पनि देख्छौँ हामी, यद्यपि त्यसो हुनुपर्छ भने आइन मैले, प्रतिपक्ष पनि संयमित हुनुपर्छ, सत्तापक्ष पनि संयमित, कोही पनि चाहिँ चर्को हुनुपर्ने, उताउलो हुनुपर्ने जरुरत छैन, किन त्यो त संसद हो नि, त्यहाँ कुटाकुट गर्न पटाएकै होइन, जनताले बहस गर, छलफल गर, वाद विवाद गर, समाधान खोज, सहमति खोज भनेर पठाओ।
3: एमालेको सांसद रिङ्गला देवी यादव र ऐन महरको प्रस्तुतिलाई लिएर अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेछ,
4: त्यो प्रश्न
3: तपाईँ जतिको बौद्धिक व्यक्तित्वलाई सोधेको मैले,
4: मसँग उत्तर नखोज्नुहोस्।
3: प्रतिपक्षीहरूको भूमिका कस्तो हुनुपर्थ्यो, रचनात्मक प्रतिपक्षी कसरी बन्ने भनेर तपाईँले टिप्स दिनुहोस् न।
4: अरे बाबा, यो टिप्स नपाएर चाहिँ त्यस्तो भयो र, टिप्स नपाएर त्यहाँ नजाने मान्छे त्यहाँ पुगेका छैनन् नि, अनि यत्रो जनताले भोट पाएर गएको मान्छेलाई अर्कोले पढाउनु पर्छ, सार्वभौम सांसद होइनन्, अनि बाहिरकाले पढाउने, त्यस कारणले यो मिल्दैन, कसैलाई हामीले सांसदहरूलाई हामीले पढाउन, म पढाउन आएको होइन, किन मेरो ल्याकतले मिल्दैन नि त्यो, उहाँहरूलाई अन्डरमाइन गर्न मिल्छ, तपाईँ जस्तो पत्रकारले सांसदलाई होच्याउन मिल्छ, जसले गरेको भए पनि त्यो ती प्रक्रियाबाट समाधान खोज्नुहोस् भएर पो भन्ने त हामीले, त्यहाँ चाहिँ सहमति गर्नुहोस्, वाद विवाद पनि गर्नुहोस्,
3: सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू जिम्मेवार ढङ्गले प्रस्तुत
4: हुनुहोस्, हामीले भन्ने त त्यो हो नि,
3: सारा जनताले हेरिरहेछन्, विश्वले हेरिरहेको छ,
4: त्यही कुरा गर्ने
3: संसदमा कसले के बोलिरहेको छ,
4: त्यही कुरा हामीले सल्लाह दिइरहेछ, त्यही कुरा हामीले सल्लाह दिने, तर सबैले सन्तुलित रूपले प्रस्तुत गर्नुपर्छ, त्यो त्यसैकै लागि चाहिँ बनाएको प्लेटफर्म हो।
3: प्रधानमन्त्री हिजो आकस्मिक रूपमा आउनुभयो, संसदमा सम्बोधन गर्नुभयो, प्रश्नोत्तर कार्यक्रममा भाग लिन्छु भन्नुभयो, अनि अहिले त फेरि नियमित भन्दा पनि आकस्मिकता बढी आयु भइरहेछ सबैतिर, होइन, प्रतिपक्षीहरू चाहिँ निरीह देखिए, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा भाग लिनै सकेनन्, प्रधानमन्त्री ल प्रश्न सोध्नुहोस् भनिरहनु भएको छ, रोस्टममा उभिएर
4: यो प्रश्न,
3: प्रतिपक्षी सांसदहरू चाहिँ
4: यो प्रश्न चाहिँ
3: मलाई गर्न सकेनन्,
4: यो संसदको विषय हो, संसदको आफ्नो जुरिस्डिक्सन क्षेत्राधिकारको कुरा हो, को सांसद कस्ता छन् जनताले त्यसलाई परीक्षण गर्छन्, सांसद सांसद हुन् हाम्रो देशका, हाम्रो नेपाली जनताले भोट हालेर जिताएका मान्छे हुन्, त्यसलाई होच्याउने, त्यसलाई चाहिँ तल पार्ने कामले पनि हामीलाई कुनै हाम्रो प्रतिष्ठा बढ्दैन, हाम्रो हामी ठुलो मान्छे हुँदैनौँ।
3: प्रधानमन्त्रीलाई प्रश्न सुन्नको लागि सांसदहरू तयार भएर त बस्नु पर्थ्यो नि होइन?
4: पर्छ, त्यो पर्छ, मागेपछि त झन् पर्छ, त्यस कारणले त्यो गर्नुपर्छ, त्यो उहाँहरूको काम हो। तर हामीले
3: यहाँ देशमा निरीह देखिनु
4: भएन, निरीह भनेर
3: पनि प्रतिपक्षी दल प्रतिनिधित्व गर्नुहुन्छ क्या सुरेन्द्र पाण्डेजी?
4: उहाँहरू राम्ररी सक्षम मान्छेहरू त्यहाँ पुग्नु भएको छ, बहस गर्नुहोस्, छलफल गर्नुहोस्, समाधान खोज्नुहोस्। मेरो सुझाव त्यही छ।
3: प्रधानमन्त्री बोल्नु भएन बोल्नु भएन भनेर रोइनु गरे अनि प्रधानमन्त्री गएर बोल्न खोज्दाखेरि प्रश्न सुन्न सकेनन्।
4: पिपुलको जजमेन्टलाई छोडिदिनुहोस् न, किन हामी यसमा बहस गर्ने? हाम्रा काम अरू छन् नि, त्यहाँ लागौँ न हामी।
3: अनि अहिले सीमा विवादको विषय प्रधानमन्त्रीले बोलेको अभिव्यक्ति चर्चामा आइरहँदाखेरि देशको पहिलो पार्टीको सभापति, शक्तिशाली राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा हुनुहुन्छ, यसको अन्तर्य के हुन सक्छ?
4: उहाँले जानुभन्दा अगाडि नेपाली नागरिकहरूलाई खबर गर्नुपर्छ, जानकारी दिनुपर्छ कि म यो उद्देश्यले जाँदैछु, मेरो पार्टीको भ्रमणको उद्देश्य यो हो, म यो यो मान्छेसँग भेट्छु।
3: भारत भ्रमणको रहस्य के हुन सक्छ?
4: त्यो रहस्य खोज्ने चाहिँ तपाईँहरूको काम होला, मेरो होइन, म यस्तो कुरामा लाग्दिनँ।
3: तपाईँहरू दिनु पर्यो
4: होइन, किन मैले दिने भने एउटाले के गर्छ जवाफ अर्काले दिने हुन्छ?
3: देशको शक्तिशाली पार्टीको
4: जतिसुकै शक्तिशाली होस्
3: भ्रमण गइरहँदाखेरि तपाईँहरूलाई कुनै चासो छैन
4: त? मैले भने नि त, उनले जानुभन्दा अगाडि जनतालाई बताउनु पर्ला, फर्केर आएर मैले यो काम गरेँ भन्ने भन्नु पर्ला।
3: राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसपछि भू राजनीति होइन, त्यसपछि बालेन्द्र शाहकै जोडिएको हुनसक्छ।
4: कोही पनि मान्छे नेपाल राजनीतिक कुराबाट बाहिर छैन, त्यो त स्वाभाविक रूप छ, जहिले पनि भू राजनीति छ। भू राजनीति भने एक बेलामा आएर मात्रै झुन्डिने, अरू बेला चाहिँ अलग भएर बस्ने चिज होइन। हामी सधैँ भू राजनीतिबाट बाहिर छैनौँ, हामी राजनीतिभन्दा बाहिर पनि छैनौँ, यो त सधैँ रहिरहने कुरा हो नि। कुन बेला कुन चिजले प्राथमिकता पाउँछ, कुन बेला कुन चिजले कम प्राथमिकता पाउँछ, विषय अलग हो। के भू राजनीतिभन्दा बाहिर छौँ र हामी? भू राजनीति भने के? नेपाल दुईवटा ठुला देशको बिचमा छ, यसको शक्ति सामर्थ्य र अर्को दुईवटाको शक्ति सामर्थ्य, उतातिर अमेरिका छ, उसले अर्को किसिमको शक्ति सामर्थ्य राख्छ, यस्तो बिचमा भएको शक्तिले राज्यले के गर्छ, यो त जहिले पनि त साझा कुरा हो नि। अनि कुनै बेला मात्रै आएर भू राजनीति जोडिने हो र? होइन, त्यस कारणले यो निरन्तरताको विषय हो।
3: विगतमा पनि दुई तिहाईको सत्ता थियो, अहिले पनि दुई तिहाई, लगभग दुई तिहाईको सरकार छ होइन, सत्ता उहाँहरूले चलाइरहनु भएको छ। विगत र अहिलेमा के फरक पाउनु भएको छ?
4: त्यस्तो मैले के देखाएको छैन, कुनै उलटफेरै भइरहेको कुरा पनि केही छैन। कुरो उहाँहरूले गर्नुभएको छ, धेरै ठुला कुराहरू नतिजा प्राप्त भइसकेका छैन। भन्नुहोस् न, यत्रो दुई तिहाईको सरकार आएको छ, उहाँहरूले त दनादन चाहिँ के भने जनहितका कामहरू गर्दै, आर्थिक सुधारका कामहरू गर्दै, जनविश्वास बढाउँदै जानुपर्ने हो। अहिले यति छोटो समयमा पार्लियामेन्टभित्रको विरोध, सडकको चाहिँ आन्दोलन, त्यो राम्रो लक्षण होइन नि। पहिला पहिला भन्नुहोस् न, कमसेकम पनि चुनावपछि झन्डै एक वर्ष जस्तो चाहिँ शान्तै हुन्थ्यो क्या, अनि बिस्तारै विरोध भए पनि त्यसपछि मात्रै सुरु हुन्थ्यो। यति छिटो चाहिँ यो चाहिँ यस्तो लक्षण, यो राम्रो कुरा हो जस्तो मलाई लाग्दैन।
3: विगतमा 21 सिट भएको राष्ट्रपाले झन्डै दुई तिहाईको सरकारलाई आछु आछु बनाएको थियो क्या, अहिले चाहिँ प्रतिपक्षी दलहरू कमजोर देखिए होइन?
4: अहिले पनि पार्लियामेन्टभित्रको कुरा हेर्नुहुन्छ भने त त्यस्तै देख्छु म, दैनिकी रूपमा विरोध छ, हाउसमा नारा लागिरहेको देख्छु म, भनेपछि उस्तै त कुरा भयो नि। बरु अब यो बाटोभन्दा अलिकति सत्तारूढ दलले पनि अलिकति सहमतिको बाटो गरेर अलिक मिलाएर कसरी जाने, सबैलाई मिलाएर, किनभने आजसम्मका हाम्रा पछौटीपनका पछाडि पर्नुका कारणहरू यस कारणले पछाडि पारे, यो चाहिँ यसभन्दा अगाडिका दलहरूले भनेर आएको दलले त त्यो पुराना कुराहरू सिकेर, पुराना कारणहरू पत्ता लगाएर थाहा पाएर अबदेखि त्यो कारण छोडौँ, सबै मिलेर कसरी चाहिँ छिटोभन्दा छिटो अगाडि लाने र आफ्नो जनविश्वास बढाउने, आफ्नो प्रभाव बढाउने भनेर लाग्नुपर्ने हो। उही पुरानै कुरा दोहोऱ्याउन थाल्यो भने के हुन्छ? संसदमा उही पुरानै किसिमको झगडा टकरावका कुराहरू बढ्न गयो भने, बढ्न थाल्यो भने के हुन्छ? त्यसले त फेरि दुर्घटनातिर जान्छ मुलुक, यो त हामीले हेर्दै भोग्दै आएका छौँ नि। त्यस कारणले त्यो बाटो उचित हुँदैन, समयमै सबैले सोचेर हिजोका कारणहरू के हुन्, हिजोका कमजोरी के हुन्, त्यसलाई छोड्ने, नयाँ बाटोमा लाग्ने, हिजोकै कुरा, हिजो फलानले यसो गर्यो अब त्यसलाई मैले ठटाउने हो भनेर बदला भाव भयो भने अब त्यसपछि अर्कोले बदला गर्न थाल्छ, त्यसले पनि समाधान हुँदैन। त्यस हुनाले बदलाबाट समाधान हुँदो रहेछ।
3: संसद अहिले जसरी सञ्चालन भइरहेछ त्यसमा चाहिँ प्रश्न उठाउने ठाउँहरू प्रशस्तै छन् होइन?
4: संसदमा उठिरहेछन् नि, नउठ्ने ठाउँ होइन, प्रश्न उठाउने नै ठाउँ हो नि संसद।
3: झन्डै 90 जना छन् प्रतिपक्ष दलका
4: सांसदहरू, सत्ता पक्षकै मान्छेले पनि प्रश्न उठाउन थालेका छन्, त्यसबाट बुझिन्छ नि संसदै उठाउ प्रश्न उठाउने नै ठाउँ हो नि त्यो।
3: सभामुख दोरप्रसाद अर्यालको भूमिका चाहिँ के भन्नुहुन्छ तपाईँ?
4: सभामुखले चाहिँ राम्ररी गर्नुहोस् भन्ने नै हो नि सबैलाई। सभामुख जहिले पनि के भन्छन् भने, जस्तो पहिलो सभामुख के अरे
3: कृष्णप्रसाद भट्टराई,
4: पछि 48 सालपछि
3: दमननाथ ढुङ्गाना,
4: उहाँलाई जहिले पनि के थियो भने काङ्ग्रेसले यो हाम्रो विपक्षी जस्तो हो भन्ने, प्रतिपक्षलाई उहाँले चाहिँ धेरै चाहिँ के भने पुस गर्ने, बोल्न समय दिने, के गर्ने भन्नाले उहाँले ब्यालेन्स गर्नुहुन्थ्यो भन्ने धेरैले भन्ने गर्छन्। किन भन्दा सभामुख भनेकै के हो भने उसले सत्ता पक्ष त सरकारै छ नि, सबै कुरा छ, प्रतिपक्षले त बोल्ने मात्रै हो, उसको बोलीलाई भेन्टिलेट हुन दिने, त्यहाँ प्रकट हुन दिने, र त्यो प्रकट भएको बोलीको आधारमा सत्ता पक्षले त्यस विषयमा चाहिँ के भने समाधान दिने, त्यो गर्नु चाहिँ उचित हुन्छ भन्ने बनिन्थ्यो होइन त। त्यस कारणले सबै सभामुखहरूले त्यसरी रन गर्न सकेनन्, केही सीमित सभामुखहरूले मात्रै संसदलाई चाहिँ के भनेदेखि मिलाएर लिएर जान सके। त्यसमा सुभाष नेमाङ्गुजीको पनि नाम आउँछ। भनेपछि पूर्ववर्ती सभामुखहरूका दक्षतालाई हेरेर, उहाँहरूका खुबीलाई हेरेर, उहाँहरूले खेल्नुभएको भूमिकालाई हेरेर उहाँले पनि के भने त्यसरी अगाडि बढ्नु, भर्खर आरम्भ भएको छ, उहाँलाई धेरै मूल्याङ्कन गर्ने बेलै भएको छैन, 1-2 महिनाको बिचमा के मूल्याङ्कन गर्नुहुन्छ? त्यस कारणले उहाँलाई चाहिँ उहाँ सिक्दै हुनुहुन्छ, उहाँ पनि एकैचोटि के छ भने छोटो अवधिमै चाहिँ सभामुख हुनुभएको छ, त्यस कारणले पनि सिक्नुपर्ने होला, सिक्दै हुनु होला, अझ राम्रो गर्नु शुभकामना छ।
3: सुरेन्द्र पाण्डेजी, तपाईँ अर्थमन्त्री बनिसकेको व्यक्ति, विगतमा तपाईँले बजेट प्रस्तुत गर्न जाँदाखेरि ब्रिफ केस खोसिएको विषय जहिले पनि चर्चामा आउँछ र तपाईँले अघि सारेका एजेन्डाहरू पनि जहिले पनि समीक्षाको विषय बनेको छ। अहिले रासोपा सरकारले बजेट ल्यायो, डाक्टर सोणीमागले अर्थमन्त्री हुनुहुन्छ होइन, देश विदेश बुझेको विज्ञ अर्थमन्त्री, उहाँले ऐतिहासिक बजेट ल्याउनुभयो भनेर एकाथरी व्यक्तिहरूले टिका टिप्पणी गरिरहेछन्। स्वर्णिमको बजेटले मुलुक स्वर्णिम युगमा प्रवेश गर्छ?
4: त्यस्तो उल्लेखित कुरा म केही देख्दिनँ। सबभन्दा पहिलो कुरा त कागज होइन, कार्यान्वयन हो सबभन्दा यसको मुख्य पक्ष, कागज पनि होला तर कागजभन्दा बढी यसको कार्यान्वयन हो, र कार्यान्वयन भनेको चाहिँ तथ्य हो, किनभने कागज चाहिँ तथ्य होइन, एउटा वचनबद्धता जस्तो मात्रै हो, कार्यान्वयन चाहिँ के भने तथ्य हो, तथ्य नहेरिकन यसको समीक्षा हुँदैन। अब अहिले के छ स्थिति भन्दा, मैले चाहिँ के चाह ठानेको थिएँ भने विगतका अर्थमन्त्रीहरूलाई एउटा आरोप लाग्ने गर्थ्यो, के आरोप भने आफैले बजेट ल्याउँछन्, स्रोत बेगर ल्याउँछन्, यो कार्यान्वयन हुँदैन, मध्यावधि समीक्षा गर्छन् र बजेटको आकार घटाउँछन्, संशोधन गर्छन् र गर्दै आएका छन् भन्ने आरोप लाग्ने गर्थ्यो। त उहाँलाई यो नलागे हुन्थ्यो भन्नेमा थिएँ म।
3: अहिले पनि बजेटको आकार त ठुलो छ,
4: ठुलो छ,
3: 21 खर्ब 24 अर्ब 34 करोड।
4: अब त्यो सङ्ख्या कसरी, त्यो रकम पुरा गर्ने, त्यसको लक्ष्य कसरी पुरा गर्ने भन्दा त्यो चाहिँ ज्यादै चाहिँ काली लाग्दो स्थिति छ अहिलेको कुरा गर्नुहुन्छ भने। किन भन्नुहुन्छ भने अहिले हामीले लक्ष्य राखेका छौँ राजस्वको लक्ष्य 15 खर्ब 80 अर्ब, यो वर्ष चालु वर्षमा हाम्रो लक्ष्य थियो 14 खर्ब 80 अर्ब, अहिलेभन्दा 100 अर्ब बढी थपेर उठाउने भनेका छौँ। अहिले कति उठ्यो त भन्दा हिजो अस्तिसम्म 10.25 अर्ब जति, 10 खर्ब जति मात्रै उठ्या छ, अब बाँकी समय जाँदा 12 खर्बको छेउछाउमा पुग्ला। अब 12 खर्ब भनेपछि 2 खर्ब 80 अर्ब उठेन, झन्डै 3 खर्ब, अहिले 7% वृद्धिमा छ राजस्व वृद्धि गएको वर्षभन्दा अहिले। अब 100 अर्ब अझ थपिएपछि 12-380 अर्ब चाहिँ थप्नु पर्यो, 12 र 380 भनेको 380 लाई 12 गएर इन्टु गर्नुहोस् त भाग लिनुहोस् त कति प्रतिशतमा बढाउनु पर्यो, 31-32% राजस्व बढ्नुपर्छ। अहिले 7% ग्रोथमा छ, 31-32% यो ग्रोथ होला यसो कुनै सम्भावना देखिँदैन। त्यस कारणले यसैबाट
3: बजेट कार्यान्वयनमा चुनौती छ,
4: रासै उठ्दैन किनभने
3: राख्नु भएको छ नि
4: बजेटको सम्बन्ध
3: पुँजीगत खर्च वित्तीय व्यवस्थापन
4: त्यो चाहिँ खर्च
3: चालू खर्च
4: त्यो चाहिँ खर्च हो
3: खर्च धान्न सक्ने अवस्था हुन्छ हुँदैन
4: त्यो पहिलो खर्च पहिलो त राजस्व आम्दानी साइड हेर्नु पर्यो नि आम्दानी नै भएन भने खर्च कसरी गर्छ र आम्दानी भए खर्च गर्छु भने हो आम्दानी नभए नि कसरी खर्च गर्ने पहिलो त मैले भने
3: राजस्व जुटाउनु पर्यो
4: अब राजस्व छैन राजस्व उठ्ने सम्भावना पनि छैन दोस्रो वैदेशिक ऋण र अनुदान पनि जति भन्ने गरिन्छ त्यति आउँदैन झन्डै आधा आधी मात्रै आउँछ 50% भनेपछि त्यो पनि नपुग्ने आन्तरिक ऋण चाहिँ जति बन्यो त्यति नै उठाउनु पर्ने भनेपछि त त्यो त कसैले नरोक्ने भएले आफै उठाउनु पाउने भयो भनेपछि आन्तरिक ऋण बढेर जाने भनेको जति उठाउनु पर्ने र ऋण तिर्नलाई ऋणै लिनुपर्ने यो अवस्थामा अहिले हाम्रो चाहिँ हाम्रो आम्दानीको स्रोतको स्थिति यस्तो छ। अब अर्को साल अहिले नै हेर्दाखेरिमा के छ भने पुँजीगत खर्च 4 खरब 7 अरब गर्ने भनेको जसले आर्थिक वृद्धिमा ठुलो मद्दत गर्छ जम्मा 1 खरब जति मात्रै खर्च भएको छ अब बाँकी कति छ र सबै बढी भए यसको 50% बढ्ला भनौँ न अन्तिममा बिल भरपाई सबै चाहिँ क्लियरेन्स हुन्छ भन्दा 1.5 खरब होला। अब 1.5 खरब खर्च गरेर हाम्रो चाहिँ इकोनोमिक चाहिँ लक्ष्य पुरा हुन्छ त हुने सम्भावना छैन कि अर्को साल पनि 4 खरब 31 अरब भनेको त्यसैको छेउछाउमा हुने होला पैसा नपुगेपछि अन्तिममा कटौती के हुन्छ पुँजीगत खर्च कटौती हुन्छ चालु खर्च गर्नै पर्यो तलब भत्ता दिनै पर्यो पेन्सन दिनै पर्यो समब्याज भुक्तानी गर्नै पर्यो यी त चालु खर्च कसैले कटौती गर्न सक्दैन अनि के चाहिँ कटौती हुन्छ चाहिँ कटौती गर्नुपर्दा त लास्टमा त पुँजीगत खर्च बाटो नभने अरू साल बन्छ पुल नभने अरू साल बन्छ त्यही कटौती हुने होइन
3: राजस्व ऋण अनि विप्रेषणको रकमबाट मात्रै धान्न गाह्रो छ होइन
4: होइन विप्रेषण भने विप्रेषण भने छुट्टै विषय हो फेरि विप्रेषण जो आउँछ त्यो सबै नेपाली नेपाल सरकारको आम्दानी होइन होइन त जनताको पनि के होइन भने जनताले विदेशमा डलरमा कमाउँछन् नेपालमा आएर त्यति बापतको पैसा केमा लिन्छन् नेपालीमा लिन्छन् सित्तैमा पनि बेच्ने होइन नि सरकारलाई के लिएर बेच्ने हो त्यस बापतको नेपाली पैसा लिएर बेच्ने हो नि त्यस कारणले त्यो पैसा चाहिँ कहाँ गएर जम्मे हुन्छ भन्दा त्यो त राष्ट्र ब्याङ्कको चाहिँ ढुकुटीमा गएर बस्ला विदेशी मुद्रा त्यसले हामीलाई के मद्दत गर्छ भन्दा हामीलाई चाहिएका सामग्रीहरू किन्नको लागि इम्पोर्ट गर्नको लागि हाम्रो व्यापारी जनताले चाहिँ भनौँ न प्राइभेट सेक्टरका बिजनेसले व्यापार गर्छन् उसले पैसा माग्छ तपाईँको कोट किन्नलाई पनि त पैसा चाहियो नि बाहिरबाट त्यो कपडा किन्न कसले माग्छ जसले इम्पोर्ट गर्छ नि कपडा उसलाई चाहिँ भारु चाहियो अथवा चाहिँ डलर चाहियो सरकारले के उपलब्ध गराइदिने भयो व्यापारीहरूलाई उद्योगपतिलाई डलर दिने भयो त त्यो डलरले चाहिँ हाम्रो अर्को इकोनोमिक एक्टिभिटीलाई मद्दत गर्ने भयो तर मैले अघि भनिरहेको कुरा चाहिँ के थियो भने कि पुँजीगत खर्च चाहिँ सरकारी ढुकुटीबाट गर्ने खर्च भयो सरकारी ढुकुटीमा भएन भने के हुन्छ खर्च गर्न सक्दैन खर्च गर्नै पर्ने पैसा कटौती गर्नै मिल्दैन किनभने समब्याज भुक्तानीलाई रोक्छु भन्नै पाइँदैन तलब भत्ता पेन्सनलाई रोक्छु भन्नै पाइँदैन भनेपछि रोकिने चाहिँ कहाँ हुन्छ जो गरे पनि हुने नगरे पनि हुने त बाटो बनाउन रोकिने त होला नि पुल बनाउन रोकिने होला अरू बनाउन रोकिने होला भनेपछि अन्तिममा पुँजीगत खर्च कम हुन्छ
3: त्यही भएर उहाँहरूले चाहिँ राजस्व बढाउनु भयो विभिन्न क्षेत्रमा कर बढाउनु भयो भनेर
4: अहिले राजस्व होइन त्यतिले मात्रै त्यो राजस्वमा कुनै लक्ष्य पुग्दैन कि किनभने मेजर पैसा त्यहाँ होइन तिनवटा करले हाम्रो झन्डै 3-4 करले 90% कर उठ्छ भ्यालु एडेड ट्याक्स सबभन्दा धेरै हामी उठाउँछौँ दोस्रो हाम्रो चाहिँ इन्कम ट्याक्स छ तेस्रो हाम्रो कस्टम छ चौथो हाम्रो एक्साइज छ अन्तशुल्क छ यी करहरूको टोटल योगदान चाहिँ कुल करमा झन्डै 90% छ भनेपछि त्यसमा के कुरामा चाहिँ यसपालि कर बढाएको छ भने भ्यालु एडेड ट्याक्स 10% नै हो के अरे 13% नै हो हामीले लिने 13% हो नि त्यसमा एकाध चिजमा हामी लाउँछौँ भनेका छौँ अरूमा त केही फरक परेको छैन आयात बढ्यो भने ट्याक्स आउने होला आयात बढ्न सकेन भने आउँदैन होला भनेपछि त त्यसले एकदमै ठुलो इन्टरनेसनल लगानी आउने स्थिति छ त भन्दा त्यो पनि देखिँदैन त्यो सम्भावना पनि छैन भनेपछि कि त प्राइभेट सेक्टरले ठुलो लगानी गर्न सक्ने स्थिति भएको भए त्यसले आर्थिक गतिविधि तीव्रता हुन्थ्यो सरकारले गर्न नसक्ने, प्राइभेटले पनि नगर्ने, बाहिरको लगानी पनि नआउने भयो भने के हुन्छ त? यसले चाहिँ पुँजीगत खर्च बढेर जाने
3: हुँदैन। डाक्टर स्वर्णी माग्लेले विगतमा वैदेशिक ऋण लिन हुँदैन भनेर वकालत गर्नुहुन्थ्यो, होइन? खास यो वैदेशिक ऋण छ, अहिले त स्रोतका रूपमा उहाँहरूले देखाउनु भएको छ।
4: त्यही त, बाहिर बस्ने कुरा एउटा कुरा हो, वास्तविकता अर्कै। यद्यपि म चाहिँ के भन्छु भने ऋण लिनु हुँदैन भन्ने कुरा गलत कुरा हो। संसारमा सबैले ऋण लिएका हुन्छन्, अझ नेपालभित्रको कुरा गर्नुहुन्छ, धनी मानी जति जम्मैले ऋण लिया हुन्छ, गरिबले मात्रै नलिने हो ऋण चाहिँ, अझ भन्ने हुने, किन गरिब ऋणदेखि डराउँछ, यही भए अलिकति सम्पत्ति पनि जाला कि भएर। नेपालका ठुला व्यवसायीहरू चाहिँ सबै नाम चलेका इनेगिनेका जम्मै व्यवसायीहरूको चाहिँ भने ऋण कति छ भने उसले ऋण मात्रै छ भन्छ, त्यस कारणले ऋण लिएर बिग्रिने, ऋण केमा खर्च गर्छ भन्ने कुरा चाहिँ हो, ऋण लिएर घिउ खान हुँदैन भन्ने छ नि।
3: अहिले आएको बजेटमा चाहिँ तपाईँको एक्सेप्टेन्स, अब्जेक्सन होइन अथवा रिजेक्सन के छ?
4: होइन त्यो
3: वाट अबाउट यो
4: होइन, शत प्रतिशत कमेन्ट भन्ने नै हुँदैन नि, शत प्रतिशत रिजेक्सन हुन्छ र। मैले ल्याएको बजेट पनि मैले बेलामा हालेको कार्यक्रम पनि हाल्नु भएको छ, अनि मैले कसरी रिजेक्ट गर्छु? मभन्दा पछिका मभन्दा अगाडिको अर्थमन्त्रीहरूले हालेको कुरा पनि राख्नु भएको छ, त्यस कारणले सबै रिजेक्सन हुँदैन। हिजो सुरु भएका योजनाहरू आज पनि कम्प्लिट भएको छैनन्, त्यसलाई पनि बजेट हाल्नु भएको छ, रिजेक्सन हुन्छ र? त्यो त एक्सेप्टेडै छ नि। त्यस कारणले यो शत प्रतिशत रिजेक्सन, शत प्रतिशत यस्तो हुँदैन, होइन? यो केटी मन लाग्यो त्यो केटी भन्ने हुँदैन क्या बजेटमा। चलाई बाटो बनाइरहनु भएको छ, आधा बाटो कम्प्लिट भयो, अर्को सालको आउने मन्त्रीले हालेन भने के हुन्छ? अघिल्लो साल हाले बजेट पनि अर्थहीन हुँदैन, इन्कम्प्लिट भएर बस्यो भने। हरेक वर्ष नयाँ नयाँ बाटो हाल्दै गयो भने के हुन्छ? हरेक मन्त्री आउने, नयाँ बाटो हाल्ने।
3: विगतमा चाहिँ बजेट लोकप्रियतावादी, वितरणमुखी अनि खर्च धान्न नसक्ने गरी ल्याइन्थ्यो भन्ने आरोप खेपिन्थ्यो नि, त अहिले चाहिँ त्यो देख्नुहुन्छ? देख्नु,
4: अहिले पनि त्यही नै हो। अब विगतको कुनै कुरा कटौती नै भएको छैन, तपाईँ हेर्नु भएको छ नि, ज्येष्ठ नागरिक कटौती भएको छ त? छैन। कोही भोलिन्टरली लिन्न भन्नुहुन्छ भने नलिनुहोस् भनेर भन्नुभएको छ। कोही मान्छे छन् नेपालमा भोलिन्टरी नलिन, नलिनेले अहिले पनि नल्या होलान्, तर म चाहिँ अबदेखि लिन्न मलाई पुग्यो भन्ने कोही होलान्? कि त तपाईँले कानुन बनाएर त्यही अनुसारको प्रक्रिया बनाउनु पर्यो। जस्तो पहिला पहिला हाम्रो पेन्सन खानेलाई पनि हामी वृद्ध भत्ता दिन्थ्यौँ, पछि दुईवटा खाना पाइँदैन भनेपछि तपाईँ कि त यो रोज्नुहोस् कि त्यो रोज्नुहोस् भनेपछि मान्छेले धेरै रोजे, थोरै चाहिँ छोडे, भनेपछि वृद्ध भत्ताभन्दा पेन्सनै धेरै आउने भएको, त्यो चाहिँ रोजे, पेन्सनवालाले लिँदैन। त्यो विषय एउटा हो, तर स्वेच्छाले म त्याग्छु भन्ने मान्छे चाहिँ धेरै कम छन्। त्यो नेग्लिजिबल 1-2% आयो भने पनि त्यो गाह्रो कुरा छ, तर त्यो चालु छ। त्यति मात्र होइन कि अरू थुप्रै चाहिँ जो चाहिँ सामाजिक सुरक्षाका कार्यक्रमहरू कुनै कटौती भएका छैनन्, त्यो चालु नै छ। त्यस कारणले हिजो जुन लोकप्रियतावादी भयो भने अहिले त त्यही कार्यक्रम चाहिँ सबैले बोकेर हिँडेको छ, त्यो छोड्यो भने चाहिँ अलोकप्रियतावादी हुने स्थिति छ। भनेपछि त त्यो त गर्नै परेर रहेछ नि, त्यसो भए त त्यो छोड्दा चाहिँ अलोकप्रिय हुने स्थिति, अनि त्यो जारी गर्दाखेरिमा चाहिँ ठिकै रहेछ भन्ने भएपछि त त्यो गर्नु पर्यो।
3: विशेष गरी अहिले कम्युनिस्ट अर्थमन्त्रीहरूलाई आरोप लाग्छ वितरणमुखी बजेट ल्याउनु भयो भन्ने,
4: होइन? त्यो त अब अहिले उहाँले ल्याएपछि त उहाँलाई पनि त आरोप लाग्ने भएन। जस्तो अहिले पनि भन्नुहोस् न, कर्णालीका 5 वर्ष मुनिका दलितलाई त्यो मैले सुरु गरेको थिएँ, त्यस बेला 250 रुपियाँ दिएर। त्यो पनि कसरी सुरु गरे भन्दा एउटा बच्चा, दुईवटा मात्रै बच्चालाई दिने, किनभने धेरै बच्चा गुवाई गुवाई नपाओस् भनेर। कर्णालीका दलित 5 वर्षभन्दा मुनिका, किनभने 5 वर्षभित्रका मान्छेले पोषण भत्ता, पोषण खाने कुरा खाएनन् भने भोलिसम्म उसको चाहिँ ग्रोथमा चाहिँ फिजिकल ग्रोथमा पनि मेन्टल ग्रोथमा पनि समस्या पर्छ भनेर हामीले उनीहरूलाई प्रमोट गर्नलाई गरेको। 250 दरले हामीले दिन्थ्यौँ, पछि 500 भयो, अहिले उहाँले 1000 बनाउनु भएको छ 500। भनेपछि त घटाएको कुरा त होइन, लोकप्रिय यसलाई कसैले लोकप्रियतावादी भनिदिन सक्छ, छोड्न त उहाँलाई पनि छोड्न सक्नु भएन नि, कसैले आवश्यकता बन्ला। र त्यस्तै 25 जिल्लाको त्यो भत्तालाई चाहिँ 25 जिल्लाको चाहिँ मधेस, कर्णाली र चाहिँ सुदूरपश्चिमको उहाँले कन्टिन्यू गर्छु भन्नुभएको छ, जो आज थियो भोलि पनि चालु, यथावत चालु भन्नुभएको छ, कुनै कटौती गर्नुभएको छैन। त्यस कारणले कसैले बढी थप्ने, कसैले निकाल्न सक्ने अहिलेको हैसियतै छैन। अब तलब वृद्धि गरिहाल्नु भएको छ, किनभने त्यो आवश्यक पनि थियो। अब
3: अहिले सबै क्षेत्र उत्साहित छ नि, निजी क्षेत्र उत्साहित छ, कर्मचारीहरू उत्साहित छन्,
4: अनि कर्मचारीलाई तलब बढाउनाले
3: कृषि क्षेत्रमा पनि धन्यवाद प्रबन्ध गर्नुभएको छ।
4: अब कृषिमा त्यस्तो धेरै उल्लेख केही पनि छैन, त्यो
3: 2 करोड लगानी गर्नेलाई 40% अनुदान
4: भन्ने छ होइन, त्यो पनि
3: कर्मचारीको 21% तलब वृद्धि,
4: कर्मचारीको तलब वृद्धि बेलाउको 30 पनि हुने गरेका छ, यसपालि उहाँले 21 गर्नुभयो, ठिक छ, धन्यवाद छ, त्यसमा केही भन्नु छैन, किनभने गर्नै पर्थ्यो। हामीले एउटा नियम ऐन बनाएको छौँ, ऐन के बनाएको छौँ भन्दा यो स्वचालित जनाले तलब वृद्धि हुनुपर्छ भन्ने, त्यो भनेको माने के भने जसरी इन्फ्लेसन रेट बढ्दै जान्छ, मूल्य मुद्रास्फीति अथवा मूल्य वृद्धि, त्यो मूल्य वृद्धिको आधारमा तलब वृद्धि गर्नुपर्छ भन्ने त एउटा हाम्रो ऐनले भनेको छ, हरेक मन्त्रीले त्यसलाई फलो गर्नुपर्ने हाम्रो कानुनी बाध्यता छ। अब कुन चाहिँ मन्त्रीले गर्छ, कुन सौभाग्यशाली हुन्छ उसको पाला चाहिँ त्यो 2-3 वर्ष भए हुन्छ नबढाएको, उसले आएर बढाउँछ, अब अहिले बढाएको छ, अर्को साल अर्को मन्त्री आउनुभयो भने उसले बढाउनु नपाउला नबढाउला, यो एउटा काकतालीको कुरा मात्रै पनि हो क्या, यो स्थितिले चाहिँ उहाँलाई यसपालि बढाउने बेला परेको छ, 2-3 वर्षदेखि नबढ्या हुनाले त्यसलाई मैले त्यसरी नै लिन्छु, तर गर्नु पो ठिकै छ, त्यो राम्रो कुरा पनि हो, कर्मचारीले दिनु पनि पर्थ्यो, महँगी पनि बढाएको छ, त्यो हिसाबले तलब बढे बढाउने।
3: बजेटको सबल पक्ष र दुर्बल पक्ष के छन् त?
4: होइन, बजेटले यस्तो छ, बजेटले पहिलो कुरा त यसको विगतदेखिका सबै कुराहरूलाई यसले निरन्तरता दिएको छ, कुनै कुरालाई कटौती गरेको छैन, त्यसको माने यसले कसैप्रति आग्रह राखेको छैन, यो राम्रो कुरा हो होइन, कसैप्रति आग्रह राखेको छैन, जो गर्नुपर्ने थियो हिजो पनि त्यो गरिरहेछ, आज पनि गर्छु भनेको छ। दोस्रो कुरा कमजोरीको पक्ष भन्न खोजेको, हिजो पनि थियो त्यो कमजोरीलाई उहाँले पनि दोहोऱ्याउनु भएको छ, त्यो भनेको के भने अलि ठुलो बजेट ल्याउन खोज्ने मन लाग्ने, अर्थमन्त्री भएपछि केही न केही कुरा गर्न मन लाग्ने, अनि केही मैले नयाँ कुरा गरौँ भन्ने, अनि त्यसोलाई पैसा नहुने, पैसा नहुँदाखेरिमा पनि यसो स्रोत चाहिँ के भने विभिन्न रूपले मिलाएर बढाउने, मिलाउने भने के भने जस्तो मलाई चाहिँ मन्त्री भएर जाँदाखेरिमा कर्मचारीहरू के भन्थे साथीहरू भने, होइन हजुरलाई चाहिँ समस्या पऱ्यो भने केही समस्या छैन, एकाध खरब त हामी निकालिदिइहाल्छौँ, नि कसरी निकाल्ने भने वैदेशिक स्रोत भन्ने, वैदेशिक स्रोत भएर हालिदिएपछि आउन चाहिँ आउँदैन, पछि संसदमा बोल्दाखेरिमा तलब बढाएको अथवा चाहिँ कुनै कार्यक्रममा बसिहाल्यो जस्तो पनि भइहाल्यो, सबले सांसदले टाली पनि पिट्छन्, तर कार्यान्वयन हुँदैन, अनि कर्मचारी त्यो मन्त्रालयका सचिवहरू चाहिँ मलाई सब वैदेशिक स्रोत नराखिदियोस् हजुर भन्दै मलाई चाहिँ आन्तरिक स्रोतबाट राखिदिनु पर्यो भन्ने जहिले जम्मै लबिङ गर्ने, किन त्यो त आइहाल्छ, आन्तरिक चाहिँ आउँछ आउँछ, वैदेशिक स्रोत चाहिँ आउँदैन, त्यस कारणले अहिलेको सन्दर्भमा पनि वैदेशिक स्रोत जो राखिएको छ त्यो राख्दाखेरिमा 21 आउँछ भनेर भन्न सक्ने भयो मन्त्रीले, तर वास्तविक रूपमा चाहिँ के छ भने वर्षको अन्तमा त्यो आउँदैन, त्यस कारणले स्रोत पुग्दैन, किन राजस्व पनि उठ्दैन भने जति, अहिले नै पनि 13 खरब राजस्व उठ्छ भन्ने लक्ष्य राखेर बनाएको छ, अहिले आउने स्थिति छ 12-1 यसैमा लस छ, अनि अर्को सालको योजना त पुग्दै पुग्दैन।
3: सुरेन्द्र पाण्डेजी, अब लागौँ एमालेतर्फ, नेकपा एमालेको पुनर्गठन यात्रा कहाँ पुग्यो?
4: होइन, अहिले त छलफल चलिरहेछ, किनभने 1 महिनाको समयावधि दिएर एउटा कार्यदल बनाएको छ, तपाईँ सुनिरहनु भएको छ, त्यो कार्यदलले काम सुरु गरे होला, मलाई पनि एक्ज्याक्ट थाहा छैन किनभने त्यो कार्यदलको सदस्य म होइन, त्यसको इन्टर्नल प्रोसेसमा कहाँनिर कसरी उहाँले छलफल प्रक्रिया अगाडि बढाउनु भएको छ, अब त्यसले काम गर्ला, किनभने त्यसलाई आउने केन्द्रीय कमिटीको बैठक 1 महिनाभित्रमा गर्ने र त्योभन्दा अगाडि नै केन्द्रीय कमिटीको बैठकमै ले नै टुङ्गो गर्ने गरी त्यो कार्यदलले अध्ययन गर्नुपर्ने र त्यसको रिपोर्ट पनि त्यसले टुङ्ग्याउनु पर्ने भनेर बनिया छ, त्यसले काम गर्दै होला।
3: तपाईँहरूले लामो समयदेखि उठाउँदै आएको पुनर्गठनको यात्रा त केपी शर्मा ओलीले अन्तिम पटक सम्बोधन गरिदिएपछि सबै तितर भितर भयो भन्छन्,
4: त्यस्तो पनि छैन,
3: किनभने उहाँले पेन किलर खुवाइदिनु
4: होइन, केही पनि भएकै छैन नि, यो त
3: तपाईँहरू शल्यक्रिया गर्दै हुनुहुन्थ्यो,
4: अहिले त केही पनि भएकै छैन नि, अहिले
3: केही खोज्दै हुनुहुन्थ्यो, उहाँले सिओले सिलाइदिनु भयो,
4: होइन तपाईँहरू यस्तो भाषा बोल्न जान्नुहुन्छ पत्रकारहरू, होइन तपाईँहरूले सिलाइदिया हो कि के हो भन्ने पनि लाग्छ कहिले काहीँ, पाल पनि आफै पारिदिने आफै सिलाउने, पत्रकारको यस्तो ड्युटी पनि छ कि आजकल, त्यस कारणले त्यता नजानुहोस्,
3: होइन
4: त्यस कारणले त्यो चाहिँ अब त्यो छलफल चलिरहेको छ, अब हेरौँ यो केन्द्रीय कमिटीको बैठकसम्म हेरौँ
3: न, कार्यदलको नेतृत्व कसले गर्ने, नेतृत्व लिनै नेताहरूले आनाकानी गरे क्या, भागा भाग हो, पुनर्गठन गर्ने भन्नुभयो, त्यसपछि नेतृत्व लिने बेलामा विष्णु पौडेल तयार हुनु भएन, शङ्कर पोखरेल तयार हुनु भएन,
4: होइन शङ्कर पोखरेल त यसै पनि,
3: योगेश भट्टराई कहाँ आउनुहुन्छ,
4: होइन शङ्कर पोखरेल त यसै पनि लिन पाउनुहुन्थेन, उहाँलाई प्रस्ताव पनि थिएन होला, किनभने महासचिव हुनुभयो, महासचिव भन्दा माथि थुप्रै मान्छे छन्, अब बाहिर तपाईँले सुन्नु भएको कुरा विष्णुजी बस्नु भएन बादलजी बस्नुभयो भन्ने कुरालाई लिएर तपाईँले भन्नुभयो होला दुईजना जो बस्दा नि दुइटै उपाध्यक्ष हो नि त्यसमा त्यो ठुलो कुरा केही भएन
3: पुनर्गठनको कुरा गर्नुभयो तर खास पुनर्गठन गर्ने बेलामा तितर भितर हुनुभयो क्या
4: भएको छैन त्यो अहिले भएकै छैन नि तितर भितर भने के उनीहरू के पार्टीको केन्द्र सचिवालय छोडेर हिँडेका छन्
3: च्याप्टर क्लोज भइसक्यो होइन र अहिले
4: कहाँ च्याप्टर क्लोज नि त्यो त कार्यदलै बन्यो भने त च्याप्टर कसरी च्याप्टर बल्ल खुल्यो च्याप्टर खुल्यो भोलि भन्नुहोस् न च्याप्टर क्लोजै भएको भए त कार्यदलै बन्दैन थियो होला केही पनि हुन्थ्यो सिद्धो विषय भन्ने हुन्थ्यो च्याप्टर त बल्ल खुल्यो अब ती सबै चाहिँ तपाईँले तितर भितर भने मान्छे चाहिँ केन्द्रीय कमिटी अथवा सचिवालय छोडेर हिँडे जस्तो कुरा गर्नुभयो मलाई थाहा छैन त्यस्तो कुरा उहाँहरू त्यहीँ हुनुहुन्छ त्यही कमिटीमा हुनुहुन्छ जसलाई जिम्मेवारी परेको छ त्यो जिम्मेवारी परेका मान्छेहरूले काम गर्छन्
3: एमाले पुनर्गठनको मोडालिटी चाहिँ कस्तो हो तपाईँले खोज्नु भएको नेतृत्व परिवर्तन हो
4: होइन सबभन्दा
3: समग्र हिसाबको समीक्षा
4: समग्र कुरा नै हो कुरा के हो भने हाम्रो अहिलेको पार्टी सदस्य दिने पद्धतिदेखि लिएर पार्टीका कमिटी निर्माण गर्ने पद्धतिदेखि लिएर समग्र नेतृत्व निर्माणको तरिकाहरूदेखि लिएर पार्टीभित्रका कल्चरको कुरादेखि लिएर वाद विवाद बहस पैरवी गर्ने कुरादेखि लिएर र चेन्जिङ कन्टेक्स्टमा पार्टीका गतिविधि नीतिगत कुराहरूसम्म सबै कुरामा नयाँ ढङ्गले जानु आज जरुरी छ किन मैले त यो कुरा जस्तो भन्नुहोस् न मैले केही ठाउँमा उदाहरण पनि दिएको छु गएको महाधिवेशनमा पार्टी सदस्य कतिपय जिल्ला निर्वाचन क्षेत्रले धेरै धेरै पार्टी सदस्य बनाए त्यति पनि भोट आएन चुनावमा भोट नहाल्ने मान्छे सदस्य हुन सक्छ सक्दैन जबकि के हुनुपर्ने हो भने धेरै थोरै पार्टी सदस्यले धेरै ठुलो मत चाहिँ प्रभावित गर्नुपर्ने हो 47 सालको बहुदल आउँदा हामीसँग जम्मा 750 पार्टी सदस्य थियो 750 मात्रै अनि हतारमा हामीले चाहिँ नेकपा मार्क्सवादीसँग एकता गर्ने कुरा भएपछि उहाँहरूले कति तपाईँहरूको कति छ भनेपछि त्यस बेला 1000 जति पुगेको थियो हाम्रो सदस्य मालेको उहाँले हाम्रो चाहिँ 7000 छ भन्नुभयो पूर्व मार्क्सवादी तर्फका साथीहरूले अनि यही अब उहाँहरूको सङ्गठन पनि धेरै कमजोर छ तर 7000 भन्नुहुन्छ के गर्ने भनेपछि हामीले हतार हतार 15000 सदस्य बनायौँ सदस्य हुन योग्य मान्छेले पनि पाइरहेको थिएन 15,000-22,000 सदस्य थियो त्यसले कति सिट ल्यायो 69 सिट जित्या थियो आज 6.5 लाख छ त्यस हुनाले आजका सदस्यको योग्यता पुग्यो कि पुगेन सदस्य मात्रै चाहिँ त्यसै दिइरहेछौँ कि होइन र सदस्य हुने मान्छेले नै भोट नहाल्ने स्थिति देखियो भनेपछि त त्योभन्दा ठुलो कुरा के हुन्छ त्यस कारणले यो समग्र प्रक्रियामै यसको समीक्षा हुन्छ
3: सुरेन्द्रजी तपाईँहरूको बटम लाइन भनेको चाहिँ अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट विश्राम लिनुपर्छ भन्ने हो नेतृत्व छोड्नुपर्छ
4: होइन आवश्यक पऱ्यो भने सबैले छोड्नुपर्छ म त आफै भनौँ न म त्यही कुराको वकालत गर्ने हो कि आवश्यक पर्छ भने सबैले त्याग्न तयार हुनुपर्छ
3: सबैले भने
4: अहिलेको पऱ्यो भने एउटा उमेरको सिमाना राखौँ त्यसभन्दा माथिबाट चाहिँ नबसौँ त्योभन्दा मुनि गएर ल्याउँ
3: अध्यक्ष सहित पदाधिकारी सबैले छोड्नुपर्छ
4: होइन पऱ्यो भने जम्मैले छोड्नुपर्छ
3: त्यो त सुरेन्द्र पाण्डेको नयाँ प्रस्ताव
4: पऱ्यो भने सबै किन भन्दा यदि मेरो नेतृत्वमा मैले केही गर्न सक्दिनँ भने मैले छोड्नुपर्छ नि पर्दैन र मैले चाहेर चाहिँ मैले समातेर बसेर केही हुन्छ
3: हुँदैन निर्वाचनमा त पराजय हेर्नु भयो पदाधिकारी कोही पनि निर्वाचित हुन सकेनन् यदि दोषी नै देखाउने हो भने नेतृत्वलाई मात्रै दोष देखाएन
4: त्यही त भन्दैछु त पदाधिकारी
3: त्यही भएर पदाधिकारी त कोही पनि निर्वाचित हुन सक्नु भएन
4: पदाधिकारी निर्वाचित हुनु
3: निर्वाचनमा लज्जास्पद हार बेहोर्नु पर्यो
4: त्यस कारणले पनि समीक्षा जरुरी भयो यस कारणले जरुरी भयो कि मदन भण्डारीले बनाएको पार्टी रहेन यो पार्टी मदन भण्डारीले के भन्नुभएको थियो पहल कदमी र प्रतिस्पर्धा पर्दाबाट नेतृत्व लिने र जनताले छानेको नेता पनि जनताले छाने हुनुपर्छ भनेको माने संसद र राजकीय प्रक्रियामा पनि जनताले पत्याएका मान्छे हुनुपर्छ जनताले नपत्याएका मान्छेलाई टिकट दिन थाल्ने अथवा पार्टीले टिकट दिएका मान्छे निर्वाचनमा चाहिँ पराजित हुने हो भने त्यसले के हुन्छ भने त्यो पार्टी स्थापित भएर जान सक्दैन त्यस कारणले यसको जिम्मेवारी लिने प्रणाली चाहिँ सुरु गर्नुपर्छ भनेर गरे हो
3: सामूहिक जिम्मेवारी लिनु पर्यो
4: सामूहिक पनि लिनुपर्छ
3: आफ्नो भागमा आएको
4: सामूहिक पनि लिनुपर्छ व्यक्तिगत पनि लिनुपर्छ किनभने कहिलेकाहीँ के हुन्छ भने व्यक्तिगत पनि लिनुपर्छ मेरो बारेमा प्रश्न
3: तपाईँ आफू कति प्रतिशत जिम्मेवारी लिनुहुन्छ कमजोर हुनुमा कति प्रतिशत जिम्मेवारी लिनुहुन्छ
4: सबभन्दा
3: कमरेड सुरेन्द्र पाण्डे
4: मेरा पनि केही प्रतिशत होला तर म तपाईँलाई के भन्छु भने कसरी मूल्याङ्कन गरिन्छ सरकारमा तलमाथि भयो भने त्यसको सबभन्दा ठुलो जिम्मेवार को हुन्छ?
3: प्रधानमन्त्री।
4: अहिलेको कान्छो मन्त्री हुन्छ कि प्रधानमन्त्री हुन्छ?
3: प्रधानमन्त्री।
4: अनि तपाईँले कान्छो मन्त्रीलाई चाहिँ तपाईँ किन भन्नु, तपाईँको चाहिँ कति प्रतिशत भएर सोध्नुहुन्छ?
3: मन्त्रालयको जिम्मेवारी लिनु पर्यो।
4: होइन, उसको मन्त्रालय, मन्त्रालयको कारणले चाहिँ तलमाथि हुन्छ? समग्र कुराको तलमाथि हुन्छ? त्यसको त नेतृत्वकै जिम्मेवारी होला नि। पार्टीमा पनि सबभन्दा धेरै कसको हुन्छ? प्रमुख जिम्मेवारीमा रहेको मान्छेको हुन्छ, जहाँ पनि त्यही हो। तर त्यसको माने के होइन भने त मात्रै जिम्मेवार होस् भने होइन, अरूले, अरूको पनि जिम्मेवारी हुन्छ, त्यसको समीक्षा हुनुपर्छ।
3: समग्र संरचना भइसकेपछि सबैले जिम्मेवारी लिनु पर्यो नि,
4: लिनै पर्छ।
3: एउटा गणेउलाले नौ घैला पानी धमी ल्याउँछ क्या सुरेन्द्र पाण्डे?
4: निश्चित होइन, अरूले नलिने भने कसैले भनेकै छैन नि। जस्तो अरूले नलिने भने कसैले भनेको छैन, मान्नुहोस्। नेतृत्व चाहिँ परिवर्तन गर्नुपर्ने खण्ड आयो भने को कोले छोड्नुपर्छ, सबै तयार हुनु पर्यो नि। कतिपय त सदस्यलाई तपाईँले पार्टीको पङ्क्तिलाई पारदर्शी बनाउनु भयो र कम्पिटिसनमा ल्याउनु भयो भने त इच्छा लाग्दा लाग्दै पनि कतिपय चाहिँ पराजित भएर छोड्नुपर्छ। छोडेपछि छोड्यो नि, जतिसुकै क्वालिटीको भए पनि भोट आएन भने छोड्नु परेन।
3: सुरेन्द्र पाण्डेजी, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सदस्य नवीकरण हुन पाउने अधिकार पाउँदाखेरि तपाईँहरू हर्ष बढाइ गर्नुपर्ने अवस्थामा पुग्नु?
4: त्यस्तो पनि होइन,
3: एमालेमा यस्तो धेरै चाहिँ थिचोमिचो छ है?
4: त्यस्तो पनि होइन, तपाईँले भनेको उहाँले जब व्यक्तिले इच्छा गरेपछि दिनुपर्छ भन्ने लड्या हो हामीले। हर्ष बढाइको प्रश्न होइन, रोही कराईको प्रश्न पनि हो।
3: जित भयो जस्तो ऐतिहासिक
4: रोही कराईको प्रश्न पनि होइन,
3: तपाईँहरूले गरिरहनु भएको
4: छ। रोही कराई पनि होइन, हर्ष बढाई पनि होइन। मानिसहरूको, व्यक्तिको, पार्टीको सदस्यको यो अधिकार सुनिश्चित हुनुपर्छ, यति मात्रै कुरा हो। न्याय र अन्यायको कुरा गरे हो, कसैको सदस्य हुने बित्तिकै स्वतः नेता हुन्छ भने पनि होइन नि। नेता त आफ्नै पौरखले हुने हो नि, होइन र? त्यस कारणले नेता हुने बाटो खोल्छ त्यसले, तर नेता भइहाल्छ भन्ने होइन। त्यस कारणले अधिकारको प्रश्नमा मात्रै पार्टीले विधि मिच्नु हुँदैन भने।
3: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई तपाईँहरूले कमब्याक गराउनु भयो नि, पार्टीको नेतृत्व गर्न कमब्याक गराउनु भयो कि संरक्षण गर्न अथवा संरक्षकको भूमिका खेल्न गराउनु भयो कि पार्टीमा सामान्य हिसाबले राख्नलाई भयो?
4: होइन, उहाँ त्यो भन्दा पनि सबभन्दा पहिला त उहाँले म सदस्य हुन्छु भन्नुभयो। म सदस्य भएर राष्ट्रपति भएको हो, यो सदस्य भएर रातो झन्डा चाहिँ ओढेरै म चाहिँ मेरो जीवनको अन्तिमसम्म बस्छु, यो अधिकार उहाँको सुरक्षित हुन्छ कि हुँदैन भन्दा हुनुपर्छ, हामीले भनेको त्यही हो। अब बाँकी उहाँले के जिम्मेवारी लिनको लागि उहाँ तत्पर हुनुहुन्छ त्यो त उहाँले नै गर्नु पर्यो, होइन? त्यो समयक्रममा भन्नु होला, अहिले सदस्य हुनुभएको छ, होइन मलाई यति नै हो, मैले पुग्यो, मैले त सम्मान खोजेको पाएँ भनेर भन्नुभयो भने एउटा चिज भयो, होइन म अझै केही गर्न सक्छु भन्नुभयो भने अगाडि मैदानमा आउनु होला। त्यो सेकेन्डरी कुरा हो के, पहिलो कुरा चाहिँ उहाँको अधिकार स्थापित होस् मात्रै भनेको। उहाँ
3: केपी शर्मा ओलीपछि एमाले अध्यक्षको त विद्यादेवी भण्डारी,
4: त्यो त समयमा भन्नु होला, अहिले नै भन्ने कुरा होइन नि। यो चाहिँ के भने, यो कुनै प्राइभेट कम्पनीको जस्तो हुँदैन, कि फलानु पछि फलानु। एक बेलामा चाहिँ उद्योग आयोजना
3: पुनर्गठन अभियान चाहिँ चलाइरहँदाखेरि त उद्योग गर्ने त्यो गर्ने
4: त्यो हुँदैन नि,
3: संरचनागत हिसाब बनाउनु भयो होला।
4: उद्योग वाणिज्य संघको अध्यक्ष चाहिँ वरिष्ठ उपाध्यक्ष चाहिँ स्वतः अध्यक्ष हुने बनाएको थियो क्या विधान, त्यस्तो होइन त पार्टीमा त हुँदैन नि।
3: कार्यविधि त हुन्छ नि,
4: त्यहाँ पनि हुँदैन,
3: आवश्यक प्रोसिड्युर
4: त्यहाँ पनि हुँदैन, त्यो पनि हुँदैन। प्रतिस्पर्धा गर्ने भनेपछि के को कार्यविधि, एकदम कान्छोले जित्दियो भने के गर्ने,
3: योजना बनाउनु भयो होला।
4: एकदम तल्लो तहमा भएको मान्छेले सिधै आएर जितिदियो भने के गर्ने, त्यसको कुनै ठेगान हुँदैन। तर होला, समझदारी बनाएर जाँदाखेरिमा त्यो एउटा स्थिति बन्न नि सक्छ, नहुँदाखेरिमा चाहिँ के भने प्रतिस्पर्धाले जे निर्णय गर्छ त्यही कुरा मान्नुपर्छ।
3: अनि अहिले वाम एकताको डम्फू पनि बजाइरहनु भएको छ होइन?
4: पर्सनली मलाई चाहिँ त्यो वाम एकता कहाँ छ भन्ने थाहा छैन,
3: कसको नेतृत्वमा एकता गर्ने
4: अहिले होइन, एकताको यो विषय नै आवश्यक छैन भन्नेमा छु म। यो असान्दर्भिक कुरा हो, आफै कमजोर भएको बेलामा आफ्नो पार्टीलाई पहिला बनाउनु पर्ने ठाउँ छोडेर अनि कहाँ एकताको कुरामा दौडिने, पहिला त आफ्नो आफ्नो घर बनाऊ न। हाम्रो आफ्नै घर चाहिँ बिग्रिएको छ, हामीले आफ्नै घर बनाउने हो नि, अनि अहिले कहाँ एकताको कुरा गर्ने?
3: एमाले, नेपाली कम्युनिस्ट पार्टी,
4: मलाई लाग्दैन यो
3: एकत्रित हुने फेरि एक ठाउँमा,
4: यो असान्दर्भिक कुरा हो। यो अहिले त्यो
3: भान्सामा,
4: यो अहिले त्यो हुन्छ भन्ने पनि मलाई लाग्दैन, यो हुन्छ भन्ने पनि मलाई लाग्दैन। कसले चलायो कुरा चर्चा त्यो पत्र पत्रिकामा आएका कुराहरू मात्रै हुन्। तर अहिले आफ्नो पार्टी, हाम्रो पार्टी हामी बनाउन खोजेका हो, अर्कोले के गर्न खोज्नु भएको छ त्यो उहाँहरूको कुरा हो।
3: अहिले त्यसमा एमाले मात्रै पुनर्गठन गर्ने, नेकपा एकता नगर्ने,
4: अहिले त्यो प्रसङ्गै छैन। त्यो विषय नै छैन।
3: आम एकता हुँदाखेरि चाहिँ कसको नेतृत्वमा गर्ने,
4: त्यो गर्ने भन्ने नै छैन, त्यसमा के बहस गर्ने, त्यो नहुने कुरा बहस गरेर हुन्छ र
3: सम्भव छैन। एपी शर्मा ओली प्रचण्ड
4: अहिले केही पनि छैन, त्यो
3: विद्यादेवी भण्डारी
4: अहिले विषय नै
3: सबै एउटै ढुङ्गामा,
4: त्यो अहिले विषयमै छैन किनभने त्यो अहिलेको आवश्यकतै होइन। आवश्यक नभएको विषयको छलफल

0: आफै जेट विमानमा चाहिँ चढ्ने स्थिति बनाउनु पर्यो नि. अनि अनि पो बोला त
1: अर्कोतिर चुनावमा बालन शाहले कम्युनिस्टहरूलाई कोल्याप्स गरिदिनु भयो. उहाँकै ऱ्याप शैलीमा भन्दाखेरि यता कम्युनिस्टहरू क्र्यास्ट भइरहेछन्. सुरेन्द्र पाण्डेजी,
0: यो तपाईँलाई लागेको छ, तपाईँले भन्न सक्नुहुन्छ. अलिक कमजोर भए हुनाले अब मेरो बोली पनि अलिकति त्यसमा नरम होला, त्यो तपाईँले भन्नुहोस् केही बात भएन. तर कसैले क्र्यास गर्दैमा, कसैले कोल्याप्स गर्दैमा हुने होइन, त्यो आफ्नै कारणले हुन्छ, अरू कसैले गर्ने होइन. हामीले करेक्सन गऱ्यौँ हामी माथि जाउँला, हामीले गरेनौँ भने अझ तल झरौँला. त्यो त हामीमा डिपेन्ड हो नि. हामीलाई हाम्रो हिजो चाहिँ 174 सिट अरूले बनाइदिए हो र, तपाईँले बनाइदिए हो र, होइन नि हो र, अरू कुनै शक्तिले बनाइदिए हो र, हामीले बनायो नि.
1: तर अहिले शाहको बटम लाइन त क्लियर छ त
0: होला,
1: कम्युनिस्टहरूलाई कोल्याप्स गरिदिनु.
0: ठिक छ, त्यो उहाँले भन्न पाइहाल्नुहुन्छ नि, त्यसमा त केही आपत्ति नै भएन नि. त्यस कारणले त्यसमा
1: कतिवटा नाङ्लो पसल चलाउने क्या,
0: त्यो चाहिँ त्यो कुरा चाहिँ नाङ्लो पसल चलाउनु हुँदैन भन्ने मान्यता राख्ने मान्छे हुँ म. त्यसो भएर मैले भनेको अहिले अर्को कुनै जोडेर त्यो चाहिँ के भने अहिले तत्काल केही बनिहाल्दैन.
1: निर्वाचनमा शर्मनाक हार बेहोरिसकेपछि त गम्भीर समीक्षा, आत्मसमीक्षा,
0: पहिलो चाहिँ त्यही चाहिँ काम गरौँ,
1: भावी योजना,
0: त्यही चाहिँ काम पहिला गरौँ भने हो हामीले,
1: दिशा निर्देश
0: हो, त्यही चाहिँ
1: गर्नु पर्यो,
0: त्यही चाहिँ काम गरौँ भने हो. त्यस कारणले त्यो चाहिँ काम गर्नुपर्छ. तपाईँले भने यो ठिकै भन्नुभयो, पछिल्लो त्यही हो पुनर्गठन भन्ने, त्यसभित्र चाहिँ त्यो काम गर्ने. तर अहिले तपाईँले अरू भनेर चाहिँ नाङ्ले पसल, त्यसको औचित्य पनि छैन, त्यो गलत कुरा हो. अब अहिले एकताको प्रसङ्ग पनि छैन, त्यो पनि अहिले जरुरी हाम्रो बहसको विषय होइन.
1: अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता नभएको कति भयो तपाईँको?
0: केही समय भयो
1: कुराकानी भएको छैन.
0: हुन्छ, नहुने त किन हुने, केही समय भयो.
1: अनौपचारिक वार्ता, संवाद, छलफल
0: त्यो भइहाल्छ नि, पार्टीका नेताहरूसँग नहुने भन्ने प्रश्न आउँछ र.
1: गुन्डु जानुभएको चाहिँ कति भयो?
0: झगडा पनि हुन्छ, वाद विवाद पनि हुन्छ, समीक्षा पनि हुन्छ, सबै हुन्छ. केही भयो मन नपुगेको,
1: मनमुटाव, चिसोपना,
0: त्यस्तो केही छैन.
1: महाधिवेशनमा प्रतिस्पर्धा गरेपछि
0: त्यस्तो केही छैन, त्यसको केही छैन. के हुन्छ, यो त राजनीतिक यात्रा हो. म पनि राजनीतिमा लागेर मेरो चिनजान भयो, म पनि लागेर चिनजान भयो, कुनै हाम्रो नाता सम्बन्धले यहाँ आइपुगेकै होइनौँ हामी.
1: उहाँले बोलाउनु भएको छैन सुरेन्द्रजी तपाईँ गुन्डु आउनुहोस् भनेर?
0: होइन,
1: सुरेन्द्र कमरेड
0: होइन. ठिक छ, त्यो आवश्यक पर्दा बोलाउनुहुन्छ नि, त्यो केही ठुलो कुरा भएन.
1: गुन्डु चाहिँ अहिलेसम्म जानु भएको छ,
0: हामीसँग कुनै दूरी पनि छैन.
1: केपी शर्मा ओलीलाई भेट्नको लागि अहिलेसम्म गुन्डु चाहिँ जानु भएको छैन?
0: होइन, अहिले मेरो त्यो काम परेकै छैन. बिचमा तपाईँ उहाँ चुनावमा पर्नुभयो, गुन्डु गएर किन उहाँलाई यहाँ त्यहाँ टिचिङ हस्पिटलमा भेटिन्थ्यो, किन गुन्डु जाने? होइन र, तपाईँले सोधेको प्रश्नै मिलेन. अहिले पो गुन्डु बस्नु भएको छ, भर्खरै केही दिनदेखि. त्यस हुनाले
1: बिचमा उहाँले पिता पनि गुमाउनु भयो, समवेदना दिन जानु भएन?
0: किन नजानु, गएँ नि म, गएकै थिएँ नि. त्यस कारणले नहुने त कुरै भएन.
1: केपी शर्मा ओली कस्तो व्यक्ति लाग्छ तपाईँलाई राजनीतिक रूपमा हेर्दा?
0: नेकपा एमालेको नेता, अध्यक्ष, पूर्व प्रधानमन्त्री भइसक्नु भएको मान्छे. अब योभन्दा केही भन्नुपर्छ र?
1: उहाँको अहिले चर्चा पनि भइरहेको छ, राष्ट्रवादी नेता केपी शर्मा ओली.
0: होइन,
1: तपाईँलाई चाहिँ लाग्छ लाग्दैन, राष्ट्रियताको सवालमा केपी शर्मा ओली कस्तो व्यक्ति हो, कस्तो नेता हो?
0: यसमा मैले अलि बहस गरिनँ, यस्तो पर्सनल मामला म्याटर बन्द गर्नुहोस्. नेपालको कोही पनि मान्छे राष्ट्रघाती छैन, राष्ट्रघाती कोही देख्नु भएको छ? अनि राष्ट्रघातीको त के बहसै गर्नु पर्दैन नि. त्यसमाले सबै
1: तपाईँ
0: सबै नेताहरू
1: कार्यकर्ताहरूले एकातिर केपी शर्मा ओलीलाई राष्ट्रवादी अनि अर्कोतिर बालेन्द्र शाहलाई राष्ट्रघाती राखेर तुलना गरिरहेछन्.
0: होइन, राष्ट्रवादी सबै मान्छे
1: सिकाउनुहोस् न त, प्रशिक्षण दिनुहोस्,
0: राष्ट्रवादी नै छन्. अब जुलुसमा कसले के भाषण गर्यो भन्ने कुराको चाहिँ जुलुस गरेर केही स्पष्टीकरण गरेर केही काम छ र? राजनीतिक स्टन्टबाजी हुन्छ, के हुन्छ त्यो कुरा छोडिदिनुहोस्
1: हस्. समय, संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद.
0: हस्, धन्यवाद.
1: हस्, नमस्कार.
2: स्वदेश FM 93.2 मेगाहर्ज.

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, नाइसोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँ माझ आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को 19 भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन के हेर्नुहोस्।
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्, जमा नै फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाडको भन्नुभयो 10 सिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने क्या, सबै खुट्टा नचल्ने पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ, दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के हो त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि, म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: शिव अब म बेसरी खुसी, म त अहिले त
3: अब त म त बचेँ भनेको छ नि। म
4: सुमै सुधारे रामराजीपुर कल्याणपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि। यहाँ झस्कार्ने, यहाँबाट झस्कार्ने र नि पटौनी गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटौनी, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खाने दबाई दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यत्तिकै हिँड्न सक्नु भएको।
0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 98550509334।

0: मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बिमा दाबी रकम भुक्तानी नहुने, आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्रै लागू हुने बिमा बोर्डको भनाइ। लिखत कीर्ति कसुरमा वीरगंजका मेयर राजेश मान सिंह पक्राउ, पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गरिरहेको समितिले 5 दिन थप समय माग्यो। तराईमा तातो बढ्दै आज मधेस र कोशी प्रदेश लगायतको तराई क्षेत्रमा तातो दिन हुने, बढ्दो गर्मीको प्रकोप कम गर्न आज हिट एक्सन डे मनाइँदै। हिजबुल्लाहले इजरायलमा आक्रमण रोक्न सहमति जनाएको लेबनानको भनाई, इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा पनि सम्झौताको पुष्टि। र शुक्रबारदेखि सुरु हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लिग स्थगित। नेपाल खबरमा अब पूरा खबर। सरकारले निजी अस्पताललाई आकस्मिक उपचार गर्नुपर्ने प्रकृतिका बिरामीलाई मात्र स्वास्थ्य बिमाको सुविधा दिन सकिने जनाएको छ। अन्यथा सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बापत बिमा बापतको रकम दाबी भुक्तानी नदिने बोर्डले सूचित गरेको छ। बोर्डले हिजो सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थाको नाममा सूचना निकालेर सामान्य प्रकृतिका बिरामीले पनि अत्यावश्यक सेवा अन्तर्गत निजीमा भर्ना भएको पाइएमा स्वास्थ्य बिमामा दाबी नपुग्ने जनाएको हो। बिरामीको स्वास्थ्य अवस्थामा आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्र निजी अस्पतालबाट दिएको आकस्मिक सेवामा बिमा कार्यक्रम अन्तर्गत दाबी भुक्तानी हुने बोर्डले उल्लेख गरेको छ। गएको शनिबारदेखि निजी अस्पतालमा स्वास्थ्य बिमा सेवा कटौती गरेको बोर्डले अबदेखि निजीबाट दिने आकस्मिक भर्नाको दाबी भुक्तानीमा पनि कडाई गरेको हो। बोर्डले निजी अस्पतालबाट दिने अत्यावश्यक भएको सेवामा स्वास्थ्य बिमाको दाबी भुक्तानीलाई हटाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहलाई पक्राउ गरेको छ। सिंह आज बिहान 6:15 बजे पर्साको ठोरीबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। लिखत कृत्य गरेको सम्बन्धी कसुरमा सिंहलाई जिल्ला अदालत पर्साबाट 8 दिन अघि नै पक्राउ पुर्जी जारी भएको थियो। स्थानीय लियाकत अलीको जाहेरी अनुसार जिल्ला अदालत पर्साले मेयर सिंह सहित 3 जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो। पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप सोधपुछ चलिरहेको पर्सा प्रहरीले जानकारी दिएको छ। पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गर्न गठित समितिले सरकारसँग थप 5 दिन समय मागेको छ। प्रतिवेदन लेखन कार्य भइरहेको भन्दै समितिले थप समय मागेर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई हिजो पत्राचार गरेको हो। गएको वैशाख 28 पूर्व न्यायाधीश अच्युत्तम प्रसाद भण्डारीको नेतृत्वमा महालेखा नियन्त्रक शोभकान्त पौडेल र महान्याधिवक्ताको कार्यालयका सहन्याधिवक्ता अच्युत मणि नेउपाने सदस्य रहेको समिति गठन भएको थियो। समितिलाई सुरुमा 15 दिनको समय दिएको थियो। समितिले गुरुङसँग बयान लिइसकेको छ। व्यवसायी दीपक भट्टको लिबर्टी माइक्रो इन्सुरेन्स र स्टार माइक्रो इन्सुरेन्सको सेयर किनेको विषयमा समितिले छानबिन गरेको हो। भट्टको कम्पनीमा नाम जोडिएपछि गएको वैशाख 9 गुरुङले गृहमन्त्रीबाट राजीनामा दिनुभएको थियो। पानी पर्ने क्रम घट्न थालेसँगै बिस्तारै तातो बढ्ने क्रम सुरु भएको छ। वर्षा कम भएकोले तराईका केही क्षेत्रमा तातो लहर बढ्ने भएको हो। हिजोदेखि पानी पर्न केही कम भएसँगै मधेस प्रदेश र कोशी प्रदेश लगायत तराईमा तातो दिन हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलिदेखि मधेस कोशी बागमती र गण्डकी प्रदेशको तराईमा पनि तातो दिन हुने सम्भावना रहेको छ। विभागको 3 दिनको अभिलेखमा नेपालमा अधिकतम तापक्रम 37 डिग्रीसम्म पुगेको छ। मौसम विभागका सूचना अधिकारी दिनकर कास्ताका अनुसार अब केही दिन तराईमा तातो दिन हुने सम्भावना छ। देशको हिमाली र पहाडी भागका थोरै ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका 1-2 ठाउँमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको पनि सम्भावना रहेको छ। जलवायु परिवर्तनले निम्त्याएको बढ्दो गर्मीको प्रकोप कम गर्न आज विश्वभर हिट एक्सन डे अर्थात् गर्मी कम गर्न सकिने कार्य दिवस मनाइँदैछ। तातो गर्मी र तातो हावाले निम्त्याउने लूको प्रकोप कम गर्न र सुरक्षित रहन गरिने कार्यलाई हिट एक्सन भनिन्छ। यस्ता कार्यहरू अन्तर्गत घर वा कार्यस्थलको तापक्रम व्यवस्थापन गर्ने, शरीरलाई चिसो राख्ने र विपद व्यवस्थापन सम्बन्धी पूर्व तयारीका उपायहरू अपनाइन्छ। यो वर्ष पनि समुद्रको सतहको तापक्रममा आएको परिवर्तनले विकसित हुँदै गएको एल निनोको प्रभावले नेपाल लगायत एसियाली देशमा मनसुनी अवधिमा तापक्रम औसतभन्दा बढी हुने प्रक्षेपण गरिएको छ। तराई क्षेत्रमा फेरि मनसुनी गतिविधिमा कमी आउने हुँदा वर्षा कम र गर्मी बढी हुने मौसमविदले बताउँदै आएका छन्। जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीले बढ्दो विश्वव्यापी तापक्रम र एल निनोको प्रभावले नेपाल लगायत एसियाली क्षेत्रमा गम्भीर असर पुर्याउने चेतावनी दिनुभएको छ। बढ्दो गर्मीबाट विद्यार्थी, कृषि कर्ममा संलग्न व्यक्तिहरू, जोखिम समूहमा रहने महिला, बालबालिका, मजदुर र ज्येष्ठ नागरिक गम्भीर रूपमा प्रभावित हुने भएकोले यसतर्फ विशेष सावधानी अपनाउन विज्ञको सुझाव छ। तातो लहरले लू लगायतका स्वास्थ्य समस्याको जोखिम बढ्ने भएकोले अनुकूलनका उपायहरू अपनाउन सबै पक्ष जिम्मेवार बन्न आवश्यक रहेको जलवायु विज्ञ उप्रेतीले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ,
1: विद्युतीय उपकरण बन्द गरौँ, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौँ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारको काम कारवाहीको निगरानी गर्न छाया सरकार गठन गरेको छ। पार्टी संसदीय दलका नेता भीष्मराज आङदेम्बीको नेतृत्वमा काङ्ग्रेसले 18 सदस्यीय छाया सरकार गठन गरेको हो। उसले सांसदहरूलाई प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको जिम्मेवारी पनि तोकेको छ। संसदीय दलका नेता आङदेम्बीलाई छाया प्रधानमन्त्री तोकेको काङ्ग्रेसले बाँकी 17 मन्त्रालयमा छाया मन्त्री बनाएको छ। विपक्षीमा पुगेपछि काङ्ग्रेसले विगतमा पनि छाया सरकार गठन गर्ने गरेको थियो, तर त्यसले प्रभावकारी काम गर्न सकेको थिएन। गएको फागुन 21 भएको चुनावबाट प्रतिनिधि सभामा काङ्ग्रेस 38 सिटमा खुम्चिएको छ। यसअघि केपी शर्मा ओलीको नेतृत्वमा नेकपाको सरकार हुँदा काङ्ग्रेसले बनाएको छाया सरकारको नेतृत्व पार्टीका तत्कालीन सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले गर्नुभएको थियो। एमाले नेपालको संसदीय इतिहासमै पहिलो पटक 2048 सालमै छाया सरकारको अभ्यास गरेको थियो। अमेरिकाका सार्वजनिक कूटनीति सम्बन्धी उपविदेश मन्त्री सारा बी रोजर्सले नेपाललाई अमेरिकाले महत्त्वपूर्ण साझेदारका रूपमा हेरेको बताउँदै द्विपक्षीय साझेदारी विस्तारमा जोड दिनुभएको छ। काठमाडौँमा हिजो सञ्चारकर्मीसँग भएको छलफलमा उहाँले 55 करोड अमेरिकी डलर बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी कम्प्याक्टलाई नेपालको अर्थतन्त्र र ऊर्जा क्षेत्रको लागि महत्त्वपूर्ण लगानीका रूपमा उल्लेख गर्दै यस मार्फत दुई देशबीचको साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। गएको वर्ष 1,12,000 अमेरिकी पर्यटक नेपाल भ्रमण आएका बताउँदै उहाँले अमेरिकालाई नेपालको दोस्रो ठूलो पर्यटक स्रोत बजारको रूपमा चित्रण गर्नुभयो। नेपालमा नवपरिवर्तन र आर्थिक वृद्धिको ठूलो सम्भावना रहेको बताउँदै उपविदेश मन्त्री रोजर्सले लगानी, व्यवसाय सञ्चालन र नवपरिवर्तनको लागि वातावरण थप अनुकूल बन्दै जाँदा अमेरिकी कम्पनीहरू नेपालमा अझ बलिया साझेदार बन्न सक्ने धारणा व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल तथा सूचना सञ्चार मन्त्री डाक्टर विक्रम तिमल सिन्हासँग भेट गरी आर्थिक सम्बन्ध सुदृढीकरण, व्यापारिक वातावरण सुधार तथा डिजिटल पहुँच विस्तार लगायतका विषयमा आफूले छलफल गरेको उहाँले जानकारी दिनुभयो। सुर्खेत प्रहरीले 3 करोड रुपियाँ बराबरको सुन सहित व्यापारी श्याम सुन्दर अग्रवाललाई वीरेन्द्रनगरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतले हिजो वीरेन्द्रनगर नगरपालिका छ राजा चोकमा रहेको पसलबाट सुन चाँदीका गरगहना सहित अग्रवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले जानकारी दिनुभयो। उहाँका अनुसार पक्राउ परेका अग्रवालमाथि अनुसन्धान भइरहेको छ। अब विदेशको खबर। हिजबुल्लाह समूहले इजरायलमाथि आक्रमण रोक्न पारस्परिक सहमति जनाएको लेबनानले जनाएको छ। हिजबुल्लाहले इजरायलमाथि आक्रमण रोक्ने र इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण नगर्ने अमेरिकी योजना स्वीकार गरेको लेबनानले बताएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकामा रहेको लेबनानी दूतावासले आक्रमण रोक्ने पारस्परिक अमेरिकी प्रस्तावलाई हिजबुल्लाहले स्वीकार गरेको पुष्टि गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि सम्झौताको पुष्टि गर्दै यदि हिजबुल्लाहले आफ्ना सहर र नागरिकलाई आक्रमण गर्न बन्द नगरेमा बेरुतमाथि आक्रमण अगाडि बढ्ने चेतावनी समेत दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतान्याहु र हिजबुल्लाहका प्रतिनिधिसँग कुरा गरेको र सबै आक्रमण बन्द गर्न द्विपक्षीय सहमत भएको बताएपछि पछिल्लो सम्झौता बाहिर आएको हो। साथै युद्धविराम सबै लेबनानी क्षेत्रलाई समेट्ने गरी विस्तार गर्ने तयारी छ। अब खेल खबर। यही शुक्रबारदेखि सुरु हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लिग एनकेएल स्थगित भएको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेको कबड्ड हलमा हुने भनिएको प्रतियोगिता अहिलेका लागि स्थगित गर्नु परेको आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विज्ञप्ति मार्फत जनाएको छ। ड्राफ्ट मार्फत छनौट भएका सम्पूर्ण खेलाडीको छनौट भने यथावत रहने उल्लेख छ। आयोजकका अनुसार दोस्रो संस्करणको लागि 512 नेपाली खेलाडी र 15 देशका 100 बढी विदेशी खेलाडीले यसअघि नै नाम दर्ता गरिसकेका छन्। एनकेएलको पहिलो संस्करणमा प्रमुख 6 सहरका टोली विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल र धनगढीले प्रतिस्पर्धा गरेका थिए। फाइनलमा काठमाडौँलाई हराउँदै जनकपुर च्याम्पियन भएको थियो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बिमा दाबी रकम भुक्तानी नहुने, आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्रै लागू हुने बिमा बोर्डको भनाई। लिखत कीर्तिको सुरमा वीरगन्जका मेयर राजेशमान सिंह पक्राउ पूर्व गृहमन्त्री सुधन गुरुङबारे छानबिन गरिरहेको समितिले 5 दिन थप समय माग्यो। तराईमा तातो बढ्दै आज मधेस र कोशी प्रदेश लगायत तराई क्षेत्रमा तातो दिन हुने, बढ्दो गर्मीको प्रकोप कम गर्न आज हिट एक्सन डे मनाइँदै। हिजबुल्लाहले इजरायलमा आक्रमण रोक्न सहमति जनाएको लेबनानको भनाई, इजरायली प्रधानमन्त्री नेतान्याहुद्वारा पनि सम्झौताको पुष्टि र शुक्रबारदेखि सुरु हुने भनिएको दोस्रो संस्करणको नेपाल कबड्डी लिग स्थगित।
4: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
5: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12206।
4: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: सिप हुन्छ साथमा, रोजगारी हातमा।
7: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
4: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसई, एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
8: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
9: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
10: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
7: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
11: हेलो आयन, के छ?
12: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ, के छ अरे माडीतिर? हाम्रो नेपालमा
11: हजुर माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
12: भिडियो अन गर न यार।
11: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
12: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
13: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852012840, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
14: सम्बन्ध सधैँ भरिलाई साथमै राखौ टेकमाइन्डलाई। टेकमाइन्डलाई
5: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
15: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
5: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
15: 24 घण्टा।
0: एको चार बन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा दर्ता रकम बचत रकम फिर्ता गरिदिनका लागि 6,000 भन्दा धेरै बचतकर्ताले माग गरेका छन्। महानगरको सहकारी विभागका अनुसार पछिल्लो समय 4,77,49,23,000 रुपियाँ बचत रकम फिर्ता गरिदिनका लागि माग आएको हो। यसैबीच हिजो बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले 34 बचतकर्ताको बचत रकम फिर्ता गरेको छ। एक महिनाभित्र 5,00,000 बचत गर्ने बचतकर्ताको रकम फिर्ता दिने योजना बनाएको विभागले जानकारी दिएको छ। महानगरले ठुला बचतकर्ताको हकमा सहकारी विभागसँग समन्वय गरेर ऋणीलाई पनि ताकेता गर्ने र बचतकर्ताको पनि बचत रकम फिर्ता गर्दै आएको छ। नेपाल प्रहरीले काठमाडौँको ठमेलबाट अनलाइन मार्फत ब्ल्याकमेलिङ र अवैध गतिविधिमा संलग्न रहेको आरोपमा 15 बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका ठमेलबाट 25 एमडी मजिदुल इस्लाम रियोद सहित 15 पक्राउ गरी हिजो सार्वजनिक गरेको हो। पक्राउ परेका उनीहरू पकनाजोलको एक होटलको 4,000-5,000 तलामा कोठा भाडामा लिएर आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको भनाइ छ। उनीहरूले विदेशी मोडल तथा युवतीको नाममा फेसबुकमा नक्कली खाता बनाएर बङ्गलादेशी र भारतीय नागरिकलाई साथी बनाउने र ठगी गर्ने गरेको कार्यालयले जनाएको छ। र काठमाडौँको टुँडी खेलमा दुबो रोप्ने काम सुरु गरिएको छ। टुँडी खेल हरियाली कार्यक्रम अन्तर्गत दुबो रोप्ने काम सुरु गरिएको हो। काठमाडौँ महानगरपालिका, नेपाली सेना तथा अन्य विभिन्न सरकारवाला निकायहरूको समन्वयमा टुँडी खेलको खुला क्षेत्रमा दुबो रोप्न थालिएको हो। दुबो रोपिसकेपछि नियमित सिँचाइ संरक्षण र व्यवस्थापनको काम पनि गरिनेछ। बर्खायाम सुरु हुन लागेकोले अहिलेको समय दुबो रोप्न उपयुक्त भएकोले कामलाई तीव्र पारेको महानगरको वातावरण विभागले जनाएको छ। पछिल्ला वर्षहरूमा टुँडी खेलको संरक्षण तथा खुला क्षेत्रको उपयोगितालाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। बिहान 9 राष्ट्रिय र चार बन्जाङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। निजी अस्पतालले सामान्य बिरामीलाई आकस्मिक सेवा दिए बिमा दाबी रकम भुक्तानी नहुने, आकस्मिक उपचार आवश्यक भएको अवस्थामा मात्रै लागू हुने बिमा बोर्डको भनाई। काठमाडौँ महानगरमा सहकारीबाट बचत रकम फिर्ता गर्न 6,000 भन्दा धेरैको उजुरी, अवैध गतिविधिमा संलग्न 15 बङ्गलादेशी नागरिक ठमेलबाट पक्राउ र टुँडी खेलमा दुबो रोप्ने काम सुरु। बिहान 9 नेपाल खबर सकियो। बिहान 10 नेपाल भाषामा र दिउँसो 12 नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि यही पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
1: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
0: ल, तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
2: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
3: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
4: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855 63938 र 9855 65542।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
11: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
10: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
11: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 0556-93-580, मोबाइल 98550-26440।
10: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
12: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
12: कहाँ गएर के सिप सिकौ भन त अब।
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
11: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayangarh, Phone 0556-93374, 98510-61356।
12: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
11: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
12: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनाऊ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
11: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 4440 4395 र 98 5570 2640
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुने गरी नारायण हिटी दरबार हत्याकाण्ड भएको आज 25 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो। राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह, धीरेन्द्र शाहको मृत्यु भएको थियो। घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर खाइती हुनुभएको थियो। उक्त दरबार हत्याकाण्ड 25 वर्षसम्म पनि रहस्यमयको गर्भमै रहेको छ। त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशव प्रसाद उपाध्याय र सभामुख तारानाथ राणा भाट रहेको उच्च स्तरीय छानबिन समितिले युवराज दिपेन्द्रलाई दोषी ठहर्याए पनि त्यसलाई आम जनताले विश्वास पनि गरेका छैनन्। तत्कालीन छानबिन समितिले युवराज दिपेन्द्रले हत्या गरेको भनी अपुष्ट तथ्य सार्वजनिक गरेको थियो। छानबिन समितिको तथ्य अनुसार युवराज दिपेन्द्रले नै राजा वीरेन्द्रको वंश नाश गरेको मानिन्छ, तर उक्त प्रतिवेदनको दावीलाई धेरैले विश्वास गरेको पाइन्छ। सत्ता पुगेका नेताहरूले बाहिर बस्दा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने बाचा गरे पनि पदमा पुगेपछि तिनको प्राथमिकतामा कहिल्यै परेको देखिँदैन। संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ। दिउँसो 1 बजे बस्ने बैठकका लागि संघीय संसद सचिवालयले कार्यसूची तयार गरेको छ। बैठकको शुरूमा सम्माननीय सभामुख डीपी अरियालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुनेछ। बैठकको मुख्य एजेण्डाका रूपमा आगामी आर्थिक वर्ष 2083-84 बजेटमाथिको छलफल रहनेछ। कार्यसूची अनुसार माननीय अर्थमन्त्री डाक्टर सोनिम वाग्लीले राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। अर्थमन्त्रीले प्रस्ताव प्रस्तुत गरेसँगै सदनमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथि सामान्य छलफल शुरू हुने संसद सचिवालयले जनाएको छ। त्यस्तै राष्ट्रसभाको बैठक पनि आज दिउँसो सभा 1 बजे बस्नेछ। बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले आज भाजपा अध्यक्ष नितिन नवीन लगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्नुहुने भएको छ। भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहनुभएका सभापति लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले आज नयाँ दिल्ली स्थित भाजपा मुख्यालयमा उच्च तहका नेताहरूसँग राजनैतिक भेटवार्ता गर्नुहुने भएको हो। भेटवार्तामा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल केन्द्रित हुने बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: आफ्नै वालेटमा।
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। देशका विभिन्न भागमा आएको बाढ़ी पहिरो र सड़क मर्मतको कार्यले गर्दा मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले मंगलबार बिहान 8:30 बजेसम्मको विवरण आदवादी गर्दै यात्रुहरूलाई सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न सूचित गरेको छ। पछिल्लो जानकारी अनुसार काठमाडौँ उपत्यका र बागमती प्रदेशका दुई मुख्य सड़क खण्ड मर्मतका कारण एक महिनाका लागि पूर्ण रूपमा बन्द भएका छन्। काठमाडौँको चन्द्रागिरी नगरपालिका 9 देउराली देवी स्थानमा पहिरो गएपछि सतुङ्गल चितलाङ सड़क खण्ड मर्मत कार्यका लागि एक महिना बन्द हुने भएको छ। यसै गरी मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 र 4 महालक्ष्मी हुँदै जाने कुलेखानी फाखेल उमाने फर्पिङ काठमाडौँ सड़क खण्ड पनि मर्मत गर्नुपर्ने भएकाले एक महिनाका लागि पूर्ण रूपमा अवरूद्ध छ। उता काभ्रे पलाञ्चोकमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्ग अन्तर्गत खुरकोट नेपाल थोक कटुन्जे बेसी चल्ने सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। गत जेठ 15 गते गौराधर दमकको सीमास्थित रतुवा खोलाको पुलमुनि बोराभित्र प्याक गरिएको अवस्थामा फेला परेको युवतीको शव दमक नगरपालिका 8 वसन्त टोल निवासी 21 वर्षीय रोमा भनिने रमा तिवारीको रहेको पुष्टि भएको छ। शवको पहिचान भएसँगै यो रहस्यमय घटनाका नयाँ र गम्भीर तथ्य आउन थालेका छन्। पारिवारिक स्रोतका अनुसार रमा र ती युवक बीच लामो समयदेखि घनिष्ठ प्रेम सम्बन्ध थियो, जसलाई परिवारले समेत स्वीकार गरिसकेको थियो। तर लागु औषध दुर्व्यसनमा परेका कारण ती युवकलाई परिवारले सुधार केन्द्रमा राखेको थियो र उनीहरू बीच लामो समयदेखि भेटघाट हुन पाएको थिएन। जेठ 13 गते साँझ मात्र ती युवक सुधार केन्द्रको निर्धारित कोर्स पूरा गरी बाहिरिएका थिए। बाहिर लगत्तै उनले रमाको मोबाइलमा फोन गरेर भेट्न बोलाएको भनी प्रहरीले जनाएको छ। मृतककी आमा मुना तिवारीका अनुसार सोही राति करिब 9:30 बजे आमासँग अनुमति लिएर उनी स्वेच्छाले घरबाट निस्केकी थिइन्, तर त्यसपछि कहिले फर्किनन्। अनुसन्धान प्रभावित हुन सक्ने भएकाले प्रहरीले अहिले ती युवकको नाम र ठेगाना भने गोप्य राखेको छ। स्थानीयवासीले पुलमुनि बोरा भित्र शब देखेपछि प्रहरीलाई खबर गरेका थिए। शुरूमा पहिचान नखुल्दा प्रहरीले यसलाई अत्यन्त रहस्यमय मानेर अनुसन्धान थालेको थियो। घटनास्थलको प्रकृतिका आधारमा रमाको हत्या अनियन्त्रित गरेर शब लुकाउने उद्देश्यले खोलामा ल्याएर फालिएको आशंका गरिएको छ। यो कुर घटनाले छापा जिल्ला भरि नै व्यापक चासो र त्रास फैलाएको छ। घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय छापाबाट फरेन्सिक चिकित्सक सहितको विशेष अनुसन्धान टोली परिचालन गरिएको छ। प्रहरीले मोबाइल कल डिटेल, रमाको अन्तिम भेटघाट र शंकास्पद व्यक्तिहरूको गतिविधिको सूक्ष्म विश्लेषण गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय छापाले प्रमाणका आधारमा दोषीलाई छिट्टै कानूनी दायरामा ल्याइने प्रतिबद्धता जनाउँदै अनुसन्धान निष्कर्षको नजिक पुगेको संकेत दिएको छ। यता मृतकका दिदी बहिनी र आमा बुवाले भने घटनाको सत्य तथ्य तत्काल सार्वजनिक गरी दोषीलाई कड़ाभन्दा कड़ा कार्यवाही गर्न माग गरेका छन्। हवस्त, काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: अङ्कल एकदम नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो भए त कति बाँच्ने, अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या, घुँडामा चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चल्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेछ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेछ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारगढ़, फोन 0556951174, मोबाइल 98550509634।

0: 18 महिनाको ग्यारेन्टी सहित नेपाली बजारमा अक्वालेन्ट पानी तान्ने पम्प।
1: माडीको लागि आधिकारिक विक्रेता जेनन एन्ड जेनिस सप्लायर्स झिलिमिली मार्केट बसन्तपुर बजार माडी। प्रोप्राइटर सुदन अधिकारी, सम्पर्क 9845518705 र 9846564613।
2: यहाँ पम्प सम्बन्धी सम्पूर्ण सामान पाइनुको साथै इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब।
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98510-61-356
3: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

0: कक्षा 11 नयाँ भर्ना सम्बन्धी एपेक्स कलेज भरतपुरको जरुरी सूचना।
1: गुणस्तरीय शिक्षा, व्यवहारिक सिकाइ र उज्जवल करियरका लागि हजारौं छात्र छात्राहरूको रोजाइमा परेको यस कलेजमा विज्ञान तथा व्यवस्थापन संकाय अन्तर्गत कक्षा 11 बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट र प्योर म्यानेजमेन्टमा नयाँ भर्ना खुल्ला भएको छ।
0: अनुभवी शिक्षकद्वारा अध्यापन, आधुनिक प्रयोगशाला, रोबोटिक्स कक्षा तथा व्यवहारिक शिक्षामा विशेष जोड दिनुको साथै माडीका विद्यार्थीहरूका लागि घर परिवार सँगै माडीमै बसेर एपेक्स कलेज भरतपुरमा पढ्नका लागि दैनिक कलेज बस आउजाउको व्यवस्था समेत रहेको छ।
1: एपेक्स कलेज भरतपुर 2 क्षेत्रपुर चितवन। थप जानकारीका लागि साइन्स तर्फ 98453 30169, 98450 49899 र म्यानेजमेन्ट तर्फ 98550 12824 र 98550 32557।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
3: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यस्तो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
0: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98119 32811 र 98653 73687।
4: बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
5: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550 63172 र 98452 12206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। पर्सा प्रहरीले वीरगंजका मेयर राजेशमान सिंहलाई अदालतमा हाजिर गराएको छ। लिखत सम्बन्धी कसुरमा पक्राउ परेका मेयर सिंहलाई प्रहरीले बिहानै अदालतमा हाजिर गराएको हो। केही बेर अगाडि मेयरलाई अदालतमा हाजिर गराइएको जिल्ला अदालत पर्साका श्रेष्ठदार प्रभाकर मल्लिकले जनाउनुभयो। उहाँका अनुसार कार्यालय समयमा प्रहरीले मेयर सिंहलाई हाजिर गराएको छ। अब कानूनी प्रक्रिया शुरू हुनेछ। त्यसपछि अदालतको आदेश अनुसार बाँकी कानूनी प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ। मंगलबार बिहान पर्सा प्रहरीले जिल्लाको ठोरीबाट पक्राउ गरेको थियो। स्थानीय लियाकत अलीको जाहेरी बमोजिम मेयर सिंह विरूद्ध गएको 12 गते पक्राउ पुजी जारी भएको थियो। सोही आधारमा पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख सुदीपराज पाठकले जानकारी दिनुभयो। अरूको छोरीलाई आफ्नो छोरी बनाई नक्कली कागजातको आधारमा नागरिकता जारी गराएको आरोप छ। प्रधानमन्त्री वीरेन्द्र शाहले संघीय संसदमा दिएको अभिव्यक्तिलाई लिएर विभिन्न चारवटा जनसंगठनहरूले आपत्ति जनाएका छन्। प्रधानमन्त्री शाहले गत जेठ 17 गते प्रतिनिधि सभाको रोस्टमबाट नेपालले पनि धेरै ठाउँमा भारतको जग्गा मिचेको रहेछ भनी दिएको अभिव्यक्ति कायरतापूर्ण र राष्ट्रघाती भएको भन्दै ती संगठनहरूले घोर निन्दा र भत्सना गरेका छन्। अखिल नेपाल किसान महासंघ, अखिल नेपाल ट्रेड युनियन महासंघ, नेपाल दलित मुक्ति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघले एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शाहको आलोचना गरेका छन्। विज्ञप्तिमा राष्ट्रको कार्यकारी प्रमुखबाट सांसद जस्तो सर्वोच्च जनप्रतिनिधिमूलक संस्थामा व्यक्त यस्तो गैर जिम्मेवारपूर्ण एवं केटौले अभिव्यक्तिले सम्पूर्ण नेपाली जनताको राष्ट्रिय स्वाभिमानमा गम्भीर चोट पुगेको उल्लेख गरिएको छ। सरकारले देशभरका लाखौं भूमिहीन दलित सुकुम्बासी अव्यवस्थित बसोबासीहरूलाई उठीवास लगाउने नीति लिएको समेत आरोप लगाइएको छ। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले 15 महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै खड्काले गत पुस 10 गतेसम्म टुङ्गिसकेका तथा त्यसपछि नवीकरण र नयाँ वितरण भएका क्रियाशील सदस्यतालाई नै कायम गरी उनीहरू महाधिवेशनमा सहभागी हुने कुराको सुनिश्चितता गर्ने गराउने विषयमा आफूहरू दृढ र प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ। कांग्रेसले गत पुससम्म नवीकरण गरेका सदस्यहरूको मोबाइल नम्बर, सामाजिक सञ्जाल आईडी, उमेर, लिंग लगायत थप विवरण माग गर्दै क्रियाशील आधारवादी गरिरहेको छ भने सोमबारदेखि नयाँ क्रियाशील का लागि आवेदन समेत खुल्ला गरिसकेको छ। 15 महाधिवेशन असोजमा तोकिएको छ। गत पुष्पमा विशेष महाधिवेशन हुँदा तत्कालीन सभापति शेरबहादुर देउवा, तत्कालीन कार्यवाहक सभापति खड्का र नेता शेखर कोइराला पक्ष सहभागी भएका थिएनन्। खड्का र कोइरालाले क्रियाशील सदस्यता आधारवादिक नगर्न यसअघि अपील गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले आज नयाँ दिल्ली स्थित भाजपा मुख्यालयमा उच्च स्तरीय राजनैतिक भेटवार्ता गर्ने भएको छ। भारतीय जनता पार्टीको निमन्त्रणामा भारत भ्रमणमा रहेका सभापति लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले आज नयाँ दिल्ली स्थित भाजपा मुख्यालयमा उच्च स्तरीय नेताहरूसँग राजनैतिक भेटवार्ता गर्न लागेको हो। भेटमा दुवै पक्षबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनैतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुनेछ। लामिछाने 5 दिने औपचारिक भ्रमणका लागि हिजो सोमबार भारत प्रस्थान गर्नु भएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। मन्त्री परिषद बैठक आज मध्याह 12 बजे बस्दैछ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा मंगलबार बैठक आह्वान भएको सरकारका प्रवक्ताको सचिवालयले जनाएको छ। आजको बैठकमा महत्वपूर्ण निर्णय हुने बताइएको छ। तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुने गरी नारायण हिटी दरबार हत्याकाण्ड भएको आज 25 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो। राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्र सहित रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति, शान्ति राज्य लक्ष्मी सिंह, शारदा राज्य लक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्य लक्ष्मी शाह, कुमार खड्ग विक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो। घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरख शमशेर र केतकी चेस्टर खाइते भएका थिए। उक्त दरबार हत्याकाण्ड 25 वर्षसम्म पनि रहस्यमयको गर्भमै छ। त्यसबेला सर्वोच्च अदालतका न्यायाधीश केशव प्रसाद उपाध्याय र सभामुख तारानाथ राणा भाट रहेको उच्चस्तरीय छानबिन समितिले युवराज दिपेन्द्रलाई दोषी ठहराए पनि त्यसलाई आम जनताले पनि विश्वास गरेका छैनन्। तत्कालीन छानबिन समितिले युवराज दिपेन्द्रले हत्या गरेको पनि अपुष्ट तथ्य सार्वजनिक गरेको थियो। छानबिन समितिको तथ्य अनुसार युवराज दिपेन्द्रले नै राजा वीरेन्द्रको वंश नाश गरेको मानिन्छ। तर उक्त प्रतिवेदनको दावीलाई धेरैले विश्वास नगरेको पाइन्छ। सत्तामा पुगेका नेताहरूले बाहिर बस्दा दरबार हत्याकाण्डको रहस्य पत्ता लगाउने वाचा गरे पनि पदमा पुगेपछि तिनको प्राथमिकतामा कहिल्यै परेको देखिँदैन। हवस् त, काठमाडौँमा रेडियो नारी 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। अहिलेलाई बिदा दिनुहोस्। नमस्कार।

0: स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
1: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय एस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
2: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ।

0: तपाईँ कोरिया जाऊ 3.2 GPA भइपुग्छ, आइएल्स पनि 5.5 भइपुग्छ, अनि स्कलरसिप पनि 100% अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
1: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
0: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: नर्मल हुन्छ, अब केही पनि हुँदैन, अब त्यसो भएपछि त कति बाँच्ने अब साठी कटिसकेको मान्छे भनेर भन्नु।
1: रोगीलाई निरोगी बनाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेद सेवा प्रणाली।
0: मेरो नाम सुलोचना विष्ट हो। समस्या भनेको चाहिँ मेरो घुँडा एकदम दुख्ने, सोला हान्ने क्या घुँडामा, चस्चसी सोला हानेर यसरी खुम्च्याउन नहुने, भर्याङ चढ्न पनि गाह्रो हुने। अनि हस्पिटल गएको, डक्टरले के अरे अपरेसन गर्नुपर्छ भन्नुभयो। अनि बरु एकपटक चाहिँ यता आयुर्वेदिकको खान्छु भनेर अनि यता आएको। मलाई आज अहिले 21 दिन भयो, 21 दिनमा मलाई धेरै सजिलो भइरहेको छ क्या, अहिले अलिकति जिउ पनि अलिकति फुर्ती जस्तो भइरहेको छ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चौक नारायणगढ, फोन 0556951174, मोबाइल 98550509034।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
4: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
3: कहाँ गएर के सिप सिकौ भन त। अब
4: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 0556493074 98510 61356।
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
6: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने, होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
7: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
6: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
8: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
9: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
11: एकालुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
12: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
13: सफल ब्लक एन्ड फर्निचर उद्योग, फुलचोक बसन्तपुर बजार माडी। यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ, बलक, तारपुल, रेलिङ, भेन्टिलेसन, सिमेन्टको कुर्ची, काठका दराज, पलङ, लो बेड, टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
9: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
13: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550-51584, 98651-54998।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश बिन्दुमा उच्च सतर्कता, तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई। संविधान संशोधनका लागि 44,000 भन्दा बढी सुझाव प्राप्त, कार्यदलले प्राप्त सुझावहरूको अध्ययन गर्दै। दिल्ली पुग्नुभएका लामिछानेको भेटघाट तथा अन्तर्क्रिया सुरु, सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुनेमा जोड। कङ्गोमा इबोलाका 5 बिरामी उपचारपछि निको, महामारी नियन्त्रणमा नयाँ आशा जगाएको डब्लुएचओका महानिर्देशकको भनाई। र अल इन्डिया गोल्डकप क्रिकेट प्रतियोगितामा नेपाल एले आज भोपालसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। अफ्रिकी देश कङ्गो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोपपछि सरकारले सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका काम तीव्र पारेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विश्व स्वास्थ्य संगठन डब्लुएचओले इबोला संक्रमणलाई विश्वव्यापी जनस्वास्थ्य चासोको विषयका रूपमा अघि सारेसँगै जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अघि बढाएको बताउनु भएको छ। उहाँले इबोला परीक्षण क्षमता, स्वास्थ्यकर्मीको दक्षता, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रणका उपायको समीक्षासहित मातहतका अस्पताल, प्रयोगशाला र रोग निगरानी सम्बन्धी निकायमा समन्वय भइरहेको बताउनुभयो। उहाँले मन्त्रालयले संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेश बिन्दुमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताउनुभयो। सम्भावित प्रवेश बिन्दुमा यात्रुहरूको स्वास्थ्य निगरानी, संक्रमण सम्बन्धी अभिमुखीकरण, शङ्कास्पद बिरामीको परीक्षण तथा व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सर्वारोग अस्पतालसँग समन्वय भइरहेको छ। सहायक प्रवक्ता अधिकारीले तत्कालको लागि नेपालमा इबोला संक्रमणको जोखिम नरहेको पनि बताउनु भएको छ। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले संविधान संशोधनका विषयमा नागरिकबाट 44,613 सुझाव प्राप्त गरेको छ। कार्यदलको सचिवालयले गएको जेठ 8 सूचना मार्फत संविधानमा गर्नुपर्ने आवश्यक सुधार तथा संशोधनका विषयमा इच्छुक नेपाली नागरिकबाट लिखित सुझाव माग गरेको थियो। यसै अनुसार नागरिकले लिखित सुझाव दिएका हुन्। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीले 19,239 इमेल मार्फत र 25,374 सुझाव सामाजिक सञ्जाल व्हाट्सएप मार्फत प्राप्त भएको जानकारी दिनुभयो। कार्यदलले संविधान संशोधन प्रक्रियामा सबै नेपाली नागरिकको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले लिखित रूपमा सुझावका लागि आह्वान गरेको थियो। कार्यकारी राष्ट्रपति संघीयताको पुनरावलोकन, संवैधानिक निकायको पुनर्संरचना र पुनरावलोकन, न्यायपालिकाको सुधारका लागि प्रतिस्पर्धाबाट न्यायाधीशको नियुक्ति लगायत विषयमा नागरिकबाट सुझाव प्राप्त भएको सदस्य सचिव सुवेदीले जानकारी दिनुभएको छ। भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनको निमन्त्रणामा भारत भ्रमणमा पुगेका रवि लामिछानेको आजदेखि भेटघाट र अन्तर्क्रिया थाल्नु भएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाका सभापति लामिछाने 5 भारत भ्रमणका लागि हिजो दिल्ली पुग्नु भएको हो। लामिछानेले भाजपा मुख्यालयमा आज भाजपाका अध्यक्ष नितिन नवीन सहित पार्टी पदाधिकारीसँग भेट्ने कार्यक्रम छ। नयाँ दिल्लीमा रहँदा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको रासुपाले विज्ञप्ति मार्फत जानकारी गराएको छ। गएको फागुन 21 भएको प्रतिनिधि सभा चुनावबाट झण्डै 2/3 सिट जितेर रासुपाले सरकार बनाएको 2 सभापति लामिछाने भारत भ्रमणमा जानुभएको हो। अहिले दुई देशबीच सीमाको विषयमा बहस भइरहेको बेला लामिछानेको यो भारत भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोको साथ हेरिएको छ। यसैबीच लामिछानेले नेपाल भारत सम्बन्धमा विश्वासको वातावरण निर्माणलाई सबैभन्दा महत्त्वपूर्ण आधार भन्दै सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुने बताउनु भएको छ। काभ्रेको 13 पालिकाका 479 बस्ती मनसुनजन्य विपदको उच्च जोखिममा रहेका छन्। जिल्ला स्तरीय विपद व्यवस्थापन समितिले बस्तीको जोखिमयुक्त प्रतिवेदन सार्वजनिक गरेको हो। प्रमुख जिल्लाधिकारी गोपाल कुमार अधिकारीले उच्च जोखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न सकिने पनि बताउनु भएको छ। उहाँले आवश्यक उद्धार सामग्री पनि जिल्लामा पर्याप्त नरहेको बताएको राष्ट्रिय समाचार समितिले जनाएको छ। विशेष गरी यस वर्ष रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, चिको खोला, दाप्चा खोला लगायतका तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दरबार हत्याकाण्डको 25 वर्ष पूरा, आज सुन चाँदीको दर भाव सामान्य बढ्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
2: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9576211314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: 1939 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश बिन्दुमा उच्च सतर्कता, तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई, संविधान संशोधनका लागि 44,000 सुझाव प्राप्त लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज जेठ 19, दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रुति लगायतको निधन भएको थियो। तत्कालीन युवराज दिपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैलाई गोली हानेको भनेर छानबिन प्रतिवेदन सार्वजनिक गरिए पनि धेरैले यसको विश्वास गरेका छैनन्। दरबार हत्याकाण्डपछि तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय संयोजक र तत्कालीन सभामुख तारानाथ राणा भाट सदस्य रहेको उच्चस्तरीय छानबिन समिति गठन भए पनि यसबारे कुनै स्वतन्त्र अनुसन्धान भएको छैन। नारायण हिटी दरबार हत्याकाण्डको 7 वर्षपछि 2065 जेठ 15 गते देशबाट राजतन्त्र समाप्त भएर गणतन्त्र स्थापनाको घोषणा भएको थियो। आज सुन चाँदीको भाव सामान्य बढेको छ। आज सुन तोलामा 400 रुपियाँले बढेको हो। हिजो तोलाको 3,10,900 रुपियाँमा कारोबार भएको सुन आज तोलाको 3,11,300 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। अस्ति कारोबार हुने हप्ताको पहिलो दिन सुनको भाव तोलामा 20,500 रुपियाँले बढेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 55 रुपियाँले बढेर तोलाको 5,405 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। कङ्गोको उत्तरपूर्वी इतुरी प्रान्तको राजधानी बुनियामा इबोला भाइरसबाट संक्रमित 5 जना बिरामी उपचारपछि निको भएका छन्। स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार निको हुनेमा 4 जना स्वास्थ्यकर्मी र 1 जना प्रयोगशालाका कर्मचारी रहेका छन्। कङ्गोको राष्ट्रिय जनस्वास्थ्य संस्थानका महानिर्देशक डियोडोन माउबा काजादीले बुनियास्थित इबोला उपचार केन्द्रबाट 4 जना नर्स तथा स्वास्थ्यकर्मीलाई डिस्चार्ज गरिएको पुष्टि गर्नुभएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। स्वास्थ्य परीक्षणमा लगातार 2 पटक नतिजा नकारात्मक आएपछि घर पठाइएको हो। यसैबीच विश्व स्वास्थ्य संगठन WHOका महानिर्देशक टेड्रोस आधानोम गेब्रियसस पनि नयाँ इबोला उपचार केन्द्रको उद्घाटनका लागि बुनिया पुग्नु भएको थियो। उहाँले बिरामी निको हुनुले महामारी नियन्त्रणमा नयाँ आशा जगाएको बताउनुभयो। अब खेल खबर। भारतको देहरादूनमा चलिरहेको अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल एले आज आफ्नो अन्तिम खेल खेलिरहेको छ। देहरादूनको महाराणा प्रताप कलेज क्रिकेट मैदानमा नेपाल एले एलबी क्रिकेट शाला भोपालसँग खेल्दैछ। वर्षाले मैदान भिजेकाले बिहान 9:30 बजे सुरु हुनुपर्ने खेल निर्धारित समयमा सुरु हुन सकेको छैन। प्रतियोगिताका सुरुवाती 2 खेलमा पराजित हुँदै नेपाल ए यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेको छ। आजको खेल जितेमा नेपाली टोली को सान्त्वना जित हुनेछ। भोपाल विजय भएमा क्वार्टर फाइनलमा स्थान सुरक्षित गर्नेछ। नेपाल ए पहिलो खेलमा केरला क्रिकेट टोलीसँग डीएलए पद्धति अनुसार 15 रनले पराजित भएको थियो। दोस्रो खेलमा गोवा क्रिकेट सँगसँग नेपाल एले 3 विकेटले पराजित भएको थियो। 16 टोली सहभागी प्रतियोगितामा नेपाल ए समूह डीमा रहेको छ। यो समूहमा नेपालसँगै केरला, गोवा र भोपालका टोली सहभागी छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। इबोला जोखिमलाई ध्यानमा राखेर सम्भावित प्रवेश बिन्दुमा उच्च सतर्कता, तत्कालका लागि नेपालमा संक्रमणको जोखिम नरहेको स्वास्थ्य मन्त्रालयको भनाई, संविधान संशोधनका लागि 44,000 भन्दा बढी सुझाव प्राप्त, कार्यदलले प्राप्त सुझावहरूको अध्ययन गर्दै, दिल्ली पुग्नुभएका लामिछानेको भेटघाट तथा अन्तर्क्रिया सुरु, सीमा विवाद जस्ता विषयलाई अनन्तकालसम्म लम्ब्याउन नहुनेमा जोड, कंगोमा इबोलाका 5 जना बिरामी उपचारपछि निको, महामारी नियन्त्रणमा नयाँ आशा जगाएको डब्ल्युएचओका महानिर्देशकको भनाई र अल इन्डिया गोल्ड कप क्रिकेट प्रतियोगितामा नेपाल एले आज भोपालसँग खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
0: करणलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-493-374 98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुसी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
1: कक्षा 11 नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 शैक्षिक सत्र 2083 लागि शिक्षा विषय अङ्ग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रुम सहितको आधुनिक कक्षा कोठा,
1: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
0: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042-21343 र 98184-29230।

0: स्वदेश एफएम 93 थोप्लो 2 मेगाहर्ज
1: रोगीलाई निरोगी बनाउँदै अन्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दै छ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
2: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। अस्पतालमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-595-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
3: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
5: तपाईँको घर अनि अफिस सजावटको साथै सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि,
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
5: ग्रुप राइटर नरेश महतो, गीता महतो,
7: सम्पर्क 97625-73-09-98-0-74-46-182 र 98-491-95-225।
8: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
9: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
8: कहाँ गएर के सिप सिकौ भन त। अब
9: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
5: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656-490-374-95510-61-356
8: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।

कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको ओखती साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।

0: सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5570 7061 र 98 5570 7053
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 4440 4395 80 र 98 5570 2640
3: It's 1 o'clock. अहिले 1 बजे को छ।
4: समय को ख्याल राखौं। 1 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। मन्त्रीपरिषद बैठक शुरू भएको छ। प्रधानमन्त्री शाहको आह्वानमा सिंहदरबारमा केही बेर अघिबाट बैठक शुरू भएको हो। समसामयिक परिस्थिति र मन्त्रालयका विभिन्न एजेण्डाबारे बैठकमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री बालेन शाहले आज बैठकको आह्वान गर्नुभएको थियो। गति बस्ने बैठकका लागि संघीय संसद सचिवालयले कार्यसूची तय गरेको छ। तर आजको बैठकमा प्रधानमन्त्री शाहले सीमा सम्बन्धी विवादास्पद जवाफ नदिएसम्म विपक्षीले बैठक अवरूद्ध गर्ने बताएका छन्। बैठकको शुरूमा सम्माननीय सभामुख डीपी अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनुहुनेछ। बैठकको मुख्य एजेण्डाका रूपमा आगामी आर्थिक वर्ष 83-84 बजेटमाथिको छलफल रहनेछ। यस्तै राष्ट्रिय सभाको बैठक पनि अहिले सभा 1 बजे बस्दैछ। बैठकमा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनुहुनेछ। भारत भ्रमणमा रहनुभएका रवि लामिछानेलाई नयाँ दिल्ली स्थित भारतीय जनता पार्टी भाजपाको मुख्यालयमा स्वागत गरिएको छ। आज भाजपा मुख्यालय प्रवेशका क्रममा लामिछानेलाई रातो कार्पेट बिछाएर स्वागत गरिएको हो। पुष्पवृष्टि तथा सांस्कृतिक झाँकी मार्फत उहाँको सम्मान गरिएको छ। भाजपाको निमन्त्रणामा 5 दिने भारत भ्रमणमा रहनुभएका लामिछाने सोमबार भारत प्रस्थान गर्नुभएको हो। भ्रमणका क्रममा उहाँले भाजपा नेतृत्वसँग उच्चस्तरीय राजनैतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपतिका अनुसार भ्रमणका क्रममा नेपाल भारत सम्बन्ध, लोकतान्त्रिक अभ्यास, राजनीतिक अनुभव आदान प्रदान तथा दुई दलबीचको सहकारीका विविध विषयमा छलफल हुनेछ। पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल एसएसबीले आपत्ति जनाएको छ। सीमा विवादित क्षेत्र रहेको भन्दै भारतीय पक्षले थप भौतिक संरचना निर्माण नगर्न मौखिक आग्रह गरेको जनाइएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार संयुक्त सीमा गस्तीका क्रममा भारतीय पक्षले उक्त विषय उठाएको हो। त्यसपछि सम्बन्धित निकाय मार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको छ। हाल सुस्ता गाउँपालिका 5 मा करिब 1 किलोमिटर तटबन्ध निर्माणको काम भइरहेको छ, जसको अधिकांश काम सम्पन्न भइसकेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: बड़ी वॉलेट माँ
1: नेपाल को कुने पनी बैंक खाता माँ वहाँ 45,000 भन्दा बड़ी IME काउंटर मार्फत
0: आफंत को हाथ हाथ माँ पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। तत्कालीन राजा वीरेन्द्र शाहको वंशना सुने गरी नारायण हेटी दरबार हत्याकाण्ड भएको आज 25 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नाश भएको थियो। राजदरबारभित्र भएको गोलीकाण्डमा राजा वीरेन्द्र सहित रानेश्वरी, युवराज दिपेन्द्र, अधिराज कुमार निराजन, राजकुमारी श्रोति र शान्ति राज्यलक्ष्मी सिंह, शारदाक्ष राज्यलक्ष्मी शाह, साजयती जयन्ती राज्यलक्ष्मी शाह र कुमार खड्ग विक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो। घटनामा कोमल शाह, शोभा साई, कुमार गोरख शमशेर र केतकी चेस्टर घाइते हुनुभएको थियो। उक्त दरबार हत्याकाण्ड 25 वर्षसम्म पनि अझै रहस्यमयको गर्भमै छ। पर्सा प्रहरीले वीरगंजका मेयर राजेशमान सिंहलाई अदालतमा हाजिर गराएको छ। लिखित सम्बन्धी कसुरमा पक्राउ परेका मेयर सिंहलाई प्रहरीले बिहानै अदालतमा हाजिर गराएको हो। केही बेर अगाडि मेयरलाई अदालतमा हाजिर गराइएको जिल्ला अदालत पर्साका श्रेष्ठदार प्रभाकर मल्लिकले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यालय समयमा प्रहरीले मेयर सिंहलाई हाजिर गराएको छ। अब कानूनी प्रक्रिया शुरू हुनेछ। त्यसपछि अदालतको आदेश अनुसार बाँकी कानूनी प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ। यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्।

0: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
2: मैयादेवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
3: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
2: प्रिन्सिपल

0: ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
1: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
2: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
1: सम्पर्क 98 119 32 811 र 98 653 73 687।
2: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
3: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
3: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
1: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7383, मोबाइल 98-550-88-002।

0: कन्याकुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखुन घुमा मा फाउन देखुन घुमा क्या यदि दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छ नि गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ के अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यही पनि छाडेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर सम्दिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुबाबु कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
1: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
2: सम्पर्क लायन्स चौक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98 550 50 934
3: मलाई त अहिले डोली चढिहालौ जस्तो लाग्यो तर
4: के डियर
3: आजै गएर कहाँ बस्ने हो र
4: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
5: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
6: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
5: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
7: कहाँ गएर के सिप सिकौ भन त अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
9: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
7: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
10: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
11: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिन पनि चित्त बुझाउनु त होला नि
12: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
13: तपाईँ उत्कृष्ट तपाईँको विचारले तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
14: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
15: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्यालढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
9: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550-83852 98453-72852 र 98065-68852

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सरकारले भूमि समस्या समाधान समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकबाट कास्कीका बलभद्र बास्तोलाको अध्यक्षतामा चार सदस्यीय समिति गठन गरिएको छ। भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र बास्तोला कास्की, सदस्यमा अमीर प्रसाद नेउपाने काठमाडौँ, पद्मनिधि सोथ्यु लमजुङ र डाक्टर रोना श्रेष्ठ काठमाडौँ रहनु भएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सो जानकारी दिनुभयो। यस्तै सरकारले ओजन तहलाई हानि पुर्याउने मोन्ट्रियल प्रोटोकल सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता स्वीकृत गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले राष्ट्रसंघीय वातावरण सम्बन्धी निकाय यूएनडीपी अन्तर्गत यूएनईपी अन्तर्गत मेट्रियल प्रोटोकल सम्बन्धी सम्झौता अनुमोदन गरेको हो। यस्तै सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक डीआईजी अञ्जनी कुमार पोखरेललाई अतिरिक्त महानिरीक्षक एआईजीमा बटुवा गरिएको छ। आज बसेको मन्त्री परिषद बैठकले पोखरेललाई एआईजीमा बटुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। सरकारले जेएनपी नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रबारे

गर्न गठित अध्ययन समितिको कार्यविधि थप गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उक्त अध्ययन समितिको कार्यविधि 45 दिन थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको कार्य अवधि 45 दिन थप गर्ने आजको निर्णयमा भनिएको छ। तयार रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनु भएको छ। नेपाल भारत सीमा विवादबारे प्रधानमन्त्रीले यसअघि संसदमा भनेको विषय नै सत्य भएको बताउँदै उहाँले आवश्यक परे फेरि उत्तर दिने बताउनु भएको हो। आजको मन्त्री परिषद बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता पोखरेलले भन्नुभयो, प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहुन्छ। उहाँले अस्ति पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो। आवश्यकता पर्दाखेरि फेरि उहाँ सदनमा आएर उत्तर दिनुहुन्छ। कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने कुरा प्रधानमन्त्रीले बोलेको र त्यो नै सत्य भएको उहाँको भनाइ छ। यो विषय दुई देश बीचको सीमा विवाद मिलाउने कूटनीतिक प्रयासको क्रममा गठित संयन्त्रबाट आएको र त्यो सुन्दा प्रधानमन्त्रीले आफू अचम्ममा परेको बताएको पोखरेलको दावी थियो। तत्कालीन गृहमन्त्री तथा सांसद सुदन गुरूङमाथि छानबिन गर्न थप 5 दिनको समय थपिएको छ। आज मंगलबारदेखि लागू हुने गरी 5 दिनको समय थप भएको छानबिन समितिका अध्यक्ष अच्युतम प्रसाद भण्डारीले जानकारी दिनुभयो। म्याद अपुगको भएकाले हामीले 5 दिनको समय माग गरेका थियौं, 5 दिनको समय थप भएको छ, उहाँको भनाइ छ। मन्त्री परिषदको 28 वैशाखको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारी अध्यक्ष महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि न्यौपाने सदस्य रहने गरी गुरूङमाथि छानबिन गर्न समिति गठन गरेको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर। अब
3: सरकारले अवरोध गरेपछि बैठक स्थगित भएको अध्यक्ष नारायण प्रसाद दाहालले घोषणा गर्नुभयो। उहाँका अनुसार बैठक भोलि दिउँसो सभा 12 बजेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री बालन शाहले प्रतिनिधि सभा बैठकमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता लिनुपर्ने बताउँदै विपक्षी दलले अवरोध गरेका हुन्। बैठक शुरू हुन साथ उनीहरू उठेर अवरोध गरेका थिए। श्रम सम्बन्धी अभिव्यक्ति प्रति कड़ा आपत्ति जनाउँदै उहाँको राजीनामा माग गरेको छ। हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले आज काठमाडौँको शान्ति वाटिकामा खबरदारी सभाको आयोजना गरी प्रधानमन्त्री शाहको राजीनामा माग गरेको हो। खबरदारी सभालाई सम्बोधन गर्दै नेता सन्तोष राईले प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको छ भन्ने अभिव्यक्ति दिएर सम्पूर्ण नेपाली नागरिकको भावनामा गम्भीर चोट पुर्याएको आरोप लगाउनु भएको हो। अवस्थ यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: सामान्य उपचारबाट निराश भएकालाई आशा जगाउँदै खुशी बाँड्दैछ वैदिक आयुर्वेदिक सेवा प्रणाली।
1: मेरो नाम सानुमाया तामाङ, भरतपुर 25। मेरो त समस्या त यो घुँडा दुख्ने थियो, खुम्चाउन नि नमिल्ने, अब टोयलेटहरू गर्दाखेरि नि साह्रै गाह्रो थियो। हस्पिटलमा नि गएँ, म औषधि खान्जेल त राम्रो भयो, निकै फुर्तिलो भएँ, अनि औषधि सिद्धियो, फेरि जस्ता तस्तै भयो। अनि हातेर बाबुलाई भने, बाबु मेरो त सन्चो भएन खुट्टा। म वैदिकमा गएर अनि चेकअप गराएँ, त्यही अनुसार औषधि चलाइदिनु भयो। 15 दिनबाट अलिक कम हुँदै गयो, राम्रो हुँदै गयो, अहिले राम्रो छ, खुट्टा राम्रो भयो।
0: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-174, मोबाइल 98-550-50-934, कीर्तिपुर ट्याङ्ला चोक काठमाडौँ, फोन 01-433-1898, मोबाइल 98-512-40-934।
2: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर,
2: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
3: माडी फ्लेक्स एन्ड कम्प्युटर।
2: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग, टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 0656-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

0: बाजे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसीजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
3: हेलो
4: हेलो बुढी के छ खबर
3: ठिकै छ चलेकै छ
4: ल भिडियो अन गर् त तलाई हेरम
3: भिडियो अनै छ त देख्नु भएन र
4: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
3: माडीको नेट यस्तै त हो नि
4: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
1: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86
5: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र खुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाउ तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र ओडा कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
6: जग्गा धनी सिधा सम्पर्क 98-71-88-254 र 98-456-90-042

0: सुचकका पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4935 80 र 98 5570 2640।
2: It's 3 o'clock, अहिले 3 बजेको छ।
3: सीधा कुरा, प्रश्न विचार,
4: उज्यालो रेडियो नेटवर्क।
5: अहिले दिउँसोको 3 बज्यो।
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
5: राष्ट्रको शान किसान।
6: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सरकारद्वारा बचाउ, आवश्यकता परे फेरि सदनमा उपस्थित भएर जवाफ दिने भनाई। पुनः श्रम स्वीकृतिका लागि नयाँ मापदण्ड लागू, शर्त पूरा नगरे आवेदन स्वत अस्वीकृत हुने। बजेटले व्यावसायिक वातावरण सुधारको संकेत देखाएको निजी क्षेत्रको भनाई, कार्यान्वयनलाई जोड़ दिन आग्रह। रूसी आक्रमणमा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गयो, पछिल्ला महिनाहरूमा भएका सबैभन्दा ठूला आक्रमण मध्ये एक। र बेंगलुरूका ब्याटर टीम डेभिडले आईपीएल 2027 को पहिलो खेल गुमाउने। नेपाल खबरमा अब पूरा खबर। सरकारले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि बीचेको छ भन्ने अभिव्यक्ति नदिनु भएको स्पष्ट पारेको छ। संसद बैठकमा प्रधानमन्त्रीले नेपालले पनि थुप्रै ठाउँमा भारतको भूमि मिचेको कुरा आफूले प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। आज सिंहदरबारमा संचारकर्मीसँग बोल्दै सरकारका प्रवक्ता एवं युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालको सीमा मिचिएको कुरा राख्दा भारत नेपाल संयन्त्रले नेपालले पनि भारतको भूमि मिचेको बताएको र त्यसबारे प्रधानमन्त्रीले आफू आश्चर्य भएको बारेमा कुरा राख्नु भएको बताउनुभयो। प्रवक्ता पोखरेलले प्रधानमन्त्री शाह सरकारप्रति उत्तरदायी रहनु भएको पनि बताउनु भएको छ। प्रधानमन्त्रीले गएको आइतबार सदनमा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिनुभएको र आवश्यकता परे पुनः सदनमा उपस्थित भएर जवाफ दिने उहाँको भनाइ छ। यसैबीच सरकारले गएको भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा भएका घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्र सम्बन्धी विषयमा थप अध्ययन गरी सिफारिश गर्न गठित अध्ययन समितिको म्याद 45 दिन थप्ने निर्णय गरेको छ। यस्तै बैठकले सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनी कुमार पोखरेललाई प्रहरी नायब महानिरीक्षक एआईजी पदमा बढ़ुवा गर्ने निर्णय गरेको छ। बैठकले सुरक्षा निकाय, प्रशासनिक संरचना तथा आयोग सम्बन्धी विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ। राष्ट्रिय सभा बैठक भोलि दिउँसो 12:15 बजे बस्ने गरी स्थगित भएको छ। कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको छ। आजको बैठक शुरू हुने बित्तिकै सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्री बालेन्द्र शाहले सीमाका सम्बन्धमा दिनुभएको वक्तव्यका सम्बन्धमा असहमति राख्दै सदनको कार्यवाही अगाडि बढ़न नसक्ने धारणा राख्नुभयो। सभाध्यक्ष नारायण प्रसाद दाहालले पटक पटक सदनको कार्यवाही अगाडि बढ़ाउन आग्रह गर्नुभएको थियो। उहाँले विभिन्न कार्यसूची अगाडि बढ़ाउनु पर्ने अवस्था रहेको उल्लेख गर्दै बैठक सञ्चालनमा सहयोग गर्न सांसदहरूलाई अनुरोध गर्नुभएको थियो। सांसदहरूले असहमति प्रकट गरेका छन्। आज दिउँसो 1 बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक पनि अझै शुरू हुन सकेको छैन। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको पुनः श्रम स्वीकृति प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउन स्वचालित अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने भएको छ। यसका लागि विभागले पुनः श्रम स्वीकृति प्राप्त गर्न अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ शर्त तथा मापदण्ड सार्वजनिक गरेको छ। विभागले जारी गरेको सूचना अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन दिँदा श्रमिकले यसअघि श्रम संस्कृत स्वीकृति प्राप्त गरेको उही देश र उही कम्पनीका लागि मात्रै आवेदन दिन पाउनेछन्। कम्पनी वा रोजगारदाता परिवर्तन भएका श्रमिकको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ। नयाँ व्यवस्था अनुसार पुनः श्रम स्वीकृति लिन कम्तीमा 3 महिना वैधता बाँकी रहेको राहदानी, वैध भिसा, रोजगारदाता कम्पनीसँगको करार सम्झौता, सामाजिक सुरक्षा कोषमा योगदान, त्यसै गरी वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गरेको प्रमाण तथा आवधिक जीवन बीमा अनिवार्य गरिएको छ। आर्थिक वर्ष 2083-84 को बजेटले व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्धन तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा सकारात्मक संकेत दिएको भन्दै निजी क्षेत्रले यसको स्वागत गरेको छ। यद्यपि बजेट पूर्ण नभएको र यसको प्रभावकारिता कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। काठमाडौँमा आज आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जान श्रेष्ठले बजेटलाई सही दिशातर्फको प्रयासका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी, उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्याङ्कन गर्ने बताउनुभयो। उहाँले भन्सारका दर 11-7 झार्ने, 360 वस्तुमा अन्तशुल्क हटाउने, 273 प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाउने तथा आयकर छूटको सीमा 10 लाख रूपियाँ पुर्याउने व्यवस्थाले संरचनात्मक सुधारको संकेत गरेको बताउनुभयो। निजी क्षेत्रका प्रतिनिधिहरूले बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने आधार तयार पारेको भन्दै अब नीतिहरूको प्रभावकारी कार्यान्वयनमा सरकार केन्द्रित हुनुपर्नेमा जोड़ दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा, प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। काठमाडौँ उपत्यका सहित देशका केही ठाउँमा हल्का वर्षा भएको छ। सोलुखुम्बु, गोर्खा, कास्की लगायतका क्षेत्रमा छिटपुटदेखि सामान्य वर्षा भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 1 घण्टाको अवधिमा कास्कीमा समयभन्दा धेरै 16 मिलिमिटर वर्षा मापन भएको छ। यसैगरी ललितपुरमा 9.6 मिलिमिटर पानी परेको छ। यसैबीच अझै केही दिन मधेस तथा कोशी प्रदेशका तराई क्षेत्रमा भने तातो दिन कायमी रहने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो समयमा देशका अन्य पहाड़ी तथा हिमाली क्षेत्रमा भने केही ठाउँमा वर्षा, बदली र हिमपातको सम्भावना छ। मधेस तथा कोशी प्रदेशको तराई क्षेत्रमा तातो दिन रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ। गर्मीको समयमा पर्याप्त पानी पिउन र घाममा लामो समय नबस्न डाक्टरको सुझाव छ। नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले कांग्रेसले छाया सरकार गठन नगरेको बताउनु भएको छ। कंग्रेस संसदीय दलको विधान अनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकेको विषयलाई छाया सरकार वा छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँले बताउनुभयो। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई समेटेर मन्त्रालयगत रूपमा जिम्मेवारी बाँडफाँड गरिएको नेता आङदाम्बेले बताउनुभयो। यसैबीच कांग्रेसले पार्टीको नयाँ क्रियाशील सदस्यता सहज र सरल रूपमा आवेदन फारम भर्न खुला गरेको पार्टीका महामन्त्री एवं पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा आज बसेको बैठकले यो निर्णय गरेको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। अब विदेशको खबर। रूसले युक्रेनका शहरहरूमा गरेको आक्रमणमा कम्तीमा 13 जनाको ज्यान गएको छ। रूसी क्षेप्यास्त्र र ड्रोन आक्रमणमा डिनिप्रोमा 9 र राजधानी कियेवमा 4 जनाको ज्यान गएको बीबीसीले जनाएको छ। पछिल्ला महिनाहरूमा रूसले गरेका सबैभन्दा ठूला आक्रमण मध्ये यो एक हो। रातभर आवासीय भवनहरूमा भएका आक्रमणमा बालबालिका सहित धेरै मानिस घाइते भएका खबरमा उल्लेख छ। यद्यपि घाइतेहरूको संख्या सार्वजनिक भएको छैन। गएको महिना रूसी कब्जामा रहेको लुहान्स्क काठमाडौँको एक छात्रावासमा भएको ड्रोन आक्रमणमा 21 जनाको ज्यान गएको थियो। यो आक्रमणको प्रतिक्रिया स्वरूप रूसले गएको हप्ता युक्रेनमाथि आक्रमण गर्ने चेतावनी दिएको थियो। किएवका मेयर भिटाली क्लिट्स्कोले मानिसहरूलाई सुरक्षित आश्रयस्थलमा बस्न अपील गर्नु भएको छ। मे महिनामा अल्पकालीन युद्धविरामको अवधि सकिएपछि रूसले युक्रेनमाथि लगातार मिसाइल र ड्रोन आक्रमण गरिरहेको छ। अब खेल खबर। रोयल च्यालेन्जर्स बेंगलुरूका ब्याटर टिम डेभिडले इण्डियन प्रिमियर लीग आईपीएल 2027 पहिलो खेल गुमाउने भएका छन्। गएको आइतबार राति भएको आईपीएल 2026 फाइनलमा गुजरात टाइटन्ससँगको खेलमा उनले अम्पायरतर्फ आइस ब्याग फ्याँकेको घटनामा भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआईले डेभिडलाई एक खेलको प्रतिबन्ध लगाएको हो। गुजरातको पहिलो पारीको 10 ओभरमा जोर्डन कक्सकोले लिएको वाशिङटन सुन्दरको क्याचलाई नट आउट दिएपछि टिम डेभिडले अम्पायर नितिन मेननतर्फ आक्रामक रूपमा आइस ब्याग फ्याँकेका थिए। यस संस्करणमा डेभिडको डिमेरिट अङ्क 5 पुगेपछि उनी एक खेलको प्रतिबन्धमा परेका हुन्। फाइनलमा बेंगलुरूले गुजरातलाई 5 विकेटले हराउँदै लगातार दोस्रो पटक आईपीएलको उपाधि जितेको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सरकारद्वारा बचाऊ, आवश्यकता परे फेरि सदनमा उपस्थित भएर जवाफ दिने भनाई। पुनः श्रम स्वीकृतिका लागि नयाँ मापदण्ड लागू, शर्त पूरा नगरे आवेदन स्वत अस्वीकृत हुने। बजेटले व्यावसायिक वातावरण सुधारको संकेत देखाएको निजी क्षेत्रको भनाई, बजेट कार्यान्वयनलाई जोड़ दिन आग्रह। रूसी आक्रमणमा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गयो, पछिल्ला महिनाहरूमा भएका सबैभन्दा ठूला आक्रमण मध्ये एक। र बेंगलुरूका ब्याटर टिम डेभिडले आईपीएल 2027 पहिलो खेल गुमाउने।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा

0: नपक्ष नपिपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

चलाउने माया, संसारै जलाउने माया, संसारै हँसाउने माया, संसारै रुवाउने माया, यो माया रुखमा पातामा हाँगामा जरामा फुलामा मौरीमा माछामा चरामा कहाँ छैन र माया, को छ र माया नलाको चोखो, को छ र मायाले नरोको, डाँडै चढे पनि गहिरै झरे पनि गीतै सुने पनि आउने झल्को ढोकै थुने।

0: उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
1: मुटु उनैको कलेज उनैको हेर यो छाती खोक्रो खोक्रो गुदी उनैको रस रङ उनैको हेर त यो मन बोक्रो बोक्रो
2: नेपालीको नेपाली खबरमा उषा किरणको नमस्कार। विपक्षी दलले प्रतिनिधि सभा बैठकको बेलमा नाराबाजी नरोकेपछि प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको अर्को बैठक 25 गते बस्ने गरी स्थगित भएको घोषणा गर्नुभयो। दुई घण्टा ढिलो गरी आज शुरू भएको बैठकमा विपक्षी दल उठेर विरोध गरेका थिए। आज दिउँसो 1 बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक 3 बजे मात्रै शुरू भएको थियो। त्यसपछि सभामुखले विपक्षी दलका केही सांसदलाई आफ्नो धारणा राख्न समय दिनुभएको थियो। यता नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले माफी माग्नुपर्ने अडान दोहोऱ्याएको छ। ढिलो गरी शुरू भएको बैठकमा आफ्नो धारणा राख्दै कांग्रेस सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संवेदनशील भएको जिकिर गर्नुभएको हो। साथै उहाँले संसदमा आएर माफी माग्नुपर्ने कंग्रेसको अडान यथावत रहेको बताउनु भएको छ। यस्तै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसदमा प्रधानमन्त्री बालेन शाह बालिनको हाजिरी खोज्नु भएको छ। प्रतिनिधि सभा नियमावलीको नियम 4 सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनु पर्ने व्यवस्था रहेको उहाँको भनाइ छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका 9 सांसद मध्ये डम्बरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो। महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तन भन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताउनु भएको हो। शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। प्रदेशसभा सदस्य दिवान सिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर लेखत सम्बन्धी र दुईवटा विवरण पेश गरी नागरिकता लिएको कसुरमा पक्राउ परेका वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह धरौटीमा रिहा भएका छन्। आज नै पक्राउ परेका उनलाई जिल्ला अदालत पर्साका न्यायाधीश गायत्री प्रसाद रेग्मीको इजलासले दुईवटा कसुरमा 4,15,000 धरौटी लिएर छाड्न आदेश दिएको हो। अदालतका सूचना अधिकारी जयनारायण यादवले दिएको जानकारी अनुसार सिंहसँग लिखित सम्बन्धी कसुर 4,00,000 र दुईवटा विवरण लिएर नागरिकता लिएको कसुरमा 15,000 धरौटी माग गरिएको हो। र अघिल्लो दिन 26 अंकले घटेको शेयर बजार आज 22.21 अंकले बढ़ेको छ। सुवृद्धिपछि नेप्से परिसूचक 2777 अंकमा कायम भएको छ। शुरूवाती समयमा बजारमा केही उतार चढ़ाव देखे पनि 12:25 बजेपछि भने उकालो गति लिएको छ। 184 कम्पनीको मूल्य बढ़दा 77 घटेको छ भने 10 स्थिर रहेको छ। कारोबार रकम केही घटेको छ। अघिल्लो दिन 5,61,00,000,000 कारोबार भएकामा आज 5,26,00,000,000 भएको छ। यसका साथै काठमाडौँमा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क.कमबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। अहिले साँझ 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: ल हेर हेर स्कुल कलेज पढ्ने केटाहरू यसरी दिउँसै बाटोमा रक्सी खाएर ड्रग्स खाएर चुरोट खाएर लट्ठारिएपछि हाम्रो समाज त खतम हुने भयो त हैन यिनीहरूलाई सुधार्नका लागि कहीँ केही खुल्या छैन
1: छ माडीकै रतनी धोबाहामा अवश्य रिहेबिलिटेसन सेन्टर प्रणाली खुलिसकेको छ जहाँ लागु औषध र जाँड रक्सी तथा अन्य दुर्व्यसनीमा परेका व्यक्तिहरूलाई उचित परामर्श दिइनुको साथै उपचार गरिन्छ र दुर्व्यसनीबाट मुक्त गराई समाजमा पुनर्स्थापित गराउन मद्दत पनि गरिन्छ
2: सम्पर्क 97484-36036 र 98244-42209
3: दुर्व्यसनी अपराध नभई एक रोग हो र यसको उपचार सम्भव छ
4: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख अति फेसु जस्तो नाम गुस्तेका एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
2: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
1: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै।

0: के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
1: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड्स नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
3: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइन्डलाई।

0: यो मैलो माडी घुम्दा घुम्दै दुई पो बजे लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
5: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
6: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
7: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
7: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
7: बच्चाहरूको इको कार्डियोग्राफी इसीजी सेवा,
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच लिको कार्डियोग्राफी सेवा,
7: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
3: भेन्टिलेटर सेवा,
7: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-5853।

0: टाइम चेक।
1: इस समय सूचक का साथमा
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 161 र 0855 7070 153
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4934 580 र 98 550 26 440
0: 6 o'clock अहिले 6 बजेको छ
4: पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
5: महिनावारीलाई मर्यादित बनाऊ विभेद अन्त्य गरौँ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना यस नगरपालिकाभित्र सञ्चालनमा रहेका
8: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
9: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
8: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
9: 24 घण्टा इमर्जेन्सी सेवा
8: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
9: एडभान्स पेडियाट्रिक जनरल वार्ड
8: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
9: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
8: बालमुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
9: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
8: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
9: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
8: भेन्टिलेटर सेवा
9: होल बडी चेकअप जाँचको सुविधा
8: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
9: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 0556 5183 5189 53

0: इस समय सूचक का साथ मा
1: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 0855 7070 53
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 5880 र 0855 26 440
3: 6 o'clock अहिले 6 बजेको छ
4: रहेको नेपाल दर्पणमा साथी विकास चापागाई सँगै हृदय रिमालको स्वागत छ नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
5: भारत संघको सीमाबारे प्रधानमन्त्रीको भनाईलाई लिएर आज पनि संघीय संसदका दुवै बैठक अवरुद्ध प्रधानमन्त्रीको भनाईलाई गलत अर्थ लगाएको सरकारको दावी नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाफ
4: राइड शेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम
5: मध्य पूर्व युद्धकै बीच मे महिनामा विदेशी पर्यटकको संख्या 19% बढ्यो पर्वतारोहण र पदयात्राको अनुकूल महिनामा 1,00,000 भन्दा धेरै पर्यटकको आगमन
4: एल निनोको असर फरक फरक हुने विश्व मौसम विज्ञान संगठनको चेतावनी यस पटकको प्रभाव मध्यमदेखि बलियो स्तरको हुने प्रारम्भिक अनुमान
5: र नेपाली पुरुष क्रिकेट टोली एसियाली खेलकुदमा छनौट
6: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना
7: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो
6: अनुभवी शिक्षक शिक्षिका स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा
7: यहाँ टियु अन्तर्गतका एमबीएस बीबीए बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्
6: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
4: नेपाल दर्पणमा अब खबरको सिलसिला प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको विरोध गर्दै विपक्षी दलहरूले संसदमा अवरोध कायम राखेपछि प्रतिनिधि सभाको बैठक 6 दिनका लागि स्थगित भएको छ गएको आइतबार प्रतिनिधि सभा बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिनुभएको थियो त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्री शाहले माफी माग्नुपर्ने भन्दै विपक्षी दलहरूले संसद बैठक अवरोध गर्दै आएका छन् आज बसेको प्रतिनिधि सभा बैठक शुरू हुने बित्तिकै विपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन् सभामुख डोलप्रसाद अर्यालले आग्रह गर्दा पनि अवरोध नहटेपछि बैठक 25 गतेसम्मका लागि स्थगित भएको छ यही विषयलाई लिएर राष्ट्रिय सभाको बैठक पनि अवरुद्ध भएको छ कार्यसूचीमा प्रवेश गर्न नसकेपछि बैठक भोलि दिउँसो 12:15 बजेसम्मका लागि स्थगित गरिएको छ विपक्षी दलहरूले नेपालले भारतको सीमा मिचेको भएमा त्यसको प्रमाण दिन र नभए माफी मागेर अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै आएका छन्
5: सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति नदिएको दावी गर्नुभएको छ आज मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले प्रधानमन्त्री शाहको बचाउ गर्नुभएको हो। प्रधानमन्त्री शाहले भने संसद बैठकमा बोल्ने क्रममा तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ भन्नुभएको थियो। तर मन्त्री पोखरेलले भने प्रधानमन्त्रीले सीमा विवाद सम्बन्धी काम अगाडि बढाउँदा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदा आफू अचम्मित परेको बताएको भनेर स्पष्ट पार्ने प्रयास गर्नुभएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिपछि परराष्ट्र मन्त्रालयले समेत आफ्नो स्पष्टीकरण दिइसकेको कुरा पनि मन्त्री पोखरेलले उल्लेख गर्नुभयो।
4: यसैबीच भारतले नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नरहेको बताएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले दुई छिमेकी देशबीचको आपसी मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताउनु भएको हो। नयाँ दिल्लीमा रहेको विदेश मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जायसवालले सीमा सम्बन्धी विषयहरूलाई दुई पक्षबाट नै हल गर्ने प्रयास भइरहेको उल्लेख गर्नुभयो। गएको आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा सीमा विवादबारे दिनुभएको अभिव्यक्तिपछि भारतको यो प्रतिक्रिया आएको हो। प्रधानमन्त्री शाहले सीमा विवादबारे चीन र बेलायतसँग पनि कूटनैतिक संवाद भइरहेको बताउनु भएको थियो। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता जायसवालले भने तेस्रो पक्षको भूमिका नरहने उल्लेख गर्नुभयो।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतको सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेता नितिन नवीन बीच आज नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भाजपाको औपचारिक निमन्त्रणामा पाँच दिने भारत भ्रमण गर्नुभएका लामिछानेले भाजपा नेतृत्वसँग भेटघाट गर्दै नेपाल भारत सम्बन्ध, दुई देशबीचको राजनीतिक संवाद, आर्थिक सहकार्य तथा क्षेत्रीय विकासका विविध विषयमा विचार आदान प्रदान गर्नुभएको हो।
4: नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले कांग्रेसले छाया सरकार गठन नगरेको बताउनु भएको छ। कांग्रेस संसदीय दलको विधान अनुसार 18 मन्त्रालयलाई आधार मानेर विषयगत समिति संयोजकहरू तोकेको विषयलाई छाया सरकार वा छाया मन्त्री परिषद भन्न नमिल्ने उहाँको भनाई छ। यसअघि कांग्रेसले छाया सरकार गठन गरेको समाचार सार्वजनिक भएको थियो।
5: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले पद तत्कालका लागि जोगिएको छ। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका 9 सांसद मध्ये डम्बरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो। महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तन भन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताउनु भएको छ। शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले आज अविश्वासको प्रस्ताव दर्ता गरे थिए।
4: बिजुलीमा कर थप्ने निर्णय गरेको सरकारले राइड सेयरिङ सेवालाई पनि करको दायरामा ल्याएको छ। आर्थिक विधेयकले राइड सेयरिङ प्लेटफर्ममा 5% मूल्य अभिवृद्धि कर, भ्याट र 1% अग्रिम कर लगाउने व्यवस्था गरेको छ। इन्ड्राइभ, पठाओ, यांगो, ट्याक्सी मान्डु, टुटल र सजिलो नेपालमा चलन चल्तीमा रहेका राइड सेयरिङ प्लेटफर्म हुन्। अहिलेसम्म उनीहरूको कारोबारमा कर लाग्दैनथ्यो। सरकारले राजस्वको दायरा फराकिलो बनाउन राइड सेयरिङ प्लेटफर्ममा 5% भ्याट लगाए पनि राज्यको ढुकुटीमा कति कर थपिन्छ भन्ने यकिन छैन। तर यो सेवामा कर लागेपछि यात्रुको खर्च बढ्ने, चालकको आमदानी खुम्चिने र एकै व्यवसायमा कसैले कर तिर्नु पर्ने र कसैले कर छुट पाउने प्रश्न भएको छ। नेपालमा राइड सेयरिङ सेवा शुरू भएको एक दशक भएको छैन, तर राइड सेयरिङले काठमाडौँ लगायत ठूला शहरको यात्रा संस्कृति बदलेको छ। सार्वजनिक गाडीको प्रतीक्षा गर्नुपर्ने झन्झट हटेको छ। उभिएको ठाउँमा गाडी बोलाउने सुविधा नागरिकको दैनिकी बनेको छ। बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजका संस्थापक अध्यक्ष दीपक नेपालका अनुसार काठमाडौँ उपत्यकामा झण्डै 14,000 ट्याक्सी रहेका छन्। एकाध बाहेक ती सबै राइड सेयरिङमा आबद्ध छन् र एउटै ड्राइभरले धेरैवटा एप पनि प्रयोग गर्छन्। सरकारले कर थप्दा यसको प्रत्यक्ष असर यात्रुको खल्तीमा पर्नेछ, किनकि राइड सेयरिङ कम्पनीहरूले थपिएको कर भाडादरमा जोड्ने तयारी गरेका छन्। थप कर जोडिँदा राइड सेयरिङमा निर्भर हुने लाखौं नागरिकले बढी पैसा तिर्नुपर्ने हुन्छ। कर बढेपछि भाडा महँगो हुन्छ र यस सेवाको माग घट्न सक्छ। माग घटेपछि चालकले पाउने ट्रिप संख्या घट्छ, त्यसैले करको मार चालकको आमदानीमा पनि पर्नेछ। अहिले इन्धन मूल्य, मरम्मत खर्च र एप कम्पनीको कमिसनको तालमेल मिलाउन संघर्ष गरिरहेका चालकहरू थप दबावमा पर्नेछन्। सरकारको निर्णयले व्यवसायलाई औपचारिक बनाउने भन्दा पनि सेवाको विस्तारमा ब्रेक लगाउने खतरा देखिन्छ। अझै रोचक त के छ भने यसबाट कति राजस्व उठ्छ भन्ने एकिन तथ्याङ्क छैन। नेपालमा कति राइड भए, वार्षिक कारोबार कति छ, कुन कम्पनीको हिस्सा कति छ भन्ने आधिकारिक विवरण राज्यसँग छैन। सरकारले राजस्वको सम्भावित लाभको स्पष्ट गणना नगरी कर घोषणा गरेको छ। राजस्व बढ्ने आश गरिएको छ तर कति बढ्छ भन्ने निश्चित भने छैन। वास्तवमा राइड सेयरिङ नेपालमा प्रविधिमा आधारित निकै सफल नयाँ व्यवसाय हो। यसले रोजगारी सृजना गरेको छ, युवाको हातमा पैसा पुर्याएको छ र यात्रुको समय बचत गरेको छ। राजस्व संकलनको नाममा नागरिकले पाएको सुविधा महँगो बनाउने र नयाँ व्यवसायलाई निरुत्साहित गर्ने नीति दीर्घकालीन रूपमा लाभदायक हुँदैन। यसमाथि यो कर पक्षपाती पनि रहेको छ। राइड सेयरिङमा कर लगाए पनि डिजिटल प्लेटफर्ममा रजिस्टर नभएको ट्याक्सी सेवा अहिले पनि करमुक्त छ। एकै प्रकृतिको काम गर्दा कसैलाई कर लाग्ने र कोही करमुक्त हुने गरी सरकारी नीतिले सरकार राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पारेको छ। सरकारले एकै प्रकृतिको काम गर्ने कसैलाई कर लगाउने र कसैलाई करको दायरा बाहिर राखेर अचम्मैको केटाकेटीपन पनि देखाएको छ। सीधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा स्वास्थ्य बीमा कार्यक्रमको सेवा कटौती बारेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
14: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेचरको बानी लाग्छ।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भारतसँगको सीमाबारे प्रधानमन्त्रीको भनाइलाई लिएर आज पनि संघीय संसदका दुवै बैठक अवरूद्ध, प्रधानमन्त्रीको भनाइलाई गलत अर्थ लगाएको सरकारको दावी, नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाफ, राष्ट्रपा सभापति रवि लामिछाने र भाजपाका वरिष्ठ नेता नितिन नवीन बीच भेटवार्ता, राइड सेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने, राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम लगायतका खबर प्रस्तुत गर्यौं।
5: नेपाल दर्पणमा अब बाँकी खबर। सन् 2026 को मे महिनामा 1,00,000 भन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। यो संख्या गएको वर्षको तुलनामा 19% बढी हो। बोर्डका अनुसार गएको वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 को मे महिनामा 78,329 विदेशी नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढी छिमेकी देश भारतका रहेका छन्। यो महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। यस्तै दोस्रोमा चीनबाट 11,514 जना आएका छन्। मध्यपूर्वको द्वन्द्वसँगै नेपालमा पर्यटन संख्या बढेको हो। यससँगै हिमाली जिल्ला मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागेर 58 जना पर्यटकले ज्यान गुमाएका छन्। लेक लागेर ज्यान गुमाउने मध्ये 65% भन्दा बढी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-79 आर्थिक वर्ष 2082-83 जेठ 15 गतेसम्म लेक लागेर 16 जना नेपाली र 42 जना विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ।
4: हिजो घटेको शेयर बजार आज बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 22.21 अङ्कले बढेर 2,777.58 बिन्दुमा पुगेको छ। आज उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको सूचक बढेकामा फाइनेन्स समूहको सूचक 6%, अन्य समूहको सूचक 3.84% उकालो लागेको छ। आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो 5,61 करोड़को कारोबार भएकामा आज 346 कम्पनीका 1,13,00,000 किता शेयर 5,26 करोड़ रुपियाँमा किनबेच भएको छ।
5: सरकारले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत केही सेवाहरू कटौती गरेको छ। स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा धकलिएको संकेत गर्दै स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमा आकस्मिक भएका सबै बीमा सेवा स्थगित गरेको छ। यस्तै बोर्डले स्वास्थ्य उपचारका लागि सुविधा थैली अन्तर्गतका औषधिका प्रकार तथा विशेषज्ञ सेवामा समेत कटौती गरेको छ। स्वास्थ्य बीमा बोर्डको आर्थिक भार कम गर्न बोर्डले यसअघि दिइरहेको स्वास्थ्य सेवा, विशेषज्ञ सेवा, आमा स्वास्थ्य कार्यक्रम तथा औषधिको प्रकार घटाएको छ। यसरी सुविधा घटाउँदै जानु को अर्थ के हो, यो कार्यक्रम बन्द गर्ने तयारी त होइन भनेर साथी सम्झना महर्जनले बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिलाई सोध्नु भएको छ।
15: बिमा बन्दै गर्ने तयारी होइन, हामीले चाहिँ हाम्रो वेब पेज मार्फत होइन फेसबुक मार्फत चाहिँ जानकारी दिइरहेका छौँ। त्यो भनेको अहिले चाहिँ हामीले के गरेको छौँ भन्दाखेरि निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको आकस्मिक बाहेकको अरू सेवा चाहिँ बन्द गरे।
16: अब एकातिर निजीमा चाहिँ आकस्मिक बाहेकको सेवा बन्द हुँदैछ, अर्कोतिर सरकारी सेवामा पनि केही औषधिहरू कटौती लगायतका कुराहरू छ, सुविधा थैली संशोधन गरिएको छ। यो हेर्दाखेरि चाहिँ अब चाहिँ नागरिकहरूले प्राप्त गरिरहेका सेवाहरू चाहिँ कटौती हुँदै गएको हो कि भन्ने अन्यल पनि छ नि त।
15: सुविधा थैली परिवर्तन भएको हो, त्यसमा चाहिँ बिमितले पाउने अथवा चाहिँ सेवाग्राहीले पाउने ऊ चाहिँ बन्द भएको होइन। यो चाहिँ हामीले कुनै अस्पतालले किनिराखेको बेचिराखेको रेट राखेको हो होइन। अनि यसमा चाहिँ पहिला चाहिँ के थियो भन्दाखेरि बजारमा पाउने प्राइस भन्दा हाम्रो प्राइस चाहिँ बढी भएकोले हामीलाई एकदमै ब्याकफायर, बिमाको रेट बढी छ त्यही भएर पैसा बढी गएको भन्ने ब्याकफायर भएको भएर नै हामीले यो अहिले सरकारी अस्पतालहरूले किनिराखेको बेचिराखेको अहिले चाहिँ सेभिङ
16: भने चाहिँ औषधिको प्रकारहरू घट्दै गएको, विशिष्ट प्रकारको सेवा पनि घटेको अनि आमा स्वास्थ्य कार्यक्रम पनि घटेको भन्ने कुराहरू आइरहेछ नि त।
15: औषधि घटेको छैन, एउटै उस्तै प्रकारका औषधिहरू धेरै थरी हुन्छन् नि, ओमिप्राजोल होइन पेन्टोप्राजोल, त्यो भनेको एउटै ग्रुपका औषधिहरूलाई चाहिँ एउटा मात्र ऊ राख्न खोजिएको हो। आमा सुरक्षा भन्ने चाहिँ हाम्रो छुट्टै प्रोग्राम हो, जुन चाहिँ परिवार स्वास्थ्य महाशाखाबाट चाहिँ हाम्रो पहिलेदेखि चलिआएको प्रोग्राम, यो हाम्रो छुट्टै प्याकेज छ, त्यही प्याकेजबाट हुन्छ। यताबाट चाहिँ बिमाबाट पहिला पनि हामीले मन्त्रालयबाट सिधै चलिरहेको अवस्था हो, अहिले पनि सोही अवस्था।
16: अब बजेटले पनि सेवाग्राही चाहिँ बढाउने लक्ष्य लिएको छ, एकातिर सेवाग्राहीहरू चाहिँ बढाउँदै लाने कुरा छ भने अर्कोतिर सेवाहरू खुम्चिँदै गएको देखिन्छ। यसले गर्दाखेरि आम नागरिकलाई चाहिँ के गर्न खोज्या हो भन्ने अलिकति स्पष्ट भएन।
15: सेवाग्राही बढाउँदै लैजान सकिन्छ, अहिले भइरहेको के हो भन्दाखेरि हाम्रो लगभग 7% बिमितहरू जो हुनुहुन्छ उहाँहरू प्राइभेटमा जानुभएको छ, त्यसको लागि हामीले 40% बजेट चाहिँ खर्चिनु परेको छ. त्यही भएर चाहिँ हामीले प्राइभेटलाई चाहिँ बन्द गर्नुको मुख्य कारण भनेको के हो भन्दाखेरि हाम्रो 40% बजेट कन्जम्सन जुन गरिरहेको छ 7% बेनिफिटले त्यो चाहिँ घटाउनु नै हो.
16: अन्यलमा भएका नागरिकहरू सेवाग्राहीहरूलाई के कसरी विश्वास दिलाउनुहुन्छ?
15: सरकारी स्वास्थ्य संस्थाहरू सधैँ खुल्ला नै रहनेछ. त्यो एन्जाइटी हुनुपर्ने अथवा चाहिँ एकदमै मतलब प्रेसरमा आउनुपर्ने कारण चाहिँ छैन. यो हामीले सधैँको लागि बन्द गरेको होइन. प्याकेज सिस्टम छ, त्यसलाई रिभाइज गरेर हामीले फी फर सर्भिसमा लैजौँ. पछि हामीले टिआरजी डायग्नोस रिलेटेड ग्रुपमा जानु नै पर्छ. प्याकेज रिफाइन पनि हुन्छ, त्यो सबैका लागि सहज हुन्छ. हामी त्यो बेलामा प्राइभेटमा पनि निश्चय नै जान्छौँ.
16: अब धेरै नागरिकले बिमालाई चाहिँ नवीकरण गर्ने कि नगर्ने भनेर अन्यलमा पनि हुनुहुन्छ, उहाँहरूलाई चाहिँ सुझाव के दिनुहुन्छ?
15: यो बिमा भनेको बिमा नभइकन सामाजिक सेवाको एउटा प्याकेज हो. 3500 1,00,000 पाउनु भनेको यो त्यो डराउनु पर्ने अथवा चाहिँ कहीँ औषधि नपाइहाल्ने केही रोकिहाल्ने त्यस्तो भन्ने कन्डिसन छैन. कभरेज बढाउँदै जाने हो. हामीले यसमा चाहिँ डिस्करेज हुनुपर्ने अथवा नगर्नुपर्ने कारण चाहिँ छैन.
16: अब केही तपाईँहरूले अरू कार्यक्रमहरू केही कटौती गर्दै हुनुहुन्छ कि बिमाको मूल्य बढाउँदै हुनुहुन्छ कि के छ तयारी नयाँ?
15: हाम्रो तयारी भनेको चाहिँ बिमालाई अर्कै मोडलमा जस्तो एकदम विपन्नलाई हामीले जुन फ्री दिइरहेका छौँ होइन, र अर्को एउटा वर्गले चाहिँ 3500 तिरिरहेका छन्, त्यो बाहेक सक्ने वर्गले चाहिँ अलिक बढी तिर्ने हो कि भन्ने मोडलमा जान खोज्दैछ.
4: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापति. नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला. अबको केही दिन मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तातो दिनको प्रभाव कायमी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. केही ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुगिसकेको छ. पछिल्ला दिनहरूमा प्री मनसुन सक्रियता कमजोर बन्दै जाँदा वर्षाको क्रम घटेको छ. आकाश खुला रहने, घाम चर्किने र हावाको आर्द्रता बढ्नाले तराई क्षेत्रमा दिउँसो अत्याधिक गर्मी हुने गरेको छ. विशेष गरी मधेस प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा कोशी प्रदेशका झापा, मोरङ, सुनसरी आसपासका क्षेत्रमा दिउँसोको गर्मी अत्याधिक बढ्ने अनुमान छ. तराईमा गर्मी बढ्ने क्रम रहे पनि पहाड़ी तथा हिमाली भूभागमा भने कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ. उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान छ. लामो समयसम्म घाममा बस्दा पानी को कमी, थकान, टाउको दुख्ने, चक्कर र हिट स्ट्रेस जस्ता जोखिम बढ्न सक्ने भएकाले दिउँसो 11 देखि दिउँसो 4 बजेसम्म घाममा ननिस्कन, प्रशस्त पानी पिउन, हल्का सुतीको कपडा लगाउन तथा बालबालिका, ज्येष्ठ नागरिक र बिरामीको विशेष हेरचाह गर्न विशेषज्ञको सुझाव छ. नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
1: र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353.
1: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि.
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ.
5: अब बाँकी खबर. जिल्ला अदालत पर्साले वीरगंजका मेयर राजेश मानसिंहलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ. जिल्ला अदालत पर्साले आज 4,15,000 रूपियाँ धरौटीमा छान्न आदेश दिएको हो. लिखित सम्बन्धी कसुरमा 4,00,000 र झुटा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा 15,000 रूपियाँ धरौटी माग आदेश गरिएको छ. लिखित सम्बन्धी कसुर गरेको आरोपमा जिल्ला अदालत पर्साले गएको 12 गते उहाँ विरूद्ध पक्राउ पूर्जी जारी गरेको थियो. प्रहरीको विशेष टोलीले आज उहाँलाई ठोरीबाट पक्राउ गरेको थियो.
4: प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय क्षेत्रमा सुशासन कायम गर्न प्रतिबद्ध भएर लाग्ने बताउनु भएको छ. संवैधानिक तथा न्यायिक पत्रकार मञ्चसँगको भेटमा उहाँले न्याय क्षेत्रको सुधार गरी सुशासन कायम गर्न सबैलाई साथमा लिएर अगाडि बढ़ने बताउनु भएको हो. प्रधान न्यायाधीश डाक्टर शर्माले आम नागरिकले न्यायपालिका प्रति राखेको अपेक्षा स्वच्छ, निष्पक्ष, छिटो छरितो, गुणस्तरीय र प्रभावकारी न्याय सम्पादन एवं सुशासन सम्बन्धी विषयमा कार्ययोजना नै बनाएको बताउनुभयो। न्यायपालिकामा गर्नुपर्ने सुधारका विविध विषय समेटेर तयार गरिएको पाँचौं पञ्चवर्षीय रणनीतिक योजना र कार्य योजनालाई सुधारको मूल आधार बनाउने उहाँको भनाइ छ।
5: अफ्रिकी देशहरू कंगो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोप फैलिन थालेपछि नेपाल सरकारले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगरानी परीक्षण तथा उपचारको तयारीलाई तीव्र बनाएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार डब्ल्यूएचओको चेतावनीपछि नेपालले इबोला भाइरसको सम्भावित संक्रमण रोकथामका लागि परीक्षण क्षमता विस्तार, स्वास्थ्य कर्मीको दक्षता अभिवृद्धि, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रण सम्बन्धी तयारीको समीक्षा गरिरहेको छ। मन्त्रालयले माताहतका अस्पताल, प्रयोगशाला तथा रोग नियन्त्रण सम्बन्धी निकायहरूसँग समन्वय गर्दै आवश्यक पूर्व तयारीलाई सशक्त बनाएको छ।
4: समग्र देशको सार्वजनिक प्रशासनलाई चुस्त दुरूस्त प्रभावकारी र जवाबदेही बनाउने उद्देश्यले राष्ट्रिय सतर्कता केन्द्रले अनुगमनलाई तीव्रता दिएको छ। सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचार जन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो। केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टले वर्तमान सरकार गठन भएसँगै जारी भएको सय बुधे कार्यक्रममा उल्लेख भए बमोजिम देशमा सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाबदेहीता अभिवृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कार्यलाई प्राथमिकता दिएको बताउनुभयो।
5: आर्थिक वर्ष 2083-84 को बजेटले व्यावसायिक वातावरण सुधार, लगानी प्रवर्धन तथा उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्ने दिशामा सकारात्मक संकेत दिएको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ। यद्यपि बजेट पूर्ण नभएको र यसको प्रभावकारितामा कार्यान्वयनमा निर्भर रहने निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटलाई सही दिशातर्फको प्रयासका रूपमा व्याख्या गर्दै निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिले नभई लगानी, उत्पादन र रोजगारीमा पार्ने प्रभावका आधारमा मूल्याङ्कन गर्ने बताउनु भएको छ।
4: वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूको पुनः श्रम स्वीकृति प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र सहज बनाउन स्वचालित अनलाइन प्रणाली मार्फत सेवा प्रदान गर्ने भएको छ। यसका लागि विभागले पुनः श्रम स्वीकृति प्रदान गर्न अनिवार्य रूपमा पालना गर्नुपर्ने नयाँ शर्त तथा मापदण्ड सार्वजनिक गरेको छ। विभागले जारी गरेको सूचना अनुसार स्वचालित प्रणालीबाट पुनः श्रम स्वीकृतिका लागि आवेदन दिँदा श्रमिकले यसअघि श्रम स्वीकृति प्राप्त गरेको त्यही देश र त्यही कम्पनीका लागि मात्र आवेदन दिन पाउनेछन्। कम्पनी वा रोजगारदाता परिवर्तन भएका श्रमिकको हकमा भने यो व्यवस्था लागू नहुने जनाइएको छ।
5: पोखरा र काठमाडौँ जोड्ने पृथ्वी राजमार्गमा दुर्घटना बढेसँगै सेफ्टी अडिट शुरू गरिएको छ। बढ्दो गाडीको चाप र दुर्घटनालाई मध्यनजर गर्दै सेफ्टी अडिट शुरू गरिएको मुगलिन पोखरा सड़क योजनाका प्रमुख कृष्ण बहादुर कुमारले जानकारी दिनुभयो। यो खण्डमा अहिले स्तर उन्नतिको काम अन्तिम चरणमा छ। सड़क प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकतामा राखेर सेफ्टी अडिट शुरू गरिएको आयोजनाका प्रमुख कुमारले जानकारी दिनुभयो। अडिटका क्रममा सड़कको मोड, चोक, पोल, साइनबोर्ड, डिभाइडर, सड़क बत्ती, पैदल यात्रीको आवागमन तथा दुर्घटना सम्भावित क्षेत्रको अध्ययन गरिने प्रमुख कुमारले बताउनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले एल निलोको असर फरक हुने चेतावनी दिएको छ। डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख बिल फ्रान माउफाउले यसबारे चेतावनी दिँदै यसको प्रभाव प्रत्येक पटक फरक फरक हुने र एउटै ढाँचामा बुझ्न नसकिने बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। उहाँले आउँदो अगस्तको अन्त्य अघि नै एल निलो विकास हुने सम्भावना रहेको संकेत गर्नुभयो। एल निलो भनेको समुद्रको पानी असामान्य रूपमा तातिँदा विश्वभरिको मौसममा आउने ठूलो फेरबदल हो। यसको असरले मनसुनी वर्षा कमजोर हुने, सुक्खा लम्बिने र कृषि उत्पादनमा ह्रास आउने खतरा हुन्छ। डब्ल्यूएमओका अनुसार एल निलो उष्णकटिबन्धीय प्रशान्त क्षेत्रमा उत्पन्न भए पनि यसको प्रभाव विश्वव्यापी रूपमा फैलिने गर्छ। एल निलो एकल घटनाका रूपमा मात्र नभई अन्य मौसमी प्रणालीसँग अन्तर्क्रिया गर्ने भएकाले यसको प्रभाव कहिले बलियो त कहिले कमजोर हुन सक्छ। यसपटक मध्यमदेखि बलियो स्तरको एल निलो देखिने प्रारम्भिक अनुमान छ। डब्ल्यूएमओका जलवायु पूर्वानुमान प्रमुख ओकियाले आफूहरूले आवश्यक जलवायु तथ्याङ्क उपलब्ध गराउने तर यसलाई विश्लेषण र प्रयोग गर्ने जिम्मा सम्बन्धित देशकै हुने बताउनु भएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। नेपाली पुरूष क्रिकेट टोली जापानको नागोयामा हुने एसियाली खेलकुदमा छनौट भएको छ। सिंगापुरमा आज भएको समूह एकको खेलमा मलेसियाले चीनलाई हराएपछि मलेसियासँगै नेपाल पनि छनौट भएको हो। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7 ओभर 5 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि टस हारेर ब्याटिङ गरेको चीनले 20 ओभरमा 9 विकेट गुमाएर 84 रन बनायो। यसअघि आइतबार भएको खेलमा नेपालले चीनलाई 221 रनले हराएको थियो। अब पर्सि हुने नेपाल र मलेसिया बीचको खेलले समूह विजेता टुङ्गो लाग्नेछ। यस्तै समूह बीबाट सेमी फाइनलमा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ। कतारले नाम फिर्ता लिएपछि समूह एमा नेपाल, मलेसिया र चीन रहेका हुन्। समूह बीमा बहराइन, हङकङ, ओमान र सिङ्गापुर छन्। समूहका शीर्ष दुई टोली एसियाली खेलकुदमा छनौट हुने प्रावधान छ। नेपाली महिला क्रिकेट टोली भने एसियाली खेलकुदमा छनौट हुन असफल भएको थियो।
4: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भारतसँगको सीमाबारे प्रधानमन्त्रीको भनाइलाई लिएर आज पनि संघीय संसदका दुवै बैठक अवरुद्ध। प्रधानमन्त्रीको भनाइलाई गलत अर्थ लगाएको सरकारको दावी। नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको कुनै भूमिका नहुने भारतको जवाब।
4: राइड सेयरिङमा पनि कर लगाउने सरकारी नीतिले यात्रु र चालक मर्कामा पर्ने। राजस्वको दायरा विस्तार गर्ने नाममा कसैलाई लाखा र कसैलाई पाखा पार्ने काम।
5: मध्यपूर्व युद्धकै बीच मे महिनामा विदेशी पर्यटकको संख्या 19% बढ्यो। पर्वतारोहण र पदयात्राको अनुकूल महिनामा 1,00,000 भन्दा धेरै पर्यटकको आगमन।
4: एलनियोको असर फरक फरक हुने विश्व मौसम विज्ञान संगठनको चेतावनी। यसपटकको प्रभाव मध्यमदेखि बलियो स्तरको हुने प्रारम्भिक अनुमान।
5: र नेपाली पुरुष क्रिकेट टोली एसियाली खेलकुदमा छनौट।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निर्मलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495,
2: मोबाइल 9855640040 र 9855652060।
3: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
4: तपाईं हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।
1: मैया देवी कन्या कलेजको कक्षा 11 भर्ना सम्बन्धी सूचना।
0: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495,
2: मोबाइल 9855640040 र 9855652060।
3: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको,
0: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
4: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

सामाजिक कुरीति विरुद्ध विद्यालय अभियान सम्बन्धी एक दिन अन्तर्क्रिया कार्यक्रम जनशिविर माविमा सम्पन्न। बाइपास ब्रह्मपुरीमा आयोजित रक्तदान कार्यक्रममा श्रद्धाञ्जली स्वरूप 21 जनाले रक्तदान। राप्ती नदी किनारमा वृद्ध मृत अवस्थामा फेला, गोहीको आक्रमणको आशंका। चितवनको एक अस्पतालमा कार्यरत डाक्टर अमेरिकी डलर सहित पक्राउ। नारायणहिटी दरबार हत्याकाण्ड भएको आज 25 वर्ष पूरा। भूमि आयोग खारेज गरेर बालेन सरकारले बनाए अर्को संयन्त्र। र राजसपाका सभापति रवि लामी छानी नेतृत्वको टोली नयाँ दिल्लीमा भाजपाका अध्यक्षसँग भेटवार्ता। नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाई र धवल शमशेर बीच छलफल। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 MHz र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 MHz फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। दिवंगत खगिसारा चपाईको 12 दिनको पुण्यतिथिको अवसरमा माडीपास ब्रह्मपुरीमा आयोजित रक्तदान कार्यक्रममा श्रद्धाञ्जली स्वरूप 21 जनाले रक्तदान गरेका छन्। चपाई परिवारको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बगड उपशाखा र मानवताका लागि रक्त अभियानको सहयोगमा मृतकको पारिवारिक निवासमा मंगलबार बिहान रक्तदान कार्यक्रम सञ्चालन भएको हो। स्वर्गीय चपाईप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारले मृत्यु संस्कारसँग जोडिएर मानव सेवाको भावनालाई अघि बढाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको जनाइएको छ। यसैबीच 31 स्थापना दिवसको अवसर पारी टेकमाइन्स नेटवर्क प्रालीले भरतपुरमा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। 2052 साल जेठ 19 गते स्थापना भएको र माडीकी क्षेत्रमा पहिलो इन्टरनेट सेवा प्रदायक समेत रहेको सो कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित सो कार्यक्रममा स्थानीय नागरिक र कम्पनीका कर्मचारीहरू सहभागी रहेका थिए। सामाजिक कुरीति विरुद्ध विद्यालय अभियान सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम माडी नगरपालिका जनजीवन माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति चितवनको आयोजनामा विद्यालयमा अध्ययनरत कक्षा 8 का 66 जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम जातीय विभेद, महिला हिंसा र दाइजोट प्रथा, बालिका भ्रूण हत्या, अन्धविश्वास र ढोङ्गीपन जस्ता विषयवस्तुमा अन्तर्क्रिया सञ्चालन भएको थियो।

कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समिति चितवनका अधिकृत नवराज सापकोटा र रमेश राजहमालले गर्नुभएको थियो। यसैबीच कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई इलाका प्रहरी कार्यालय माडीका प्रमुख किरण राईले सामाजिक विकृति सम्बन्धी कानूनी व्यवस्था, दण्ड सजाय र पीड़ितले कसरी उजुरी दिन सक्छन् भन्ने विषय लगायतका विषयमा जानकारी प्रदान गर्नुभएको थियो। जिल्ला समन्वय समिति चितवनका उपप्रमुख कल्पना सापकोटा काफ्लेको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सदस्य बाबुराम सुवेदी, विद्यालयका प्रधानाध्यापक अमृता केसी लगायत शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो। नारायणहिटीतर्फ हत्याकाण्ड भएको आज 25 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते नारायणहिटी दरबारमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंश विनाश भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा पारिवारिक जमघटका बेला भएको सो घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, राजकुमार निराजन, राजकुमारी श्रुति लगायत वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्का विक्रम शाहको हत्या भएको थियो। घटनामा गोली लागि अचेत अवस्थामा रहेका तत्कालीन युवराज दिपेन्द्रलाई जेठ 20 गते राजा घोषणा गरिएको थियो। दिपेन्द्रको पनि 2058 जेठ 22 गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो। तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय र सभामुख तारानाथ राणा भाट रहेको दुई संसदीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्ने निर्देशन दिएको थियो। छानबिन समितिले दिपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिए पनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन्। दरबार हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ। कानूनी तम्बरले अवैधिक मुद्राको सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले 29 वर्षका डाक्टर पुष्पकुमार यादवलाई 30,000 अमेरिकी डलर र 17 थान मोबाइल सहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डाक्टर यादव भरतपुर महानगरपालिका 10 चित्रसेन टोलको एक घरको कोठा भाडामा लिएर बस्दै आएका छन्। धनुषाको हंसपुर नगरपालिका 4 का स्थायी बसोबासी डाक्टर यादवका बारेमा अनुसन्धान गर्दा उनी अवैध क्रिप्टो करेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसीलाई मनोनयन गरेको छ। रासपाको सोमबार बसेको सचिवालय बैठकले काठमाडौँ टोखाका केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनित गरेको रासपा प्रवक्ता मनिष झाले जानकारी दिए। महानगरपालिका 23 बेलहट्टाका एक वृद्ध राप्ती नदी किनारमा मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बेलहट्टा स्थित घर भएका 60 वर्षीय कुलबहादुर चोखालको मृत्यु भएको हो। उनी जेठ 18 गते दिउँसो करिब 3 बजे घरबाट घाँस काट्न भन्दै हरियाली सामुदायिक वनतर्फ गएका थिए। साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको प्रहरीले जनाएको छ। खोजी कार्यका क्रममा आज बिहान करिब 9 बजे राप्ती नदी किनारमा चोखाल मृत अवस्थामा फेला परेको जनाइएको छ। घटनापछि प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास भइरहेको थियो। प्रहरीले नदी किनारबाट शव निकालेर हेर्दा मृतकको दुवै हात तथा दाहिने खुट्टाको भाग गोहीले खाएको जस्तो देखिएको जनाएको छ। घटनाको यथार्थ कारण खुल्न बाँकी रहेको र गोहीको आक्रमण भए नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलले भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग नयाँ दिल्लीमा भेटवार्ता गरेको छ। भाजपालाई चिन्नुहोस् अभियान अन्तर्गत नयाँ दिल्ली स्थित भाजपाको केन्द्रीय कार्यालयमा सो भेटघाट भएको हो। भेटघाटका क्रममा रासपा प्रतिनिधि मण्डललाई स्वागत गर्दै भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले साझा सभ्यताको सम्पदा, एकीकृत सांस्कृतिक बन्धन र बलियो जनस्तरको सम्बन्धमा आधारित भारत र नेपालबीचको घनिष्ठ एवं ऐतिहासिक सम्बन्धमाथि प्रकाश पार्नु भएको थियो। यस्ता खाले कार्यक्रमहरूले लोकतान्त्रिक सम्वादलाई सुदृढ गर्न र भाजपा तथा रासपा बीचको पार्टीका संलग्नतालाई अझ गहिरो बनाउन मद्दत पुग्ने धारणा उहाँले व्यक्त गर्नुभयो। प्रधानमन्त्री मालेन्द्र शाहले द्विपक्षीय सीमा विवादका विषयमा दिनुभएको अभिव्यक्तिप्रति भारत ले मंगलबार प्रतिक्रिया जनाएको छ। दुई छिमेकी देशबीचको आपसी मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने जिकिर भारतले गरेको हो। संचारकर्मीका जिज्ञासाहरूको जवाब दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्रीको भनाइलाई भारतले नोटिसमा लिएको बताउँदै सीमा सम्बन्धी विषयहरूलाई विद्यमान द्विपक्षीय संयन्त्र मार्फत सम्बोधन भइरहेको कुरामा जोड़ दिनुभयो।
भूमि आयोग खारेज गरेको सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्न भनेर नयाँ समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले भूमि समस्या समाधान समिति गठन गर्दै पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो। भूमिहीन र सुकुम्बासी समस्या समाधानका नाममा सरकारले गठन गरेको यो 20 औं संयन्त्र हो। नेपाली काङ्ग्रेसले संसद अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठक समेत बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा आएर माफी नमागुन्जेल काङ्ग्रेसले यही 25 जेठसम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता विष्णुराज आङदिम्बेले बताउनुभयो। पार्टी रासपाले बागमती र मधेस प्रदेशका विभिन्न स्थानीय तह र वडाहरूमा हुन लागेका पार्टीका निर्वाचन प्रक्रियाहरू तत्कालका लागि स्थगित गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको मंगलबार बसेको बैठकले विवाद उत्पन्न भए उजुरीहरू प्राप्त भएकाले छानबिनका लागि निर्वाचन हाललाई स्थगित गरेको जनाएको छ। परित्याग गरेर नयाँ पार्टी बनाउने तयारीमा जुटेका नेता धवल सञ्जय डाँडाले राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई बीच मंगलबार भेटवार्ता भएको छ। भेटका क्रममा मिलेर जाने विषयमा दुई नेताबीच सहमति भएको स्रोतको दावी छ। यद्यपि पार्टीको नाम के राख्ने र कसरी धेरैभन्दा धेरैलाई पार्टीमा सहभागी गराउने भन्नेबारे भने क्रमशः छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी बनेको स्रोतको भनाइ छ। मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागेर 58 जना पर्यटकले ज्यान गुमाएका छन्। लेक लागेर मृत्यु हुनेहरूमध्ये 65% भन्दा बढी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-79 आर्थिक वर्ष 2082-83 जेठ 15 गतेसम्म लेक लागेर 16 नेपाली र 42 विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरीकारले मुस्ताङको अभिलेखमा उल्लेख गरिएको छ। आज माडीको अधिकतम तापक्रम 37 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 32 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 33 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 5 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 53% मापन गरिएको छ। सामाजिक कुरूति विरुद्ध विद्यालय अभियान सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम जनजीवन माविमा सम्पन्न। ब्रह्मपुरीमा आयोजित रक्तदान कार्यक्रममा श्रद्धाञ्जली स्वरूप 21 जनाले रक्तदान। राप्ती नदी किनारमा वृद्ध मृत अवस्थामा फेला गोहीको आक्रमणको आशंका। एक अस्पतालमा कार्यरत डाक्टर अमेरिकी डलर सिंह। नारायणहिटी दरबार हत्याकाण्ड भएको आज 25 वर्ष पूरा। भूमि आयोग खारेज गरेर बालिन सरकारले बनाए अर्को संयन्त्र। र रासपाका सभापति र बिलामी छानी नेतृत्वको टोली नयाँ दिल्लीमा भाजपाका अध्यक्षसँग भेटवार्ता। नयाँ पार्टी बनाउने विषयमा दुर्गा प्रसाई र धवल शमशेरबीच छलफल। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु।

0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4935 80 र 98 5570 2640।
2: It's 7 o'clock. अहिले 7 बजेको छ।
3: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताका माध्यमबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। नेपाल भारत सीमा विवादलाई स्थापित दुई पक्षीय संयन्त्र मार्फत नै समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने र भारतीय जनता पार्टीका अध्यक्ष बीच भेटवार्ता। रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु र नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट।

0: निगम को इंटरनेशनल रोमिंग सेवा सुचारू करना #14#7# गरी वा नेपाल टेलिकम को एप बाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाएपछि बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौम सत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटक पटक आग्रह गर्नुभएको थियो। बजेट लगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो। विपक्षी दलका सांसदहरूले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि बैठक यही जेठ 25 गते सोमबार बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। सभामुखको आग्रहपछि समेत विरोधलाई निरन्तरता दिएपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पालै पालो बोल्न समय दिनुभयो। त्यसक्रममा नेपाली कङ्ग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण र आपत्तिजनक रहेकाले सच्याउनु पर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सिमाना र सार्वभौम सत्ता जोगाउने विषयमा सबै दलको एकमत हुनुपर्ने भन्दै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी माग्नुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुशबू ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानूनी र राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त गम्भीर प्रकृतिको रहेकाले प्रधानमन्त्रीको दल र राज्यका निकायबाट यस्तो अभिव्यक्तिको बचाउ र ढाकछोपको प्रयास गर्नुले अर्को दुर्घटना निम्त्याउन सक्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राष्ट्रिय सुरक्षाको विषय सबै दलको धारणा साझा विषय भएकाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको दल राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो सदनलाई जानकारी गराउन माग गर्नुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले देशको कार्यकारी प्रमुखले सदनमा राखेका अभिव्यक्तिको दीर्घकालसम्म राजनीतिक र कूटनीतिक प्रभाव रहने बताउनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूको विरोधकै बीच सभामुख डोलप्रसाद अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेलाई बोल्न समय दिनुभए पनि उहाँले समय नलिएपछि विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरी बैठक स्थगित गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीले भारतसँगको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कारवाही अघि बढ्न नदिने अडान लिएपछि बैठक स्थगित गर्नुभएको छ। बैठक सुरु हुनासाथ आकस्मिक समयमा सांसदहरूले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमिन मिचेको छ भनी मुलुकको कार्यकारी प्रमुखले संसदको रोस्ट्रममा उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर माफी माग्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 12:15 बस्नेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले संसदमा दिनुभएको अभिव्यक्तिबारे सञ्चारकर्मीको जिज्ञासामा शिक्षा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री शाहले जोड दिनुभएको बताउनुभयो। विभिन्न समयका सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रतिवेदनमा नेपालको भूभाग भारतले उपयोग गरेको हुन सक्ने र भारतको भूभाग नेपालले उपयोग गरेको हुन सक्ने देख्दा प्रधानमन्त्री समेत अचम्मित परेको कुरा मात्रै संसदमा राख्नु भएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो।
3: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि दुई देशहरू बसेर टेबल टक गरेर जति पनि सीमा विवादहरू छ त्यो चाहिँ मिलाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले नै भनिसक्नु भएको छ।
2: सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम UNEP-बाट ओजन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्य पदमा अमीर प्रसाद नेउपाने, त्यसै गरी पद्मिनी सोती र डाक्टर रेहना श्रेष्ठलाई नियुक्ति गरिएको जानकारी दिनुभयो।
3: सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने, भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोलाई तथा सदस्य पदमा श्री अमीर प्रसाद नेउपाने, डाक्टर रोना श्रेष्ठ र पद्मनीति सोती मिल्तुलाई नियुक्ति गर्ने।
2: मन्त्री पोखरेलले भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठन गरिएको अध्ययन समितिको कार्यावधि 45 दिन थप गर्ने निर्णय गरेको बताउनुभयो। मन्त्री परिषद बैठकमा सरकारले सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो। भारतको विदेश मन्त्रालयले नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देश बीचको सीमाङ्कनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा मामिला पूर्णत द्विपक्षीय विषय भएकाले यो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने बताउनुभयो। दुई देश बीचको सम्बन्धमा विविध आयामबारे चर्चा गर्दै प्रवक्ता जयसवालले नेपाल र भारत बीच जनस्तरका साथै राजनीतिक दल बीच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गर्नुभयो। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन बीच भेटवार्ता भएको छ। भाजपा मुख्यालय नयाँ दिल्लीमा आज भएको भेटवार्तामा लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदान प्रदान भएको छ। प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत नेपाल बीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नु भएको थियो। अध्यक्ष नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागिता सम्बन्धी दृष्टिकोणबारे जानकारी गराउनु भएको थियो। यस्तै सभापति लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकर बीच आजै भएको भेटवार्तामा नेपाल भारत विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा छलफल केन्द्रित रहेको थियो। नयाँ दिल्लीमा आज रासोपाका सभापति लामिछाने तथा उहाँको प्रतिनिधि मण्डलसँग भेट्न पाउँदा खुसी लागेको भारतका विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ। सभापति लामिछाने नेतृत्वको प्रतिनिधि मण्डल भाजपाको निमन्त्रणामा 5 दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतको जनविश्वास बढाउन कार्य योजना नै बनाएर अघि बढ्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीहरूसँगको भेटमा प्रधान न्यायाधीश डाक्टर शर्माले जनताले महसुस गर्ने गरी न्यायालय सुधारका लागि कार्य योजना बनाएरै लाग्ने बताउनुभयो। उहाँले आफू बोलेर होइन कामबाट नै न्याय क्षेत्रको सुधार गर्न निर्मम ढङ्गले लागेको बताउँदै सर्वोच्चका न्यायाधीशहरूलाई क्षेत्र तोकेरै अघि बढ्न चाहेको जानकारी दिनुभयो। प्रधान न्यायाधीश शर्माले भेटमा न्यायालयको इमेज उच्च राख्न पत्रकारको समेत उत्तिकै भूमिका रहने भन्दै सकारात्मक र आलोचनात्मक पृष्ठपोषणको अपेक्षा राखेको स्पष्ट पार्नुभयो। अदालतले गरेको आदेश फैसला यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा सरकारवाला पक्षले जोड दिएका छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले आज आयोजना गरेको छलफलका वक्ताहरूले अदालतको आदेश फैसला तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्। सर्वोच्च अदालतका रजिस्ट्रार मानबहादुर कार्कीले फैसला कार्यान्वयनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो। फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहले अदालतले फैसला गर्ने बित्तिकै सम्बन्धित निकायमा पत्राचार गर्ने गरेको भए पनि तत्काल कार्यान्वयन गरिहाल्ने परिपाटी नभएको अनुभव सुनाउनुभयो। दरबार हत्याकाण्ड भएको 25 वर्ष पूरा भएको छ। 2058 साल जेठ 19 गते नारायण हिटी राजदरबार भित्रै भएको दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहको परिवारको हत्या भएको थियो। कैलालीको कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको चपेटामा पर्दा वन जोगाउन ठूलो चुनौती देखिएको छ। सामुदायिक वनको संरक्षणका लागि स्थानीय उपभोक्ता समूहहरूका तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्नेमा उपभोक्ताहरूले जोड दिएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
4: कर्णाली नदीमा आउने बाढीले वर्षेनी कटान गर्दै जाँदा त्यहाँका सामुदायिक वनहरू नदी कटानको चपेटामा परेका हुन्। टिकापुर नगरपालिका वडा नम्बर 7 सत्ती स्थित सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी।
5: मुख्यत हाम्रो कर्णाली नदीको कटानले गर्दाखेरि सामुदायिक वन लगभग यो 6-7 वर्षको दौरानमा करिब 50 हेक्टर जति हाम्रो कटान भइसकेको छ। हाम्रो अब वर्षेनी सामुदायिक वनको अगुवाईमा केन्द्रसम्म गएर विभिन्न मन्त्रालय विभिन्न विभागमा गएर डेलिगेसन बुझाउँदै गरिरहेका छौँ।
4: सत्य कर्णाली सामुदायिक वन जस्तै टिकापुर नगरपालिका वडा नम्बर 2 स्थित खोटेना पुराखानी सामुदायिक वन पनि नदी कटानको चपेटामा परिरहेको छ। कर्णालीको एउटा भङ्गालो नै सामुदायिक वनतर्फ फर्किएपछि वन क्षेत्र बढी कटान भइरहेको बताउनुहुन्छ खोटेना पुराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउ।
6: हाम्रो यतातिर खोटेना सामुदायिक वनतिर जोडिएको कर्णालीको एउटा हाँगाले 25 हेक्टर जति जमिन चाहिँ कर्णालीले चाहिँ कटान गरिसकेको कुराहरू जानकारी गराउँछौँ र त्यो कटानीले भविष्यमा गएर टिकापुर पार्कलाई र नक्लीपुर क्षेत्रलाई चाहिँ ठुलो नोक्सान गर्ने कुराहरू पनि जानकारी गराउँछौँ।
4: जगतपुर सामुदायिक वनलाई पनि कर्णाली नदीको कटानबाट जोगाउन ठुलो चुनौती रहेको छ। जानकी गाउँपालिका वडा नम्बर 6 स्थित जगतपुर सामुदायिक वनलाई कर्णाली नदीको भङ्गालोले नै दुई भागमा विभाजन गरेको र प्रत्येक वर्ष हेक्टरका हेक्टर वन क्षेत्र नदीले कटान गर्दै गइरहेको छ। यसरी नदीले कटान गरिरहेको वनलाई जोगाउन सामुदायिक वनको स्रोतले नसकिने भएकाले सरकारले नदी कटान रोक्नमा तटबन्ध लगायतका कामहरू गरेको भए राम्रो हुने थियो भन्नुहुन्छ जगतपुर सामुदायिक वनका अध्यक्ष निरबहादुर शाह।
7: यसमा अब सामुदायिक वनको आफ्नो स्रोत छैन, स्रोत भए पनि त्यत्रो गर्ने क्षमता छैन, त्यसो भएको कारणले गर्दाखेरि अब राज्यले गरिदियो भने अलि केही सम्भव हुन्थ्यो।
4: कैलालीको टिकापुर र लम्कीचुवा नगरपालिका तथा जानकी गाउँपालिकाको क्षेत्रमा मात्र कर्णाली नदी किनारमा दर्जन बढी सामुदायिक वनहरू रहेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
2: राष्ट्रिय सतर्कता केन्द्रले मुलुकको सार्वजनिक प्रशासनलाई चुस्त दुरुस्त प्रभावकारी र जवाबदेही बनाउने उद्देश्यले अनुगमन टोलीलाई थप सक्रिय बनाएको छ। सार्वजनिक संस्थाहरूमा हुने अनियमितता र भ्रष्टाचार जन्य कार्यको रोकथामका लागि आवश्यक छानबिन, अनुगमन, निगरानी, छड्के जाँच र अन्वेषण गर्ने जिम्मेवारी पूरा गर्ने क्रममा केन्द्रले आफ्नो अनुगमन टोलीलाई थप सक्रिय बनाएको हो। केन्द्रका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टले वर्तमान सरकार गठन भएसँगै जारी भएको 100 बुँदे कार्यक्रममा उल्लेख भए बमोजिम मुलुकमा सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण तथा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता र जवाबदेहिता अभिवृद्धि गर्ने क्रममा पछिल्ला दिनमा अनुगमनको कामलाई प्राथमिकता दिएको स्पष्ट पार्नुभयो। भोजपुर सदरमुकामदेखि उत्तरी क्षेत्रको प्रमुख व्यापारी केन्द्र दिङ्ला जोड्ने बहुप्रतीक्षित भोजपुर दिङ्ला सडक खण्डमा कालो पत्रे पिच कार्य सुरु भएको छ। वर्षौंदेखि कच्ची तथा धुलाम्य अवस्थामै सञ्चालन हुँदै आएको सडक कालो पत्रे हुन थालेपछि स्थानीय उत्साहित बनेका हुन्। भोजपुरबाट संवाददाता गणेश विष्टको रिपोर्ट।
8: भोजपुर दिङ्ला सडक खण्डमा कालो पत्रको काम सुरु गरिएको छ। दुई खण्डमा विभाजन गरी निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजन राज रेड्डीले बताउनुभयो। पहिलो खण्ड अन्तर्गत पानी ट्याङ्की 3 तलेसम्मको करिब 17 किलोमिटर सडकमा कालो पत्र कार्य सुरु गरिएको उहाँको भनाइ छ। हालसम्म यस खण्डको भौतिक प्रगति 55% पुगेको छ। पहिलो खण्डको निर्माणको काम कोशी प्रदेश सरकारको करिब 62 करोड लगानीमा भइरहेको छ। दोस्रो खण्ड अन्तर्गत 3 तले दिङ्ला करिब 16.5 किलोमिटर सडक खण्डको पनि निर्माणको काम भइरहेको छ। बर्सातमा हिलो र हिउँदामा अत्याधिक धुलोको कारण सहरी आवाजमा कठिनाई हुँदा बिरामी ओसार पसार कृषि उपजको ढुवानी तथा दैनिक जीवन प्रभावित हुने गरेको थियो। सडक कालो पत्र बनेपछि कृषि, पर्यटन तथा सेवा क्षेत्रको विकासमा समेत सकारात्मक प्रभाव पर्ने स्थानीय भीमप्रसाद राईले बताउनु भयो।
9: रोकेर यहाँ ठोकेर भसेर भाँचेर कस्तो राम्रो भइरहेको छ नि त। ढिलो उठेर घाम लाग्छ, पानी पर्दाखेरि भनेको ढिलो भएर भित्र ढिलो ढुकिलो पस्ने एकदम राम्रो खुसी छ।
8: निर्माण कम्पनी मार्सेली निर्माण सेवाका प्रमुख श्याम श्रेष्ठले कालो पत्रको कामलाई तीव्र गतिमा अघि बढाइएको बताउनुभयो।
10: हाल अहिले पनि 3-4 महिनादेखि नियमित दैनिक पानी परेकोले सरकार निर्माण कार्य सम्पन्न गर्दै अत्यन्तै बाधा अवरोध परेका छ र पनि म निरन्तरता जति जति टाइम मौसम सुधार हुन्छ त्यो अवस्थामा काम गर्ने कोसिस चाहिँ गरिरहेको छु। मौसमले साथ दिने भने अहिले पनि यो आर्थिक वर्ष असारमा सन्दर्भमा मैले सम्पन्न गर्न सक्छु।
8: निर्माणको काम 2080 मङ्सिर महिनाबाट सुरु गरिएको हो। सम्झौता अनुसार आगामी फागुन महिनासम्ममा सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने कार्यालयको भनाइ छ। गणेश विष्ट, रेडियो नेपाल, भोजपुर।
2: नवलपरासीको त्रिवेणी गाउँपालिका वडा नम्बर 7 का ईश्वरी प्रसाद गौतम विरुद्ध ऋण उपलब्ध गराइदिए बापत घुस लिएको अभियोगमा 50 लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश नेउपानेका अनुसार गौतमले विशेष अदालत काठमाडौँमा 2083 वैशाख 23 गते बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा परेको गरेको बयान तथा आरोप माग दाबी बेहोराको प्रतिकूल हुने गरी बकपत्र पुष्टि भएको छ। अत्यधिक गर्मीको जोखिमबारे जनचेतना फैलाउने र गर्मीबाट सुरक्षित रहने उपायहरू साझा गर्ने उद्देश्यले आज हिट एक्सन डे 2026 विश्वभर विभिन्न कार्यक्रम गरी मनाइएको छ। अन्तर्राष्ट्रिय रेड क्रस तथा रेड क्रिसेन्ट महासङ्घ आइएफआरसीको आह्वानमा मनाइने यो दिवसको मुख्य विषयवस्तु इन्डोर हिट रहेको छ। दिवसमा घर, विद्यालय, कार्यस्थल तथा हेरचाह केन्द्रमा बढ्दो तापक्रमका कारण मानव स्वास्थ्यमा पर्ने जोखिमप्रति विशेष ध्यान केन्द्रित गरिएको छ। हिट एक्सन डे पहिलो पटक सन् 2022 सुरु गरिएको थियो। जलवायु व्यवस्थापनविद डाक्टर धर्मराज उप्रेतीले जलवायु परिवर्तनले निम्ति आएको बढ्दो गर्मीबारे सुरक्षित रहने उपायहरू साझा गर्ने उद्देश्यले दिवस मनाउने गरिएको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। रुसले युक्रेनका विभिन्न सहरमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 16 जनाको मृत्यु भएको छ। यो आक्रमणलाई मस्कोले केही महिना यता गरेको ठूलो सैन्य कारवाही भनेको छ। घटनामा कैयौं मानिस हताहत भएको अधिकारीहरूले बताएका छन्। मृतक 2 बालबालिका सहित दनिप्रोमा 11 र राजधानी कियेभमा 5 जना गरी कुल 16 जनाको मृत्यु भएको पुष्टि भएको छ। रुसले आवासीय भवनहरूलाई निशाना बनाई गरेको हमलामा 16 जनाको मृत्यु भएको हो। हमलामा परेका भवनहरूको भग्न अवशेषमा मानिसहरू पुरिएको आशंका गरिएकाले आपतकालीन सेवाका कर्मचारीहरूले जीवित मानिसको खोजी गरिरहेका छन्। रुसी रक्षा मन्त्रालयले युक्रेनले गरेको हमलाहरूको प्रतिक्रिया दिन अहिले आक्रमण गरिरहेको र आफ्नो उद्देश्य पूरा भएको जनाएको छ। अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन WHO अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। अफ्रिकी मुलुकहरूमा इबोला संक्रमण देखिएपछि नेपाल सरकारले पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका कार्यलाई तीव्र बनाएको जनाएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
11: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
12: सन् 2026 मे महिनामा मात्रै 1 लाख भन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएको र उक्त संख्या गत वर्षको तुलनामा 19% बढिरहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। गत वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल घुम्न आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मे महिनामा 78,329 विदेशी पर्यटक नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल पर्यटक मध्ये सबैभन्दा बढी भारतका पर्यटक रहेका छन्। उक्त महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। त्यस्तै दोस्रोमा चीनबाट 11,514, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट 9,001, चौथोमा बङ्गलादेशबाट 5,298 र पाँचौंमा संयुक्त अधिराज्य बेलायतबाट 3,375 पर्यटक नेपाल घुम्न आएका छन्। चालु आर्थिक वर्षको 10 महिनामा मृगजनाका हुँदै 7,97,00,000,000 रुपियाँ बराबरको दालजन्य वस्तु आयात भएको छ। त्यहाँबाट विभिन्न 7 प्रकारका दलहन नेपाल आयात भएका हुन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा बिरगंज नाकाबाट आयात भएको मूल्यको आधारमा आयात 2,24,00,000,000 अर्थात 22% घटेको छ। गत आर्थिक वर्षको 10 महिनामा उक्त नाकाबाट 10,21,00,000,000 मूल्यको दालजन्य वस्तु आयात भएको थियो। बिरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले चालु आर्थिक वर्षको 10 महिनामा मूल्यको आधारमा दालजन्य वस्तुको आयात 22% कमी आएको बताउनु भयो। नेपालबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालयन एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित सेन्जेन सहरसँग राजधानी काठमाडौँलाई प्रत्यक्ष हवाई उडान मार्फत जोड्ने भएको छ। कम्पनीले जेठ 21 गतेदेखि काठमाडौँ सेन्जेन काठमाडौँ सिधा उडान सेवा सञ्चालन गर्न लागेको जनाएको छ। नयाँ उडान सेवा अन्तर्गत काठमाडौँ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र चीनको सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थल बीच सातामा 2 उडान सञ्चालन हुनेछन्। हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ गन्तव्य थपिनु हिमालय एयरलाइन्सको अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको बताउनु भयो। चीनको सिलिकन भ्यालीका रूपमा परिचित सेन्जेन विश्वका प्रमुख प्रविधि उत्पादन तथा नव प्रवर्तन केन्द्र मध्ये एक मानिन्छ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट नयाँ युग प्रवेश गर्ने शुरूआत बिन्दुको रूप आएको बताएको छ। काठमाडौँमा आयोजित छलफल कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले बजेट नेपालको नियतिलाई नयाँ आयाम दिई आर्थिक समृद्धिको नयाँ युगको प्रवेश गर्ने शुरूआत बिन्दुको रूपमा आएको बताउनु भयो। उहाँले आर्थिक वर्ष 2083-84 बजेट महत्वाकांक्षी भए पनि त्यसको सफल कार्यान्वयन हुन सके निजी क्षेत्रको आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उपभोगमुखी बजेटले रोजगार सृजना गर्न नसक्ने बताउनु भएको छ। मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्व अर्थमन्त्री खतिवडाले अहिलेको सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको बताउनु भयो। सरकारले आगामी बजेटमा 7% आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको तर त्यो प्राप्त गर्न कम्तीमा 22-24% आयात वृद्धि गर्नुपर्ने आवश्यकता रहेको औल्याउनु भयो।
13: चीनले लगातार दोस्रो हार बिहोरीसँगै नेपाल पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट भएको छ। सिङ्गापुरमा भइरहेको छनौटमा चीन लगातार 2 हारका साथ प्रतियोगिताबाट बाहिरिए पश्चात नेपाल एक खेल अगावै प्रतियोगितामा सेमी फाइनल पुग्नका साथै एसियन गेम्सका लागि छनौट भएको हो। पहिलो खेलमा नेपालसँग 221 रनको फराकिलो अन्तरले पराजित चीन दोस्रो खेलमा मलेसियासँग 9 विकेटले पराजित भयो। मलेसिया पनि नेपालसँगै एक खेल अगावै सेमी फाइनल पुग्दै एसियन गेम्सका लागि छनौट भएको छ। चीनले दिएको 85 रनको लक्ष्य मलेसिया 7.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। सोमो चरणको अन्तिम खेलमा बिहिबार नेपाल र मलेसिया खेल्दैछन्। बुधबारबाट मलेसियामा एसिसी प्रिमियर कपको सुरुवात हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा बुधबार नै नेपालले कतारको सामना गर्दैछ। कतार र नेपाल बीचको खेल मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभलमा बुधबार बिहान 7:15 सुरु हुँदैछ। महिला टी20 अन्तर्राष्ट्रियमा 4 पटक कतारसँग खेलेको नेपालले 100% जितको नतिजा हात पारेको छ। कतारसँग नेपाल 119-61-109 रनले तथा 9 विकेटले विजयी भएको छ। बुधबार कतारसँग 4 पटक नेपाली महिला टोलीले खेल्दैछ। एसिया कपको चरणको रूपमा रहेको प्रतियोगितामा नेपाल सहित 18 देशको सहभागिता रहेको छ। सहभागी 18 राष्ट्रलाई 4 समूहमा विभाजन गरिएको छ। एसिसीका अनुसार नेपाल समूह डीमा रहेको छ। नेपाल रहेको समूहमा कतार, हङकङ तथा भुटान रहँदा समूह एमा थाइल्यान्ड, म्यानमार, जापान, बहराइन, मंगोलिया छन्। समूह बीमा युएई, ओमन, चीन, फिलिपिन्स र साउदी अरब तथा समूह सीमा इन्डोनेसिया, मलेसिया, कुवेत र सिङ्गापुर रहेका छन्। एसिसीका अनुसार नेपालले दोस्रो खेलमा जेठ 21 भुटानसँग तथा समूह चरणको अन्तिम खेलमा जेठ 23 गते हङकङसँग खेल्नेछ। हरेक समूहको शीर्ष 2 रहने टोलीका बीचमा जेठ 27 गते क्वार्टर फाइनल खेल हुनेछन्। 4 क्वार्टर फाइनल खेलका विजेताले यसै वर्षमा आयोजना हुने एसिसी एसिया कप स्थान बनाउनेछन्। जेठ 29 सेमी फाइनल हुने प्रतियोगिताको फाइनल जेठ 30 हुनेछ।
2: अब मौसम। आगामी 24 घण्टामा कोशी र मध्य प्रदेश लगायत गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5, न्यूनतम 20 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 29.7, न्यूनतम 19 डिग्री सेल्सियस वर्षा फाटफुट, पोखराको अधिकतम 32.4, न्यूनतम 20.4, वीरेन्द्रनगरको अधिकतम 33.7, न्यूनतम 19.9 डिग्री सेल्सियस वर्षा फाटफुट र दिपायलको अधिकतम 34.8, न्यूनतम 20 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। नेपाल भारत सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने र भारतीय जनता पार्टीका अध्यक्ष बीच भेटवार्ता। रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु र नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। हवस् त नमस्कार।
14: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
15: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा कक्षा 11 मा शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अंग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
14: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
15: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
14: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
15: निशुल्क पाठ्यपुस्तकको व्यवस्था,
14: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
15: नियमित परामर्श तथा मार्गदर्शन,
14: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
15: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
14: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550-54206, 98511-0091, 98550-63387 वा 98141-5748 सम्पर्क गर्न सक्नुहुनेछ।
15: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
16: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
17: सर, चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी, यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
16: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
18: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
19: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
18: सम्पर्क 98119-32811 र 98653-73687।
20: मैयादेवी कन्या कलेजको कक्षा 11 मा भर्ना सम्बन्धी सूचना।
21: विभिन्न विधामा पर्याप्त छात्रवृत्ति प्रदान गर्ने यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा शैक्षिक सत्र 2083-84 लागि कक्षा 11 मा व्यवस्थापन शिक्षा शास्त्र र मानविकी संकाय अन्तर्गत अङ्ग्रेजी र नेपाली दुवै माध्यममा बिहानी सत्रका लागि नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
20: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
22: मोबाइल 98550-64040 र 98550-65260।
23: सिप हुन्छ साथमा, रोजगारी हातमा।
14: दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय हरिनगरमा भर्ना खुल्ला सम्बन्धी सूचना।
24: रमणीय शैक्षिक वातावरणमा अध्यापन हुने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटीको आङ्गिक संस्था तथा बागमती प्रदेशकै नमुना शिक्षालय यस दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ चितवनमा एसईई एसएलसी तथा टीएसएलसी उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि 3 वर्ष डिप्लोमा कार्यक्रमहरूमा भर्ना खुल्यो।
25: अध्यापन हुने विषयहरू डिप्लोमा कृषि तर्फ पशु विज्ञान, डिप्लोमा सिभिल इन्जिनियरिङ र डिप्लोमा फार्मेसी।
26: 3 वर्षको शिक्षण शुल्क ₹50,000 मात्र।
27: सिट सीमित छ, आजै भर्ना गरी सिट सुरक्षित गर्नुहोस्।
14: थप जानकारीका लागि दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय माडी छ हरिनगर चितवन 98550-39122 र 98550-39123।
28: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजार लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
29: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
30: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
14: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97453-23

0: सामुदायिक सूचना नेटवर्क CIN।
1: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रासोपा सभापति रवि लामिछानेको दिल्ली दौड़, आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता, भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रिया तय, सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई।
1: Concerning India-Nepal boundary as well as the subsequent statement made by the Nepali Foreign Office.
0: प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै, आज पनि संसद अवरूद्ध, विपक्षी दलका सांसद र सभामुखबीच सवाल जवाफ, प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान।
2: सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्यो।
0: गण्डकी सरकारले बाँझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने, लामो समयदेखि बन्द रहेका गोर्खाली रबर उद्योग र भ्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा, एआईजी बढुवादेखि भूमि आयोग पुनर्गठनसम्म मन्त्री परिषदका चार निर्णय सार्वजनिक,
3: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा,
0: र नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपालमा बढ्दो गर्मीले जनस्वास्थ्यमा गम्भीर असर पार्न थालेको छ। अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ। अत्यधिक घाम लागेको अवस्थामा काम नपरी घर बाहिर निस्किनु हुँदैन भने निस्कने परे टाउको ढाक्ने, हल्का तथा सुती कपड़ा लगाउने र प्रशस्त पानी तथा झोलिलो खानेकुरा खानुपर्ने चिकित्सकको भनाइ छ। स्थानीय तह र सरकारवाला निकायले पनि गर्मीबाट बस्ने उपायका बारेमा जानकारी दिन विशेष अभियान चलाउनुपर्छ। अब खबर सन्तोषी रावलबाट।
5: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता भएको छ। हिजोदेखि भारत भ्रमणमा रहनुभएका लामिछानेले आज भारतीय विदेश मन्त्री जयशंकरसँग भेट गर्नुभएको हो। भेटपछि जयशंकरले सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै नेपाल भारत बीचको विकास, समझदारी र जनता बीचको सम्बन्धबारे सकारात्मक छलफल भएको बताउनुभयो। उहाँले यी सम्बन्धले दुवै देशको विकास, प्रगति र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गर्नुभयो। लामिछाने नेतृत्वको प्रतिनिधि मण्डलले आज नै भारतका गृहमन्त्री अमित शाहसँग भेट गर्नुभएको बताइएको छ। लामिछानेले भारतीय जनता पार्टी भाजपाको नियन्त्रणमा 5 दिने भारत भ्रमणमा जानुभएको हो। यसैबीच भारतले भारत र नेपाल बीच रहेका सबै द्विपक्षीय विषयमा तेस्रो पक्षको कुनै भूमिका स्वीकार्य नहुने स्पष्ट पारेको छ। प्रधानमन्त्री बालेन शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिपछि भारतले पहिलो पटक आज औपचारिक प्रतिक्रिया दिँदै सीमा समस्याको समाधान द्विपक्षीय वार्ता र षड्यन्त्र मार्फत मात्रै सम्भव रहेको स्पष्ट पारेको छ। भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले आज आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल भारत सीमाको करिब 98% भाग निर्धारण भइसकेको र बाँकी रहेका केही विवादित विषयहरू समाधानका प्रक्रियामा रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले संसदमा लिपुलेख, लिम्पियाधुरा र कालापानी विवादबारे बोल्दै नेपालले पनि भारतको केही

0: मिचेको छ भन्ने टिप्पणी गर्नुभएको थियो भने सीमा विवादको ऐतिहासिक पृष्ठभूमि ब्रिटिस भारतसँग जोडिएकाले बेलायतले पनि यस विषयमा चासो राख्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो। यसमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले नेपाल भारत सीमा विवाद समाधान द्विपक्षीय वार्ता र संयन्त्र मार्फत मात्रै हुनुपर्छ भन्ने पुरानै अडन दोहोर्याउनु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहको सीमा विवाद सम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिनिधि सभामा राजनैतिक तनाव थप चर्किएको छ। संसद अवरोध गरेका विपक्षी दलका सांसदहरूले आज सभामुखसँगै प्रत्यक्ष सवाल जवाब गर्दै सरकार र संसद नेतृत्वमाथि दबाव बढाएका छन्। दिउँसो एक बजेको लागि बोलाइएको प्रतिनिधि सभा बैठक निर्धारित समयभन्दा झण्डै एक घण्टा ढिलो गरी सुरु गरिएको थियो। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए। सभामुख डोलप्रसाद अर्यालले विगत केही दिनदेखि विपक्षी दलले उठाइरहेका विषयप्रति आफू जानकार रहेको उल्लेख गर्दै बजेटमाथिको छलफल अघि बढाउन सहयोग गर्न आग्रह गर्नुभयो। साथै आकस्मिक र शून्य समयमा आफ्ना धारणा राख्न सकिने भन्दै सदन सञ्चालनमा सहयोग गर्न अनुरोध गर्नुभयो।
1: यहाँले राख्नु भएको विषय मेरो ध्यानाकर्षण भएको छ, सरकारको ध्यानाकर्षण भएको मैले बुझेको, त्यस कारणले सदन पनि सञ्चालन गर्दैछौ, सभा सञ्चालन गर्दैछौ र यहाँले राखेको कुरालाई पनि हामी संवाद गर्दैछौ। यसरी जाँदाखेरि यहाँहरूले राखेको जुन जिज्ञासा छ, जुन विषय छ, त्यसमा पनि सम्बोधन हुन्छ। सभा सञ्चालन गर्न सहयोग गर्न अनुरोध गर्दै म आजको कार्यसूचीमा प्रवेश गर्न चाहन्छु।
0: तर विपक्षी दलका सांसदहरूले आफ्नो अडान नछोडेपछि बैठक प्रभावित भएको हो। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेका सीमा विवाद सम्बन्धी अभिव्यक्तिको तथ्य र आधारबारे सरकारबाट स्पष्ट जवाब आउनुपर्ने माग दोहोर्याएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री शाहले संसदमा आएर आफ्नो अभिव्यक्तिप्रति स्पष्टीकरण दिनुका साथै आवश्यक परे माफी माग्नुपर्ने बताउनुभयो।
2: यदि उहाँले चाहिँ आवेगमा आएर अथवा चाहिँ बिना पुष्टिको बिना प्रमाणको कुरा राखेको हो भने हामीलाई होइन, हर्क साम्पाङलाई होइन, यहाँका सांसदहरूलाई होइन, 3 करोड नेपालीलाई उहाँले सम्बोधन गरेर मैले यस्तै भइहालेछ भनेर माफी माग्नु पर्यो।
0: नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक युवराज दुलालले विपक्षी दलका उद्देश्य संसद अवरुद्ध गर्न नभई गम्भीर राष्ट्रिय विषयमा स्पष्टता खोज्नु रहेको बताउनु भएको छ। उहाँले संसद नियमित रूपमा सञ्चालन हुनुपर्ने बजेटमाथि छलफल भएर पारित हुनुपर्ने र जनताले दिएको कानून निर्माणको जिम्मेवारी पूरा गर्नुपर्नेमा विपक्षी दल स्पष्ट रहेको उल्लेख गर्नुभयो।
3: हाम्रो सदन डिस्टर्ब गर्ने कुनै पनि नियत छैन, त्यसकारणले साउन 1 गतेबाट लागू हुने नयाँ आर्थिक वर्षको बजेट भन्दा देशको सिमानाको बारेमा प्रधानमन्त्रीज्यूले बोल्नु भएको विषय असाध्यै संवेदनशील र गम्भीर विषय भएको हुनाले उच्च स्तरीय राजनीतिक छलफल, बहस, बैठक, सदनको पनि सभामुखज्यूको पनि पहलबाट यसको समस्या अविलम्ब होस्, सभामुखज्यूबाट प्रधानमन्त्रीलाई रुलिङ होस्।
0: यसैबीच प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्ति पछि बसेको मन्त्री परिषदको पहिलो बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीको आशय त्यस्तो नभएको स्पष्टीकरण दिनुभएको छ।
4: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नुभएको भनेर त्यो हिसाबले उहाँले सदनमा अब अस्ति भन्नुभएको हो। यसमा मैले भने जसरी नै परराष्ट्र मन्त्रालयले पनि यसमा स्पष्टीकरण प्रदान गरिसकेको छ, दुई देशबीच संयन्त्रहरू बनिसकेका छन्।
0: संसदको मुख्य कार्यसूची आगामी आर्थिक वर्षको बजेटमाथि छलफल भए पनि लगातारको अवरोधका कारण नियमित संसदीय कार्य प्रभावित हुँदै आएको छ। सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र बास्कोटालाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले समितिको सदस्यतामा काठमाडौँका अमीर प्रसाद नेउपाने, लम्जुकी पद्मनीति सोतिल र काठमाडौँकी डाक्टर रोहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोला कास्की तथा सदस्य पदमा श्री अमीर प्रसाद नेउपाने काठमाडौँ र पद्मनीति सोती लङजुङ र डाक्टर रोना श्रेष्ठ काठमाडौँलाई नियुक्ति गर्ने।
0: बैठकले 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाबारे जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसहरू कार्यान्वयनका लागि गठन गरिएको अध्ययन समितिको कार्यविधि 45 दिन थप गर्ने निर्णय पनि गरेको छ। यस्तै उहाँले सरकारले सशस्त्र प्रहरी नायब निरीक्षक डीआईजी अञ्जनी कुमार पोखरेललाई, सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक एआईजीपी पदमा बढुवा गर्ने निर्णय भएको जानकारी दिनुभयो। विदेश र सहरतिरको आकर्षणले गाउँका खेतबारी बाँझे

0: गएको अवस्थामा गण्डकी प्रदेश सरकारले युवालाई गाउँ फर्काएर कृषि उद्यममा जोड्ने योजना सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम मार्फत प्रदेश सरकारले रिटर्न टू भिलेज अभियान सञ्चालन गर्ने घोषणा गरेको हो। प्रदेश सरकारका अनुसार प्रदेशबाट फर्किएका तथा शहरमा बसोबास गरिरहेका युवालाई गाउँमै कृषि र कृषिजन्य उद्योगमा आकर्षित गर्न सहुलियतपूर्ण ब्याजदरमा व्यवसायिक कर्जा उपलब्ध गराइ प्रदेश प्रमुख दिल्ली राज भट्टले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक र सम्मानित पेसाका रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। नीति तथा कार्यक्रममा लामो समयदेखि बन्द रहेका गोरखाली रबर उद्योग र ब्रिकुटी कागज कारखाना पुनः सञ्चालन गर्ने घोषणा पनि गरेको छ। प्रदेश सरकारले संघीय सरकारसँग समन्वय गरेर यी उद्योग पुनर्जीवित गर्ने नीति सार्वजनिक गरेको हो। नीति तथा कार्यक्रममा गोरखाली रबर उद्योग र कुटी कागज कारखाना सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गरिने उल्लेख गरिएको छ। साझा खबरमा अब खेल खबर। नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेम्सका लागि छनौट भएको छ। एसियन गेम्स छनौट अन्तर्गत मंगलबार भएको समूह एकको खेलमा मलेसियाले चीनलाई पराजित गरेपछि मलेसियासँगै नेपाल पछि छनौट भएको हो। सात टोली सहभागी छनौट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। हरेक समूहबाट शीर्ष दुई टोली सेमी फाइनल प्रवेश गर्ने प्रावधान छ भने सेमी फाइनल पुग्ने चारवटै टोली एसियन गेम्स पुग्छन्। नेपालको समूहमा मलेसिया र चीन मात्र थिए। कतारले नाम फिर्ता लिएपछि नेपाल र मलेसियाले एक एक खेल जित्ने बित्तिकै शीर्ष दुईको टुङ्गो लागेको हो। नेपालले आइतबार भएको खेलमा चीनलाई पराजित गरिसकेको थियो। अब नेपाल र मलेसिया बिहिबार समूह विजेता बन्नका लागि खेल्नेछन्। नेपाली महिला क्रिकेट टोली भने चीनसँग नै पराजित भएर छनौट हुन असफल भएको थियो।
1: गाउँमै शिक्षाको गुणस्तर सुधारिएपछि सहरबाट फर्किँदै विद्यार्थी
2: कोलपुर नेपालगञ्ज पढ्थे तर हामीले राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्दा हामीले पनि बच्चा यता ल्याए राम्रो बच्चा यहीँ हाले।
1: विद्यालय शिक्षक र सरोकारवालाको समन्वयले सकारात्मक प्रभाव रिपोर्ट। जलवायु परिवर्तनको असर सबैभन्दा धेरै आलु खेतीमा, सुधारका लागि सरोकारवालाको भूमिका, विशेष श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: रामे यो के चलाएको हौ यस्तो धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
4: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
5: रामी दाईको कुरा त ठिकै हो, तर बाली अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
3: छ्वाली, पराल र मकैको ढोडबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन प्याकेट बनाउन सकिन्छ।
6: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
4: जनप्रतिनिधि नानी पनि आउनुभएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी। अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
5: बाली अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आम्दानी र स्वस्थ भविष्य।
7: बाली अवशेष नजलाऊ, वातावरण र स्वास्थ्य जोगाऊ।
5: एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
9: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कर्णाली प्रदेशको सिकाइ उपलब्धि अझै राष्ट्रिय औसत भन्दा तल छ। शिक्षक अभाव, भौतिक संरचनाको कमी र प्रविधिमा पहुँच नहुँदा दुर्गमका विद्यार्थी पछाडि परेको चर्चा भइरहँदा मुगुको एउटा विद्यालय भने उदाहरणीय बन्दै गएको छ।
10: बिहानको ठिक 9 बजेको समय विद्यार्थीहरू पोसाक लगाएर झोलामा किताब बोकेर विद्यालयतर्फ अघि बढिरहेका छन्। बिहानको 10:07 पाले दाइले घन्टी बजाउनु हुन्छ। विद्यार्थीहरू लाइनमा उभिन्छन् अनि सुरु हुन्छ राष्ट्रिय गानसँगै प्रार्थना। मुगुको सदरमुकाम गमगढीबाट झन्डै 2 दिनको पैदल यात्रा पछि पुगिन्छ खत्याड गाउँपालिका वडा नम्बर 11 रहेको महादेव मस्ट नमुना माध्यमिक विद्यालय रातापानी। विद्यालय परिसरमा छिर्ना साथ अनुभूति हुन्छ। भूकम्प प्रतिरोधी सफा र आकर्षक भवन, व्यवस्थित प्राङ्गण, संगीत सँगै व्यायाम गरिरहेका विद्यार्थी। कक्षा 7 अध्ययनरत मर्जना कार्की सम्झिनु हुन्छ। केही वर्ष अघिसम्म विद्यालयमा शिक्षक नियमित नबस्ने, अङ्ग्रेजी जस्ता विषय पढ्न नपाइने, परीक्षा दिनुपर्ने अवस्था थियो। तर अहिले अवस्था फेरिएको छ। नियमित कक्षा, अतिरिक्त ट्युसन र प्रविधि मैत्री शिक्षाले पढाइ सहज बनेको छ।
11: पहिलाको शिक्षा हेर्दाखेरि चाहिँ पहिला राम्रोसँग इङ्ग्लिस पढाइ हुँदैन थियो भने जस्तै सबैलाई पनि ट्युसन पढाउने गरिन्छ। पहिला चाहिँ मलाई पनि इङ्ग्लिस आउँदैन थियो, जान लागेको छु।
10: गुणस्तरीय शिक्षा गाउँमै पाइने भएपछि अभिभावकहरूले सहरमा पढ्न पठाएका छोरा छोरीलाई समेत गाउँ फर्काएर यही विद्यालयमा भर्ना गर्न थालेका छन्। अभिभावक पद्मी तिवारी:
12: हाम्रो यो विद्यालयमा राम्रै छ, मेरो 3 बच्चा छ, 3 बच्चा यही स्कुलमा पढ्छ, मेरो 3 बच्चा फर्स्ट फर्स्ट आउँछ, अब राम्रै छ यो स्कुल अहिलेसम्म। एक दिन गइल गर्दा हामीलाई अब 20 रुपियाँ फाइन तिराउनु हुन्छ। कोलपुर नेपालगञ्ज पढ्थे तर हामी राम्रो मान्दा हाम्रो घर परिवार यहीँ बस्दा
10: विक्रम सम्बत 2032 सालमा स्थापना भएको यस विद्यालयमा हाल बाल शिक्षादेखि कक्षा 12 अध्ययन हुन्छ। विद्यार्थीले आधुनिक शिक्षासँग जोड्न सबै कक्षा कोठामा स्मार्ट बोर्ड राखिएको छ। विज्ञान प्रयोगशाला सञ्चालनमा छ। शिक्षक नन्दबहादुर राउतका अनुसार विद्यालय सुधारमा स्थानीय सरकार, अभिभावक, शिक्षक र शिक्षा प्रेमीहरूको सक्रिय सहभागिताले ठूलो भूमिका खेलेको छ।
13: यहाँको हाम्रो जनसहभागिता, अभिभावकमा आएको चेतना प्लस हाम्रा अग्रजहरूले खेल्नु भएको यो शिक्षा प्रतिको भूमिका नै यसको प्रमुख कारण हो। पहिलाको अवस्था, म विगत 18 वर्षदेखि यो विद्यालयमा अध्यापनरत छु। विगतमा भवनहरू पनि थिएनन्, एकदम जीर्ण अवस्थामा थिए। बस्ने बेन्च डेस्कहरू पनि एकदमै कहिले काहीँ विद्यार्थीलाई नपुगेर त्यति उभिनु पर्ने अवस्था पनि मैले देखेको हो। र त्यसमा यो नमुना विद्यालय भइसकेपछि आर्थिक उसले गर्दा होला सायद व्यापक सुधार भएको छ।
10: विद्यालय प्रशासनका अनुसार शैक्षिक गुणस्तर सुधार गर्न साप्ताहिक, मासिक, अर्धवार्षिक र वार्षिक योजना बनाएर काम भइरहेको छ। अहिले यहाँ 1 दर्जन भन्दा बढी शिक्षक शिक्षिका कार्यरत रहेका छन्। पछिल्लो समय विद्यालयको वार्षिक नतिजामा पनि सुधार आइरहेको प्रधान अध्यापक रतन बहादुर शाही बताउनुहुन्छ।
14: दक्ष जनशक्ति छ, हामीसँग वेल एडमिनिस्ट्रेसन छ, प्रशासकीय हिसाबले पनि व्यवस्थापकीय पाटोमा पनि राम्रो छ। विद्यार्थीहरूको क्षमता देख्दाखेरि पेसागत हिसाबले, व्यक्तिगत हिसाबले एकदम भावुक बनाउँछ। यी विद्यार्थीले काठमाडौँको प्लेटफर्म पाएको भए काठमाडौँका विद्यार्थीहरू छायामा पढ्थे, ओझेल पढ्थे।
10: विद्यालयले विद्यार्थी आउजाउ त सहज बनाउन स्कुल बस सञ्चालन गरेको छ। खेलकुददेखि शैक्षिक गतिविधिसम्म जिल्ला स्तरमा उत्कृष्ट नतिजा ल्याउँदै आएको यो विद्यालयले अहिले मुगुकै नमुना विद्यालयको रूपमा चिनिन थालेको छ। खड्क सुनार, CIN रेडियो मुगु, मुगु गमगढी।
9: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। जलवायु परिवर्तनले आलु खेतीमा परेको प्रभावको अध्ययन हुँदै
15: अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलि धेरै नै घटनी देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने ध्यान गर्नुपर्ने छ।
9: आलुको उत्पादन र बजारका लागि सरकारवालाले के कसरी समन्वय गर्दैछन्? विशेष श्रृङ्खला हेलो मौसम बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
16: आँखा, नाक, कान र र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
17: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5524-352 52-24-353

0: दृष्टि सधैँका लागि दृष्टि।
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक काम अनेक शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी रॉ फास्ट स्पीड सब अस्त्र को शक्ति बोके को 200 Mbps को इंटरनेट अब 3 महीना का लागी मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागी 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृंखला हेलो मौसम।
4: आलु उत्पादनमा जलवायु परिवर्तनको असर कस्तो रहला अनि असर कम गर्न सरोकारवाला निकायको भूमिका के हुन्छ? नमस्कार, विशेष श्रृंखला हेलो मौसममा तपाईलाई स्वागत छ। म लील प्रकाश चन्द। आजको हेलो मौसममा हामी आलु उत्पादनमा जलवायु परिवर्तनले पार्ने असर र असर न्यूनीकरणका लागि गर्नुपर्ने कामका विषयमा FAO नेपालका सहायक प्रतिनिधि अरुण जीसीसँग कुराकानी गर्दैछौ।
5: तराईको क्षेत्रको लागि तराईकै विशेष गरेको इन्भेस्टमेन्ट प्लान हुन्छ, पहाडको लागि पहाडकै स्पेसिफिक हुन्छ, अझै त्यो भन्दा पनि ठाउँ विशेषकै स्पेसिफिक प्लानहरू चाहिँ हामीले त्यसमा डेभलप गर्छौँ।
4: आलु खेतीको लागि सरकारको नेतृत्वमा FAO प्राविधिक सहयोगमा यो अभियान चल्दै गर्दाखेरि बिउ बिजन प्रविधि लगायतको विषयवस्तुमा किसानको सजिलै पहुँच पुगोस् भनेर समन्वय कसरी भइरहेको छ?
5: विशेष गरी यो हाई इनिसिएटिभ अन्तर्गतकै एउटा महत्त्वपूर्ण पाटो चाहिँ के हो भने भ्यालु चेन मूल्य श्रृङ्खलाको एप्रोचमा नै जान्छ। होइन, उत्पादनको लागि के कुराहरू आवश्यक छ, हामीसँग के एभाइलेबल छन् र के कुराहरूमा चाहिँ लगानी आवश्यक छ, त्यो लगानीलाई कसरी पुरा गर्ने भन्ने कुराहरू नै। त्यस कारणले FAO तर्फबाट हामीले के सहयोग गर्न सक्छौँ, नेपाल सरकारले त्यसमा के सहयोग गर्छ, निजी क्षेत्रले लगानी गर्दै गर्दाखेरि लगानी मात्रै होइन उसले प्रविधि पनि के सहयोग गर्नुपर्ने हुन्छ, होइन उत्पादनमा मात्रै होइन प्रशोधनमा त्यसको बजारीकरणमा सबैमा प्लान गरेर एउटा यो चाहिँ होलिस्टिक प्याकेजकै रूपमा चाहिँ अगाडि बढेको हुन्छ। उन्नत बिउको लागि चाहिँ जुन टिस्यू कल्चर ल्याबदेखि लिएर प्रविधि विकासमा गर्ने सहयोगहरू र विशेष गरी अर्को महत्त्वपूर्ण पाटो भनेको चाहिँ बजारीकरणको लागि देखिन्छ। हाम्रो बजारमा स्पष्ट मागहरू देखिरहेको छ, उत्पादनमा पनि हामी त्यति नराम्रो अवस्थामा छैनौँ, अवश्य त्यहाँ उत्पादन बढाउन सक्ने त छँदै नै छ। भएको उत्पादनलाई त्यो बजारसँग जोड्नलाई अलिकति समस्याहरू छ। त्यो भनेको के भने ग्रिडिङ गरेर भनौँ न, बजारले कुन बजारको त आफ्नो माग हुन्छ नि त, जस्तो तरकारी मात्रै खानालाई जस्तो खाले आलु भए पनि होला, तर चिप्स उत्पादन गर्दै हुनुहुन्छ भने त त्यसको स्पेसिफिक रिक्वायरमेन्ट हुन्छ, उत्पादनबाट बजारसम्म माग जहाँ छ, जस्तो फ्याक्ट्री नै भनौँ न, हाम्रो चिप्स बनाउने फ्याक्ट्रीसँग जोड्ने कसरी भन्दा त्यो एग्रिगेटरको चाहिँ अलिकति अझै हामीले अभाव देखिरहेछौँ। होइन, उत्पादन छ, माग छ, तर जोडिरहेको छैन। त्यस कारणले अहिले हामीले एग्रिगेटरको बजार चाहिँ देखिरहेको छ, हामीले त्यसमा पनि पहल गरिरहेका छौँ। अर्को भनेको अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नु हो। त्यसको लागि महत्त्वपूर्ण पाटो चाहिँ यहाँ हजुरलाई जोड्ने पर्ने कुरा के हुन्छ भने भौगोलिक पहिचान भनेर भन्छ, जियोग्राफिकल इन्डिकेसन। नेपाल मात्रै अब बाँकी रहेको छ, अलिक दुर्भाग्यपूर्ण रूपमा नै भनौँ, होइन, एसिया क्षेत्रमा हामी मात्रै छौँ जसको चाहिँ GI को कानुन छैन। अलिकति अघिल्लो संसदमा इन्डस्ट्रियल इन्टरप्राइज एक्ट भनेर चाहिँ यो संसदमा पेस भएको थियो, तर संसद विघटन भएपछि त फेरि जिरोमा आउने भयो। भनेको त्यो कानुन नभए चाहिँ हामीले GI लिन मिल्दैन, GI दिन मिल्दैन। त्यो GI चाहिँ के हुन्छ, समुदायलाई कानुनी अधिकार दिन्छ कि, जस्तो उदाहरणको लागि मुस्ताङको आलु भनेर हामीले बजारमा खाइरहेका छौँ, होइन, मुढेको आलु भनेर प्रसिद्ध छ। त्यस्तै गरेर हाम्रो ठाउँ स्पेसिफिक आलुहरूका छन् नि त, तर त्यो तपाईँले बजारमा खाइरहेको मुढेकै आलु हो भनेर कसरी तपाईँहरू हामी एउटा
4: निश्चित
5: रहने भन्ने त्यो त हाम्रो कुनै छैन, हामी विश्वासको आधारमा उता गरिरहेको छौँ। र हामीले जति पैसा मुढेको आलु भनेर तिरिरहेका छौँ, त्यो पैसा साँच्चै त्यो मुढेका किसानले पाएका छन् त, त्यो पनि त सुनिश्चित छैन। त्यस कारणले यो सुनिश्चितको लागि उपभोक्ताको पनि त्यही ठाउँको आलु हो, किन त्यो ठाउँको आलु केही कारणले प्रसिद्ध भएको छ नि त, त्यसको लागि तपाईँले 2-4 रुपियाँ बढी तिर्नलाई इच्छुक हुनुहुन्छ, होइन, त्यो उत्पादन गर्ने किसान पनि त्यसबाट लाभान्वित होस् र उपभोक्ताले पनि सही उपभोग गर्न पाओस् भनेर यो GI कानुन चाहिँ एकदमै महत्त्वपूर्ण छ। अहिलेको सरकारले प्राथमिकता साथ यसलाई अगाडि पनि बढाइरहनु भएको छ र त्यो आएपछि यसले अझै थप बजारलाई सुनिश्चित गर्नलाई
4: यो कानुन आयो भने चाहिँ

0: किसान लाभान्वित हुने हो कि अथवा हामी उपभोक्ताले चाहिँ फलाना ठाउँको आलु भनेर जसरी खान्छौँ त्यो खाइराखेको सही हो कि गलत हो भन्ने कुरा निश्चित गर्न सजिलो हुने हो कि के हुने अरू फाइदाहरू?
1: पहिलो कुरा चाहिँ के हो भने भौगोलिक चिन्ह भन्ने बित्तिकै कुनै एउटा भूगोलसँग जोडिएको कुरा भयो होइन, त्यो भूगोलसँग जति उत्पादन भएको छ त्यसको पहिचान, जति मूल्य उपभोक्ताले तिर्न राजी भइरहेको छ त्यो मूल्य चाहिँ साँच्चै नै त किसानले पाइरहेको अवस्था हुन्छ। त्यसै गरेर अहिले जस्तो उदाहरणको लागि हामीले मुढेको आलु बनाएको छौँ, त्यस्ता थुप्रै हाम्रा गाउँहरू छन् जहाँ एकदम प्रसिद्ध रूपमा आलुहरूको उत्पादन भइरहेको छ होइन। त्यसको लागि चाहिँ मुढेको आलु भनेपछि जस्तो त्यहाँ 10 टन फल्छ उदाहरणको लागि भने, त्यो 10 टन नै रहने भयो नि त, त्यसको एउटा ट्रेसेबिलिटी भनेर भन्छन्, त्यो ट्रेस गर्न सकिने भयो र उपभोक्ताले पनि त्यहीँको आलु हो भन्ने चाहिँ एउटा विश्वस्त भएर खान पाउने अवस्था। त्यस कारणले उपभोक्ता र उत्पादक दुवैलाई बेनिफिट हुने पद्धति भनेको चाहिँ जिआई पद्धति हो।
0: जलवायु परिवर्तनको कारणले गर्दा यो खेती प्रणालीमा उत्तिकै प्रभाव पनि पारिराखेको छ, त्यो प्रभाव कम गर्दै आलु उत्पादन बढाउनको लागि एफएओले चाहिँ कसरी सहजीकरण अथवा सहयोग गरिराखेको छ?
1: भर्खरै प्रारम्भिक हामीले अध्ययन गरिरहेका छौँ काभ्रे जिल्लामा, यो अझै हामीले फाइनल रिपोर्ट त आउन बाँकी छ, म एकदम प्रारम्भिक प्रतिवेदनकै फाइन्डिङको रूपमा हजुरलाई सेयर गरौँ। हाम्रो अलिकति एडभान्स मोडलिङबाट नै यो जुन जलवायु परिवर्तनको हामीले एनालिसिस गर्दाखेरि के देख्यौँ भने आलुमा त्यसको अझै धेरै प्रभाव देखियो उत्पादन घट्ने। अब यसलाई फाइन ट्युन गरेर हेर्न चाहिँ बाँकी नै छ कति ठ्याक्कै असर पर्छ, तर प्रारम्भिक सङ्केतले चाहिँ यसको सबैभन्दा ठुलो प्रभाव अरू जस्तो धान गहुँ मकैमा भन्दा यसमा अलि धेरै नै घट्ने देखिएको हिसाबले अब हामीले सोच्नुपर्ने चाहिँ यसलाई जलवायुसँग प्रतिरोधी कसरी बनाउने, क्लाइमेट रेजिलियन्ट भनेर भन्छ त्यसलाई कसरी बनाउने भनेर चाहिँ अब हाम्रो ध्यान गर्नुपर्ने छ। हामीसँग अरू विभिन्न प्रविधिहरू आइ नै रहेको छ, जस्तो अहिले मैले टिस्यु कल्चर ल्याबको कुरा गरेँ, त्यसले चाहिँ अलिकति रेजिलियन्ट बिउलाई चाँडै उत्पादन गर्न सहयोग दिन्छ। त्यस्तै गरेर हाइड्रोपोनिक्स माटो रहितका खेती प्रविधिहरू पनि आएको छ, अब त्यसलाई अलिकति इन्टेन्सिभ रूपमा सहरी क्षेत्र अथवा उत्पादन क्षेत्र अगाडि नै लिएर जान सकिन्छ। त्यसपछि गएर बिउ सुधारकै कुराहरू भए र अर्को भनेको जलवायु परिवर्तनको सिधै असर भनेको रोग किराको प्रकोपहरू पनि आउँछ होइन, त्यो रोग किरालाई प्रतिरोधी कसरी बनाउने भन्ने कुराहरू, त्यही अनुकूलित हुन सक्ने के प्रविधि गर्न सकिन्छ भनेर यसमा अझै धेरै गर्नुपर्ने कुराहरू चाहिँ छ।
0: जलवायु परिवर्तनका कारण आलु खेतीमा पर्ने प्रभाव र प्रभाव कम गर्नको लागि सरोकारवाला निकाय बीच भइरहेको संवाद र समन्वय का बारेमा एफएओ नेपालका सहायक प्रतिनिधि अरुण जीसीसँगको संवादसँगै विशेष श्रृङ्खला हेलो मौसमको अर्को अङ्कमा अर्को व्यक्ति र विषय बारेको संवाद लिएर फेरि उपस्थित हुनेछौँ।
2: रासोपा सभापति लामी छानेको दिल्ली दौड आज भारतीय विदेश मन्त्री र गृहमन्त्रीसँग भेटवार्ता भएको छ। भोलि भारतीय प्रधानमन्त्री मोदी र नेपालीसँग समेत अन्तर्क्रियाको कार्यक्रम तय भएको छ। सीमा विवादमा तेस्रो पक्ष अस्वीकार्य हुने भारत सरकारको भनाई छ। प्रधानमन्त्रीको अभिव्यक्ति विवाद अझै कायमै, आज पनि संसद अवरूद्ध, विपक्षी दलका सांसद र सभामुख बीच सवाल जवाफ भएको छ। प्रधानमन्त्रीले माफी माग्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्षको अडान रहेको छ। गण्डकी सरकारले बाझो खेतलाई उत्पादनमा बदल्ने रिटर्न टू भिलेज अभियान चलाउने भएको छ र नेपाली पुरुष क्रिकेट टोली जापानमा हुने एसियन गेमका लागि छनोट भएको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि जेठ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। शुभरात्रि, नमस्कार। दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 5563 98 5577061 र 98 5577 053। 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 493 440 493 580 र 98 5576 2640।
3: It's 8 o'clock. अहिले 8 बजेको छ।
4: नमस्कार।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सेनासँगै अप्सरा बोहराको स्वागत छ।
4: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
2: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
4: प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षीको अडान यथावत, सीमा सम्बन्धी बालिनको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको राजसोपाको तर्क।
2: भारत भ्रमणमा रहेका राजसोपा सभापति लामिछाने भेटवार्तामा व्यस्त, दुई देश बीचको सीमा विवादमा तेस्रो पक्ष आवश्यक नरहेको भारतको प्रतिक्रिया।
4: वैदेशिक रोजगारीमा फ्री भिसा फ्री टिकटको व्यवस्था पुनरावलोकन गर्ने तयारी, युरोपमा रोजगारी संस्थागत रूपमै खुला हुने।
2: इजरायल र हिजबुल्लाह लडाई रोक्न सहमत भएको ट्रम्पको दावी, आंशिक युद्ध विराम प्रस्ताव खारिज गरेको हिजबुल्लाहको प्रतिक्रिया।
4: र एसिसी महिला प्रिमियर कप भोलिदेखि सुरु हुँदै नेपालले पहिलो खेल कतारसँग खेल्ने, नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनौट।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
2: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। विपक्षीको अवरोधका कारण संघीय संसदका दुवै सदनको बैठक आज पनि प्रभावित बनेको छ। राष्ट्रिय सभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो भने प्रतिनिधि सभा बैठक केही बेर चलेर यही जेठ 25 गतेसम्मका लागि स्थगित भएको हो। सभामुख डोलप्रसाद अड्यालले सदनको कार्यवाही अघि बढाउने बित्तिकै विपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए। विपक्षी दलका प्रतिनिधिलाई बोल्न समय दिएपछि पनि उनीहरूले अन्य कार्यसूचीमा प्रवेश गर्न दिएनन्। प्रधानमन्त्री बालिन्द्र शाहले नेपालले भारतको सीमा मिचेको व्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र यस विषयमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान विपक्षी दलको थियो। ओइल घेराउ गर्ने क्रममा उनीहरूले लिपुलेख हाम्रै हो भन्दै नाराबाजी समेत गरेका थिए। प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले भारतको सीमा नेपालले मिचेको भन्ने अभिव्यक्ति प्रधानमन्त्रीले फिर्ता लिनुपर्ने र संसदमा आएर माफी माग्नुपर्ने बताएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै काङ्ग्रेस संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले अन्यथा संसद चल्न नसक्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त त्रुटिपूर्ण र आपत्तिजनक रहेको बताउनुभयो।
6: प्रधानमन्त्रीले आएर यसै संसदमा जुन उहाँले चाहिँ 17 गते आएर जुन आफ्नो स्टेटमेन्ट दिनुभएको थियो, कि त त्यो स्टेटमेन्ट चाहिँ फिर्ता लिनुपर्छ, कि त उहाँले आएर आम माफी चाहिँ यसै संसदबाट माफी माग्न चाहन्छ। हाम्रो नेपाली कङ्ग्रेसको यो कडा आपत्ति हो।
2: विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सर्वदलीय बैठक बोलाउन माग गरेको छ। प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त पार्टीकी प्रमुख सचेतक खुसबु ओलीले राष्ट्रको गरिमासँग जोडिएको विषयमा छलफल गर्नका लागि दलहरूका शीर्ष नेताहरूसहितको सहभागिता हुने गरी सर्वदलीय बैठक बोलाउन सभामुख अर्यालको ध्यान आकर्षण गराउनु भएको हो।
7: त्रुटि भएको छ सम्मान्य सभामुख महोदय, हामी सबै सिक्दैछौँ, सिक्ने क्रममा छौँ। प्रधानमन्त्रीज्यू पनि नयाँ हुनुहुन्छ, हामीले आफ्ना त्रुटिहरू यो सिकाइ र भोगाईको क्रममा सच्याउनु पर्ने हुन्छ। र अर्को कुरा म यहाँलाई निवेदन गर्न चाहन्छु, आज फेरि तपाईँले पेलेर सदन चलाउनु भन्दा पनि सबै दलका शीर्ष नेताहरूलाई डाकेर, विधायकहरूलाई डाकेर एउटा छलफल राख, हामी यो मुद्दालाई राष्ट्रको गरिमासँग जोडेर हेरौँ र प्रधानमन्त्रीज्यूलाई पनि यो आफ्नो अभिव्यक्ति सच्याउनको लागि र उहाँले यसमा स्पष्टीकरण दिनको लागि हामी अनुरोध गर्न चाहन्छौँ।
2: श्रम संस्कृति पार्टीका सांसद हर्का साम्पाङले सीमा सम्बन्धी प्रधानमन्त्रीले संसदमा बोलेको अभिव्यक्ति सच्याउन आग्रह गर्नुभयो। उहाँले देशको सिमाना र सार्वभौम सत्ता जोगाउन सबै सांसदको एउटै माग हुन जरुरी रहेको भन्दै प्रधानमन्त्रीको संसदमा हाजिरी छ कि छैन भन्ने जानकारी गराउन माग गर्नुभयो।
8: म प्रधानमन्त्रीज्यू यहाँ आउँदाखेरि उहाँको हाजिर गर्नु भएको छ कि छैन त्यो हेर्नका लागि अभिलेख शाखालाई म अनुरोध गर्न चाहन्छु, यदि उहाँले हाजिर गर्नु भएको छैन भने उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ, र यदि उहाँ यो प्रतिनिधि सभाको सदस्य नरहेको ठहर हुन्छ भने संविधानको धारा 77(1)(ग)ले निजले सभाको सदस्य नरहेको हकमा प्रधानमन्त्रीको पदबाट मुक्त हुनुपर्छ।

0: राष्ट्रिय सभा बैठक भोलि मध्याह सभा 12 बजे बस्ने गरी स्थगित भएको छ।
1: सरकार भने प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको बचाउमा उत्रिएको छ। प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिको चौतर्फी आलोचना र विरोध भइरहेका बेला सरकार कमजोरी स्वीकार्नुको साटो बचाउमा उत्रिएको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको रहेछ भनेर नभनेको दावी गर्नुभएको छ।
2: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। प्रधानमन्त्रीज्यू पनि यसमा अचम्ममा पर्नुभएको भनेर त्यो हिसाबले उहाँले सदनमा अस्ति भन्नुभएको।
1: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भने नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको टिप्पणी गरेको छ। आज संघीय संसद परिसरमा संचारकर्मीहरूले राखेका जिज्ञासाको जवाब दिने क्रममा पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले नेपालको 10 गजा क्षेत्रमा दुवै तर्फबाट भू उपयोगहरू भएको कुरा आएको भन्दै त्यसले सीमा सम्बन्धी विषयलाई छलफलका लागि अघि बढाउन बलियो बनाएको तर्क गर्नुभयो। प्रधानमन्त्री शाहले प्रतिनिधि सभामा यही जेठ 17 गते सांसदका प्रश्नको जवाब दिने क्रममा भारतले नेपालको भूमि मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको कुरा आफू प्रधानमन्त्री भएपछि थाहा पाएको बताउनु भएको थियो। सोही कारण हिजो पनि दुवै सदनको बैठक प्रभावित बनेको थियो।
0: यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमालाई लिएर संसदमा दिएको विवादित अभिव्यक्तिप्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ। बारले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गैर जिम्मेवार हलुका पनी र राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघात भएको भनेको छ। प्रधानमन्त्रीको विवादित भनाइले नेपालको स्थापित अडान र अन्तर्राष्ट्रिय मञ्चमा गरिने कूटनीतिक दावीलाई गम्भीर रूपमा कमजोर बनाएको बारको निष्कर्ष छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नयाँ दिल्लीमा भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्नुभएको छ। लामिछाने सहितको प्रतिनिधि मण्डललाई नयाँ दिल्ली स्थित भाजपाको केन्द्रीय कार्यालयमा अध्यक्ष नवीनले स्वागत गर्नुभएको हो। भेटका क्रममा नवीनले साझा सभ्यताको सम्पदा, सांस्कृतिक बन्धन र बलियो जनस्तरको सम्बन्धमा आधारित भारत र नेपाल बीचको घनिष्ठ एवं ऐतिहासिक सम्बन्धबारे धारणा राख्नु भएको छ। उहाँले यस्ता खाले अन्तर्क्रियाले लोकतान्त्रिक सम्वादलाई सुदृढ गर्न र भाजपा तथा राष्ट्रपा बीचको पार्टीगत संलग्नतालाई अझ गहिरो बनाउन मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो। भेटमा भाजपाका राष्ट्रिय महासचिव अरूण सिंह, सांसद सञ्जय जयसवाल, सांसद बाँसुरी स्वराज र भाजपाको विदेश मामिला विभागका प्रमुख डाक्टर विजय चौथाईवाले जस्ता नेताहरूको उपस्थिति रहेको थियो। बैठकपछि रासोपाको टोलीले भाजपा मुख्यालयमा रहेको मिडिया सेयरिङ सेन्टर र केन्द्रीय पुस्तकालयको समेत अवलोकन गरेको थियो। यस्तै आजै सभापति लामिछानेले भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्नुभएको छ। भेटपछि सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्री जयशंकरले रासोपा सभापति लामिछाने र प्रतिनिधिमण्डलसँग भेट गर्न पाउँदा खुसी लागेको बताउनु भएको छ।
0: भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नियमित पत्रकार सम्मेलनका क्रममा दुई देश बीचको सीमाङ्कनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभएको हो। प्रवक्ता जयसवालका अनुसार गण्डक नदीले धार परिवर्तन गरेका कारण केही क्षेत्रमा सीमाङ्कनका विषयहरू सुल्झिन बाँकी रहेका हुन्। यसका साथै सीमाङ्कन भइरहेका क्षेत्रहरूमा पनि सीमा वारपारको कब्जा र 10 गजा अतिक्रमणका केही घटनाहरू देखिएकाले त्यसको संयुक्त रूपमा नक्साङ्कन भइरहेको उहाँले बताउनुभयो। नेपाल र भारत बीचको सीमा मामिला पूर्णत द्विपक्षीय विषयमा भएकाले कुनै पनि तेस्रो मुलुकको भूमिका नरहने स्पष्ट पार्नुभयो। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते प्रतिनिधि सभामा सम्बोधन गर्दै नेपाल र भारत सीमा समस्याबारे कूटनीतिक पहल भइरहेको र बेलायतले पनि यसबारे कूटनीतिक नोट पठाइएको जानकारी दिनुभएको थियो। उहाँले नेपालले पनि भारतको सीमा मिचेको भनेपछि अहिले नेपालमा तीव्र विरोध भइरहेको छ।
1: सरकारले भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनमाथि अध्ययन गर्ने समितिको म्याद थप गरेको छ। प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित उक्त अध्ययन समितिको कार्य अवधि 45 दिनका लागि थप गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
2: सम्बत 2082 साल भदौ 23 र 24 गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यावधि 45 दिनले थप गर्ने आजको मुख्य निर्णय रहेको छ।
1: सशस्त्र प्रहरी बल नेपालको रिक्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने निर्णय आज

0: राज्यको मन्त्री परिषद बैठकले गरेको छ। यसैगरी सरकारले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा कास्किया बलभद्र वास्तोलालाई नियुक्त गरेको छ।
1: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौं। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्त्वपूर्ण विवरणहरू जोडिएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्त्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्त्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
3: गुणस्तरीय प्लम्बिङको परिवर्तन नाम मार्बल।
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिका प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन घरको।
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार। नेपालको इतिहासकै सबैभन्दा चर्चित घटनामध्ये एक राजदरबार हत्याकाण्डबारे सत्य तथ्य सार्वजनिक गर्नुपर्ने माग बेला बेलामा उठ्ने गरेको छ। तर हरेक पटक छानबिनको बहस सुरु भए पनि केही समयपछि त्यो विषय सेलाउने गरेको देखिन्छ। यसले राज्यका संवेदनशील घटनामा पारदर्शिता र जनविश्वासको प्रश्नलाई पुनः सतहमा ल्याएको छ। एक सामग्री सहकर्मी माधव तिमल सेनाबाट।
0: विक्रम सम्बत 2058 जेठ 19 गते नारायणहिटी राजदरबारमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य सहित राजपरिवारका अधिकांश सदस्यको हत्या भएपछि देश शोक र अन्योलमा डुबेको थियो। घटनापछि तत्कालीन सरकारले छानबिन समिति गठन गर्यो र समितिले आफ्नो प्रतिवेदन पनि बुझायो। तर घटनाबारेका अनेक प्रश्न र आशंका भने आजसम्म पूर्ण रूपमा अन्त्य भएका छैनन्। राजदरबार हत्याकाण्डसँग सम्बन्धित विषय सार्वजनिक बहसमा आउने बित्तिकै सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म पुनः छानबिनको माग उठ्ने गरेको छ। तर ती मागहरू संस्थागत प्रक्रियामा रूपान्तरण हुन नसक्दा विषय फेरि ओझेलमा पर्ने गरेको छ। राजनीतिक विश्लेषक श्याम श्रेष्ठ तत्कालीन छानबिन प्रक्रियामै कमजोरी रहेको दावी गर्नुहुन्छ। घटनापछि शवहरूको पोस्टमार्टम हुन नदिइनु र छानबिन आयोगको कार्यप्रणालीमाथि प्रश्न उठ्नुले आशंका बढाएको उहाँको भनाइ छ। उहाँले दरबार हत्याकाण्ड निकै रहस्यमय र षड्यन्त्रपूर्ण घटनाका रूपमा रहँदै आएको बताउनुभयो।
6: पोस्टमार्टम गरेको भए त्यसपटै नि धेरै कुरा थाहा लाग्थ्यो। पोस्टमार्टम गर्न दिइएन, रोकियो त्यतिखेर जो आयोग बन्यो त्यो आयोग नै त्रुटिपूर्ण ढङ्गले बन्यो। प्रधान न्यायाधीशलाई आयोगको चिफ बनाएर प्रधान न्यायाधीश भन्नु भनेको त कतै न्याय गडबड भयो भने त्यो न्याय दिने ठाउँ पो हो त। उनी त्यसमा इन्भल्भ भए पछाडि कसैले आवाज उठाउने कुरो भएन। जुन घटना त्यतिखेर घट्यो त्यो खालि नेपालमा मात्र घटेको घटना जस्तो लाग्दैन मलाई। त्यसको पछाडि बाह्य कारण, भूराजनैतिक कारणहरू पनि छन् जस्तो लाग्छ।
0: श्रेष्ठले हत्याकाण्डपछि नेपालको राजनीति कर्मश बाह्य प्रभावमा पर्दै गएको दावी गर्दै घटनामा भूराजनीतिक स्वार्थ पनि जोडिएको हुन सक्ने आशंका व्यक्त गर्नुभयो।
6: हत्याकाण्ड पछाडि नेपालको राजनीति विदेश सञ्चालित हुँदै गयो, विदेशीहरूको स्वार्थ ज्यादा हावी हुँदै गयो र अब अहिले भर्खरै 24 गतेको घटना त्यसको घटनाकै सिलसिला भन्छ क्या म।
0: विश्लेषकहरूका अनुसार कुनै पनि ऐतिहासिक तथा राष्ट्रिय महत्वको घटनामा राज्यले पारदर्शी ढङ्गले सूचना उपलब्ध गराउन नसके जनस्तरमा आशंका कायम रहिरहन्छ। यता कानूनविद पूर्णमान साक्य भने प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने विषय सरकारको अधिकार क्षेत्रभित्र

0: पर्ने बताउनुहुन्छ। उहाँका अनुसार सरकारले आवश्यक ठाने प्रतिवेदन सार्वजनिक गर्न सक्छ, नठाने नगर्न पनि सक्छ। तर घटनापछि बनेका विभिन्न सरकारले समेत प्रतिवेदन सार्वजनिक नगरेकाले नागरिकमा जिज्ञासा र प्रश्न उठ्नु स्वाभाविक भएको उहाँको भनाइ छ।
1: क्याबिनेटले गर्ने हो, क्याबिनेटले चाह्यो भने गर्छ, नचाह्यो भने गर्छ। त्यो सार्वजनिक गर्दाखेरि सरकारलाई नै अप्ठ्यारो पर्ने भयो भनेदेखि अरूहरूले अप्ठ्यारो पर्छ भन्ने हिसाबले पनि नगर्न सक्छ, विभिन्न कारणहरू हुन सक्छ। एउटा गभर्मेन्टले मात्रै सार्वजनिक नगरेको होइन नि त, त्यसपछिका त्यति थुप्रो सरकारहरू आए, कसैले पनि चार्ज गरेन। यतिवटा सरकारले नगर्नु पछाडि के छ भन्ने कुराहरू चाहिँ मान्छे उत्सुक हुनु स्वाभाविक हो।
0: राजदरबार हत्याकाण्ड बारे अहिले पनि नयाँ पुस्तामा जिज्ञासा कायम छ। घटनाको प्रत्यक्ष अनुभव नभएका युवाहरूले समेत त्यस बेला वास्तवमा के भएको थियो भन्ने प्रश्न उठाउने गरेका छन्। यही कारण यो विषय समय समयमा पुनः सार्वजनिक बहसको केन्द्र बन्ने गरेको छ। राजनीतिक परिवर्तनसँगै विभिन्न समयमा नयाँ ढङ्गले छानबिन हुनुपर्ने आवाज पनि उठेका छन्। तर ती आवाजहरूलाई राज्यका निकायहरूले औपचारिक रूपमा अघि बढाएको देखिँदैन। परिणामस्वरूप छानबिनको माग उठ्ने र फेरि सेलाउने चक्र दोहोरिरहेको छ। लामो समयदेखि राजतन्त्रको मुद्दा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि विभिन्न समयमा राजदरबार हत्याकाण्डको पुनः छानबिनको माग गर्दै आएको छ। राप्रपाका प्रवक्ता ज्ञानेन्द्र साईले घटनाको सत्य तथ्य बाहिर ल्याउन नयाँ छानबिन समिति गठन गरी तत्कालीन गृहमन्त्री तथा हालका राष्ट्रपति रामचन्द्र पौडेल सहित तत्कालीन सेना प्रमुख, सरकार प्रमुख, सभामुख र सरकारको पूर्ण क्याबिनेटलाई तानेर बयान लिनुपर्ने माग गर्नुभयो।
2: तत्कालीन गृहमन्त्री अहिले देशको राष्ट्रपति यसरी छानबिन नयाँ सिराबाट सुरु गर्ने हो भने अहिलेको मुख्य व्यक्ति नै राष्ट्रपति हुन जान्छ। सरकारको त्यसका मन्त्रीहरू को थिए, सुरक्षा कसले हेरेको थियो, सेनाको प्रमुख को थियो, त्यतिखेर यी सबैलाई अनुसन्धान गर्नुपर्छै पर्दैन। यहाँ त के गरेका छन् भने अनुसन्धान नगर्ने पूर्व राजा ज्ञानेन्द्र साहले दोष लगाएर माओवादी उम्किने, एमाले उम्किने, काङ्ग्रेस उम्किने, तत्कालीन सरकारको फुल क्याबिनेटलाई चाहिँ यसरी तपाईँको तानेर बयान दिनुपर्छ।
0: अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोप फैलिएसँगै विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेपछि नेपालले पनि सतर्कता बढाएको छ। सरकारले विमानस्थल र अन्य सम्भावित प्रवेश बिन्दुमा स्वास्थ्य निगरानी कडा बनाउनुका साथै परीक्षण, उपचार तयारी र संक्रमण नियन्त्रणका उपाय सुदृढ गरिएको जनाएको छ। विशेषज्ञहरूले इबोला संक्रमित व्यक्तिको शारीरिक तरल पदार्थको प्रत्यक्ष सम्पर्कबाट सर्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन्। एक रिपोर्ट।
3: अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा इबोला भाइरसको नयाँ प्रकोप फैलिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेको छ। त्यसको प्रभाव नेपालमा पनि देखिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सरकारले निगरानी र तयारीका काम पनि तीव्र बनाएको जनाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विमानस्थल तथा अन्य सम्भावित प्रवेश बिन्दुमा यात्रुहरूको स्वास्थ्य परीक्षण र निगरानी बढाएको जनाएको हो। सरकारले इबोला परीक्षण, उपचार तयारी र संक्रमण नियन्त्रणका उपायलाई सुदृढ बनाएको मन्त्रालयका सूचना अधिकारी डाक्टर भक्त बहादुर केसीले बताउनु भयो।
4: इमर्जेन्सी व्यवस्थापन गर्ने कसरी भनेर त्यो खालको औषधि भएकै बेला पनि चाहिँ त्यो खालको स्किलहरू चाहिँ हाम्रो स्वास्थ्य कर्मीहरूमा चाहिँ अलरेडी छ। तर त्यसको लागि चाहिँ अब अहिले तत्काल भनेर हामीले शान्ति सेनाबाट चाहिँ आउन सक्न नगए पनि अरू हाम्रा छिमेकी देशहरूका मानिसहरू चाहिँ त्यो कन्ट्रीमा जान सक्ने पनि हुन चाहिँ छ भनेर त्यो पनि सत्य थाहा छ। हामीले त्यसरी हेल्थ डेस्क छ नेपालमा, पोइन्ट भनेको इन्टरनेसनल डेस्क छ, तिनवटा चाहिँ बुद्धमा छ, एउटा चाहिँ काठमाडौँ पिआइएमा छ, एउटा चाहिँ त्यहाँको हेल्थ डेस्कलाई
3: इबोला भाइरस संक्रमित व्यक्तिको रगत, पसिना, र्याल तथा प्रत्यक्ष सम्पर्कबाट सर्ने भएकाले उच्च सतर्कता आवश्यक रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको सुझाव छ। डाक्टर पुनले इबोला रोगका लक्षणहरू सामान्यतया डेङ्गुसँग पनि मिल्दोजुल्दो रहेकाले त्यसकै आधारमा पूर्व सावधानी अपनाउन सकिने सुझाव दिनुभयो।
5: देखिने मल्टी अरियन्टलाई भनिन्छ, हामीले कलेजो किडनीहरूले काम गर्न छोड्ने यस्तो खालको समस्याहरू देखिन्छ। अहिले यो देखेको जुन इबोला भाइरसको प्रजाति छ, यो नेपालमा भइरहेको डेङ्गुसँग अब मिल्दोजुल्दो भनेर हामीले भन्थ्यो होला, उपचार गर्थ्यो होला, थाहा नपाएछ। त्यहाँ चाहिँ अब मलेरिया धेरै हुने भएको हुनाले मलेरिया उपचार गरेको थियो, तर पछि परीक्षणको लागि अलिक अस्पतालमा पठाउँदाखेरि, प्रयोगशालामा पठाउँदाखेरि यो पत्ता लाग्यो।
3: हालसम्म इबोला नेपालमा आइ नसके पनि पूर्व सावधानी आवश्यक रहेकाले जोखिम युक्त मुलुकबाट आउने व्यक्तिहरूको संसर्गबाट जोगिनु नै सबैभन्दा उत्तम विकल्प रहेको डाक्टर पुनको सुझाव छ।
5: जोखिम अलिक न्यून छ मैले अघि पनि भने, तर हुँदै हुँदैन भन्ने कुरा त रहेन। तर यदि केही गरी पुष्टि भएको अवस्था छ भने सबैजना पऱ्यो, चाहिँ त्यस्तो संक्रमित व्यक्तिसँग चाहिँ रोज कन्ट्याक्ट भएको अवस्था रहेछ भने त्यो बेला उहाँहरू आफै एकाइ

0: सिक्किमको आइसोलेट भएर बस्न सक्यो भने यो पहिलो नलबाट चाहिँ हामीले रोक्नलाई त्यसमा मद्दत गर्छ।
1: हालसम्म नेपालमा इबोला संक्रमण पुष्टि नभएको सरकारले जनाएको छ, तर सम्भावित जोखिमलाई भने ध्यानमा राख्दै अन्तर्राष्ट्रिय समन्वय, स्वास्थ्य कर्मी परिचालन र आपतकालीन तयारीलाई भने निरन्तरता दिन जरुरी छ।
2: सरकारले वैदेशिक रोजगारीका लागि नेपाली कामदारको भिसा तथा टिकटको रकम रोजगारदाताले नै बेहोर्नुपर्ने फ्री भिसा फ्री टिकट व्यवस्था परिमार्जनको तयारी गरेको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले फ्री भिसा फ्री टिकटलाई परिमार्जन गर्ने अन्तिम तयारीमा रहेको बताउनु भएको छ। आज मन्त्रालयमै वैदेशिक रोजगार व्यवसायीहरूसँगको छलफलमा मन्त्री यादवले फ्री भिसा फ्री टिकटको व्यवस्था सुधारको लागि रोजगारदाताको वर्गीकरण गर्नुपर्ने बताउनुभयो।
3: यो 10,000 वाला जुन फ्री भिसा फ्री टिकट यो शब्दै गलत हो। मेरो रिसर्च अनुसार फ्री भिसा फ्री टिकट हुने इथिकल रिक्रुटमेन्ट हुनुपर्ने, इथिकल रिक्रुटमेन्टमा त्यो 10,000 होइन त्यो 0 हुनुपर्ने। गाउँबाट मान्छे विदेश पुगुन्जेलसम्म 1 रुपियाँ पनि खर्च भयो भने त्यो इथिकल रिक्रुटमेन्ट भएन। यसलाई चाहिँ हामी चाहिँ रिभाइज गर्न अलमोस्ट रेडी अवस्थामा छौँ।
2: श्रम मन्त्रालयले 2072 असार 21 गते प्रमुख 7 श्रम गन्तव्य मुलुक जाने नेपाली कामदारको भिसा तथा टिकटको रकम रोजगारदाताले नै बिहोर्नुपर्ने व्यवस्था गर्ने निर्णय गरेको थियो, तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन। वैदेशिक रोजगारीमा जाने कामदारसँग मेन पावर कम्पनीले जम्मा 10,000 रुपियाँ मात्रै शुल्क लिन पाउने व्यवस्था भए पनि कामदारले लाखौं रुपियाँ तिरिरहेका छन्। मन्त्री यादवले युरोपका विभिन्न देशहरूमा नेपाली श्रमिक पठाउने प्रक्रियालाई संस्थागत रूपमा खुला गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। व्यक्तिगत रूपमा युरोपमा वैदेशिक रोजगारीमा जाँदा श्रमिकहरू ठगिने क्रम बढेकाले त्यसलाई व्यवस्थित गर्न संस्थागत रूपमै रोजगारी खोल्ने तयारीका साथ परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको उहाँले बताउनुभयो।
3: हामीले युरोपलाई पनि खोल्न पर्छ, किनकि हामीले चाहिँ नाइस मार्केट अथवा राम्रो रोजगार कहाँ पाउँछ त्यो खोज्ने प्रयासमा छौँ। युरोप बेस्ट त्यो हो, तर हामीले त्यहाँ संस्थागतै बन्द गरिदियो भने व्यक्तिगतलाई त जसले पनि अझेलो पारेर ठग्छ नि, त्यसलाई पनि खोल्न पर्यो हामीले।
2: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: DTH Seva Dish Home.
1: Dish Home. Khushi ko connection.
2: Yuho, Ha Sanchar Network. Ratapai Sunday Hunuhuncha. Nepal Parivesh. Samay ko awaz. Samay ko awaz.
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको पद तत्कालका लागि जोगिएको छ। दलमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका 9 सांसद मध्ये डम्बरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो। महराले सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तन भन्दा कंग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको बताउनु भएको छ।
3: पर्सा जिल्ला अदालतले वीरगंज महानगरका प्रमुख राजेश मान सिंहलाई धरोटीमा रिहा गर्न आदेश गरेको छ। पर्सा जिल्ला अदालतले वीरगंज महानगरका प्रमुख राजेश मान सिंहलाई दुईवटा मुद्दाको कसुरमा धरोटीमा रिहा गर्ने आदेश गरेको हो। जिल्ला अदालतका न्यायाधीश गायत्री प्रसाद रेग्मीको एकल इजलासले आज लिखित सम्बन्धित कसुरमा प्रमुख सिंहलाई 4,00,000 धरोटीमा छाड्ने आदेश भएको अदालतका श्रेष्ठदार प्रभाकर कुमार मल्लिकले जानकारी दिनुभयो।
4: घुस लेनदेन सम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका एक व्यक्ति विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अनुसार घुस रिश्वत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षी रहेका नवलपरासी बर्दघाट सुस्तापूर्व त्रिवेणी गाउँपालिका 7 निवासी ईश्वरी प्रसाद गौतम विरूद्ध 50,00,000 रुपियाँ बिगो कायम गर्दै विशेष अदालत काठमाडौँमा आज आरोप पत्र दायर गरिएको हो।
3: नेपाल एयरलाइन्सका एक कर्मचारी 54,71,000 रुपियाँ सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। सुनसरीको गढी गाउँपालिका एक घर भई हाल काठमाडौँको वनस्थली बस्ने कमल नारायण विश्वासलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले सो परिमाणको रकम सहित पक्राउ गरेर आज सार्वजनिक गरेको हो। विगत 16 वर्षदेखि नेपाल एयरलाइन्स मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड इक्विपमेन्ट अपरेटरका रूपमा कार्यरत विश्वास गैराती बटिक यर्को उडान मार्फत भिजिट भिसामा मलेसियाको कुलालम्पुर जान लागेका थिए।
4: सन् 2026 मे महिनामा 1,00,000 भन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार मेमा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। उक्त संख्या गत वर्षको तुलनामा 19% बढी हो।
3: तुलसीपुर उपमहानगरपालिकामा थारू भाषाको विद्यालय सञ्चालन हुने भएको छ। उपमहानगरपालिकाले वडा नम्बर 15 दक्षिण कोरियामा थारू भाषाको विद्यालय सञ्चालनका लागि अनुमति प्रदान गरिएको हो। दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला रहेको भन्दै थारू भाषामा पठन पाठनका लागि विद्यालय सञ्चालनको अनुमति प्रदान गरिएको नगर प्रमुख टीकाराम खड्काले बताउनुभयो।
4: अघिल्लो दिन 26 अङ्क घटेको सेयर बजार आज भने 22.21 अङ्क बढेको छ। सो वृद्धिपछि नेप्से परिसूचक 2,777 अङ्कमा कायम भएको छ। 184 कम्पनीको मूल्य बढ्दा 77 घटेको छ भने 10 कम्पनीको मूल्य आज स्थिर रह्यो। अघिल्लो दिन 5,61,00,000,000 कारोबार भएकोमा आज भने 5,26,00,000,000 कारोबार भएको छ।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हिजबुल्लाह बीच सहमति भएको दावी गर्नुभएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत इजरायल र हिजबुल्लाह आपसी तनाव कम गर्न र लडाईँ रोक्न सहमत भएको दावी गर्नुभएको हो। ट्रम्पले आफूले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हिजबुल्लाहका उच्च पदस्थ प्रतिनिधिहरूसँग कुराकानी गरेको तथा त्यसपछि दुवै पक्ष सबै प्रकारका गोलाबारी रोक्न सहमत भएको बताउनु भएको हो। उहाँका अनुसार यो सहमतिपछि बेरुतमाथि हुने भनिएको इजरायली आक्रमण हालका लागि टरेको छ भने बेरुततर्फ अघि बढिरहेका सैनिकहरूलाई फिर्ता बोलाइएको छ। लेबनानको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार यस सहमति अन्तर्गत हिजबुल्लाहले इजरायलमाथि आक्रमण नगरे इजरायलले पनि बेरुतका दक्षिणी उपनगरहरूलाई निशाना नबनाउने बताइएको छ। ट्रम्पको यो दावीपछि पनि दुवै पक्षबाट आक्रमणका खबरहरू बाहिरिएका छन्। हिजबुल्लाहका सांसद हसन फदल्लाहले आफ्नो संगठनले बेरुत जोगाउने बदलामा इजरायलमाथि आक्रमण रोक्ने गरी गरिएको आंशिक युद्ध विराम प्रस्तावलाई पूर्ण रूपमा खारेज गरेको बताउनु भएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा भोलिदेखि एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता भोलिदेखि मलेसियामा सुरु हुँदैछ। प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल भोलि नै कतारसँग खेल्दैछ। नेपाल र कतार बीचको खेल नेपाली समय अनुसार बिहान 7:15 बजे सुरु हुनेछ। यो एसिसी महिला टी20 एसिया कपको छनौट प्रतियोगिता पनि हो। प्रिमियर कपमा 18 टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल र कतार प्रतियोगिताको समूह डीमा परेका छन्। यो समूहमा भुटान र हङकङ पनि छन्। नेपाली टोलीले आफ्नो दोस्रो पर्सी भुटानसँग खेल खेल्नेछ। नेपालले समूहगत चरणको अन्तिम खेल जेठ 23 गते हङकङसँग खेल्नेछ। यो प्रतियोगिताबाट 4 टोली आगामी महिला एसिया कपमा छनौट हुनेछन्।
3: मलेसियाले एसियन गेम्स पुरुष क्रिकेटको छनौटमा चीन विरुद्ध सहज जित हात पारेको छ। चीनले लगातार दोस्रो हार बेहोरेसँगै नेपाल एसियन गेम्सका लागि छनौट भएको छ। सिङ्गापुरमा भइरहेको छनौटमा चीन लगातार 2 हारका साथ प्रतियोगिताबाट बाहिरिए पश्चात नेपाल 1 खेल अगावै प्रतियोगितामा सेमी फाइनल पुग्नका साथै एसियन गेम्सका लागि छनौट भएको हो। पहिलो खेलमा नेपालसँग 221 रनको फराकिलो अन्तरले पराजित चीन आज भएको दोस्रो खेलमा मलेसियासँग 9 विकेटले पराजित भएको हो। मलेसिया पनि नेपालसँगै 1 खेल अगावै सेमी फाइनल पुग्दै एसियन गेम्सका लागि छनौट भएको छ। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। समूह चरणको अन्तिम खेलमा बिहिबार नेपाल र मलेसिया खेल्दैछन्। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षीको अडान यथावत। सीमा सम्बन्धी बालेनको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको राष्ट्रपाको तर्क।
3: भारत भ्रमणमा रहेका राष्ट्रपा सभापति लामिछाने भेटवार्तामा व्यस्त। दुई देश बीचको सीमा विवादमा तेस्रो पक्ष आवश्यक नरहेको भारतको प्रतिक्रिया।
4: वैदेशिक रोजगारीमा फ्री भिसा फ्री टिकटको व्यवस्था पुनरावलोकन गर्ने तयारी। युरोपमा रोजगारी संस्थागत रूपमै खुला।

0: प्रेसबाट प्रसारित छ।
1: कक्षा 11 मा नयाँ भर्ना सम्बन्धी जनकल्याण माध्यमिक विद्यालयको सूचना।
2: माडी नगरपालिकाद्वारा नमुना घोषित जनकल्याण माध्यमिक विद्यालय माडी छ कल्याणपुरमा। कक्षा 11 मा शैक्षिक सत्र 2083 का लागि शिक्षा विषय अंग्रेजी तथा नेपालीमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ।
1: विद्यालयका प्रमुख विशेषताहरू, अनुभवी तथा दक्ष शिक्षकद्वारा शिक्षण,
2: एसी रूम सहितको आधुनिक कक्षा कोठा,
1: व्यवस्थित तथा सुविधा सम्पन्न पुस्तकालय,
2: निशुल्क पाठ्य पुस्तकको व्यवस्था,
1: व्यवहारिक तथा प्रविधि मैत्री शिक्षण विधि,
2: नियमित परामर्श तथा मार्गदर्शन,
1: अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिता,
2: अनुशासित सुरक्षित तथा हरियाली वातावरण।
1: थप जानकारीका लागि विद्यालय प्रशासनमा वा 98550 54206, 98511 0091, 98550 63387 वा 98141 5748 सम्पर्क गर्न सक्नुहुनेछ।
2: सिट सीमित छ, आजै भर्ना गरी आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्।
3: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
4: सर। र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
3: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
5: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
6: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
5: सम्पर्क 98119 32811 र 98653 73687।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो, किन नि? के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हेलो
12: हेलो बुढी, के छ खबर?
11: ठिकै छ, चलेकै छ।
12: ल भिडियो अन गर, तलाई हेरौँ।
11: भिडियो अनै छ त, देख्नु भएन र?
12: खै देखिन त, मैले त नेट सोलो भयो क्या हो?
11: माडीको नेट यस्तै त हो नि।
12: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
6: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 98452 0828 40, साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086।
13: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई। टेकमाइललाई
14: 93.2 स्वदेश एफएम।
15: Let me leave, leave you all. Guest and the reaches, I promise for a call. Fallen upon the thrones of I bleed, all in vain, I'm really in need. Oh man, is this not a time to think? Else the belatedness lead you all the way to sink.
16: यो विश्वकै दुर्लभ एक अनुपम सुन्दर प्राणी एक सिङ्गे गैंडाको करुण आत्मकथा हो। चितवन राष्ट्रिय निकुञ्ज लगायत समथर घना जंगल एवं सिमसार तालहरूमा खेल्दै बाँच्न पाउनु उसको अधिकार हो र तिनको संरक्षण गर्नु हाम्रो कर्तव्य हो।
15: हामी कलिला नानीहरू र विश्वभरकै पर्यटकहरूले भोलिका दिनहरूमा पनि हाम्रो गैंडा हेर्न पाउनु पर्छ। पूजा गर्छिनामा विष्णु भगवान मानेर पूज्न पाउनु पर्छ। यसले संसारमै नेपालको

0: बढ्नेछ, पर्यटनले देश उठ्नेछ। आउनुहोस् कैँडा लगायत दुर्लभ वन्य जन्तुहरूको संरक्षण गरौँ।
1: गैँडा संसारकै मानिसहरूको अमूल्य सम्पत्ति हो। यो हामी नेपालीहरूको ढुकढुकीमा छ। यसलाई अब हाम्रो परिवारलाई जस्तै माया गरौँ, मन मस्तिष्कमा राखौँ, अमूल्य हाम्रो सम्पदाहरूको संरक्षण गरौँ।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: स्वदेश FM 93.2 मेगाहर्ज।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्री शाहको नेपाल भारत सीमा सम्बन्धी अभिव्यक्तिमा भारतको औपचारिक प्रतिक्रिया, विदेश मन्त्रालयका प्रवक्ता भन्छन्
1: इट शुड बी क्लियर टु ऑल कन्सर्न्ड,
2: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
0: तेस्रो पक्षको भूमिका बारे भारतको जवाफको अर्थ के हो?
3: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै अगाडि बढाइराखेको द्विपक्षीय रूपमा, त्यसबाट असहमत हुनुपर्ने कारण छैन।
0: पत्रकार युवराज घिमिरे र एलनिनो मौसमी अवस्थाले प्रतिकूलता चर्काउने राष्ट्रसङ्घको चेतावनी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वले मौसम सम्बन्धी नयाँ चरणको एल निन्योको अवस्थालाई अविलम्ब सम्बोधन गर्नुपर्ने जलवायु चेतावनीका रूपमा लिनुपर्ने बताएका छन्। विश्व मौसम संगठन वर्ल्ड मेट्रोलोजिकल अर्गनाइजेसनले आगामी केही महिनामा विकास हुने 80% सम्भावना रहेको चरम प्रकारको एल निन्योको अवस्थासँग जुझ्न तयारी आवश्यक रहेको बताएको छ। राष्ट्रसंघका महासचिव गुटेरसले भने एल निन्योको अवस्थाले विश्वमा देखा परेको तापमान वृद्धिलाई थप चर्काउनेछ। योसँग जुझ्ने सबैभन्दा प्रभावकारी उपाय भनेको संकट बराबरको जलवायु सम्बन्धी कदम चाल्नु हो। राष्ट्रसंघका महासचिवको भनाई, प्रत्येक 2-7 वर्षको अन्तरालमा विकास हुने यो मौसमी अवस्थाका कारण सन् 2024 हालसम्मकै सर्वाधिक गर्मी वर्ष बनेको थियो। युक्रेनको खार्किभ राज्यका अधिकारीहरूले रुसबाट हुन सक्ने थप आक्रमणको जोखिम देखाउँदै 7,000+ मानिसहरूको उद्धार गर्न आदेश दिएका छन्। गैराती रुसले युक्रेनमा गरेको भीषण ड्रोन र क्षेप्यास्त्र हमलामा कम्तीमा 21 जनाको ज्यान गएको थियो भने 100+ घाइते भएका थिए। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले उक्त भीषण आक्रमणले अमेरिकी पेट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रको आपूर्ति अत्यावश्यक रहेको देखाएको बताए। भारतीय विदेश मन्त्रालयले नेपाल र भारत बीच करिब 98% सीमा निर्धारण भइसकेको भन्दै सीमाको विषयमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले यसै साता संसदमा बोल्दै भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको थाहा पाएको बताएपछि विपक्षी दलहरूले संसदमा विरोध जनाइरहेका छन्। आज भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले निश्चित हिस्सामा रहेका सीमा पार कब्जा र 10 गजा अतिक्रमणको मामिलामा संयुक्त रूपमा मानचित्रण गर्ने काम भइरहेको बताए। प्रधानमन्त्री शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपुलेक लिम्पियाधुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिस सरकारसँग समेत कुरा गरेको बताएका थिए। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले दुई देशको मामिलामा तेस्रो पक्षको भूमिका नरहेको बताएका छन्। मध्य केन्याको नानयुकी नगरमा एउटा सैन्य शिविर नजिकै अमेरिकी सहयोगमा इबोला आइसोलेसन सेन्टर स्थापना गर्न लागिएको विरोधमा भएको प्रदर्शनमा 2 जना मारिएका छन्। इबोला संक्रमितसँग सम्पर्कमा आएका अमेरिकी नागरिकहरूको स्याहार गर्ने उद्देश्य उक्त केन्द्रले राखेको छ। यसैबीच युगाण्डामा थप 6 जनामा इबोला संक्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। र इटलीको प्रहरीले 4 जना पाकिस्तानी कामदारलाई एउटा मिनी भ्यानमा जलाएर हत्या गरेको आरोपमा 2 जना पाकिस्तानी नागरिकलाई पक्राउ गरेका छन्। उक्त सवारी साधन कलाब्रियाको विशाल कृषि क्षेत्रमा एउटा गाउँको पेट्रोल पम्प नजिकै फेला परेको थियो। इटलीका सञ्चार माध्यमहरूले सीसीटीभी तस्विरमा 2 जना व्यक्तिले सो भ्यानको ढोका बाहिरबाट लगाएर आगो लगाउनका लागि तरल पदार्थ छर्किएको देखिएको जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा पुनः स्वागत छ। भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीच लगभग 98% सीमाको हिस्सा निर्धारण भइसकेको भन्दै सीमा सम्बन्धी विषय द्विपक्षीय मुद्दा भएको र यसमा तेस्रो पक्षको भूमिका नरहने बताएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले गत आइतबार संसदमा भारतसँगको सीमा मामिलाबारे सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा चीन र युकेको भूमिकाको प्रसङ्ग उक्काएका थिए। साथै उनले भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको आफूले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएको समेत बताएका थिए। एक रिपोर्ट। नेपालमा सीमाविद तथा विपक्षीहरूले प्रधानमन्त्री शाहको भनाईको चर्को आलोचना गरिरहेका बेला भारतको विदेश मन्त्रालयले आज उक्त मामिलामा आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको हो। नियमित पत्रकार सम्मेलनका क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले भने,
2: जबकि भारत नेपालको सीमाको लगभग 98% हिस्सा निर्धारण भइसकेको छ, तथापि केही हिस्सामा सुल्झाउन बाँकी छ। गण्डक नदीको बहावमा परिवर्तन भएको भएका कारण यो परिस्थिति उत्पन्न भएको हो। त्यसबाहेक सीमाका निर्धारित हिस्साहरूमा सीमापार कब्जा र 10 गजामा अतिक्रमणका मामिला पनि छन्, जसको संयुक्त रूपमा मानचित्रण गर्ने कार्य भइरहेको छ।
0: सदनमा बोल्ने क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले दुवै देशले आफ्नो भूभाग दावी गरेको लिपु लेख लिम्पिया धुरा मामिलामा भारत र चीन मात्र नभई ब्रिटिस सरकारसँग पनि कुरा गरेको बताएका थिए। प्रवक्ता जयसवालले सीमा सम्बन्धी मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रहरू बनाइएका भन्दै भारत र नेपाल बीचको द्विपक्षीय मामिलामा तेस्रो पक्षको भूमिका नरहने बताएका हुन्।
2: सबै सम्बन्धित पक्ष स्पष्ट हुनुपर्छ कि भारत र नेपाल बीच जति पनि द्विपक्षीय मामिला छन् त्यसमा कुनै पनि तवरले तेस्रो पक्षको भूमिका छैन।
0: यता नेपालमा विपक्षी दलहरूले प्रधानमन्त्री शाहको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइनुपर्ने माग गर्दै आज पनि सदन चल्न दिएनन्। प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्टीकरण दिनुपर्ने भन्दै विपक्षीहरूले नाराबाजी गरेपछि सदनको बैठक कार्यसूचीमा प्रवेश गर्न नसकेको हो। यसअघि आजै सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री शाहको अभिव्यक्तिको बचाउ गर्दै उनले अर्को पक्षबाट पनि यस्तो कुरा आयो भन्न मात्रै खोजेका बताएका थिए। यसै सन्दर्भमा हामीले नेपाल भारत मामिलाबारे लामो समयदेखि कलम चलाउँदै आएका पत्रकार युवराज घिमिरेलाई टेलिफोन सम्पर्क गरी भारतको विदेश मन्त्रालयले नेपाल भारत सीमा सम्बन्धमा गरेको टिप्पणीबारे प्रश्न गरेका छौँ।
3: यो द्विपक्षीय मामिला हो भन्ने सिद्धान्तलाई स्वीकार गरेर नै त्यसलाई द्विपक्षीय नियमित भेटघाटहरू आवश्यक पर्दाखेरि टेक्निकल सपोर्टहरू लिएर अगाडि बढिराखेका हुन् र नेपाल सरकारले र भारत सरकारले पनि आधिकारिक रूपमा के भन्दै आएको छन् भने 98% सीमा विवादहरू चाहिँ समान मत बनिसकेका छन् र त्यसले त्यो 2% बाँकी रहँदाखेरि त्यो सँगै ल्याउने एउटा भनौँ त्यो सङ्केतका साथ यिनीहरूले यसलाई अगाडि बढाइराखेको विपक्षी रूपमा। त्यसमा त यदि भारतको विदेश मन्त्रालयको प्रवक्ताले यो द्विपक्षीय मामिला हो र तेस्रो पक्षको भूमिका छैन भन्छन् भनेदेखि त्यो दुईटा मुलुकले स्वीकार गरेर त्यो सिद्धान्त स्वीकार गरेर अगाडि बढेको केही कारणले हो, त्यसो मलाई लाग्छ त्यसमा असहमत हुनुपर्ने कारण छैन।
4: संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले चाहिँ आफ्नो अभिव्यक्तिमा कतै न कतै युकेलाई त्यो समेटेको भएर यो भन्न आवश्यक छ भन्ने सोचेको हो भारतको विदेश मन्त्रालयले अथवा कसरी हेर्ने यसलाई?
3: यहाँ पनि अन्यल छ किनभने प्रधानमन्त्री वालेन्द्र शाहले छोटो अभिव्यक्ति दिनुभयो तर धेरै गम्भीर कुराहरू राख्ने भयो। सीमा विवादमा तेस्रो पक्षको कहिले कहिले केही विज्ञले काला पानीको सन्दर्भमा त्यहाँ हाम्रो उसमा काली नदीको मुहान के थियो भन्ने कुरालाई बुझ्नलाई त्यो बेलामा ब्रिटिस गभर्मेन्टको टाइममा भएको भएर त्यहाँबाट प्रमाण ल्याऊ भन्ने कुरा गरे तर उनीहरूले पनि बेलायतलाई इन्भल्भ गरौँ त्यो विवादमा भन्ने कुराहरू चाहिँ भनेका छैनन् जस्तो लाग्छ मलाई। त्यसैले सीमा विवाद भनेको द्विपक्षीय मामिला नै हो यो नेपाल र भारतको कन्टेक्स्टमा कुरा गर्दाखेरि। त्यसैले प्रधानमन्त्रीले मन लाग्छ संसदमा आफूलाई स्पष्ट बनाउन, तर एउटा दुर्भाग्यपूर्ण कुरा के भन्छु भने नेपालको संसदभित्र नेपालको प्रधानमन्त्रीले आफूले भनेको कुराबाट ब्याकआउट गर्नुपर्ने स्थिति आउँछ। त्यो त्यति सुखद
4: आज शिक्षा मन्त्री तथा सरकारका प्रवक्ताले चाहिँ प्रधानमन्त्रीले अस्ति भनेको त्यो आशय होइन भन्ने खालको एउटा अभिव्यक्ति आयो होइन, स्पष्टीकरण जस्तो, त्यो पर्याप्त छैन?
3: यस्तो संसदमा भएका कुराहरू संसदभित्र पनि उच्चतम तहबाट सरकारका प्रमुख तर्फबाट जुन अभिव्यक्ति दिइन्छ त्यसले कुनै दुविधा उत्पन्न गर्छ विवाद उत्पन्न गर्छ भने त्यो सोसल मिडिया अथवा सरकारको कुनै निकायको त्यो स्पष्टीकरणबाट सामान्यतया त्यसलाई सम्बोधन गर्दैन। किनभने संसदको रेकर्डमा प्रधानमन्त्री आफैले त्यसलाई स्पष्ट पारेर आफ्नो अभिव्यक्तिहरूलाई एउटा स्पष्टता दिनु आवश्यक छ। किनभने यो नेपालसँग जोडिएको मात्र विषय होइन, द्विपक्षीय सीमासँग जोडिएको विषय हो र सीमा विवाद टुङ्गाउने दुवै पक्षले सैद्धान्तिक रूपमा पटक पटक प्रतिबद्धता गर्ने कुरालाई त्यसले अर्को कुनै न कुनै रूपमा प्रभावित गर्छ अथवा नेपालको प्रधानमन्त्री अहिलेको प्रधानमन्त्रीलाई ओभररुल गरेर अगाडि प्रक्रियालाई अगाडि बढाउने स्थिति पनि त्यति सुखद हुँदैन। त्यसो भएर कसले स्पष्टीकरण दियो भन्दा पनि प्रधानमन्त्री स्वयंले नै यसबारे आफ्नो धारणा र त्यसले दिन खोजेको सन्देशलाई स्पष्ट पार्न सक्नुपर्छ।
4: अहिले अब भारतले आज यस्तो भनिरहेकै बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी पार्टी अहिलेको सत्तारूढ दलकै सभापति रवि लामिछाने दिल्लीमै भएको र आज भाजपाका अध्यक्ष र विदेश मन्त्री एस जयशंकरलाई भेटेको विवरणहरू पनि आएका छन्। यो बेलामा प्रधानमन्त्रीको अभिव्यक्ति अथवा दुई देश बीचको सम्बन्धको बारेमा पार्टी सभापति रवि लामिछानेले चाहिँ कस्तो खालको भूमिका त्यहाँ निर्वाह गर्न सक्छन्? अहिले
5: भूमिका हुन्छ द्विपक्षीय सम्बन्धलाई एउटा सकारात्मक दिशा दिन, यद्यपि आधिकारिक मामिलाहरू होइन द्विपक्षीय विवाद समस्याहरूको समाधानलाई औपचारिकता दिने काम चाहिँ सरकारकै निकायहरूले गरेका हुन्छन्, तर त्यसलाई भनौँ न द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउनलाई सत्ताधारी पार्टीको अथवा कुनै पनि विभिन्न पार्टीहरूका भूमिका हुन्छन् आफ्ना आफ्नै, त्यसबाट उहाँले एउटा सकारात्मक भूमिका खेल्न सक्नुहुन्छ भनेर सोच्न सकिन्छ। हामीले
0: उनी थिए पत्रकार हिवराज घिमिरे, साथी विनिता दाहालसँग कुरा गर्दै। अब एकैछिन लागौँ जुम्लातर्फ। महिनावारी भएका बेला सात दिनसम्म छुट्टै गोठमा बस्ने चलनमा परिवर्तन आउन थालेपछि जुम्लाका कतिपय वडाहरूलाई महिनावारी विभेद मुक्त घोषणा गर्न थालिएको छ। स्थानीय तहले महिनावारी विभेद अन्त्यका लागि सक्रियता बढाएसँगै महिलाहरू गोठमा बस्ने चलन छाडेर घरैमा बस्न थालेका हुन्। सुनौ जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
6: अहिले महिनावारी भएको समयमा घरमै बस्नुका साथै भान्सा कोठामा खाना पकाएर खाने भएको हुनाले अघि पछि र महिनावारी भएको समयमा केही पनि फरक अनुभूति नहुने गरेको बताउँछिन् जुम्लाको धौलापानी गाउँकी लक्ष्मी कन्या धिताल।
7: 14 वर्षबाट 22 वर्षसम्म त धेरै बारे मैले खाना पकाउने आफै खाने कोही न भएछ भनेर म यताउति बाहिर पनि प्रचार पनि गर्दैन केही गर्दैन।
6: जुम्लाको हिया खोला गाउँमा विवाह गरेर आएकी संगीता कामी भन्छिन् भारतको संस्कारमा हुर्किएकी म विवाह गरेर आउँदा सबैभन्दा कठिन समय भनेको महिनावारी बार्न लाग्थ्यो।
8: रोटी खाने दिने अब भात त्यतिखेर नदिने छुई छै त उता गइजा भन्ने त्यस्ताहरू चलन हुन्थ्यो। गोठमा सुन्दाको र घरमा सुन्दाको धेरै अन्तर हुँदो रहेछ। पानी पढियो अब छोरीहरू पनि मेरो 4 छोरी छन् मजाले छोरीको हातमा पानी खाइरहेको छ अहिलेसम्म केही पनि बिरामी भएन मलाई।
6: तातो पानी गाउँपालिकाको हिया खोला गाउँकी अर्की स्थानीय बासिन्दा देवी कन्या आचार्य।
9: घरमा बस्नुहुन्न भन्ने फेरि आँगन नै छुनुहुन्न भन्ने अनि त्यो बच्चा समाएर कसको आँगन जाने के सात दिनसम्म फोहोर भुनेर अलग्गै राख्ने अलग्गै बस्ने त्यतिखेर चलन थियो। सँगै बस्छौँ सँगै खान्छौँ को साथीहरू महिनावारी छ भन्ने पनि अहिले थाहा हुँदैन।
6: जुम्लाका स्थानीय तहहरूले महिनावारी विभेद मुक्त पालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै आएको हुनाले महिनावारी भएकै कारण कसैले पनि विभेद खेप्न नपर्ने भएको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिकाकी उपाध्यक्ष रेउती राउल। स्थानीय गैर सरकारी संस्था र स्थानीय तहहरूको सक्रियतामा महिनावारी सम्बन्धीका सचेतनामूलक कार्यक्रमसँगै महिनावारी विभेद मुक्त पालिकाहरू घोषणा गर्न थालेको छ। कृष्णमाया उपाध्याय, बीबीसी, जुम्ला।
0: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। संयुक्त राष्ट्रसंघले अबको केही साताभित्रै प्राकृतिक एल निन्यो मौसमसँग जोडिएको नयाँ चरण शुरू हुन सक्ने र त्यसले जलवायु परिवर्तनका कारण बढ़िरहेको गर्मीलाई थप चरम बनाउन सक्ने चेतावनी दिएको छ। विश्व मौसम संगठन वर्ल्ड मिटरोलोजिकल अर्गनाइजेशनले सन् 2026 बाँकी अवधिमा एल निन्यो थप सशक्त हुन सक्ने र त्यसका कारण विश्वभर चरम मौसमी घटनाहरू निम्तन सक्ने जनाएको हो। बीबीसी विवरणहरूमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
10: विभिन्न देशका राष्ट्रिय मौसम सम्बन्धी निकायहरूले यो वर्ष अहिलेसम्मकै चरम गर्मी हुन सक्ने भन्दै सुपर एल निन्यो मौसमी अवस्था देखा पर्न सक्ने उल्लेख गरेका छन्। 2 डिग्री भन्दा बढीको तापमान वृद्धिलाई एकदमै चरम अर्थात् सुपर एल निन्यो भन्ने गरिन्छ। एल निन्यो देखा पर्ने वास्तविक समय र त्यसको शक्तिबारे भविष्यवाणी गर्न कठिन हुने गर्छ, तर वैज्ञानिकहरूले मध्य प्रशान्त महासागरको तापक्रमको अवस्थाको निरन्तर विश्लेषण गर्दै आएका छन्। विज्ञहरूले नयाँ एल निन्यो विगतको सरहको वा त्योभन्दा शक्तिशाली हुने भविष्यवाणी गरिरहेका छन्। शक्तिशाली एल निन्योले दक्षिण अमेरिका, दक्षिण पूर्वी एसिया र अस्ट्रेलियामा तापक्रम वृद्धि र सुखापन निम्त्याउने गर्छ। यसका कारण खडेरी र वन डडेलोको जोखिम बढ्ने गर्छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: स्वदेश FM 93.2 MHz।

0: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। सुरुमा प्रमुख समाचार। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। नेपाल भारत सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने र भारतीय जनता पार्टीका अध्यक्ष बीच भेटवार्ता। रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु र नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट। समाचार अब विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलहरूले लगातार विरोध जनाएपछि बैठक जेठ 25 गतेसम्मका लागि स्थगित भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए। सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरूलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटक पटक आग्रह भएको थियो। बजेट लगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसन ग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उहाँले अनुरोध गर्नुभयो। विपक्षी दलका सांसदहरूले सभामुखको आग्रहलाई अस्वीकार गर्दै निरन्तर विरोध गरेपछि बैठक यही जेठ 25 गते सोमबार बिहान 11 बजे बस्ने गरी स्थगित भएको छ। सभामुखको आग्रहपछि समेत विरोधलाई निरन्तरता दिएपछि सभामुख अर्यालले विपक्षी दलका सांसदहरूलाई पालै पालो बोल्न समय दिनुभयो। त्यसक्रममा नेपाली काङ्ग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति त्रुटिपूर्ण र आपत्तिजनक रहेकाले सच्याउनुपर्ने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले देशको सिमाना र सार्वभौम सत्ता जोगाउने विषयमा सबै दलको एकमत हुनुपर्ने भन्दै प्रधानमन्त्रीले संसदमा उपस्थित भएर माफी माग्नुपर्ने बताउनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुसबु ओलीले प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाका दृष्टिले अत्यन्त गम्भीर प्रकृतिको रहेकाले प्रधानमन्त्रीको दल र राज्यका निकायबाट यस्तो अभिव्यक्तिको बचाउ र ढाकछोपको प्रयास गर्नुले अर्को दुर्घटना निम्त्याउन सक्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले राष्ट्रिय सुरक्षाको विषय सबै दलको साझा विषय भएकाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीको दल राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा के हो सदनलाई जानकारी गराउन माग गर्नुभयो। नेकपा एमालेका सांसद गणेश सिंह ठगुन्नाले देशको कार्यकारी प्रमुखले सदनमा राखेका अभिव्यक्तिको दीर्घकालसम्म राजनैतिक र कूटनीतिक प्रभाव रहने बताउनुभयो। त्यसपछि विपक्षी दलका सांसदहरूको विरोधकै बीच सभामुख डोलप्रसाद अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेलेलाई बोल्न समय दिनुभए पनि उहाँले समय नलिएपछि विधेयक प्रमाणीकरण सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र वाचन गरी बैठक स्थगित गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले प्रतिनिधि सभामा प्रधानमन्त्रीले भारतसँगको बहुआयामिक सम्बन्ध विपरीत दिनुभएको अभिव्यक्ति नसच्याएसम्म बैठकको काम कार्यवाही अघि बढ्न नदिने अडान लिएपछि बैठक स्थगित भएको छ। बैठक सुरु हुनासाथ आकस्मिक समयमा सांसदहरूले नेपालले पनि थुप्रै ठाउँमा भारतको जमिन मिचेको छ भनी मुलुकको कार्यकारी प्रमुखले संसदको रोस्ट्रममा उभिएर बोल्नु कूटनीतिक मर्यादा विपरीत भएको भन्दै तत्काल सदनमा आएर माफी माग्नुपर्नेमा जोड दिनुभयो। राष्ट्रिय सभाको अर्को बैठक भोलि दिउँसो 12:15 बस्नेछ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको बताउनु भएको छ। मन्त्री परिषदको आज बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्रीले संसदमा दिनुभएको अभिव्यक्तिबारे संचारकर्मीको जिज्ञासामा शिक्षा मन्त्री पोखरेलले वार्ताको माध्यमबाट सीमा विवाद समाधान गर्नुपर्नेमा नै प्रधानमन्त्री शाहले जोड दिनुभएको बताउनुभयो। विभिन्न समयका सीमा अध्ययन सम्बन्धी संयन्त्रहरूको प्रतिवेदनमा नेपालको भूभाग भारतले उपभोग गरेको हुन सक्ने र भारतको भूभाग नेपालले उपभोग गरेको हुन सक्ने देख्दा प्रधानमन्त्री समेत अचम्मित परेको कुरा मात्रै संसदमा राख्नुभएको मन्त्री पोखरेलले स्पष्ट पार्नुभयो।
1: अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले म अचम्मित परेको भनेर भन्नुभयो। भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने, कति नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा चाहिँ त्यो संयन्त्रहरूबाट आएको हुँदाखेरि दुई देशहरू बसेर टेबल टक गरेर जति पनि सीमा विवादहरू छ त्यो चाहिँ मिलाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले नै भनिसक्नु भएको छ।
0: सरकारले संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम युएनइपीबाट ओजन तहलाई हानि पुर्याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी मन्ट्रियल प्रोटोकलको कार्यान्वयन सम्बन्धी सम्झौता स्वीकृत गरेको मन्त्री पोखरेलले जानकारी दिनुभयो। मन्त्री पोखरेलले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्य पदमा अमीर प्रसाद न्यौपानी, पद्मिनी श्रुति र डाक्टर रेहना श्रेष्ठलाई नियुक्त गरिएको जानकारी दिनुभयो।
2: सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई बढुवा गर्ने, भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा श्री बलभद्र बास्तोला तथा सदस्य पदमा श्री अमीर प्रसाद न्यौपानी, डाक्टर रोहना श्रेष्ठ र पद्मनीति सोतीलाई नियुक्ति गर्ने।
0: मन्त्री पोखरेलले भदौ 23 र 24 गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्य अवधि 45 दिन थप गर्ने निर्णय गरेको बताउनुभयो। भारतको विदेश मन्त्रालयले नेपाल र भारत बीचको सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा दुई देश बीचको सीमाङ्कनको कार्य करिब 98% सम्पन्न भइसकेको जानकारी दिनुभयो। नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयका तर्फबाट सीमाका विषयमा आएका पछिल्ला टिप्पणीबारे सोधिएको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा मामिला पूर्णतया द्विपक्षीय विषय भएकाले यो मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने बताउनुभयो। दुई देश बीचको सम्बन्धका विविध आयामबारे चर्चा गर्दै प्रवक्ता जयसवालले नेपाल र भारत बीच जनस्तरका साथै राजनीतिक दलबीच पनि गहिरो र पुरानो सम्बन्ध रहेको उल्लेख गर्नुभयो। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने र भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीन बीच भेटवार्ता भएको छ। भाजपा मुख्यालय नयाँ दिल्लीमा आज भएको भेटवार्तामा लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भावी नेतृत्व निर्माणमा युवा पुस्ताले खेल्न सक्ने भूमिकामाथि विचार आदान प्रदान भएको छ। प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष नवीनले साझा सभ्यतागत विरासत, सांस्कृतिक सम्बन्ध तथा जनस्तरका सुदृढ सम्बन्धमा आधारित भारत नेपाल बीचको घनिष्ठ र ऐतिहासिक सम्बन्धबारे प्रकाश पार्नु भएको थियो। अध्यक्ष नवीनले भाजपा पार्टीको यात्रा, विचारधारा, संगठनात्मक संरचना तथा जनमुखी राजनीतिक सहभागिता सम्बन्धी दृष्टिकोणबारे जानकारी गराउनु भएको थियो। यस्तै सभापति लामिछाने र भारतीय विदेश मन्त्री एस जयशंकर बीच आज भएको भेटवार्तामा नेपाल भारत विकास साझेदारी तथा जनस्तरका सम्बन्धहरूमा छलफल भएको छ। नयाँ दिल्लीमा आज राष्ट्रपतिका सभापति लामिछाने तथा उहाँको प्रतिनिधिमण्डलसँग भेट्न पाउँदा खुसी लागेको भारतका विदेश मन्त्री जयशंकरले सामाजिक सञ्जाल मार्फत उल्लेख गर्नुभएको छ। सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डल भाजपाको निमन्त्रणामा 5 दिने भारत भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
3: हजुर दर्शन,
4: भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
3: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
5: नमस्ते बाबुजू।
4: नमस्ते, आउनु न भित्रै।
5: हुन्छ बाबुजू।
3: अनि दादा त अफिस गइसक्नु भयो होला है?
4: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
3: हस् हस् बाबुजू।
6: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
3: त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
3: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
7: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले अदालतको जनविश्वास बढाउन कार्ययोजना नै बनाएर अघि बढ्ने बताउनु भएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसँगको भेटमा प्रधान न्यायाधीश डाक्टर शर्माले जनताले महसुस गर्ने गरी न्यायालय सुधारका लागि कार्ययोजना बनाएरै लाग्ने बताउनुभयो। अदालतले गरेको आदेश फैसला यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने विषयमा ध्यान दिनुपर्नेमा सरकारवाला पक्षले जोड दिएका छन्। सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले आज आयोजना गरेको छलफलका वक्ताहरूले अदालतको आदेश फैसला तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन्। सर्वोच्च अदालतका रजिस्ट्रार मान बहादुर कार्कीले फैसला कार्यान्वयनमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो। कैलालीको कर्णाली नदी किनारका सामुदायिक वनहरू नदी कटानको चपेटामा पर्दा वन जोगाउन ठूलो चुनौती देखिएको छ। सामुदायिक वनको संरक्षणका लागि स्थानीय उपभोक्ता समूहका साथै तीनै तहको सरकारले विशेष ध्यान दिनुपर्नेमा उपभोक्ताहरूले जोड दिएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
8: कर्णाली नदीमा आउने बाढीले वर्षेनी कटान गर्दै जाँदा त्यहाँका सामुदायिक वनहरू नदी कटानको चपेटामा परेका हुन्। टिकापुर नगरपालिका वडा नम्बर 7 सत्ती स्थित सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी।
9: मुख्य त हाम्रो कर्णाली नदीको कटानले गर्दाखेरि सामुदायिक वन लगभग यो 6-7 वर्षको दौरानमा करिब 50 हेक्टर जति हाम्रो कटान भइसकेको छ। हाम्रो अब वर्षेनी सामुदायिक वनको अगुवाईमा केन्द्रसम्म गएर विभिन्न मन्त्रालय विभिन्न विभागमा गएर डेलिगेसन बुझाउँदै गरिरहेका छौँ।
8: सत्ती कर्णाली सामुदायिक वन जस्तै टिकापुर नगरपालिका वडा नम्बर 2 स्थित खोटेना पुराखानी सामुदायिक वन पनि नदी कटानको चपेटामा परिरहेको छ। कर्णालीको एउटा भङ्गालो नै सामुदायिक वनतर्फ फर्किएपछि वन क्षेत्र बढी कटान भइरहेको बताउनुहुन्छ खोटेना भुराखानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूपेन्द्र साउद।
10: हाम्रो यतातिर खोटेना सामुदायिक वनतिर जोडिएको कर्णालीको एउटा हाँगाले 25 हेक्टर जति जमिन चाहिँ कर्णालीले चाहिँ कटान गरिसकेको कुराहरू जानकारी गराउँछौँ र त्यो कटानीले भविष्यमा गएर टिकापुर पार्कलाई र नक्लीपुर क्षेत्रले ठुलो नोक्सान गर्ने कुराहरू पनि जानकारी गराउँछौँ।
8: जगतपुर सामुदायिक वनलाई पनि कर्णाली नदीको कटानबाट जोगाउन ठुलो चुनौती रहेको छ। जानकी गाउँपालिका वडा नम्बर 6 स्थित जगतपुर सामुदायिक वनलाई कर्णाली नदीको भङ्गालोले नै दुई भागमा विभाजन गरेको र प्रत्येक वर्ष हेक्टरका हेक्टर वन क्षेत्र नदीले कटान गर्दै गइरहेको छ। यसरी नदीले कटान गरिरहेको वनलाई जोगाउन सामुदायिक वनको स्रोतले नसकिने भएकाले सरकारले नदी कटान रोक्नमा तटबन्ध लगायतका कामहरू गरेको भए राम्रो हुने थियो भन्नुहुन्छ जगतपुर सामुदायिक वनका अध्यक्ष निरबहादुर शाह।
11: यसमा अब सामुदायिक वनको आफ्नो स्रोत छैन, स्रोत भए पनि त्यत्रो गर्ने क्षमता छैन, त्यसो भएको कारणले गर्दाखेरि अब राज्यले गरिदियो भने अलि केही सम्भव हुन्थ्यो।
8: कैलालीको टिकापुर र लम्कीचुवा नगरपालिका तथा जानकी गाउँपालिकाको क्षेत्रमा मात्र कर्णाली नदी किनारमा दर्जन बढी सामुदायिक वनहरू रहेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
0: अब अन्तर्राष्ट्रिय समाचार। रुसले युक्रेनका विभिन्न शहरमा गरेको हवाई आक्रमणमा परि कम्तीमा 16 जनाको मृत्यु भएको छ। यो आक्रमणलाई मस्कोले केही महिना यता गरेको ठूलो सैन्य कारवाही मानिएको छ। घटनामा कैयौं मानिस हताहत भएको अधिकारीहरूले बताएका छन्। मृतक दुई बालबालिका सहित दोनिप्रोमा 11 र राजधानी किबमा 5 जना गरी कुल 16 जनाको मृत्यु भएको पुष्टि भएको छ। रुसले आवासीय भवनहरूलाई निशाना बनाई हमला गरेको देखिएको छ। अब आर्थिक समाचार।
12: सन् 2026 मे महिनामा मात्रै 1,00,000 भन्दा बढी विदेशी पर्यटकले नेपालको भ्रमण गरेका छन्। मे महिनामा 1,02,626 विदेशी पर्यटक नेपाल भित्रिएको र उक्त संख्या गत वर्षको तुलनामा 19% बढी रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ। गत वर्षको मे महिनामा 86,216 पर्यटक नेपाल घुम्न आएका थिए। कोरोना महामारी अगाडि सन् 2019 मे महिनामा 78,329 विदेशी पर्यटक नेपाल घुम्न आएका थिए। मे महिनामा नेपाल आउने पर्यटक मध्ये सबैभन्दा बढी भारतका पर्यटक रहेका छन्। उक्त महिनामा भारतबाट मात्र 40,782 पर्यटक नेपाल घुम्न आएका छन्। त्यस्तै दोस्रोमा चीनबाट 11,514, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट 9,001, चौथोमा बङ्गलादेशबाट 5,298 र पाँचौंमा संयुक्त अधिराज्य बेलायतबाट 3,375 पर्यटक नेपाल घुम्न आएका छन्। चालु आर्थिक वर्षको 10 महिनामा वीरगञ्जनाका हुँदै 7,97,00,000 रुपियाँ बराबरको दालजन्य वस्तु आयात भएको छ। त्यहाँबाट विभिन्न 7 प्रकारका दलहन नेपाल आयात भएका हुन्। गत आर्थिक वर्षको 10 महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वीरगंज नाकाबाट आयात भएको मूल्यको आधारमा आयात 2,24,00,000 अर्थात 22% घटेको छ। गत आर्थिक वर्षको 10 महिनामा उक्त नाकाबाट 10,21,00,000 मूल्यको दालजन्य वस्तु आयात भएको थियो।
0: आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
13: चीनले लगातार दोस्रो हार बिहोरीसँगै नेपाल पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट भएको छ। सिङ्गापुरमा भइरहेको छनौटमा चीन लगातार दुई हारका साथ प्रतियोगिताबाट बाहिरिए पश्चात नेपाल एक खेल अगावै प्रतियोगितामा सेमी फाइनल पुग्नका साथै एसियन गेम्सका लागि छनौट भएको हो। पहिलो खेलमा नेपालसँग 221 रनको फराकिलो अन्तरले पराजित चीन दोस्रो खेलमा मलेसियासँग 9 विकेटले पराजित भयो। मलेसिया पनि नेपालसँगै एक खेल अगावै सेमी फाइनल पुग्दै एसियन गेम्सका लागि छनौट भएको छ। चीनले दिएको 85 रनको लक्ष्य मलेसियाले 7.5 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। सोमो चरणको अन्तिम खेलमा बिहिबार नेपाल र मलेसिया खेल्दैछन्। बुधबारबाट मलेसियामा एसिसी प्रिमियर कपको सुरुवात हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा बुधबार नै नेपालले कतारको सामना गर्दैछ। कतार र नेपाल बीचको खेल मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभलमा बुधबार बिहान 7:15 बजीबाट सुरु हुँदैछ।
0: खेल समाचारको साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा कोशी र मधेस प्रदेश लगायत गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज पनि अवरुद्ध। नेपाल भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान खोज्न सरकारले काम गरिरहेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलको भनाई। नेपाल भारत सीमा विवादलाई स्थापित द्विपक्षीय संयन्त्र मार्फत नै समाधान गरिने भारतीय विदेश मन्त्रालयद्वारा स्पष्ट। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सभापति रवि लामिछाने र भारतीय जनता पार्टीका अध्यक्ष बीच भेटवार्ता। रुसले युक्रेनमा गरेको हवाई आक्रमणमा कम्तीमा 16 जनाको मृत्यु र नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्सका लागि छनौट। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
1: माया कुमारी ढकाल शीतलपुर माडी पहिला घुमा बाबु मलाई पहिले देखुन घुमा मा फाउन देखुन घुमा के यदि दिदी कता गयौँ कता गएन होइन घर वरिपरि हेर्छन् गोठा जाँदाखेरि गोठा छादेको पनि देखिन्छ क्या अरे लडेको पनि देखिन्छ त्यहाँबाट उठाएर खाता ल्याएर सुताई अनि त्यहाँबाट फेरि त्यहीँ पनि छारेँ यसलाई अपरेसनै गर्नुपर्छ यसलाई नौपोका खुनै हाल्नुपर्छ भनेर भनेको अब भएन अब एकपल्ट आयुर्वेदिक दबाईमा लानु पर्यो भनेर समदिनले भन्नुभयो मलाई कपडा पनि पन्छाएको अनुभव कपडा अब आशा छैन भनेर ल चाँडो हेरेर खाम भनेर अनि त्यहाँ जहीँ छोरीले लगाइजानु भनेर अनि त्यहाँबाट अनि जहीँ लिएर जानुभयो र आयुर्वेदिक दबाईले म भाँचेँ किम बाबु तर म त डाँडो काटेर आएँ डाँडो काटेर आएँ तर आयुर्वेदिक दबाईले म बचेँ
2: दीर्घकालीन उपचारको लागि वैदिक आयुर्वेद सेवा प्रणाली
3: सम्पर्क लाइन्स चौक आनन्द मार्ग नयाँगढ चितवन मोबाइल 98555509434

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
1: कहाँ गएर के सिप सिकौ भन त अब।
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narengard Phone 056-490-374-98-510-61-356
1: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: तपाईँ उत्कृष्ट, तपाईँको विचारले तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर।
6: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
7: हामी कहाँ आधुनिक डिजाइनका दराज, पलङ, टु पिस, थ्री पिस दराज, डाइनिङ सेट, कुर्सी, टेबल, लोबेड, अफिस टेबल, अफिस र्याक, सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ। घरको झ्याल ढोका, चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ।
2: ग्रुप राइटर रामबाबु बिक, सोमेश्वर फर्निचर उद्योग बसन्तपुर। मोबाइल 98550-83852, 98453-72852 र 98065-68852।

0: Stúdios FM, Tirana Bithuplu, 2 MHz. खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर सोधे

नमस्कार मारिको सर्वाधिक सुनिने तथा विश्वभर करोड़ श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। दिवंगत खगिसारा चपागाई चपाईको 12 दिनको पुण्यतिथिको अवसरमा माडीपास ब्रह्मपुरीमा आयोजित रक्तदान कार्यक्रममा श्रद्धाञ्जली स्वरूप 21 जनाले रक्तदान गरेका छन्। चपाई परिवारको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी बगडा उपशाखा र मानवताका लागि रक्त अभियानको सहयोगमा मृतकको पारिवारिक निवासमा मंगलबार बिहान रक्तदान कार्यक्रम सञ्चालन भएको हो। स्वर्गीय चपाईप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारले मृत्यु संस्कारसँग जोडेर मानव सेवाको भावनालाई अघि बढाउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको जनाइएको छ। यसैबीच 31 स्थापना दिवसको अवसर पारी टेक माइन्स नेटवर्क प्रालीले भरतपुरमा खुल्ला रक्तदान कार्यक्रम सञ्चालन गरेको छ। 2052 साल जेठ 19 गते स्थापना भएको र माडीकी क्षेत्रमा पहिलो इन्टरनेट सेवा प्रदायक समेत रहेको सो कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित सो कार्यक्रममा स्थानीय नागरिक र कम्पनीका कर्मचारीहरू सहभागी रहेका थिए। सामाजिक कुरीति विरुद्ध विद्यालय अभियान सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रम माडी नगरपालिका जनजीवन माध्यमिक विद्यालयमा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति चितवनको आयोजनामा विद्यालयमा अध्ययनरत कक्षा 8 का 66 जना विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रम जातीय विभेद, महिला हिंसा र दाइजो प्रथा, बालिका भ्रूण हत्या, अन्धविश्वास र ढुङ्गीपन जस्ता विषयवस्तुमा अन्तर्क्रिया सञ्चालन भएको थियो। कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समिति चितवनका अधिकृत नवराज सापकोटा र रमेश राजहमालले गर्नुभएको थियो। यसैबीच कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई इलाका प्रहरी कार्यालय माडीका प्रमुख किरण राईले सामाजिक विकृति सम्बन्धी कानूनी व्यवस्था, दण्ड सजाय र पीडितले कसरी उजुरी दिन भन्ने विषय लगायतका विषयमा जानकारी प्रदान गर्नुभएको थियो। जिल्ला समन्वय समिति चितवनका उपप्रमुख कल्पना सापकोटा काफ्लेको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका सदस्य बाबुराम सुवेदी, विद्यालयका प्रधान अध्यापक अमृता केसी लगायत शिक्षक शिक्षिकाहरूको सहभागिता रहेको थियो। हत्याकाण्ड भएको आज 25 वर्ष पूरा भएको छ। 2058 जेठ 19 गते नारायण हिटी दरबारमा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंश विनाश भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा पारिवारिक जमघटका बेला भएको सो घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, राजकुमार निराजन, राजकुमारी श्रुति लगायत वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र, राजपरिवारका अन्य सदस्य शान्ति, श्रद्धा, जयन्ती, श्रद्धाका पति कुमार खड्क विक्रम शाहको हत्या भएको थियो। घटनामा गोली लागि अचेत अवस्थामा रहेका तत्कालीन युवराज दिपेन्द्रलाई जेठ 20 गते राजा घोषणा गरिएको थियो। दिपेन्द्रको पनि 2058 जेठ 22 गते निधन भएपछि ज्ञानेन्द्रलाई नै राजा घोषणा गरिएको थियो। तत्कालीन प्रधान न्यायाधीश केशव प्रसाद उपाध्याय र सभामुख तारानाथ राणा भाट रहेको दुई संसदीय समितिलाई छानबिन गरी प्रतिवेदन पेश गर्ने निर्देशन दिएको थियो। छानबिन समितिले दिपेन्द्रले सबैको हत्या गरी आत्महत्या गरेको भन्ने प्रतिवेदन दिए पनि आम नेपालीले यसलाई स्वीकार गरेका छैनन्। दरबार हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ। कानुनी तम्बरले अवैधिक मुद्राको सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले 29 वर्षका डाक्टर पुष्पकुमार यादवलाई 30,000 अमेरिकी डलर र 17 थान मोबाइल सहित पक्राउ गरेको छ। जिल्ला प्रहरीकारले चितवनका अनुसार डाक्टर यादव भरतपुर महानगरपालिका 10 चित्रसेन टोलको एक घरको कोठा भाडामा लिएर बस्दै आएका छन्। धनुषाको हंसपुर नगरपालिका 4 का स्थायी बसोबासी डाक्टर यादवका बारेमा अनुसन्धान गर्दा उनी अवैध क्रिप्टो करेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसीलाई मनोनयन गरेको छ। रासपाको सोमबार बसेको सचिवालय बैठकले काठमाडौँ टोखाका केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनित गरेको रासपा प्रवक्ता मनिष झाले जानकारी दिए। महानगरपालिका 23 बेलहट्टाका एक वृद्ध राप्ती नदी किनारमा मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरीकारले चितवनका अनुसार बेलहट्टा स्थित घर भएका 60 वर्षीय कुलबहादुर चोखालको मृत्यु भएको हो। उनी जेठ 18 गते दिउँसो करिब 3 बजे घरबाट घाँस काट्न भन्दै हरियाली सामुदायिक वनतर्फ गएका थिए। साँझसम्म घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको प्रहरीले जनाएको छ। खोजी कार्यका क्रममा आज बिहान करिब 9 बजे राप्ती नदी किनारमा चोखाल मृत अवस्थामा फेला परेको जनाइएको छ। घटनापछि प्रहरी टोली र स्थानीयवासीको सहयोगमा खोजतलास भइरहेको थियो। प्रहरीले नदी किनारबाट शव निकालेर हेर्दा मृतकको दुवै हात तथा दाहिने
खुट्टाको भाग गोहीले खाएको जस्तो देखिएको जनाएको छ। घटनाको यथार्थ कारण खुल्न बाँकी रहेको र गोहीको आक्रमण भए नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय खबरहरू। नेपालको राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलले भारतीय जनता पार्टी भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग नयाँ दिल्लीमा भेटवार्ता गरेको छ। भाजपाले चिन्नुहोस् अभियान अन्तर्गत नयाँ दिल्ली स्थित भाजपाको केन्द्रीय कार्यालयमा सो भेटघाट भएको हो। भेटघाटका क्रममा रासपा प्रतिनिधि मण्डललाई स्वागत गर्दै भाजपाका राष्ट्रिय अध्यक्ष नितिन नवीनले साझा सभ्यताको सम्पदा, एकीकृत सांस्कृतिक बन्धन र बलियो जनस्तरको सम्बन्धमा आधारित भारत र नेपाल बीचको घनिष्ठ एवं ऐतिहासिक सम्बन्धमाथि प्रकाश पार्नु भएको थियो। यस्ता खाले कार्यक्रमहरूले लोकतान्त्रिक सम्वादलाई सुदृढ गर्न र भाजपा तथा राजसपा बीचको पार्टीका संलग्नतालाई अझ गहिरो बनाउन मद्दत पुग्ने धारणा उहाँले व्यक्त गर्नुभयो। शाहले द्विपक्षीय सीमा विवादका विषयमा दिनुभएको अभिव्यक्तिप्रति भारतले मंगलबार प्रतिक्रिया जनाएको छ। दुई छिमेकी देश बीचको आपसी मामिलामा कुनै पनि तेस्रो पक्षको भूमिका नरहने जिकिर भारतले गरेको हो। संचारकर्मीका जिज्ञासाहरूको जवाब दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्रीको भनाइलाई भारतले नोटिसमा लिएको बताउँदै सीमा सम्बन्धी विषयहरूलाई विद्यमान द्विपक्षीय संयन्त्र मार्फत सम्बोधन भइरहेको कुरामा जोड दिनुभयो। गरेको सरकारले भूमि सम्बन्धी समस्या समाधान गर्न भनेर नयाँ समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्री परिषद बैठकले भूमि समस्या समाधान समिति गठन गर्दै पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको हो। भूमिहीन र सुकुम्बासी समस्या समाधानका नाममा सरकारले गठन गरेको यो 20 औं संयन्त्र हो। संसद अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा आएर माफी नमागुन्जेल काङ्ग्रेसले यही 25 जेठसम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङदेम्बेले बताउनुभयो। राष्ट्रपाले बागमती र मधेस प्रदेशका विभिन्न स्थानीय तह र वडाहरूमा हुन लागेका पार्टीका निर्वाचन प्रक्रियाहरू तत्कालका लागि स्थगित गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको मंगलबार बसेको बैठकले विवाद उत्पन्न भए उजुरीहरू प्राप्त भएकाले छानबिनका लागि निर्वाचन हाललाई स्थगित गरेको जनाएको छ। गरेर नयाँ पार्टी बनाउने तयारीमा जुटेका नेता धवल सञ्जय डाँडाले राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई बीच मंगलबार भेटवार्ता भएको छ। भेटका क्रममा मिलेर जाने विषयमा दुई नेताबीच सहमति भएको स्रोतको दावी छ। यद्यपि पार्टीको नाम के राख्ने र कसरी धेरैभन्दा धेरैलाई पार्टीमा सहभागी गराउने भन्नेबारे भने क्रमशः छलफल गरेर निष्कर्षमा पुग्ने समझदारी बनेको स्रोतको भनाइ छ। मुस्ताङमा पछिल्लो 5 वर्षमा लेक लागेर 58 जना पर्यटकले ज्यान गुमाएका छन्। लेक लागेर मृत्यु हुनेहरूमध्ये 65% भन्दा बढी भारतीय पर्यटक छन्। आर्थिक वर्ष 2078-89 आर्थिक वर्ष 2082-83 जेठ 15 गतेसम्म लेक लागेर 16 नेपाली र 42 विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख गरिएको छ। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0556 5563 98 550 77 061 र 98 550 77 053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 98 550 26 440
3: It's 10 o'clock. अहिले 10 बजेको छ।

ए मुखे खोल्न पर्ने हो कि आफै बुझिए ए जाने मुखे खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पछि

0: क्षणमै तिमी करोडपति बन्दछौ, दोस्रो क्षणमा तिमी दरिद्र बन्दछौ। तिमीले जे गर्दछौ त्यो भगवानलाई अर्पण गर्दै जाऊ। यसो गर्नाले तिमीले सधैँभरि जीवन मुक्त भएको आनन्द अनुभव गर्नेछौ।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश
0: प्रस्तुता पण्डित रामभक्त अधिकारी
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएमको प्रसारणमा
2: गुरुर् ब्रह्मा गुरुर् विष्णु गुरुदेव महेश्वर गुरु साक्षात परब्रह्म तस्मै श्री गुरवे नमः। प्रातःकालमा गुरुचरणमा दण्डवत प्रणाम गर्दै आजको प्रातःकालीन धार्मिक कार्यक्रम शुभारम्भ गर्दछु। भगवान् श्री कृष्ण आफ्ना प्यारा शिष्य अथवा सखा अर्जुनलाई गीतोपदेशको प्रसङ्ग गर्दै आउनुभएको छ। अहिले म परमात्मा श्री कृष्णले अर्जुनलाई बक्सेको ज्ञान अध्याय 4 को 21 मन्त्रबाट आजको कार्यक्रम शुभारम्भ गर्ने अनुमति माग्छु। परमात्मा भन्नुहुन्छ अर्जुनलाई, अपाने जुहति प्राणम प्राणे प्राणम तथा परे प्राणापान गति रुद्ध्वा प्राणायाम परायण अपरे नियताहारा प्राणान प्राणोषी जुहते। यसरी परमात्मा श्री कृष्ण अर्जुनलाई योगीजनहरूले गर्ने साधनाका बारेमा उपदेश गर्ने क्रममा भन्नुहुन्छ, कुनै योगीहरू समाधिमा रहनका लागि प्राणायामद्वारा श्वासलाई रोकिराख्छन्। यिनीहरू अपान वायुमा प्राणवायुलाई प्राणमा अपानलाई रोक्ने अभ्यास गर्दछन् र अन्त्यमा प्राण र अपान दुवैलाई रोकेर समाधिमा प्रवेश गर्दछन् भने कुनै योगीहरू आहारालाई नियन्त्रण गर्दै प्राणायाम

प्राणमै होभिदिन्छन्, प्राणलाई प्राणमै होभिदिन्छन्। यस्तो उपदेशको क्रममा परमात्मा भन्नुहुन्छ, श्वास प्रक्रियालाई छुवाफा गरेर हाम्रो जुन बाहिरको अक्सिजन भित्र र भित्रको कार्बन डाइअक्साइड बाहिर फाल्ने जुन प्राण प्रक्रिया छ त्यसलाई नियन्त्रण गर्ने पद्धतिलाई प्राणायाम भनेर शास्त्रहरूमा लेखिएको पाइन्छ। सुरुमा हठयोगका विविध आसनहरूका सहायताले यसको अभ्यास गरिन्छ। यी सम्पूर्ण विधिहरू इन्द्रियहरूलाई वशमा राख्न र आत्मसाक्षात्कारका मार्गमा प्रगति गर्नका लागि परमात्माले भनिबक्सेको। यस विधिमा वायुलाई शरीरभित्रै रोकेर अभ्यास पनि गरिन्छ, जसले गर्दा वायुमार्गको दिशा उल्टो हो। अपान वायु अघो अधोगामी हो र प्राण वायु ऊर्ध्वगामी हो। प्राण र अपान जबसम्म प्राण र अपान दुवै वायु तटस्थ भएर पूरक या सम हुँदैनन् तबसम्म योगीले विपरीत दिशामा श्वास लिने अभ्यास गरिरहन्छ। यसरी प्राणवायुमा अपान वायुलाई मिलाउनुलाई रेचक भनिन्छ। प्राण र अपान दुवै वायुलाई पूर्णतया रोक्नुलाई कुम्भक योग भनिन्छ। यो कुम्भक योगको अभ्यासद्वारा मानिसले आत्मसिद्धिका लागि आफ्नो जीवन अवधि आयुभरि पनि बढाउन सक्छन्। यसरी प्राणायामद्वारा भविष्य वक्ताहरू सफल भएको पाइन्छ। तपस्वीहरू प्राणायामद्वारा ठुला ठुला रिसर्च गरेर विभिन्न प्रकारका पद्धतिहरूको सिर्जना गरेर अनुसन्धान गरेका थिए। बुद्धिमान योगीहरू एउटै जीवनकालमा सिद्धि प्राप्त गर्ने अथवा गर्न चाहन्छन्, उनीहरू फेरि अर्को जीवनको प्रतीक्षा गरिरहँदैनन्, यही जीवनमा सफलता प्राप्त गर्छन्। यो कुम्भक योगको अभ्यास गरेर योगीहरूले आफ्नो जीवन अवधि धेरै वर्षसम्मका लागि बढाउन सक्दछन्, आयु बढाउन सक्दछन्। तर भगवानको अलौकिक प्रेम भक्तिमा लागिरहने परमात्मामा भावित मानिसहरू स्वत नै इन्द्रियहरूलाई नियन्त्रण गर्न सक्ने हुन्छन्। उसका इन्द्रियहरू सदैव परमात्माका सेवामा लागिरहने हुनाले तिनलाई अन्यत्र लाग्ने अवसरै हुँदैन। फलस्वरूप त्यस्तो व्यक्ति जीवनका अन्त्यमा स्वतः भगवानमा प्रणयित भइहाल्छ। परमात्माको दिव्य साधनामा स्थानान्तरित हुन्छ। त्यसैले उसले आफ्नो जीवन अवधि अभ्यास लम्ब्याउँदै अभ्यास गर्दछ, प्रयत्न गर्दै जान्छ। ऊ त तत्काल मुक्तिको स्तरमा पुग्दछ। भगवद् गीताको 14:26 भनिएको पनि छ, मांस यो व्यभिचारेण भक्ति योगेन सेवते सगुणान समते तैतान ब्रह्म भूयाय कल्पते। यसरी परमात्माले भन्नुभएको छ,
अर्थात् भगवान भन्नुहुन्छ, भगवानको विशुद्ध भक्तिमा लागेको व्यक्ति प्रकृतिका गुणहरूलाई पार गर्दै गर्दै तुरुन्त आध्यात्मिक अवस्थामा पुग्दछ। परमात्मा श्रीकृष्णको मुहारविन्दबाट यस्तो भन्नुभएको छ, परमात्मामा लागेको व्यक्तिले दिव्य अवस्थाबाट आफ्नो साधना सुरु गर्दछ र निरन्तर त्यही दिव्य चेतनामै रहिरहन्छ। त्यसैले उसको कहिल्यै पतन हुँदैन र जीवनको अन्त्यमा ऊ तुरुन्तै भगवत धाममा प्रवेश गर्दछ अथवा मुक्त हुन्छ। परमात्माको प्रसाद मात्र ग्रहण गर्नाले स्वतः आहारामा नियन्त्रण हुन पुग्दछ। इन्द्रियहरूलाई नियन्त्रण गर्ने विषयमा भोजन घटाउनु वा अल्पाहार गर्नु निकै सहयोगी सिद्ध हुन सक्छ। बहुआहाराभन्दा अल्पआहार साधनाको अवस्थामा बहुत लाभदायक हुन्छ। इन्द्रियहरूलाई नियन्त्रण नगरिकन सांसारिक बन्धनबाट छुटकारा पाउन सम्भव पनि छैन। त्यसै कारणले इन्द्रिय नियन्त्रणको बारेमा परमात्मा श्रीकृष्ण अर्जुनलाई यसरी बताउनुहुन्छ, इन्द्रिय इन्द्रियार्थे जो वर्षन्छ इति धारण। परमात्मा यसरी अर्जुनलाई उपदेश बक्सेको छ, बुद्धिमान योगीहरू एउटै जीवनकालमा सिद्धि प्राप्त गर्न चाहन्छन्, बहुजन्म लिन चाहँदैनन्। यो त दुःख सागरमा, यो दुःखरूपी संसार रूपी एउटा बजारमा हामी ओर्लिरहेको छ। यो बजारमा हामी अल्मलिरहेका छौँ, यो माल यो वस्तु यो राम्रो यो नराम्रो यी आदि कुराले हाम्रो जीवनमा अल्झाइराखेको छ। यी इन्द्रियका वृत्तिहरूलाई रोक्नकै लागि परमात्माले यो योगाभ्यासको लागि यसरी उपदेश बक्सेको छ प्राणायामको। यसरी परमात्मा श्रीकृष्ण अर्जुनप्रति बहुत प्रेम गरेर यो अभ्यास सिकाइरहनु भएको छ। यिनै कुराहरूलाई राखेर मेरा सम्पूर्ण श्रोतृवृन्दमा आभार व्यक्त गर्दै मेरो आजको गीता उपदेश यहीँनेरि विश्राम गर्ने अनुमति माग्छु। जयथु संस्कृतम्।

0: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज
1: देश दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 मेगाहर्ट्ज मा दिसमिसे बिहान देखि राति अबेर सम्म खबरै खबर खबरै खबर
2: बिहानै 5:30 बजे राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाको संगालो
3: नेपाली खबर
4: नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार
5: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि
6: राष्ट्रपा सभापति लामिछानेलाई भाजपा मुख्यालयमा रेड कार्पेट नेपाल संघको सीमा विवादमा भारतद्वारा तेस्रो पक्ष अस्वीकार मानव अधिकार आयोगको सिफारिशमा राजनीति र संवैधानिक प्रश्न सहकारीको 88 अर्ब बचत फिर्ता अझै अनिश्चित क्लिनचिटको पर्खाईमा सुधन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको प्रविधिले जोगाउँदै कुम्हार समुदायको पुर्ख्यौली पेसा शीर्षकको शुभ समाचार
4: माटोका विभिन्न प्रकारका भाँडा बनाउने मुख्य पेसा तराई मधेसमा बसोबास गर्ने कुम्हार समुदायको पहिचानसँग जोडिएको छ पुस्तौंदेखि यही पेसा अपनाउँदै

0: आएको कुम्हार समुदायले माटोका भाँडाकुँडा निर्माण तथा बिक्री गरेर जीविकोपार्जन गर्दै आएको भए पनि आधुनिक जीवनशैली, प्लास्टिक तथा अन्य औद्योगिक सामग्रीको बढ्दो प्रयोगका कारण यो पुर्ख्यौली पेसा पछिल्ला वर्षमा संकटमा पर्दै गएको थियो। लोप हुने अवस्थामा पुगेको यही पेसा अहिले भने आधुनिक प्रविधिको सहायताले पुनः जीविकोपार्जनको भरपर्दो माध्यम बन्दै गएको छ। सिप विकास तालिम र आधुनिक उपकरणको प्रयोगले कुम्हार समुदायका महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको छ। सप्तरीको छिन्न मस्ता गाउँपालिका तिनकी 20 वर्षीय आरती पण्डित यसको उदाहरण हुनुहुन्छ। कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष आईएफएडी र विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपी, एफएओ र यूएन ओमेनको साझेदारीमा दिदी बहिनी र सप्रोस नेपालद्वारा सञ्चालित ग्रामीण महिला आर्थिक सशक्तिकरण कार्यक्रम अन्तर्गत माटोको ग्लास तथा भाँडा बनाउने सिप विकास तालिम लिएपछि सिकेको सिपको उपयोग गर्दै उहाँ अहिले माटोका मटका अर्थात चिया कप उत्पादनमा व्यस्त देखिनु भएको हो। आरतीले विगत 7 महिनादेखि मटका उत्पादन गर्दै आउनु भएको छ। उहाँका अनुसार दैनिक रूपमा उत्पादन तथा बिक्रीबाट करिब 3,000 रूपियाँसम्म आमदानी हुने गरेको छ। सक्रोस नेपालले मटका बनाउने तालिम र विद्युतबाट चल्ने मोटर जडित आधुनिक चक्का उपलब्ध गराएपछि उत्पादन क्षमता बढेको र अहिले मटका बिक्रीबाट मासिक रूपमा 50,000 रूपियाँसम्म आमदानी हुने गरेको उहाँको भनाई छ।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। राजसभा सभापति लामिछानेलाई भाजपा मुख्यालयमा रेड कार्पेट शीर्षकमा हिमालय टाइम्समा खबर छ। 5 दिने भारत भ्रमणमा रहनुभएका सरकारको नेतृत्व गरिरहेको दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च स्तरीय राजनीतिक भेटघाटमा व्यस्त रहनुभएको छ। सोमबार नयाँ दिल्ली पुग्नुभएका सभापति लामिछानेको आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुँदैछ। मंगलबार नयाँ दिल्ली स्थित भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी मुख्यालयमा लामिछानेलाई भव्य स्वागत गरिएको थियो। भाजपा मुख्यालयमा रविलाई रेड कार्पेटमा भव्य स्वागत गरिएको हो। लामिछाने सभाकार दीनदयाल मार्ग स्थित पार्टी केन्द्रीय कार्यालय प्रवेश गर्दा मुख्य द्वारमा नरसिंहा बजाउँदै परम्परागत झाँकी प्रदर्शन गरिएको थियो। रवि सभा DL1NA408 नम्बरको मर्सिडिज बेन्च मुख्यालय प्रवेश गर्न लाग्दा भाजपा अध्यक्ष नितिन नवीन लगायतले भव्य स्वागत गरेका थिए। लामिछाने कारबाट ओह्रिँदा स्वागतका लागि पुष्पवृष्टि गरिएको थियो। बीजेपी नेता कार्यकर्ताको घुइँचो समेत लागेको थियो। त्यस्तै हिजो अध्यक्ष नितिन र सभापति लामिछाने बीच समेत भेटवार्ता भएको थियो। अतिराष्ट्रवादी भाषा हामी मन पराउँदैनौ भनी सभापति लामिछानेले सम्बोधन गरेको जनाइएको छ। भारतसँगको सम्बन्धबारे उनले आधा दर्जन प्रस्ताव समेत अघि सारेका छन्। सो क्रममा सभापति लामिछानेले भाजपा अध्यक्ष नितिनलाई पशुपतिनाथ मन्दिरको फोटो उपहार दिनुका साथै रुद्राक्षको माला समेत लगाइदिनु भएको थियो। सभापति लामिछानेको स्वागतमा भाजपा कार्यालयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा राष्ट्रिय अध्यक्ष नितिनका साथै लामिछानेको फोटोसहितको ब्यानर राखिएको थियो। स्वागतपछि मुख्यालयमा लामिछाने नेतृत्वको भ्रमर टोली र भाजपा नेताहरूबीच भेटवार्ता भएको थियो। भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपा कार्यालयको संरचनाबारे जानकारी गराएका थिए। त्यस्तै सभापति लामिछाने र भाजपा नेताहरूबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य तथा आपसी सम्बन्ध सुदृढीकरणका पक्षमा छलफल भएको भेटमा सहभागी राष्ट्रपा सचिवालय सदस्य दीपक बोहराले जानकारी दिनुभएको छ।
0: नेपालसँगको सीमा विवादमा भारतद्वारा तेस्रो पक्षको संलग्नता अस्वीकार शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। प्रधानमन्त्री

0: खेरीको समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा इङ्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो। यी सबै कुरा टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु। भारतले भने नेपालसँगको सीमा विवादमा तेस्रो पक्षको संलग्नता सम्बन्धी विचारलाई दृढता साथ अस्वीकार गरेको छ। उसले सुल्झाउन बाँकी रहेका विषय द्विपक्षीय संयन्त्र मार्फत नै अगाडि बढाइने दोहोर्याएको छ। दिल्ली स्थित भारतीय विदेश मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले तेस्रो पक्षको भूमिका नकारेका हुन्। प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधि सभा सीमा विवाद बारे दिएको अभिव्यक्तिका विषयमा भारतीय पत्रकारहरूले सोधेको प्रश्नमा प्रवक्ता जयसवालले नेपाल र भारत बीचको सीमा विवाद हल गर्ने प्रयास भइरहेको जानकारी दिए। सीमा सम्बन्धी समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र बनाएका छौं। भारत र नेपाल बीच जे जति द्विपक्षीय मामिला छन् यसमा कुनै पनि तेस्रो पक्षको भूमिका आवश्यक छैन भन्नेमा सम्बन्धित सबै स्पष्ट हुनुपर्छ उनले भनेका छन्। भारतीय विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भारत नेपाल सीमाबारे प्रधानमन्त्री शाह र परराष्ट्र मन्त्रालयको टिप्पणी हेरेको बताए।
1: सहकारीको 88 अर्ब बचत फिर्ता कहिले शीर्षकमा नागरिक दैनिकमा खबर छ। राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी वाचा पत्रमा भनेको छ आम नागरिकको पसिनाको कमाई सुरक्षित गर्न सरकार गठन भएको 100 दिनभित्र सहकारीमा बचतकर्ताको लागत बचत बापतको रकम फिर्ता गर्नेछौ। रासोपाको यस्तो घोषणाबाट सहकारीमा निक्षेप डुबेका निक्षेपकर्ता खुसी भए। रासोपाको सरकार भनेको 60 दिन बितिसकेको छ। रासोपा नेतृत्वको सरकारले सहकारीका निक्षेपकर्ताको रकम फिर्ता गर्ने गरी आर्थिक वर्ष 2083-84 बजेट ल्याउँछ भन्नेमा पीड़ित विश्वस्त थिए। तर अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले ल्याएको बजेटले उनीहरूको समस्या सम्बोधन गरिन। रासोपाको सरकार भनेपछि रकम फिर्ता हुने आशमा बसेका पीड़ित अहिले निराश छन्। बजेट पुस्तिकामा लेखिएको छ समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि सहकारीको बचत रकम तथा सम्पत्ति बिक्रीबाट स्रोत भर्ना हुने गरी चक्रीय कोषको रूपमा स्थापित एकीकृत बचतकर्ता सुरक्षा कोषबाट बचत फिर्ता गर्ने कार्यलाई निरन्तरता दिइनेछ। निक्षेपकर्ताका लागि बजेटमा रकम विनियोजन गरिएको छैन। बजेटले सहकारी समस्यालाई प्राथमिकता नदिएको विज्ञहरू बताउँछन्। बजेटले सहकारी समस्या सम्बोधन गर्ने ठोस योजना ल्याउन नसकेको राष्ट्रिय सहकारी नियमन प्राधिकरणका पूर्व अध्यक्ष खगराज शर्माले बताउनु भएको छ। सरीलाई समस्याग्रस्त घोषणा गर्न शुरू भएको एक दशक पुग्न लाग्यो। शर्माले भन्नु भयो अहिलेसम्म पीड़ितले रकम फिर्ता पाउन सकेका छैनन्। बचत फिर्ताका लागि उठेको आवाजलाई सामान्य सम्बोधन गर्न सानो रकम फिर्ता शुरू गर्नु सकारात्मक भए पनि यसले पीड़ितले न्याय नपाउने उनले बताएका छन्। पीड़ितको रकम फिर्ता गर्ने हो भने सरकारले सम्पत्ति किनेर पीड़ितलाई रकम दिनुपर्छ उनले भनेका छन्। त्यसका लागि सरकारले छुट्टै कम्पनी खड़ा गर्नुपर्छ। शर्माका अनुसार सहकारीमा धितो राखेको सम्पत्ति सरकारले किनेर निक्षेपकर्ताको रकम फिर्ता गर्नुपर्छ। सहकारी संस्थामा बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति प्रतिवेदन 2081 अनुसार 22 समस्याग्रस्त तर सार्वजनिक रूपमा प्रश्न उठेका 18 गरी 40 सहकारीको बचत रकम 87.89 करोड़ रुपियाँ जोखिममा छ। यो 62,760 बचतकर्ताको रकम हो। 2081 यता पनि धेरै सहकारी समस्यामा परेकाले जोखिम रकम अझै धेरै हुन आउँछ। देशभरका 519 सहकारी संस्थाका सदस्यको करिब 1 खर्ब रुपियाँ बढी निक्षेप फिर्ता गर्नुपर्ने अवस्था रहेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानले जनाएको छ। निक्षेपकर्ताको रकम फिर्ता गर्न 1 खर्ब रुपियाँ आवश्यक पर्ने अभियानका संयोजकहरूले बताएका छन्। चालु आर्थिक वर्षकै बजेटबाट बचतकर्ताको रकम फिर्ता गर्न करिब 50 करोड़ रुपियाँ विनियोजन गरेको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य मन्त्रालयले जनाएको छ। कार्यविधि बनाएर रकम फिर्ता गर्न शुरू गरेको मन्त्रालयको दावी छ। मन्त्रालयले यस्तो दावी गरे पनि अहिले 10,000 रुपियाँका दरले रकम फिर्ता भएको छ तर पीड़ितको लाखौं करोड़ौं रुपियाँ डुबेको छ।
0: मानव अधिकार आयोगको भूत प्रभावी कानून सिफारिशमा राजनीतिक र संवैधानिक प्रश्न शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। 6 असार 2042 दिउँसो करिब 1:30 बजे सिंहदरबारभित्र राष्ट्रिय पञ्चायत भवनको ग्यालरी बैठक कक्षको प्रवेशद्वारमा बम विस्फोट भयो। त्यस घटनाका मुख्य अभियुक्त थिए पञ्चायती व्यवस्था विरूद्धका चर्चित राजनीतिज्ञ

0: रामराजा प्रसाद सिंह। करिब दुई महिनापछि 3 भदौ 2042 तत्कालीन पञ्चायती सरकारले राजपत्रमा विध्वंसात्मक अपराध विशेष नियन्त्रण तथा सजाय ऐन 2042 प्रकाशन गर्यो। यो ऐन भविष्यमा हुने अपराध नियन्त्रणका लागि मात्र थिएन, दफा 11-2 ऐन जारी हुनु अघि भएका घटनामा समेत यही ऐन लागू हुने व्यवस्था गरेको थियो। यो ऐन प्रारम्भ हुनुभन्दा अघि घटेको तर तत्काल प्रचलित नेपाल कानून बमोजिम अदालतमा मुद्दा दायर भई नसकेको कुनै विध्वंसात्मक अपराधका सम्बन्धमा हुने कानूनी कार्यवाही र सजाय यसै ऐनमा परेसरह मानी यसै ऐन बमोजिम हुनेछ ऐनमा लेखिएको थियो। ऐतिहासिक अभिलेखहरूले यस ऐनको उद्देश्य बम काण्डका अभियुक्तलाई कार्यवाही गर्नु मात्र नभएको देखाउँछन्। सन् 1998 अनुसन्धानकर्ता मेरी डेस चेनले हिमालय जर्नलमा सन् 1998 यसबारे लेखेका छन्। 42 विध्वंसात्मक अपराध ऐन र सार्वजनिक सुरक्षा ऐन प्रयोग गरेर देशभर हजारौं व्यक्तिलाई पक्राउ गरिएको थियो। सोही ऐनका आधारमा 27 भदौ 2042 राजपत्रमा सूचना प्रकाशन गरी सरकारले विशेष अदालत गठन गरेको थियो। त्यही कानूनका आधारमा विशेष अदालतमा सुनवाई भयो। विशेष अदालतले रामराजा प्रसाद सिंह सहितलाई मृत्युदण्ड र केही अन्यलाई जन्मकैदको सजाय सुनायो। तर जन्मकैद मात्र सजाय तोकिएका व्यक्तिहरूलाई समेत मृत्युदण्ड दिनुपर्ने माग राख्दै सरकारी पक्षले सर्वोच्च अदालतमा पुनरावेदन गर्यो। न्यायाधीश त्रय सुरेन्द्र प्रसाद सिंह, पृथ्वी बहादुर सिंह र महेश राम भक्त माथेमाको इजलासले 24 जेठ 2045 विशेष अदालतकै फैसलालाई सदर गरिदियो र भूत प्रभावी कानून ल्याउन मिल्ने व्याख्या समेत गरिदियो। अर्थात् संविधानको उद्देश्य पूरा गर्न कानून बनाएर पहिले भएको अपराधलाई पछि बनेको ऐनले सजाय गर्न सकिने व्याख्या गर्यो। त्यसका लागि इजलासले नेपालको संविधान 2019 आधार बनाएको थियो। 2042 बम विस्फोटपछि ल्याइएको उक्त कानून बहुदलीय व्यवस्था पुनर्स्थापना नहुँदासम्म कायम रह्यो। 2046 को आन्दोलनबाट संवैधानिक राजा सहितको बहुदलीय राजनीतिक व्यवस्था पुनर्स्थापना भएपछि मात्र यो ऐन खारेज भयो। संक्रमणकालीन न्याय सम्बन्धी अध्यादेशका केही प्रावधान खारेज गर्न दायर गरेको रिटमा सर्वोच्च अदालतले फैसलामा भनेको पश्चातदर्शी कानून गम्भीर फौजदारी कसुरमा हो, आयोगको सिफारिशसँग त्यस मुद्दाको प्रसंग मिलेको छैन। अधिवक्ता माधव बस्नेतले भन्नुभएको छ, संक्रमणकालीन न्यायका सन्दर्भमा सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा सोझै लागू गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न समेत बहसको केन्द्रमा रहेको छ। मानवाधिकार आयोगको भूत प्रभावी कानून सिफारिशमा राजनीतिक र संवैधानिक प्रश्न शीर्षकमा कान्तिपुर दैनिकमा छापिएको खबर हो। यो
1: बर्खा नजिकिँदै जोखिममा राजमार्ग शीर्षकमा नागरिक दैनिकले खबर लेख्छ। खोटाङको खोटेहाङ तिनकी मनिषा राई इटहरीको जनता बहुमुखी क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययन गर्छिन्। हिउँदका बेला थुप्रै पटक घर आउजाउ गरे पनि बर्खामा यात्रा गर्दा पहाड झरेको झलझली याद आउँछ उनलाई। यसकारण उनी बर्खामा खोटाङ आउजाउ कमै गर्छिन्। उनलाई घर जान इटहरीबाट उदयपुरको बेलका नगरपालिकाको रामपुरबाट गाईघाटको साउने पोखरी टार हुँदै रसुवाको सिमपानी भएर खोटाङको ठाटी भन्ज्याङसम्म पुग्नुपर्छ। यो सड़क वारपार गर्दा बर्खाका बेला उनलाई ठूलै युद्ध जिते जस्तै हुन्छ। हिउँदमा पनि अत्यास लाग्दो यो सड़क बर्खामा थप सकसपूर्ण हुन्छ। उदयपुरको रसुवा सिमपानी पहाड़को बाटो भिडालो छ। पहाड़ी बाटोमा गाड़ी चलाउँदा सानो त्रुटि भए पनि सोझै कोशीमै पुगिन्छ। कोशीमा झरेपछि बाँच्ने आशा हुँदै हुँदैन उनले भनिन्। कोशी प्रदेशका लाइफलाइन मानिएका मुख्य तथा सहायक राजमार्ग मध्ये धेरै जसो बर्खाका बेला पानी पर्दा हिलामै हुने अवस्थामा छन्। पहिरोको पनि त्यत्तिकै त्रास र जोखिम हुन्छ। पहिरोले सड़क अवरुद्ध भइरहन्छन् भने कतिपय अवस्थामा पहिरोसँगै गाड़ी पनि बग्छन्। जहिले मनमा त्रास बोकेर यात्रा गर्नुपर्छ। बर्खाका बेला त घरबाट हिँडेपछि गन्तव्यमा नपुग्दासम्म सबैलाई चिन्ताले सताउँछ। खोटाङको दिक्तेल रूपाकोट मजुवागढी तिनकी समिता राईले भनिन्। गत वैशाख 23 कोशी राजमार्ग अन्तर्गत शङ्खा सभाको मकालु 3 नयाँ बस्तीमा गएको पहिरोका कारण त्यहाँ अहिलेसम्म दोहोरो रूपमा गाड़ी चल्न सकेका छैनन्। शङ्खा सभाको माथिल्लो भाग भोटे खोला मकालु क्षेत्र बर्खामा पहिरोको उच्च जोखिममा छ। पहिरो खसेर कति बेला सड़क बन्द हुने हो भन्ने टुङ्गो हुँदैन। सिलिचोङ बाला र सभा पोखरी क्षेत्र पनि पहिरोको जोखिममा छन्। यी तीनवटै क्षेत्रलाई सुरक्षा निकायले उच्च संवेदनशील सूचीमा राखेको छ। बाढ़ी पहिरोले सड़कमा त असर